बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्तीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लग इन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेतसेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

चाहिँ मसिकी गेथसेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ, पुरानो मालिक अझै गर्जन छ भन्ने चाहिँ आजको वचनको शीर्षक छ। पुरानो मालिक भन्नाले शैतान दुष्टात्मा चाहिँ हाम्रो पुरानो मालिक हो भनेर बाइबलले बताउँदछ। हामी पापी स्वभावमा जन्मिएका हौ आमाको गर्भदेखि नै, त्यसले गर्दाखेरि हाम्रो मालिक चाहिँ दुष्टात्मा भएको थियो। तर जुन दिन तपाईँले मसीहा येशूलाई मुक्तिदाता भनेर विश्वास गर्नुभयो, उहाँको रगतले तपाईँ र मलाई छुटाए, तपाईँ र मलाई त्यसको पापको दासत्वबाट हामीलाई छुटाएको छ र पुरानो मालिकको अब अधिकार हामीमा चल्दैन भनिकन बाइबलले यो बताएको छ। यद्यपि त्यो झुटको पिता भएको कारणले गर्दा त्यसले अझै पनि उसको शक्ति छ हामीमा, त्यसको अझै पनि उसको हामीलाई कन्ट्रोल गर्ने दासत्वमा राख्ने त्यो अधिकार छ भन्ने जस्तो उसले भानहरू गर्छ। विभिन्न समस्याहरू ल्याएर, रोग बिमार ल्याएर, आपत्ति विपत्तिहरू ल्याएर, अपुग ल्याएर त्यसले त्यो प्रकारले प्रयास चाहिँ गर्छ। तर तपाईँ स्वतन्त्र भइसकेको व्यक्ति हुनुहुन्छ र यो गर्जनै सिंह जस्तो नै यो पुरानो मालिक दुष्टात्मा चाहिँ यसरी गर्जन छ भनेर बाइबलले पनि बताएको छ। पहिलो पत्रुसको पुस्तक 5:8 यसरी लेखिएको छ, सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दिवावलस भन्नाले शैतान कसलाई भेटाऊ र खाइहालौं भनी गर्जने सिंह झैं खोजी हिँड्दछ भनिकन यस खण्डमा बताइएको छ। र यो पुरानो मालिक, पुरानो साउ चाहिँ तपाईँ र मलाई अझै पनि कन्ट्रोलमा राख्नको लागि डर उत्पन्न गराएर यसले यस प्रकारको प्रयासहरू गर्दछ भनेर चाहिँ बाइबलले यो स्पष्ट गरेको छ। त्यसै कारण तपाईँ र म सचेत रहनुपर्छ जिन्दगी जिउँदाखेरि। स्वतन्त्र भइसकेको व्यक्ति फेरि डरमा परेर हामी पापको दासत्वमा फर्किनु हुँदैन भनिकन बाइबलले स्पष्ट बताएको हो। एउटा छोरा हराएको रहेछ, त्यो हराएको छोरालाई चाहिँ कोही फुटा मान्छेहरूले लगेर दासत्वमा कतै बिक्री गरेछ र दासत्वमा बिक्री गरेको ठाउँको जो साउ रहेछ एकदमै खराब साउ, एकदमै निर्दयी साउ हुनुहुँदो रहेछ र अलि ढिलो काम गर्दाखेरि पनि टाउकोमै डन्ठाले पिट्नु हुँदो रहेछ, खाना पनि थोरै दिनु हुँदो रहेछ, एकदमै हेला गर्नु हुँदो रहेछ, सुत्ने ठाउँ पनि एकदमै फोहोरमा यानि त्यो बिस्ताराहरू पनि नदिकन त्यसरी राख्नु भएको रहेछ। र एकपटक बुवाले खोज्दै खोज्दै खोज्दै जानु भएर छोरा भेटाउनु भएर त्यो साउले जतिमा त्यो केटा मान्छेलाई किन्न भएको थियो त्यो सबै नै लिगल कागजहरू बनाइकन पैसाहरू दिइकन त्यो छोरालाई छुटाउनु भएछ र छोरा छुटाउनु भयो, त्यो छोरा स्वतन्त्र भयो र त्यो छोरा एक दिन सुपर मार्केटमा एउटा बजारमा बडो आनन्दसँग नयाँ लुगा लगाएर त्यसरी हिँडिरहेको समयमा त त्यो पुरानो साउ जसको हातबाट धेरैचोटि कुटाई खानु भएको थियो, जसको मुखबाट धेरैचोटि श्राप पाउनु भएको थियो, जसको आँखाहरूमा घृणाहरू थिए, त्यो प्रकारको साउ एकदमै गर्जने सिंह जस्तो नै बाटोको छेउमा बे मलाई चिनेस भनेर चाहिँ उसले भनेछ। त्यो केटा त तुरुङ्गै तर्सेर पहिलाको अवस्था नै सम्झेर मनमा थुर्र उसको हृदय कामेछ अनि मैले भनेको मान तैँले गर, यसो यसो गर, यता गर, त्यसो गर, मेरो यो सामानहरू सबै किनेर लिएर आइज भनेर चाहिँ त्यो साउले त्यसरी गर्जन सुरु गर्दाखेरि त्यो केटाले सोचेछ, ओहो मेरो बुवाले त सारा पैसाहरू तिर्न भएर मलाई त छुटकारा दिइसक्नु भएको हो, यो साउले फेरि मलाई काम अराउनु खोज्छ, अस्तिको जस्तो नै गाली गर्छ, यो त ठिक भएन भनेर चाहिँ त्यो सत्यता त्यो केटाले थाहा पाएको कारणले गर्दा त्यो साउलाई चाहिँ उसले प्रतिउत्तर दिएछ, म त तपाईँको अहिले दास होइन, मेरो बुवाले मलाई छुटकारा दिइसक्नु भएको छ, त्यसले गर्दा तपाईँले मलाई यसरी अराउने तपाईँ कुनै अधिकार छैन, म पुलिस

यसले हामीलाई विभिन्न प्रकारका कुराहरूबाट हृदयमा डर धम्की हालेर फेरि पापमा गिराउनको लागि उसले प्रयासहरू गर्दछ। तर त्यो समयमा हामीले त्यसलाई प्रत्युत्तर दिइ हाल्नु पर्दछ, म त ख्रिस्टको रगतले म छुटकारा पाएको व्यक्ति हुँ र याकुबको पुस्तक 4:7 परमेश्वरको अधीनतामा रह र त्यसको विरोध गर भने जस्तै दुष्टात्मा तेरो कुनै अधिकार छैन, अब कुनै हालतमा पनि तैले मलाई पापमा गिराउन सक्दैनस् किनकि मेरो स्वर्गीय पितासँग ख्रिस्ट येशूले मलाई परिचय गराइसक्नु भएको छ, म त अब येशू ख्रिस्टको भइसके। पहिलो पत्रुस 1:18-19 अनुसार उहाँको रगतले म छुटकारा पाइसकेको छु भन्ने चाहिँ तपाईँहरू मैले भन्न सक्नु पर्दछ। र यहाँ पहिलो पत्रुस 1:18 यसरी लेखिएको छ, तिमीहरू जान्दछौ कि आफ्ना पिता पुर्खाबाट आएको व्यर्थका कुराहरूदेखि सुन वा चानी जस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुटाइएका होइनौ। 19 तर निष्कोट र निष्कलङ्क थुमाको जस्तो ख्रिस्टको अनमोल रगतद्वारा दाम तिरी तिमीहरू छुटाएका छौ भन्ने चाहिँ यस खण्डमा बताइएको छ। र तपाईँ र मैले तुरुन्तै वचनबाट उत्तर दिन सक्नुपर्छ, म त ख्रिस्टको रगतको दाम तिरेर चाहिँ छुटाएको हुँ भने चाहिँ तपाईँले भन्न सक्नुपर्छ, र म अब त ख्रिस्टको हुँ, तेरो दास होइन तर ख्रिस्टको छोरा यानि छोरी यानि दास यानि दासी हुँ, म त धार्मिकतामा अब हिँडिसकेको व्यक्ति हुँ भने चाहिँ तपाईँले त्यसरी उत्तर दिन सक्नुपर्छ। र ख्रिस्ट येशूको अधिकारमा हामी खडा हुन सक्नुपर्छ। प्रभु येशूले योहन्ना पुस्तक 8:32 तिमीहरूले सत्य थाहा पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ भन्ने चाहिँ त्यहाँ बताइएको छ। र हामीलाई प्रभुले दुष्टात्माको हातबाट उहाँले छुटकारा दिइसक्नु भएको छ, त्यो कुरा हृदयभित्र गहन रूपमा हामीले विश्वास गरेको हुनुपर्छ। र ख्रिस्ट येशूको रगतबाट म छुटकारा पाइसकेको हुँ, अब दुष्टात्मा मेरो पुरानो मालिक मात्रै हो, अहिलेको मालिक त ख्रिस्ट येशू हुनुहुन्छ, म त ख्रिस्ट येशूतर्फ गइसकेको व्यक्ति हुँ भनिकन येशूको नाउँमा दुष्टात्मा भाग भनेर जसरी प्रभु येशूले मर्कुसको पुस्तक 16 उहाँले भन्नुभयो कि मेरो नाउँमा तिमीहरूले भूतहरू दफाउनेछौ भने चाहिँ त्यसरी अधिकार हामीलाई लिन भनेर चाहिँ त्यहाँ बताइएको छ र हामीले त्यो अधिकार लिन पर्दछ। र हामी प्रभु येशूमा आउन अघि हाम्रो घरमा एउटा कुखुराको चल्ला पालिन्थ्यो, त्यो कुखुराको चल्लाबाट सबैमा एक प्रकारको डरहरूले बाँधेको थियो। तर मैले जसरी प्रभु येशूलाई मुक्तिदाता भनेर चिने पछाडि मैले आमालाई भने अब यो त हारिसकेको दुश्मन हो, यसको बन्धनमा हामी बस्नु पर्दैन, यो अहिले ठूलो भाले भएको छ यसलाई काटेर खाइदिउँ भनेर हरेक वर्षमा एकचोटि चाहिँ त्यो चल्लाबाट भालेलाई काटेर फेरि चल्लामा रगत उ गरेर त्यसरी सारिन्थ्यो। र त्यो चल्लालाई कसैले हिर्काइदियो यानि कसैले बिच्काइदियो भने घरमा कोही न कोही बिरामी भइहाल्थ्यो, त्यो प्रकारको बन्धनमा हामीहरू थियौँ। तर ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर मैले विश्वास गरिसके पछाडि अब हामी यो बन्धनमा यो डरमा रहन पर्दैन भनेर चाहिँ त्यो दिन पनि आउन परेन। मैले प्रभुलाई विश्वास गरेर आमालाई ती कुराहरू भने पछाडि हामीले त्यो भाले काट्यौँ र खायौँ, हामीले कसैलाई केही पनि भएन। र त्यही प्रकारले जिन्दगी जिइरहँदाखेरि फेरि कहिले काहीँ त्यस्तो प्रकारको एक प्रकारको सोचहरू आमालाई पनि आउँदो रहेछ र मलाई पनि आउँथ्यो, कतै हामीलाई फेरि दुःख त दिने होइन भन्ने जस्तो त्यो प्रकारको आउँथ्यो। त्यो चाहिँ गर्जने सिंह जस्तो नै यो पुरानो मालिक गर्जिएको रहेछ। तर हामीले यो बिर्सनु हुँदैन, ख्रिस्टको रगतले हामी किनिसकेको हौ, छुटकारा भइसकेको व्यक्ति हो, स्वतन्त्र भइसकेको व्यक्ति हो, अब सृष्टिकर्ता परमेश्वर हाम्रो परमेश्वर भइसक्नु भएको छ, अब दुष्ट आत्माको झुटमा हामी नरहिकन हामी सृष्टिकर्ता परमेश्वरको सुरक्षामा छौँ भनेर त्यो ढुक्कमा हामी जिउन सक्नुपर्छ भनेर चाहिँ बाइबलले त्यहाँ बताएको हो। तर यो दुष्ट आत्मा जो शैतान झुटको पिता, यो चाहिँ झुटको पिता भएको कारणले गर्दाखेरि हामीलाई समय समयमा यसले गर्जिएर फेरि पुराना कुराहरू सम्झना गराउन सक्छ, त्यसमा हामी सचेत रहनुपर्छ भनिकन अघि सुरुवातमा नै मैले पहिलो पत्रुसको पुस्तकबाट पढेर सुनाइसकेको छु। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, अब पुरानो मालिक अझै गर्जन सक्छ

0: मसीहा यीशुले छुटकारा दिइसक्नु भएको छ भन्ने सत्य थाहा पाएर हामी स्वतन्त्र हुन सक्नुपर्छ। भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह कि।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: यसु ख्रिस्टको नाममा सबैलाई जय मसीह। मेरो नाम कल्पना घले हो, म गेसिमली मण्डलीको हुँ। मेरो घर हेटौडा मकनपुर जिल्ला पर्दछ। मैले चाहिँ प्रभुलाई कसरी चिनेको भनेदेखि, म पहिले सानैदेखि नै काठमाडौँ बस्थेँ अनि काठमाडौँबाट बे भयो अनि बे भएपछि गाउँ गएर बस्दाखेरि गाउँमा लगेर राख्नु भयो श्रीमानले, अनि बच्चा दुईटा थियो अनि धेरै अशान्ति अनि आर्थिक अवस्थाहरू साह्रै गाह्रो थियो, चोटे चोटे भएको हृदयहरू थियो। अनि केही वर्ष घरमा बसेर मैले छोरी चाहिँ घरमा छोडेर राखेँ, छोरालाई बोकेर म कसलटार भन्ने ठाउँमा आएँ। त्यहाँ चाहिँ मेरो ठुली आमाको छोरा बस्नुहुन्थ्यो, उहाँको गला चाहिँ कारखाना थियो अनि म त्यहीँ बुन्छु बच्चासँग भनेर, राम्रै खान्छु राम्रै लाउँछु भनेर म गला चाहिँ बुनेर भयो भनेर म हिँडेँ। तर भने जस्तो भएन, मैले काम गर्नु सकिनँ, मैले काम गर्नु पाएन बच्चाले गर्दा। श्रीमानले छोडेर त्यो ठुली आमाको छोराको बस्ने ठाउँमा छोडेर जानुभयो घरमा, उहाँ मान्नु भएन बस्नलाई। अनि धेरै गाह्रो भयो त्यहाँ पनि मलाई बस्नलाई, एकदमै आर्थिक अवस्थाहरू गाह्रो, खाना लाउन बस्न धेरै गाह्रो थियो मलाई। एक सौ लुगामा म छोरा बोकेर घर ठुली आमाको छोरा भट्टामा आएको थिएँ। ठुलो आमाको छोरा चाहिँ विश्वासी हुनुहुँदो रहेछ अनि मलाई थाहा थिएन। अनि एक दिन छोरा बोकेर म उभिएर बसेको थिएँ जाडो महिनाको बेलामा, ठुली आमाको कोठा छोराको कोठाको अगाडि बोकेर बसिरहेको थिएँ। अनि दाइले चाहिँ मेरो लागि प्रार्थना गर्नुभएको रहेछ, मलाई यसो नाम भनेर पनि थाहा थिएन। अनि उहाँले चाहिँ यसो गरेर यसो भनिरहनु भएको मैले सुने, मलाई माइली माइली भन्नुहुन्थ्यो घर परिवारले चाहिँ। अनि दाइले चाहिँ यो माइली बहिनीलाई यो सानो भान्जालाई सुख शान्ति दिनुहोस् प्रभु भनेको मैले सुने, त्यति मात्रै सुने। अनि उहाँहरू दिउँसो खै कता जानुभयो, रुममा कोही पनि नहुँदाखेरि अनि मैले एक्लै बसेर, अनि तपाईँ सुख शान्ति दिने देउता को हुनुहुन्छ, मैले तपाईँलाई चिन्दिन, यति साँचो देउता हुनुहुन्छ भनेदेखि चाहिँ मेरो श्रीमानलाई म भएको ठाउँमा आउने मन दिनुहोस् भनेर मैले रुएर प्रार्थना गरेँ। अनि त्यहाँ उहाँ बस्दै बस्दिनँ तपाईँ मात्रै काठमाडौँ बस भनेर जानुभएको मान्छे तिन दिनमा फर्केर आउनुभयो, तिन दिनमा फर्केर आउनुभयो। अनि मलाई यसो नाम भनेर पनि थाहा थिएन, तपाईँ को हुनुहुन्छ, को देउता हुनुहुन्छ, साँचो देउता हुनुहुन्छ भने चाहिँ मेरो श्रीमानलाई यहाँ ल्याइदिनु, म एकदम आपत बिउँछु, म कहाँ जानु, बच्चा पनि सानो छ भनेर मैले रुएर एक्लै त्यसो भनेर मैले भने, तिन दिनमा मेरो श्रीमान फर्केर आउनुभयो अनि श्रीमान बस्ने गरी आउनुभयो। अनि त्यसै गरी दाइले मलाई एउटा सानो रुम खोजिदिनु भयो अनि त्यहाँ बस्यौँ। त्यहाँ बसेर अनि हामी श्रीमानले पनि, श्रीमानको पनि केही रोगहरू थियो, छोप्ने रोगहरू थियो अनि यसो रोगहरू निको हुन्छ अरे भनेको अलिअलि सुन्यौँ। जम्मा चार दुई हप्ता मात्रै गएको हामी। अनि त्यसै गरी मेरो परिवार, मेरो श्रीमान हामीले प्रभुमा आयौँ, अहिले सुख शान्ति आनन्द सबै कुराहरू, भौतिक कुराहरू, शारीरिक कुराहरू सबै प्रभुले दिनुभएको छ। मैले यसरी प्रभुलाई चिने अनि प्रभु चाहिँ रिसाउनुमा ढिलो, सहायता गर्नु एकदम छिटो हुनुहुन्छ, मैले विश्वास गरेछु मेरो जीवनमा। अहिले मैले त्यतिखेर प्रभुको नामै थाहा नहुँदा आपद विपद परेको बेलामा नै मैले उहाँलाई, मेरो श्रीमानलाई फर्काइदिनुहोस् भने त्यो मन दिनुहोस् म भट्टामा आउन भनेर मैले भनेपछि तिन दिनमा उहाँ आउनुभयो। यसरी नै मैले विश्वास गरेँ, उहाँको नाम पनि थाहा थिएन मलाई, उहाँ चाहिँ साँचो ईश्वर हुनुहुँदो रहेछ अनि मलाई सबै कुराहरू, मलाई चाहिएको कुराहरू अहिले सबै पुरा भएको छ। अनि प्रभुलाई धन्यवाद होस्, तपाईँहरू पनि चिन्नु होस्। अनि त्यतिखेर चाहिँ मेरो बच्चा सानो सानो थियो, छोरा चाहिँ दुध खाने थियो, छोरीलाई चाहिँ घरमा छोडेर आए। अहिले चाहिँ दुइटै बच्चाहरू विदेशमा छ, मेरो बुहारी पनि छ, बुहारी पनि विदेशमै हो अनि सबै कुरोमा आशिष छ, आनन्द छ। अहिले मैले प्रभुलाई चाहिँ त्यसरी चिने, मैले पुकारे अनि वचनमा भन्नुभएको छ प्रभुले, दुःख दुःखी मानिसले मलाई पुकारे, मैले त्यसलाई त्यसको कुरा मैले सुने भनेर प्रभुले भन्नुभएको छ वचनमा। त्यो कुरा चाहिँ मेरो जीवनमा पुरा भयो, साँचो ईश्वर हुनुहुन्छ उहाँ चाहिँ। अनि सबैजनालाई जय मसीह। मेरो गवाई सुन्नुभएको लागि तपाईँहरू पनि कसै यस्तै आपद विपदमा अब कुना काप्चामा कतै हुनुहुन्छ भनेदेखि चाहिँ तपाईँहरूले नि विश्वास गर्न सक्नुहुन्छ, येशु ख्रीष्ट भने चाहिँ को हुनुहुँदो रहेछ भनिकन तपाईँहरू चिन्नु सक्नुहुन्छ है। उहाँ चाहिँ जिउँदो परमेश्वर हुनुहुन्छ। धन्यवाद। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9।
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
1: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
2: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
3: फोन नम्बर 40225444
1: र 40225742 40225572।
0: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
4: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
5: सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
6: हो र? होइन होला त्यस्तो त।
7: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसीह, म सृजना पोखरा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्युज FM 105.1 MHz मा।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: आत्मिक वृद्धिका चाबीहरू। जयमसी, आज बुधबार अगस्त 12 तारिक साउन 27 गते। आजको बाइबली खण्ड पत्रसको पुस्तक 3 अध्यायको 18 पदबाट रहेको छ र यसरी लेखेको छ, हाम्रा प्रभु र मुक्तिदाता येशु ख्रिष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ। तपाईँ आत्मिक रूपमा कसरी वृद्धि हुन सक्नुहुन्छ? यी 5 वटा काम गरेर। पहिलो, बाइबल पुनर्खोज गर्नुहोस्। धर्मशास्त्रमा आफ्नो मन लीन नगराई तपाईँ आत्मिक रूपमा कहिले वृद्धि हुन सक्नुहुन्न। मत्ती 4:4 यीशुले शैतानलाई मानिस रोटीले मात्र होइन तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहदछ भन्नुहुँदा उहाँले व्यवस्थाको एउटा पद उद्धृत गर्दै हुनुहुन्थ्यो जुन उहाँले कण्ठ गर्नुभएको थियो। यदि येशूलाई धर्मशास्त्रको आवश्यकता थियो भने तपाईँलाई पनि त्यसको आवश्यकता छ। दोस्रो, आफ्नो प्रार्थनाको जीवन फेरि शुरू गर्नुहोस्। प्रख्यात प्रचारक चार्ल्स स्पर्जनले भनेका छन्, जसरी तपाईँले हावा र पानी बिना बिरुवा बढ्ने आशा गर्न सक्नुहुन्न, त्यसरी नै प्रार्थना र विश्वास बिना तपाईँको हृदय बढ्ने आशा गर्न सक्नुहुन्न। जब तपाईँ असम्भवको क्षेत्रमा प्रवेश गर्नुहुन्छ र तपाईँको जीवनमा परमेश्वरले अलौकिक रूपमा काम गर्नुभएको होस् भनी प्रार्थना गर्न थाल्नुहुन्छ, तपाईँले आश्चर्य कर्महरू देख्न थाल्नुहुनेछ। तेस्रो, परमेश्वरका मानिसहरूसँग फेरि जोडिनुहोस्। हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं। हामी चाहिँ एकसाथ भेला हुन नछोडौं। यो कुरा तपाईँले हिब्रूको पुस्तक 10:24-25 पदमा हेर्न सक्नुहुन्छ। चौथो, आफ्नो पापमय आदतहरूको प्रतिरोध गर्नुहोस्। मानिसलाई आइपर्ने परीक्षा बाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ, तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुने छैन, तर तिमीहरूले सहन सकुन् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ। यो कुरा तपाईँले पहिलो कोरिन्थीको पुस्तक 10:13 पदमा हेर्न सक्नुहुन्छ। सधैँ परमेश्वरको उम्कने बाटो रोज्नुहोस्। पाँचौं, अरूमा लगानी गर्नुहोस्। परमेश्वरसँग तपाईँले सेवा गर्नका लागि ठाउँ छ र तपाईँले लगानी गर्नका लागि मानिसहरू छन्। एउटा गम्भीर निर्णय गर्नुहोस् कि तपाईँ चर्चमा बसेर एकपछि अर्को प्रवचन मात्र सुन्नुहुने छैन, तर आफूले सिकेका कुराहरू कार्यान्वयन गर्न शुरू गर्नुहुनेछ। यसरी प्रार्थना, वचनको ज्ञान, आज्ञा पालन नै तपाईँको आत्मिक वृद्धिका चाबी हुन्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।
5: कोरस नम्बर 142।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनम उपस्थित भइसकेकी छु र आज कार्यक्रम मार्फत कृतज्ञता नै चुन्नुहोस् भन्ने विषयमा केही कुरा राख्न गइरहेकी छु र श्रोता, भजन संग्रहको पुस्तक 103 अध्यायको 2 पदले भन्छ, हे मेरो प्राण परम प्रभुको प्रशंसा गर र उहाँका सबै उपकारहरू नबिर्से। एकजना मानिस पार्कमा यति निराश भएर बसिरहेको थियो कि एउटा प्रहरीले उसलाई सान्त्वना दिने प्रयास गर्यो। कुनै समस्या पर्यो कि? हो, उसले जवाफ दियो। केही महिना पहिले मेरो बाजे बित्नु भयो। उहाँले मेरो निम्ति 5 करोड रूपियाँ र तेलका केही कुवाहरू छोडेर जानुभयो। त्यो प्रहरीले भन्यो, यो त निराश हुनुपर्ने कुरै होइन। त्यो मानिसले जवाफ दियो, हो, तर तपाईँले सबै कुरा सुन्नु भएकै छैन। अघिल्लो महिना मेरो काकाले पनि मेरो निम्ति 10 करोड रूपियाँ छोड्नु भयो। त्यो प्रहरीले टाउको हल्लाउँदै भन्यो, मैले कुरा बुझिन, तपाईँ किन यति निराश हुनुहुन्छ? उसले जवाफ दियो, यो महिना त कसैले पनि मलाई केही दिएको छैन। अचम्म, दुःखको कुरा। त्यो व्यक्ति ती मानिसहरू मध्येमा पर्दछ जो आफूसँग जेसुकै भए तापनि दुखी हुन्छन्। धन्यवादी स्वभावको आत्मा विकास गरेर अधन्यवादी धारणामाथि कसरी विजय हुने भनी भजन संग्रहकर्ताले हामीलाई देखाएका छन्। वचनले भन्छ, हे मेरो प्राण परम प्रभुको प्रशंसा गर र उहाँका सबै उपकारहरू नबिर्से। ध्यान र धन्यवाद सँगसँगै जान्छन्। सम्झनाले आराधनाको लागि उत्प्रेरकको काम गर्छ। एउटा पुरानो भजनले भने चाहिँ, फर्केर हेर्छु विगत दिनहरू, आशिषको झरी जीवनै भरि बर्सेको थाहा गर्छु। भजनकारले पहिला 3 कुरा गर्न हामीलाई प्रोत्साहन दिन्छन्। पहिला, परमेश्वरले हामीलाई के दिनु भएको छ त्यसको बारेमा विचार गर्ने, उहाँको क्षमादान, चंगाई, सुरक्षा, छुटकारा, प्रेम र दया। दोस्रो, परमेश्वरले हामीलाई के दिनु भएको छैन त्यसको बारेमा विचार गर्ने, हाम्रो पापको दण्ड उहाँले हामीलाई दिनु भएको छैन। तेस्रो कुरा, परमेश्वरले हामीलाई के दिनुहुनेछ त्यसको बारेमा विचार गर्ने। तर परमप्रभुको करुणा आफ्ना भक्तहरूमा अनन्तदेखि अनन्तसम्म रहन्छ भनेर वचनले नै भन्दछ। जब तपाईँले आफ्नै कार्यमा होइन तर ख्रिस्टको कार्यमा भरोसा राख्नुहुन्छ, तब परमेश्वरले तपाईँलाई ग्रहण गर्नुहुन्छ। यसकारण हरेक बिहान ऐनामा हेर्नुहोस् र भन्नुहोस्, हे मेरो प्राण परम प्रभुको प्रशंसा गर र उहाँका सबै उपकारहरू नबिर्से। र यसरी निरन्तर उहाँमा प्रत्येक दिन धन्यवादी हुँदै, प्रत्येक कुराहरूमा धन्यवादी हुँदै अगाडि बढ्नुहोस् भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: विश्वास सुनैबाट आउँछ। गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ।
2: प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा पस्कदैछौ रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
3: जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथमा यहाँहरूलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ प्रथम शताब्दीका मण्डलीका महिलाहरू। मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग 37। आज हामी पहिलो शताब्दीको मण्डलीमा महिलाहरूको प्रभाव देख्न एउटा रोमाञ्चक यात्रामा जाँदैछौ। मेरो दृष्टिकोण के छ भने आजको संसारमा महिलाहरूले पनि ख्रिस्टको शरीरको लागि महान र शक्तिशाली सेवाहरूमा गर्न उठ्न सक्छन्, किनभने परमेश्वरले महिलाहरूलाई पुरूषहरू जस्तै प्रभावकारी सेवा गर्ने क्षमता दिनुभएको छ। एफिसीको पुस्तक 4:16 यसरी लेखिएको छ, उहाँबाट नै सारा शरीर प्रत्येक जोनीद्वारा जोडिएको र बाँधिएको भए प्रत्येक भागले ठिक ठिक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदै जानेछ। ख्रिस्टको शरीरमा महिलाहरू साथै पुरूषहरू पनि मिलेर बनेको छ। मानिस महिलाहरूले आफ्नो कार्यहरू नगरी शरीरले परमेश्वरले चाहनु भएको प्रभावकारी वृद्धि प्राप्त गर्न सक्षम हुने छैन। प्रेरितको पुस्तक 2:17-18 यसरी लेखिएको छ, आखिरी दिनहरूमा यस्तो हुनेछ भने परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरो आत्मा खन्याइदिनेछु र तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले अगमबानी बोल्नेछन् र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन् र तिमीहरूका बुढापाकाहरू स्वप्नदर्शी हुनेछन्। हो, म आफ्ना दास दासीमाथि ती दिनमा मेरो आत्मा खन्याइदिनेछु र तिनीहरूले अगमबानी बोल्नेछन्। मण्डलीको शुरूआतमै जब पवित्र आत्माको वरदान खन्याइएको थियो, पत्रुसले स्पष्ट पारे कि पुरूष र महिला दुवैले पवित्र आत्मा पाउनेछन् र दुवै लिङ्गले अगमबानी गर्नेछन्। पहिलो कोरन्थीको पुस्तक 11:5 हामी यो पनि देख्छौ कि परमेश्वरले महिलाहरूले अगमबानी गरेको चाहनुहुन्छ। लिडिया एक महिला सेवकाईको अगुवाको उदाहरण हुन्। माकेडोनिया भ्रमण गर्ने विशेष दर्शन प्रकाश प्राप्त गरेपछि प्रेरित पावलले उनीसँग भेट गरे। उनले दर्शनको पालना गर्दै फिलिपी सहरको यात्रा गरे। प्रेरितको पुस्तक 16:13 यसरी लेखिएको छ, अब सबातमा सहरको ढोकाबाट बाहिर नदी किनारमा गयो, किनकि त्यहाँ प्रार्थना गर्ने ठाउँ छ भनी अनुमान लगाएका थियौं र त्यहाँ हामी बस्यौं र जम्मा भएका स्त्रीहरूसँग बातचित गर्न लाग्यौं। त्यो विश्राम दिन थियो, त्यसैले पावलले सम्भवत धार्मिक संगति कहाँ भइरहेको छ भनेर पत्ता लगाउन वरिपरि सोधपुछ गरेको हुनुपर्छ। उनले नदी किनारमा भएको प्रार्थना सभाको बारेमा थाहा पाए र उपस्थित हुने निर्णय गरे। त्यो महिलाहरूको सभा रहेछ। पावलले उनीहरूसँग सामेल हुने निर्णय गरे। प्रेरितको पुस्तक 16:14 यसरी लेखिएको छ, अनि थियाटिरा सहरकी निवासी बैजनी वस्त्रको व्यापार गर्ने लिडिया नाउकी एउटी ईश्वर भक्त स्त्रीले हाम्रा वचन सुनिन्। पावलले बोलेका कुरा ध्यानसँग सुनुन् भनेर प्रभुले तिनको हृदय खोलिदिनुभयो। लिडिया एक अन्य जाति महिला थिइन् र सम्भवत यीशु ख्रिस्टको बारेमा सुनेका थिएनन्। लिडियाले पावलले बोलेको शब्दहरू सुनिन् र उनको सन्देशलाई ध्यान दिइन्। परमेश्वरलाई थाहा थियो कि उनको हृदय उहाँको वचन ग्रहण गर्न तयार छ, त्यसैले उहाँले पावललाई उनीसँग भेट्न पठाउनुभयो। प्रेरितको पुस्तक 16:15 यसरी लेखिएको छ, जब तिनी र तिनका घरका सबैको बत्तीसमा भयो, तब तिनले हामीलाई विन्ती गरिन्, यदि तपाईहरूले मलाई प्रभुकी विश्वासिनी ठान्नुहुन्छ भने मेरो घरमा आएर बस्नुहोस् र तिनले हामीलाई घर लगाइन्। लिडिया सम्भवत युरोपबाट येशूमा विश्वास गर्ने पहिलो व्यक्ति थिइन्। मुक्ति पाएपछि लिडियाले आफ्नो परिवारलाई सुसमाचार बाँडेकी थिइन् र उनको सम्पूर्ण घर परिवारले पनि मुक्ति पाए। त्यसपछि उनले पावल र उनका साथीहरूलाई आफ्नो घरमा रात बिताउन निम्तो दिइन् ताकि उनले उनीहरूलाई सिकाउन जारी राख्न सकुन्। यस अद्भुत कथाबाट हामी देख्छौ कि परमेश्वरले पुरुष र महिला बीचको मनपर्ने खेल खेल्नुहुन्न। यस अवस्थामा यो एक अन्य जाति महिला लिडिया थिइन् जसलाई परमेश्वरले सेवामा तयार पार्नुभयो। प्रेरितको पुस्तक 17 अध्यायको 12 पदमा यसरी लेखिएको छ, यसकारण यिनीहरू मध्ये धेरैले साथै निकै जना उच्च घरानाका ग्रीक महिलाहरूले र पुरूषहरूले समेत विश्वास गरे। यस्ता धर्मशास्त्रहरूबाट हामी परिवार, चर्च र समाजका क्षेत्रमा महिलाहरूको स्थान उच्च पारिएको देख्छौ। पावल सेवामा महिलाहरूसँग काम गर्न धेरै इच्छुक थिए। उनले सेवाको कुरा आउँदा नेतृत्व पदहरू सहित महिलाहरूलाई आफूसँग बराबर ठाने। पछि पावल कोरिन्थ गए जहाँ उनले पहिलो पल्ट अकिलास नाउँ गरेका यहुदी र उनकी पत्नी प्रिस्किलालाई भेटे। उनीहरू एउटै पेसाका थिए। उनीहरूसँग उनीहरूको घरमा बस्थे र सम्भवत उनीहरूलाई परमेश्वरका कुराहरूको बारेमा सिकाउन र सल्लाह दिन धेरै समय बिताए। प्रेरितको पुस्तक 18 अध्यायको 18 19 पद, यसपछि पावल धेरै दिनसम्म त्यहाँ बसे। तब भाइहरूसँग विदा भई तिनी जहाजमा सिरिया गए। तिनीसँग प्रिस्किला र अकिलास पनि थिए। कुनै भाकलको करारमा तिनले किर्कियामा आफ्नो कपाल खौरे। तिनीहरू इफिससमा आइपुगे अनि पावलले तिनीहरूलाई त्यही छोडे र आफू चाहिँ एउटा सभाघरमा पसेर यहुदीहरूसित बहस गर्न लागे। प्रिय श्रोता, जब पावल कोरिन्थबाट अन्यत्र सेवा गर्न गए, उनले प्रिस्किला र अकिलासलाई आफूसँगै लगे। उनले आफूसँगै अरू कसैले पनि ल्याएको कुनै उल्लेख छैन। पावलले उनीहरूमा महान आत्मिक अगुवा बन्ने सम्भावना देखे। सायद सम्भावित अगुवाहरूलाई शिष्य बनाउने सबैभन्दा राम्रो तरिका अरू केही छैन कि उनीहरूलाई मिसन क्षेत्रमा आफूसँगै ल्याउनुहोस्। अन्तत उनले उनीहरूलाई इफिससमा छोडे। सम्भवत उनले उनीहरूलाई त्यहाँ आत्मिक जिम्मेवारीको पदमा नियुक्त गरे। प्रेरितको पुस्तक 18 अध्यायको 24-25 पदमा यसरी लेखिएको छ, एलेक्जेन्ड्रिया निवासी अपोलोस नाउँका एकजना यहुदी इफिससमा आए। तिनी एकजना कुशल वक्ता र धर्मशास्त्रमा पोख्त थिए। तिनले प्रभुका मार्गको शिक्षा पाएका थिए र आत्मामा उत्साहित भए। तिनले यीशुका विषयका कुराहरू ठिक ठिकसँग बोल्ने र सिकाउने गर्थे। यद्यपि तिनले यहुन्नाको बत्तीसमा मात्र जानेका थिए। कुनै पनि मानिसले आफूले जानेको भन्दा बढी सिकाउन सक्दैन। उपलोसले आफूले जान्ने विषयहरूमा परमेश्वरको वचनलाई धेरै सही तरिकाले सिकाउँथे। तर आज धेरै पास्टर र शिक्षकहरू जस्तै उनले पवित्र आत्माको वरदान र यसले क्रिस्टको शरीरमा प्रत्येक व्यक्तिलाई दिने क्षमतालाई पूर्ण रूपमा बुझेनन्। त्यसकारण उनका सन्देशहरू पानीको बत्तीसमाको विषयमा केन्द्रित थिए। यो बत्तीसमा दिने यहुन्नाले सिकाएको सिद्धान्त थियो। यद्यपि त्यति बेलादेखि धेरै परिवर्तन भएको थियो। यीशु क्रूसमा मर्नु भएको थियो र मृत्युबाट बौरी उठ्नु भएको थियो। त्यो घटनाले पवित्र आत्माको आगमनको शुरूआत गर्यो। त्यस दिनदेखि मुक्ति पाउने प्रत्येक व्यक्तिले पवित्र आत्माको वरदान र यससँगै आउने सबै अन्तर्निहित आत्मिक क्षमता प्राप्त गर्दछन्। प्रेरितको पुस्तक 18 अध्यायको 26 पदमा यसरी लेखिएको छ, अनि तिनी सभाघरमा साहसपूर्वक बोल्न थाले। तर तिनले बोलेका कुरा सुनेर प्रिस्किला र अकिलासले तिनलाई आफ्नो घरमा ल्याए र परमेश्वरका मार्गको अर्थ झन प्रष्टसँग बुझाइदिए। प्रिस्किला र अकिलासले यो परिस्थितिलाई कसरी सम्हालेको तरिका मलाई धेरै मनपर्छ। तिनीहरूले अनुविश्वासीहरूको अगाडि अपोलोसलाई लज्जित पारेनन्। तिनीहरूले उनको शिक्षाको सैद्धान्तिक त्रुटिहरू सच्याउन उनीसँग एकान्तमा कुरा गर्ने छनौट गरे। अकिलासलाई पावलले तालिम दिएकोले उनी पवित्र आत्माको वरदान बारेमा धेरै जानकार थिए, जुन प्रत्येक क्रिश्चियनले आफ्नो मुक्तिको समयमा प्राप्त गर्छन्। उनी अपोलोसलाई यो अद्भुत वरदानको बारेमा निर्देशन दिइरहेका थिए। पेन्टिकोसको दिनदेखिका क्रिश्चियनहरूसँग पुरानो नियम वा सुसमाचारको समयमा विश्वासीहरूलाई उपलब्ध नभएका धेरै कुराहरू गर्ने क्षमता छ। प्रेरितको पुस्तक 18 अध्यायको 27-28 पद। तिनले अखयामा जाने मन गर्दा भाइहरूले तिनलाई त्यहाँ जाने प्रोत्साहन दिए र तिनलाई ग्रहण गरून् भने त्यहाँका चेलाहरूलाई उत्साह दिएर पत्र लेखे। तिनले त्यहाँ पुगेर अनुग्रहद्वारा विश्वास गर्नेहरूलाई धेरै सहायता गरे, किनकि तिनले धर्मशास्त्रका वचनद्वारा यीशु नै क्रिस्ट हुनुहुन्छ भन्ने कुरा देखाइकन यहुदीहरूलाई सबैका सामुन्ने बिल्कुल निरुत्तर तुल्याए। उपुल्लोस एक नम्र मानिस थिए, यद्यपि उनी पहिले नै धर्मशास्त्रमा पूर्ण रूपमा जानकार थिए, तर उनले अझै पनि सिक्न आवश्यक शक्तिहरू थिए। प्रिस्किला र अकिलास दुवैले उनलाई धेरै कुराहरू सिकाएपछि उनले ध्यान दिए। फलस्वरूप उपुल्लोसको सेवा धेरै बलियो हुँदै गयो। रोमीको पुस्तक 16 अध्यायको 3 पदमा यसरी लेखिएको छ, प्रिस्का र अकिलास क्रिस्ट येशूमा मेरा सहकर्मीहरूलाई अभिवादन। यहाँ प्रिस्का र अकिलास दुवैलाई पाउलका सहकर्मीहरूको रूपमा चिनाइएको छ। अर्को शब्दमा तिनीहरू दुवैले मण्डलीको लागि सेवाहरू गरेका थिए। तिनीहरूले उनको मुनि काम गरेनन्, तिनीहरूले उनको छेउमा काम गरे। रोमीको पुस्तक 16 अध्यायको 4-5 पदमा यसरी लेखिएको छ, तिनीहरूले मेरो निम्ति आफ्नो जीवन संकष्टमा हाले। तिनीहरूलाई मैले मात्र होइन तर अन्य जातिका मण्डलीहरू जम्मैले पनि धन्यवाद दिन्छन्। तिनीहरूको घरमा भएको मण्डलीलाई अभिवादन दियो। प्रिस्किला र अकिलास दुवैले पाउलको लागि आफ्नो ज्यान जोखिममा पारे, सँगै तिनीहरूले आफ्नो घरमा मण्डली संगति आयोजना गरे, जुन यहाँ उल्लेख गरिएको छ। दोस्रो तिमोथीको पुस्तक 4 अध्यायको 19 पदमा यसरी लेखिएको छ, प्रिस्किला र अकिलास र ओनेसिफरसको घरानालाई अभिवादन भनिदियो। रोमीको पुस्तक 16 अध्यायको 3 पद र दोस्रो तिमोथीको पुस्तक 4 अध्यायको 19 पदमा अकिलास भन्दा अगाडि प्रिस्किलाको नाम उल्लेख गरिएको छ भन्ने कुरा महत्वपूर्ण छ। रोमी प्रथम शताब्दीको संस्कृतिमा पुरुषको नाम सामान्यतया महिला भन्दा अगाडि सूचीबद्ध गरिन्थ्यो। अकिलास भन्दा अगाडि प्रिस्किलाको नाम सूचीबद्ध गरेर मण्डलीको अगुवाहरूको भूमिकामा प्रिस्किला आफ्नो पति भन्दा माथि प्रमुख स्थानमा पुगेको बलियो संकेत थियो। यी धर्मशास्त्रहरूमा आधारित प्रथम शताब्दीको मण्डलीमा प्रिस्किलाको सेवाको भूमिका निर्विवादित छ। पावलको तेस्रो मिशनरी यात्राको क्रममा महिलाहरूको सेवा कार्य भइरहेको थप प्रमाण हामी देख्दछौ। प्रेरितको पुस्तक 21 अध्यायको 8-9 पदमा यसरी लेखिएको छ, भोलिपल्ट हामी विदा भएर कैसरियामा आयौं र प्रचारक फिलिपको घरमा बस्यौं। तिनी ती 7 जना मध्ये एक थिए र हामी तिनीसँग बस्यौं। अगमबानी बोल्ने तिनका 4 जना अविवाहित छोरीहरू थिए। यहाँ हामी 4 अविवाहित महिलाहरू देख्छौ जो सबै प्रचारक फिलिपका छोरीहरू थिए, जसले अगमबानी गरेका थिए। उनीहरूले आफ्ना अगमबानीहरूमा के भनेका थिए भन्ने कुरा यस पदमा प्रकट गरिएको छैन, तर सन्दर्भले हामीलाई विश्वास गर्न मद्दत गर्नेछ कि उनीहरूले पावललाई उनको एरुसलेमको योजनाबद्ध यात्राको बारेमा भविष्यवाणी गरिरहेका थिए। फिलिमोनको पुस्तक 1 अध्यायको 1-2 पदमा यसरी लेखिएको छ, क्रिस्ट येशूको कैदी पाउल र हाम्रा भाइ तिमोथीबाट हाम्रा प्रिय सहकर्मी फिलिमोन, हाम्री बहिनी अफिया र हाम्रा सङ्गी सिपाही अर्खिपस र तिम्रो घरका मण्डलीलाई। अफिया कलसीको एउटा घरेलु मण्डलीकी एक प्रमुख सदस्य थिइन् र यहाँ व्यक्तिगत रूपमा स्वागत गरिएका 3 जना व्यक्तिहरू मध्ये एक थिइन्। फिलिपीको चर्चमा नाउँ दिइएको 5 जना क्रिस्चियनहरू मध्ये 3 जना महिला र 2 जना पुरुष छन्। कलसीको पुस्तक 4 अध्यायको 15 पदमा यसरी लेखिएको छ, लाउडिकियाका भाइहरू नुम्फास र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन दियो। नुम्फास एक महिला थिइन् जसले आफ्नो घरमा चर्चको संगति आयोजना गर्थिन्। रोमीको पुस्तक 16 अध्यायको 1 पदमा यसरी लेखिएको छ, कि क्रियामा भएको मण्डलीकी धर्मसेविका हाम्री बहिनी फिबीको प्रशंसा तिमीहरूको समक्ष गर्दछु। फिबी एक महिला हुन् जसले डिकनको रूपमा नेतृत्व सेवकाई गरिन्। उनी प्रथम शताब्दीको मण्डलीमा धेरै आत्मिक र विश्वासयोग्य महिला हुनुपर्छ, किनभने रोमका क्रिस्चियनहरूले उनलाई नचिने तापनि रोमको मण्डलीमा रोमीहरूको पत्र लैजान पावलले उनीमाथि भर परेका थिए। यो धेरै उदाहरणहरू मध्ये एक हो जसले महिलाहरूलाई क्रिस्चियन मण्डलीभित्र नेतृत्वको पदमा उचालिएको देखाउँछ, जुन यहुदी वा ग्रीक रोमन संस्कृतिमा पहिले कहिले भएको थिएन। रोमी 16 अध्यायमा 29 जनाको नाम उल्लेख गरिएको छ, जसमध्ये 10 जना महिला छन्। यस सूचीको शीर्षकमा 2 महिला छन्। साथै यहाँ पुरूषहरू भन्दा बढी महिलाहरूलाई मण्डली सेवा गर्ने व्यक्तिको रूपमा वर्णन गरिएको छ। रोमीको पुस्तक 16 अध्यायको 7 पदमा यसरी लेखिएको छ, इन्डोनिकस र युनियस मेरा आफन्तहरू र मेरा सँगै कैदीहरूलाई अभिवादन भनिदियो। तिनीहरू प्रेरितहरू मध्ये प्रख्यात छन् र म भन्दा अगाडि ग्रीसमा भएका थिए। यद्यपि केही धर्मशास्त्रहरू यसमा असहमत हुनेछन्। ग्रीक पाठको सरल र सिधा पठन यो हो कि जुनिया एक महिला प्रेरित थिइन्। गलातीको पुस्तक 3 अध्यायको 27-28 पदमा यसरी लेखिएको छ, किनकि तिमीहरू मध्ये जतिको क्रिसमा बत्तीसमा भयो तिमीहरू सबैले क्रिसलाई धारण गरेका छौ। अब न त यहुदी छ, न ग्रीक, न कमारा छ, न फुक्का, न त पुरूष, न स्त्री छ, किनभने क्रिस येशुमा तिमीहरू सबै एउटै हौ। हामी प्रेरितको पुस्तक र मण्डलीका पत्रहरूमा देख्छौ कि प्रथम शताब्दीको मण्डलीभित्र सेवाहरूको कुरा आउँदा परमेश्वरले महिला र पुरूष बीच कुनै प्राथमिकता राख्नु भएन, न त आज उहाँमा कुनै प्राथमिकता छ। उहाँ क्रिस्टको शरीरको सेवा गर्न उहाँको बोलावटलाई जवाफ दिन इच्छुक जो कोहीलाई खोज्दै हुनुहुन्छ, पुरुष होस् वा महिला। क्रिस्टको शरीरले परमेश्वरको इच्छा अनुसार काम गर्नको लागि हामीलाई हाम्रा प्रभु यीशु क्रिस्टको सेवा गर्ने महान अभियान पूरा गर्न र अगाडि बढ्न महिलाहरूको तत्काल आवश्यकता छ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: आजी न्यानादी गुदु वापत्ती कया आत्मिकी रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमक हया बिउ। जयमसी जोजलपाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ के छिसक सित न सुभ्या थौया वचन या शीर्षक दु बाइबल छ्याथुली महत्वपूर्ण हो आज चाहको ख जिगु विश्वास चमक हया बिउ भाग एक बाइबल छ्या अप्यासक बाला धका थौजी छिपिलिसे खलाया मधु एर्मियाई पुस्तक झिङ्गो अध्याय यो झिनखुगु पद यो क के दया तौडो छिगु वचन वबले जी उपी वचन नयाँ छिगु वचन याना जित यही पुल अले झिगु नुगले लसता भेबिल एर्मिया थे जित बाइबल बोने व अध्ययन आए मधु धथे धागु खसा जी हिनी धर्मशास्त्र बोना अले अध्ययन याना जी थो याना छ्या धासा थुकी जिगु नुगले लस्ता वै छ्या धासा थो जी सेना बी मधु जी छिउकी छिपिन्छ परमेश्वर या बसन येना दिबले व विश्वासना दिबले थुकी छिगु नुगले आनन्द है नापाङ्गु थेस्लो निकी निगु अध्यायु झिन्सोङ्गु पदके धयाटकुदु जिम्सो परमेश्वर यागु वचन निङ्के बोले छिमिस थुकी त मनु यागु वचन मखु परमेश्वर यागु हे वचन ख धका नेना काल धाथे थो परमेश्वर यागु वचन ख अले थो हे वचन छिमगु नुगले हाकया सोङ्गुदु उकिन जिमसँग परमेश्वर या त न्याभले सुब्या बिहा सुन गुदु झिस न्याभले मनु त्यसँग धागो खया त विश्वास आए फैमखो गब्ले गब्ले इमी त झित सत्य ख धाई गब्ले गब्ले इम्स झित सत्य ख धाई मुखो बरु परमेश्वर गब्ले न मखु ख हाना दि मुखो वैकल थगो बचने दया दिगो फुक्क ख झित विश्वास याफै अले गुब्ले झिस परमेश्वर या बचने बिया तगु बच या त विश्वास यही बले वो न्याब्ले न सत्य जुई अले थोहे जुले परमेश्वर या बच तस्कहे आजु सागु ख जी जिगु जीवने न्याब्ले न थोख थुके मफुत जी ल्यामे बोले जी कलेजे उना चोङ्गु बोले जी यक्कु संघर्ष सामना यामाल जी छुया मास्ते वो गनौने मास्ते वो छुजुई मास्ते वो धका जी मुसु जी सुगु ला थोहे ख कि जिगु जीवने गठे जुया चोङ्गु धका जी ले तागु मधु जी जिगु जीवने छु महत्वपूर्ण ख तना चोङ्गु ख अले वो ख छु धका जी मुसु जी लिस माला सुनगु ख जी थन छा दुगु ख जीगु जी उद्देश्य सुख सत्य सुख जी परमेश्वर या त विश्वास याना एसा न वैकल जीगु पाखे सुमा धका जी मुसु अले वैकल जीगु वास्ता याना दि लाकी याना मदी धका जी जीगु अस्तित्व या उद्देश्य वो मयागु कारण माला सुनगु ख घामे थुपे फुक्क न्योसा बिचा या ना सुनु बोले अन निम मनु त दुगु ख उपी जी चोना सुनु थास पेस किलोमिटर टापाक बाइबल कलेज बोना छुपी ख छगु आजु सागु परिस्थिति के परमेश्वर थुपी निम मनु ते त जिमी गामे निगु हप्ता या विशेष सेमिनारी इभान्जलिस्टिक मिसन या नीति छोया दिल कल इमुगु उद्देश्य जिमु गामे सत्य सेके गु मनु त मालेगु नीति ख उबले जी जिमी दाजु लिसे छगु अपार्टमेन्ट के चुना सुनुगु ख छनु सनी इले जी छे छ्यौले जी थुपी निम मनु त जिमी दाजु लिसे खलाना चुङ्गु खन जिमी दाजु इम त सार्वजनिक थासे नाप्लाना जिम ठ्या छे हया तगु खने थुपी निमेह्या इमगु बाइबल च्याकल अले जी इपी उत्साह जाएगु खन जिज्ञासा जी इमगु खला बला नियनुगु सुरुयाना जिगु जीवन गुब्ले न नापा थे मजुल बाइबल धर्मशास्त्र जिमी दाजु या त सेना चुङ्गु नियन बले जी बुलु न जिगु जीवने छुछु तना चुङ्गु दु धका थुइके सुरुयान अन जी उत्सुकता पूर्वक माला चुनागु लिस लुइके फत एर्मिया निगु अध्याय यो झिन सुङ्गु पदके धाटौदु छा धासा जिमी प्रजा निगु पाप यागुदु जी जीवन बिगु लया मोहान या त इम्स तोतुकुदु अले थगु नीति ल मचुनिगु फा गङ्गु ट्याङ्की देकुदु थु खल बोला उगु इले जिगु जीवन या त बयान याय त सुरु या त उब्ले जिगु जीवने शून्यता व शङ्का जाया चुङ्गु ख छु यायगु स्वेबले जित थथे महसुस जुई असफल हे जुई छा धासा जी थगु बुद्धि व शक्ति छेला ज्यायागु कुत याना सुनगु ख अले जी गन थेङ्केगु मति यायगु ख अन थेङ्के त उली हे मगागु ख थुपी निम मनुते पाखे जी जिगु सफलता या कारण सिका कया जी छु माला सुनगु ख वो लुइका थो मुआगु ल या मुहान ख उकी परमेश्वर यु वचन ख निगु तिमोथी सुङ्गु अध्याय झिन खुगु पदके धाटगुदु धर्मशास्त्र यु फुक्क ख परमेश्वर या प्रेरणा चोगु ख थुकी सेनेकले या त नियने त डोङ्गु भिङ्के त व थ कथ मया त टिब बी बाइबलले दुगु डोङ्गु ख त परमेश्वर या मुतु वोगु जी लुइगा जी सिका कि झिस बाइबलले चोया थगु सक्ता बच उत्पत्ति निहे प्रकाश तक विश्वास या फै छा धासा थो बच त हे परमेश्वर पाखे वोगु ख गुमिस्या थ पृथ्वी व आकाश व झिस खनाचङ्गु फुक्क ग्रह व नगु त देकी गु ख थुकिया अर्थ बाइबलले शुद्धता नीति विश्वास या फै अले सत्य यु सन्दर्भ या रूपे विश्वास या फै जी थो न लुइका कि धर्मशास्त्र झिगु नीति तस्क फाइदाजनक छु परमेश्वर झित गथे मुआके मति दु व अथे हे मुया त इम्स झित लकेनी त ग्वाहलियाई अले परमेश्वर या इच्छा झित आनन्द व समृद्धि जागु जीवन हने त ल केनी गु ख भजन संग्रह छगु अध्याय छगु निहे तिनटा कटाटौ धन्य ख वो मनो गुम दुष्ट या ख खे जुई मुखु गुम पापी यागु ल धनी मुखु अले गुम कर्पिन्ट कोहिङका जुई पिनी गुलिसे पुसले टोनी मुखु बरु व परमेश्वर या व्यवस्था के ले ताना सुनी चाने यकु यागु हे व्यवस्था के ध्यान याना सुनी वो खुशी सीते पिना तगु सीमा थे ख वो निहाबले न थगु इले फल बी अले वयागु ह न गुबले न सुकु सुकु गना वनी मुखु व यागु यागु ज्यान पुनी गबले न जिसमा परमेश्वर या वचन यानी बोले परमेश्वर झित थगु वचन छु धका दयादि गु ख जिसम विश्वास आई अले परमेश्वर झिगु जीवने अजु चागु फल हेगु वचन बियादगु दु परमेश्वर झित त धङ्गु शारीरिक मानसिक वा आत्मिक समृद्धि प्राप्त याय त गुहाली याना दि निगु तिमोथी सोङ्गु अध्यायु झिन नेगु पदके देहातगु दु परमेश्वर या मनुते ज्यागु भिङ्गु ज्याख न याय फयमा धका धर्मशास्त्र बियातगु ख थुगु पद झित बाइबलले उद्देश्य कनी बाइबल गुब्ले न अविश्वासी टेगु नीति चोया तगु मुखु ठोक परमेश्वर या त अस्वीकार याई पिनु नीति चोया तगु मुखु बाइबल वेकया त वा कया इच्छा सेके मधुकी वा सत्यता सिके त व विश्वास आए त मास्ती ओपिनीगु नीति चोया तगु ख सत्य ठुके मास्ती ओपिनीगु नीति बाइबल जित सुसज्जित आए त मागु फुक्क खदु उके झिस परमेश्वर याए मास्ती वोगु सक्ता भिङ्गु ज्या जिगु जीवने याए फै भजन संग्रह सच्यो झिङ्गुगु अध्याय सच्यो सुइखुगु पत्के धात गुदु गथे यक्कु धन दया मनु त लेताय अथेहे जी छिगु बचने कारण लेताया परमेश्वर यो वचन त धङ्गु धन ख छा धासा झी परमेश्वर या वचन गुब्ले न अले उकिया त विश्वास याइ बोले झिगु थगु जीवने झिके त धङ्गु छुटकारा दै जी छिद बाइबलले छि लुइके फैगु त धङ्गु टोपुया टगु उदाहरण बी भजन संग्रह सच्यो पिनेगु अध्याय यो सोगु पदके धातगु दु वेकल नुग क्वातु पिन त लाकादि अले इमगु घायल पट्टी छिनादि छि गबले न सुर मनु पाखे तस्क निराश जुयादि दु नुग क्वाटुको अनुभव याना दिगु दुला छि इमि त थुली मतिना या त कि छि इम त विश्वास या त अले ओ मनु ख छि त धोका बिल अले छि त मागु इले इम्स छि त तोता बिल परमेश्वर छिगु स्यागु नुग या त लाके त वचन बिया दिगु दु अन दुगु घाले पट्टी छिना छि त हाँक्न सुख वा आनन्द या महसुस याका दि भजन सच्यो नेगु अध्याय निगु पदके धात दु वेकल थगु वचन छोया इम त लङ्का दिल अले इम त सी गाल बसेयाना दिल परमेश्वर छिगु जीवन त धङ्गु छुटकाराया वचन बियादि गुदु छिगु दुनुगुले चोङ्गु घातक वेकल लङ्का बियादि अले वेकल छिगु नीति थगु छुटकारा पु के त वयागु वचन छोया हयादि थो वेकया अजुचागु खगो ख उके छित छि मालाचोना दिगु छुटकारा हयाबी भजन संग्रह श्री नेगु अध्यायु निगु पदके धाट गुदु जी बुया बुराजुई थुन जी आतकन भी मनुतया परमप्रभु तोता दिगु मखन न त इमि मनुतेस फोना नेमागु हेखन जी योक्कु हे ज्यायागु अवस्था सामना याए धुन गन सकता आशा मरु थिए चुनी गुण जी छु प्राप्त यायगु वा गथेयाना प्राप्त याए फै धका मस्यु वो समस्या गथेयाना समाधान याए फै धका विचार याना चुनगु इले धाथे हे अजु चागु खु धासा झिगु दुख वो पीडाया इले न परमेश्वर झित गुब्ले तोता दि मुखु लिपा तक्क वेकल झित छुटकारा ब्यादि परमेश्वर मनुते गु इतिहास थ मनुते त गुब्ले न निराश याना दिगु मधु अले छि वेकया बचा या त विश्वास यायगु लेया दिल धासा वेकया छित गुब्ले न निराश याना दि मुखु फिलिपी पेङ्गु अध्याय झिन गुगु पदके धाट गुदु जिमी परमेश्वर छिगु मगागु मचाउ स्वयादि ख्रिस्ट येशुके दुगु यक्कु यागु गुब्ले न सिधै मखु ढुकुटी छिम त मागु बियादि थौजी छिपिन त धर्मशास्त्र यु थो पद कन्थ याए त इनापा या अले छि न थो बारम्बार धागु व तसल स्वीकार यायगु तस्क उत्साह व लसता हालादिस अले छि थो प्रतिज्ञा या त ध्यान याना थगु नुगले सुस्का दिल धासा छिगु थगु जीवने थो प्रतिज्ञा या ज प्राप्त जुई वो छिगु आवश्यकता पूर्णि छा धासा परमेश्वर न्याब्ले न थगु प्रतिज्ञा पुगादि जी बाइबलिया नीति छा थुली जोसे जुयाचुना
5: परमेश्वरिया वचन बारे बिचा याना सुना छा धासा परमेश्वरिया वचन हे जिगु जीवन हिलाबियु गुदु थुके जित मुयागु छगु उद्देश्य व तदंगु आनन्द बियु गुदु जी थगु समस्या छुटकारा जुया जी छित बिफुगु थो छगु निश्चित उपहार ख जी छिउ कि गुके छिगु जीवने तदंगु आनन्द है निगु कोरन्थी गुगु अध्यायु च्यागु पदे धाटगुदो अले परमेश्वर छित फुक्क कथया आशिष अझ अप्प हे बियादी छिमित गुल्सन मगा मचा जुई मुखो अले भिङ्गु ज्यायत न छिम्के योक्कुदै परमेश्वर छित वयागु अनुग्रह प्रशस्त बिगु वचन बियादी गुदु वो वचन बि कि झिके झिगु दक्को मागु ख पुवङ्कित गाई अले गाक्क दै वेकल छित थगु मतिना वो फलासा थुली जागु जुईमा धका इच्छायाना दिगुदु छा धासा झिके मेपिन्त बित यक्कुहे देमा वो अले झिस मेपिन्त बिफै झिपिनिसे यक्कुहे अजु सागु परमेश्वर डु वेकयागु वचन बोना अध्ययना वेकया त बालक मसिकेगु लेया दिस थौ या वचन नेना दिगुनी छित परमेश्वर र सुदाबीमा जोइमसे छिम्सा नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षक व आत्तिकी लपु केनादिम सोमन भिक्टर ट्रयादीको घोषणा जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तयादिफै उकिया नीति जिम के जिमगो मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसीह।
6: टाइम चेक यति बेला बिहानको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम हिप्पी लेट्स सिंग।
2: सम्पूर्ण श्रोताहरूमा यहाँहरूकै आफ्नै बाल कार्यक्रम हिप्पी लेट्स सिंगमा स्वागत गर्न चाहन्छु म यहाँहरूकै प्यारी दिदी अर्थात् कार्यक्रम प्रस्तुता सारा लामाको तर्फबाट। यहाँहरू कस्तो हुनुहुन्छ भाइ बहिनीहरू? अवश्य नै आरामै हुनुहुन्छ होला। आफ्नो पढाइ लेखाइका कुराहरू सँगसँगै बाल संगति जाने कुराहरू पनि चल्दै नै छ होला, अनि आरामै पनि हुनुहुन्छ होला। म पनि आरामै छु। साँच्चै यहाँहरूलाई थाहा नै छ हाम्रो कार्यक्रम यिपी लेट्स सिंग आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जबाट र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म सुन्न सक्नुहुनेछ। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 मेगाहर्जबाट यही समयमा सुन्न सक्नुहुनेछ। भाइ बहिनीहरू, के तपाईँहरूलाई कुनै सुन्दर ठाउँ देख्दा यति सुन्दर पहाड, यति सुन्दर जंगल, बोट बिरुवा कसले बनाएको होला, अर्थात् सुन्दर जनावरहरू, अझ भनौ मान्छेहरू कसले बनाएको होला भन्ने यहाँहरूको मनमा लाग्छ? अवश्य नै लाग्दो होला, किनभने मलाई पनि जब म बाल्य अवस्थामा थिए मैले देखेका सुन्दर कुराहरू, जस्तै कि सुन्दर प्रकृतिका कुराहरू, रुख जंगलहरू, पहाडहरू, हिमालहरू, जब मैले त्यो सुन्दर कुराहरू देख्थे अनि मलाई लाग्थ्यो कि यति सुन्दर चीज चाहिँ कसले बनाएको होला भनेर। यहाँहरू पनि सोच्दै गर्नुहोस् अवश्य नै यो चीजहरू कसले बनाएको होला भनेर। म यहाँहरूलाई आज यसैको विषयमा बताउनेछु र अहिलेलाई भने कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु यिपी कोयरले गाउनु भएको यस आशिषमय बाल गीत, र यो गीतपछि फेरि पनि उपस्थित हुने नै छु।

यस आशुषमय यिपी कोयरले गाउनु भएको यो बाल गीत पश्चात फेरि पनि कार्यक्रम यिपी लेप्सिङमा स्वागत छ र म छु यहाँहरूकै प्यारी दिदी अर्थात कार्यक्रम प्रस्तोता सारा लामा। अवश्य नै यहाँहरूलाई लाग्दो होला कि सुन्दर पहाड, वन जंगल, सुन्दर जनावरहरू अर्थात मानिसहरू पनि कसले बनाएका हुन् होला भनेर। अवश्य नै म आज यहाँहरूलाई परमेश्वरले गर्नुभएको अचम्मको सृष्टिको बारेमा बताउन गइरहेकी छु। परमेश्वरले बनाउनु भएको अर्थात रचना गर्नुभएको कुरा बताउन गइरहेकी छु। सुरुमा हामी बाइबलमा हेर्छौँ भने हरेक कुरा परमेश्वरबाट सुरुवात भएको हामी देख्न सक्दछौ अर्थात पढ्न सक्दछौ। परमेश्वर जो यस संसारको मालिक हुनुहुन्छ, उहाँले सुन्दर स्वर्ग र हाम्रो वासस्थान अर्थात हामी बस्ने यस पृथ्वी सृष्टि गर्नुभयो। त्यो समयमा सबैतिर सबै थोक अन्धकार थियो। त्यहाँ न चराहरू, न प्राणीहरूको कुनै आवाज, न कुनै नानीहरूको हाँसो नै सुनिन्थ्यो। तब एउटा आवाज आयो, उज्यालो होस्, र तुरुन्तै उज्यालो भयो। परमेश्वरले उज्यालोलाई अँध्यारोबाट अलग गर्नुभयो र दिन र रात भनी नाम राख्नुभयो। अनि यो चाहिँ पहिलो दिन थियो र दोस्रो दिनमा परमेश्वरले सुन्दर संसार बनाउनुभयो र त्यो संसारलाई सुरु गर्नुभयो। अनि उहाँले हावाबाट पानी अलग गर्नुभयो र नीलो आकाश देखा पर्यो र यो चाहिँ दोस्रो दिन थियो। अनि तेस्रो दिनमा चाहिँ परमेश्वरले पानीलाई ठूलो सागरको रूपमा बनाउनुभयो र खोला अनि नदीहरूमा जम्मा गरेर सुक्खा भूमि बनाउनुभयो। उहाँले तराई, पहाड र हिमाल, घाँसपात, फलफूल, अङ्गुरका रुखहरूले ढाकिदिनुभयो। रुखहरू र झाडीमा जैतुन, स्याउ, चेरी, आरु, बयर आदि फलहरू फले। अनि चौथो दिनमा परमेश्वरले एउटा पहेँलो र गोलो वस्तुलाई आकाशमा राख्नुभयो र त्यो वस्तु थियो सूर्य। बेलुकी पख एउटा चहकिलो चन्द्रमा पनि देखा पर्यो र धेरै ताराहरूले आकाश ढाकेका थिए। अनि पाँचौ दिनमा जताततै आवाजहरू सुनिन थाले। परमेश्वरले त्यस दिनमा के सृष्टि गर्नुभयो होला त भाइ बहिनीहरू, यहाँहरू सोच्दै गर्नुहोस्। अहिलेलाई भने कार्यक्रममा राखौ यिपी कोयरले गाउनु भएको यो आशिषमय बाल गीत।

पश्चात फेरि पनि कार्यक्रम यिपी लेट सिंहमा स्वागत गर्न चाहन्छु म यहाँहरूकै प्यारी दिदी अर्थात् कार्यक्रम प्रस्तुता सारा लामा उपस्थित छु र मैले भर्खरै यहाँहरूलाई सोधेकी थिए कि पाँचौं दिनमा परमेश्वरले के सृष्टि गर्नुभयो होला अर्थात् के बनाउनु भयो होला भनेर अनि भाइ बहिनीहरूले सोची पनि सक्नुभयो होला थाहा छ उहाँले आकाशमा उड्ने चराहरू र समुद्रमा माछाहरू बनाउनुभयो तिनीहरू सबै प्रकारका आकारका र रङहरूका थिए जस्तै ह्वेल माछाहरू सुनौला माछाहरू नीला चराहरू गिद्ध मयूर अस्ट्रिच आदि उहाँले बनाउनु भएका प्राणीहरू मध्ये केही मात्र हुन् र छैठौं दिनमा उहाँले घस्रेर हिँड्ने र अन्य जनावरहरू बनाउनुभयो र परमेश्वरले गाई बाख्रा भेडा घोडा कुकुर बिरालो बाघ भालु सिंह र खरायो आदि पनि बनाउनुभयो यी सब कुरा प्रथम मानिसको जन्म दिवसको सुन्दर उपहार स्वरूप टक्र्याइएका थिए किनकि मानिस पनि त्यसै दिन परमेश्वरले बनाउनु भएको थियो तपाईँलाई त्यो पहिलो व्यक्तिको नाम को हो भन्ने पनि लागिरहेको होला र कतिजना भाइ बहिनीहरूलाई परमेश्वरले बनाउनु भएको पहिलो व्यक्तिको नाम थाहा पनि होला यदि यहाँहरूलाई थाहा छ भने अति उत्तम र थाहा छैन भने केही भाइ बहिनीहरूका लागि म भन्न चाहन्छु परमेश्वरले बनाउनु भएको पहिलो व्यक्तिको नाम थियो आदम मैले अघि पनि भने कि छैठौं दिनमा परमेश्वरले मानिसलाई बनाउनु भएको थियो अनि परमेश्वरको संसार एकदमै सुन्दर थियो भूमि पनि अर्थात् र जमिन पनि हरियालीले भरिएको थियो ढकमक्क फूलहरू फुलेका थिए अनि चराहरू र जनावरहरू जंगलमा घुमिरहेका थिए तर पृथ्वीमा मानिसहरू घरहरू खेतहरू वा सहरहरू केही पनि थिएनन् रुखमुनि खेल्न बालबच्चाहरू पनि थिएनन् अनि यस संसार चाहिँ पुरुष र स्त्रीको आनन्दको निम्ति तयार पारिएको थियो परमेश्वरले भन्नुभयो मानिसलाई हाम्रै स्वरूपमा बनाऊ उसमा प्राण हुनेछ र पृथ्वीमा भएका सबै कुराहरूमाथि मानिसले अधिकार गर्नेछ अनि परमेश्वरले भूमिबाट अर्थात् जमिनबाट माटो लिनुभयो र मानिसको स्वरूप बनाउनुभयो उहाँले त्यसमा जीवनको सास फुकिदिनुभयो र मानिस जीवित प्राणी भयो परमेश्वरले यो प्रथम मानिसलाई नै आदम भनेर नाम दिनुभयो मानिसलाई एउटा सुन्दर बासस्थान अर्थात् बस्ने ठाउँ को निम्ति परमेश्वरले अदनमा एउटा स्वच्छ पानी बग्ने नदी सहितको बगैँचा बनाउनुभयो अवश्य नै भाइ बहिनीहरू हामी जब कुनै पनि पार्क अर्थात् कुनै पनि बगैँचामा जान्छौँ भने हामीलाई त्यहाँको सुन्दरताले निकै नै आनन्दित बनाउँदछ र त्यो समय आदमलाई पनि त्यस अदनको बगैँचामा बस्न पाउँदा निकै खुसी लाग्यो होला यति मात्रै होइन आदमले त्यस बगैँचाको हेरचाह पनि गर्नु पर्थ्यो तब परमेश्वरले सबै प्राणीहरूलाई तिनीहरूको नाम राखिदिनु भनेर आदमलाई त्यो जिम्मेवारी दिनुभयो आदमले हरेक किसिमका प्राणीहरूको आआफ्नो जोडीहरू देखे तर त्यो पवित्र बगैँचामा आदम भने एक्लै थियो अनि परमेश्वरले भन्नुभयो मानिस एक्लो रहन असल हुँदैन म उसको निम्ति उसलाई सुहाउने एउटा सहयोगी बनाइदिनेछु परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो अब के हुन्छ होला त भाइ बहिनीहरू यहाँहरू सोच्दै गर्नुहोस्
अब भने कार्यक्रममा फेरि पनि हामी सुन्नेछौ यिपी कोइरले गाउनु भएको यस रमाइलो बालगीत।

चाहिँ एक्लो रहन असल छैन भनेर तब परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो। तब उहाँले आदमको कोखबाट एउटा करङ निकालिदिनुभयो अनि त्यही करङबाट परमेश्वरले एउटी स्त्री बनाउनुभयो अनि आदमले चाहिँ त्यस स्त्रीको नाम हब्बा राखिदिए। आदम र हब्बा एक अर्कालाई धेरै माया गर्दथे। तिनीहरू परमेश्वरले बस्नको निम्ति दिनुभएको त्यो सुन्दर बगैँचामा अति नै खुशी साथ बस्दै थिए। जब आदम र हब्बा दुवैजना रमाइलो गर्दै त्यस अदनको बगैँचामा बस्न थाले, उनीहरूले त्यहाँको हेरचाह पनि गर्नु पर्दथ्यो। अनि त्यस अदनको बगैँचामा आदम र हब्बा शान्तिसँग त्यहाँको वातावरणमा रमाउँदै बसिरहेका थिए। मानिसहरूले साथीभाइहरूसँग गफ गरे जस्तै तिनीहरू परमेश्वरसँग कुराकानी गर्दथे अनि परमेश्वरले जे आज्ञा अर्थात् जे काम लगाउनुहुन्थ्यो तिनीहरूले त्यही काम गर्ने गर्दथे र तिनीहरूलाई कुनै खराब कुराको बारेमा थाहा थिएन। तरै पनि आदम र हब्बाले परमेश्वरको आज्ञा सधैँ पालन गर्नुपर्छ भन्ने कुरा जान्नु चाहिँ आवश्यक थियो। त्यसैले परमेश्वरले आदम र हब्बालाई भन्नुभयो, तिमीहरूले बगैँचामा भएको एउटा रुखको फल बाहेक अरू सबै रुखको फल चाहिँ खान सक्छौ। यदि तिमीहरूले त्यो रुखको फल खायौ भने तिमीहरू मर्नेछौ। अनि त्यहाँ सबै प्राणीहरू मध्ये एउटा धूर्त प्राणी चाहिँ सर्प थियो, जसले आदम र हब्बालाई पाप गर्नको लागि उक्सायो। एक दिन त्यो सर्पले स्त्रीलाई अर्थात् हब्बालाई भन्यो, यदि तिमीले परमेश्वरले नखानु भन्नुभएको फल खायौ भने तिमी धेरै बुद्धिमानी हुनेछौ र असल र खराबको ज्ञान पनि तिमीले पाउनेछौ। अनि हब्बाले सर्पको कुरा सुनिन् र उनले रुखमा फलेका फलतिर आँखा लगाइन् अनि उनले सोचिन्, त्यस रुखमा फलेका फलहरू कति मिठा होलान् भनेर। र उनले यस्तो पनि सोचिन् कि पक्कै पनि त्यस फलहरू खाँदा उनी बुद्धिमानी हुन्छन् भनेर। र हब्बाले परमेश्वरको आज्ञालाई व्यवस्था गर्दै उनले त्यो फल खाइन्। त्यसपछि उनले आदमलाई पनि केही भाग खानको लागि दिइन् अनि आदमले पनि त्यस फललाई खाए। बेलुकीको समय जब आदम र हब्बाले परमेश्वरको स्वर सुने, तिनीहरू पहिले झैं परमेश्वरको सामु आउन सकेनन्। बरु उनीहरू डराएर लुक्ने कोसिस गरे। तिनीहरूको अनाज्ञाकारिताको कारण परमेश्वरले हब्बालाई भन्नुभयो, तिमीले प्रसव पीडा अर्थात् बच्चा जन्माउने बेलामा धेरै कष्ट भोग्नेछौ, तिमीमाथि तिम्रो श्रीमानले अधिकार गर्नेछ भनेर भन्नुभयो। परमेश्वरले आदमलाई पनि भन्नुभयो, तैले आफ्नो श्रीमतीको गलत कुरा सुनेर मेरो आज्ञा पालन गरिनस्, अब तैले तेरो जीवनभर दुःख र कष्ट साथ काँडा र सिउढी बीचमा पसिना बगाउनु पर्छ अर्थात् भूमिमा मेहनत गरेर पसिना बगाएर जिउनु पर्छ भनेर भन्नुभयो। अनि परमेश्वरले पनि सर्पलाई श्राप दिनुभयो। अनआज्ञाकारिताको कारण आदम र हब्बा त्यो सुन्दर बगैँचामा बस्न पाएनन्। परमेश्वरले तिनीहरूलाई त्यहाँबाट निकालिदिनुभयो र चारैतिरका प्रवेशद्वार अर्थात् बगैँचामा छिर्ने ठाउँहरूमा स्वर्गदूतहरू र ज्वालामय तरवारहरू राखिदिनुभयो। भाइ बहिनीहरू, अब भने कार्यक्रममा फेरि पनि हामी सुनौ यिपी क्वेयरले गाउनु भएको यस आशिषमय बालगीत।

स्वागत छ भाइ बहिनीहरू। यहाँहरू अहिले यीपी लेफ्ट सिङ सुन्दै हुनुहुन्छ, जुन यहाँहरूकै आफ्नै बाल कार्यक्रम रहेको छ, र म छु यहाँहरूको साथमा यहाँहरूकै प्यारी दिदी सारा लामा। र आजको यस परमेश्वरले सृष्टि गर्नु भएको कुराहरूलाई सुन्दै गर्दा अवश्य पनि हामी बुझ्न सक्छौ कि परमेश्वरले विश्वासद्वारा अर्थात् वचनद्वारा सबै कुरा सृष्टि गर्नुभयो अर्थात् बनाउनुभयो। जुन कुरा हामी बाइबलमा हिब्रू 11:3 पनि हेर्न सक्छौ, जहाँ लेखिएको छ, विश्वासद्वारा हामी जान्दछौ कि यो संसार परमेश्वरको वचनद्वारा सृष्टि गरियो। र अर्को कुरा, परमेश्वरले यस संसारमा विभिन्न प्राणीहरू, मानव जातिहरू अर्थात् हामी मानिसलाई पनि बनाउनु भयो। यसबाट हामी के बुझ्न सक्छौ भने उहाँले चाहिँ हामीलाई उहाँकै स्वरूपमा बनाउनु भयो। त्यसैले हामी एकदमै स्पेशल अनि सुन्दर व्यक्तिहरू हौ। जुन कुरा हामी भजन संग्रह 139:14 पनि हेर्न सक्छौ, जहाँ यस्तो लेखिएको छ, म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। र अर्को कुरा, जब परमेश्वरले बनाउनु भएको पहिलो व्यक्ति आदम र हब्बा र दोस्रो व्यक्ति हब्बालाई अदनको बगैँचा रेखदेख गर्ने त्यो जिम्मेवारी दिनुभएको थियो, र उनीहरूले त्यस जिम्मेवारीलाई असल तरिकाले निभाउन सकेनन्। परमेश्वरले नखानु है भनेर भन्नुभएको रुखको फल पनि उनीहरूले खाए। त्यसैले उनीहरू परमेश्वरको आज्ञाकारी छोराछोरी भएनन्। हामी रोमी 5:19 हेर्छौ भने यस्तो लेखिएको छ, किनकि जसरी एउटा मानिसको अनाज्ञाकारिताले धेरै पापी बनाइए, त्यसै गरी एकजनाको आज्ञाकारिताको कारण धेरैजना धार्मिक बनाइनेछन्। भाइ बहिनीहरू, आज हामीले यो बुझ्नु आवश्यक छ कि हामी सबैजना परमेश्वरको स्वरूपमा बनाइएका प्राणीहरू हौ, र जसरी अदन र जसरी आदम र हब्बालाई अदनको बगैँचाको रेखदेख गर्नको लागि जिम्मेवारी दिनुभएको थियो, त्यसरी नै आज हामीलाई पनि यस संसारमा विभिन्न कार्यहरूको जिम्मेवारी दिनको लागि उहाँले पठाउनु भएको छ। यसैले त हामी मानिस जातिहरू विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका हुन्छौ। हामी संसारमा हुँदै गर्दाखेरि जिउनको लागि मात्रै काम नगरेर हामी परमेश्वरको इच्छालाई अर्थात् उहाँको आज्ञालाई पूरा गर्नको लागि पनि यस संसारमा आएका हौ। र अहिले यहाँहरू पनि ससानै उमेरमा हुनुहुन्छ, यहाँहरू भविष्यमा गर्ने कार्यको निम्ति तयारी हुँदै हुनुहुन्छ, र भविष्यमा यहाँहरूले पनि विभिन्न क्षेत्रमा रहेर कोही टिचर, कोही डाक्टर, कोही व्यापारी, कोही पास्टर, कोही आराधक अर्थात् विभिन्न क्षेत्रमा रहेर यहाँहरूले परमेश्वरको सेवा अर्थात् उहाँले दिनुभएको आज्ञालाई पूरा गर्न सक्नुहुनेछ। र अब भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँहरूलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ? अवश्य नै राम्रो लाग्छ होला। र यो कार्यक्रमलाई यति धेरै माया गरिदिनु भएको लागि धेरै धेरै धन्यवाद। र भाइ बहिनीहरूलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। यहाँहरूको पढाइ लेखाइमा, यहाँहरूको हुर्काई बढाइमा, सबै कुरामा परमेश्वरले सहायता गर्नुभएको होस्। र सम्पूर्ण भाइ बहिनी जसले यो उमेरमा पाउनु पर्ने शिक्षाका कुरा, खानपिनका कुरा, बस्नको लागि सुरक्षित ठाउँ र स्वस्थ वातावरणमा यहाँहरू हुर्कन सक्नु भएको होस्। यतिन्जेल यस कार्यक्रमलाई सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। र यति भन्दै आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी अर्थात् कार्यक्रम प्रस्तुता सारा लामा बिदा माग्न चाहन्छु। हस्त, जय मसी, नमस्कार, साथै न्यानो माया।

0: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

प्रिय मित्रहरू, आजको बाइबल पाठ मैले प्रस्थानको पुस्तक 23 अध्यायको 1-8 पदसम्म छानेको छु। यसरी लेखिएको छ, झुटा गवाही नदेऊ, दुष्टको साथ लागेर त्यसको निम्ति इच्छापूर्ण गवाह नबन, खराबी गर्न भेटसँग नलाग, मुद्दामा बहुमततिर लागि गवाही दिएर इन्साफ नबिगार, गरीब भनेर उसको मुद्दामा पनपक्षी नगर। यदि तिमीहरूले आफ्नो शत्रुको गोरु वा गधा बिचकेर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर फेरि त्यसका ल्याइदेऊ। तिमीहरूसित रिस इब्बी गर्नेको गधा भारीले थिचिएको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड, तर त्यसलाई उठाओ। मुद्दामा गरीब मानिसको न्याय नखोस, झुटा कुराबाट दूर बस, निरपराध र इमान्दारलाई प्राणदण्ड नदेऊ, किनकि दोषीलाई म कहिल्यै निर्दोष ठहराउने छैन। घुस नखाओ, किनकि घुसले मानिसलाई अन्धा तुल्याउँछ र धार्मिकताको कुरालाई उल्टाइदिन्छ। मैले तपाईँलाई परमेश्वरको वचनबाट एउटा खण्ड पढेर सुनाए। यो खण्ड पवित्र ग्रन्थ बाइबलको 2 पुस्तकबाट लिएको हो। यस पुस्तकलाई प्रस्थानको पुस्तक भनिन्छ। परमेश्वरको प्रजा इजरायलीहरू 400 वर्षसम्म मिस्र देशमा दासको रूपमा बसेर छुटेका थिए। 400 वर्षको समय भनेको लामो समय हो मित्र। सायद उनीहरूको 4-5 पुस्ता नै दासत्वमा जिउन परेको थियो होला। ती मानिसहरू परमेश्वरदेखि बिराना भएका थिए, परमेश्वरलाई चिन्नदेखि अन्धा भएका थिए। अरूको अधीनमा बस्न परेको कारण तिनीहरूले आफूलाई सोचेको जस्तो गरी परमेश्वरको आराधना गर्न सक्दैनथे। परमेश्वरले तिनीहरूलाई अचम्म प्रकारले छुटकारा दिनुभएको थियो। मोसा नाउँका एक व्यक्तिलाई उहाँले ती लाखौं इजरायलीहरूलाई नेतृत्व गर्नका निम्ति चुन्नु भएको थियो। मिश्रका शासक फारो त्यस समयका शक्तिशाली शासक थिए। मोसाले त्यस्तो शक्तिशाली शासकको सामना गरी इजरायलीहरूलाई छुटकारा दिनु परेको थियो। तर मोसाको साथमा परमेश्वर हुनुहुन्थ्यो। जीवित परमेश्वरले मोसालाई सहायता गर्नुभयो। जुन व्यक्तिलाई परमेश्वरले साथ दिनुहुन्छ त्यो व्यक्ति उसको काममा सफल हुन्छ। हो श्रोता मित्र, परमेश्वरको साथ पाउनु नै जीवनमा सबैभन्दा उच्च कुरा हो, सबैभन्दा महान कुरा हो। यसरी अचम्म र उद्वेग प्रकारले इस्राएलीहरू दासत्वबाट छुटे, तर दासत्वबाट छुटकारा पाएपछि इस्राएलीहरूको जीवन सामाजिक ढाँचा परिवर्तन हुनु पर्थ्यो। परमेश्वरले तिनीहरूको समाजमा सुव्यवस्था होस् भन्ने चाहनुहुन्थ्यो। श्रोता मित्र, सुव्यवस्था नियमहरू पनि मानिसको जीवनको धार्मिकतासँग सम्बन्धित हुन्छ। यसै कारण परमेश्वरले तिनीहरूमा साँचो धार्मिकता उत्पन्न गर्न नीति नियमहरू दिनुभयो। उनीहरूको जीवनमा परिवर्तन आओस् भन्ने परमेश्वर चाहनुहुन्थ्यो। त्यही कारण उहाँले थुप्रै नीति नियमहरू उनीहरूलाई राखिदिनुभयो। मानिस एक्लै जिउन सक्दैन, मानिस सामाजिक प्राणी हो। समाजले मानिसलाई सुरक्षा पनि प्रदान गर्छ, सहायता दिन्छ। इस्रायलीहरू पनि एउटा समाज थियो, तर धेरै वर्षसम्म दासत्वमा बसेकाले अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा आइपुग्नका निम्ति 40 वर्ष लागेको कारण उनीहरूका विचार व्यवहारहरू लथालिङ्ग अनि भताभुङ्ग भएका थिए। कुनै नीति नियम नजान्ने पशु जस्तो तिनीहरू भएका थिए। त्यसकारण एक समाज बनेर बस्नका निम्ति तिनीहरूले गर्नुपर्ने आवश्यक कुराहरू परमेश्वरले तिनीहरूलाई बताउनु भयो। त्यस बेला आजको जस्तो कुनै ठूलो सहर थिएन, विद्यालयहरू थिएनन्, नियम कानूनका किताबहरू थिएनन्, तर परमेश्वर तिनीहरूसित हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई कसैको विरुद्धमा झुटो गवाही नदिनु भनी भन्नुभयो। झुटले मानिसको जीवनलाई साथै समाजलाई समेत भ्रष्ट पार्छ। मानिसले झुट बोल्नु हुँदैन, झुट बोल्ने मानिस झुटद्वारै नाश हुन्छ। मानिसको धर्म कर्म प्रार्थना भजन दान भेटी दक्षिणा बलिदान मात्र सीमित हुँदैन, तर उसको जीवन पनि धार्मिक हुनुपर्छ। मानिसको जीवन धर्म कर्म प्रार्थना दान भजन भेटीहरू दक्षिणा बलिदानमा मात्र सीमित हुनु हुँदैन, तर उसको जीवन पनि धार्मिक हुनुपर्छ। धर्म कर्म चाहिँ एकातिर, जीवनको व्यवहार भने अर्कोतिर भयो भने त्यो साँचो धर्म होइन।
परमेश्वरले मानिसको बाहिरी धर्म कर्मलाई होइन श्रोता मित्र, तर उसको जीवनको आचरणलाई, स्वभावलाई हेर्नुहुन्छ। ती इसरायलीहरूलाई झैं आज सभ्य समाज र देशमा बस्ने हामीलाई पनि परमेश्वरले आज्ञा गर्नुभएको छ। परमेश्वर हामीलाई पनि झुठ नबोल भन्नुहुन्छ। मित्र, एउटा भर्याङको कल्पना गर्नुहोस्। सत्य बोल्ने व्यक्ति भर्याङ उग्लदै धेरै माथि पुग्छ, झुटो बोल्ने व्यक्ति भर्याङबाट झर्दै झर्दै गएर तल पुग्छ। मैले मानिसहरूको जीवनमा यस्तो घटना घटेको देखेको छु, यस्तो कुरा भएको देखेको छु। हुन सक्छ तपाईँले पनि देख्नु भएको होला। परमेश्वरले ती मानिसहरूलाई जस्तै आज हामीलाई पनि भन्नुहुन्छ, खराबी गर्न भीड़को पछि नलाग। भीड़ भनेको के हो? यो मानिसहरूको जमात हो, हुल हो अथवा झुण्ड हो। मानिसहरू भीड़ लागेर जादू हेरिरहेका हुन्छन्, भीड़ लागेर के गरिरहेका हुन्छन्। भीड़का मानिसहरू एकले अर्कोलाई राम्ररी चिन्दैनन्, तर पनि तिनीहरू एक साथ हुन्छन्, एक मत हुन्छन्। राम्रो कुराका निम्ति एक मत हुनु धेरै असल कुरा हो श्रोता मित्र। खराबी गर्नका निम्ति एक मत हुनु आगोमा घिउ घोप्ट्याउनु जस्तो हो। धर्मी मानिस भीड़को पछि लाग्दैन, उसलाई परमेश्वरले बुद्धि विवेक दिनुभएको छ, उसलाई हुल चाहिँदैन। मानिसले आफ्नो जीवनका निम्ति आफै विचार गर्नुपर्छ, आफै निर्णय लिनुपर्छ। प्रभु येशूलाई क्रुसमा टाँगेर मृत्युदण्ड दिन माग गर्ने मानिसहरू पनि भीड़मा थिए। भीड़ले निर्दोष प्रभुलाई दण्ड दिलाएको थियो। हामी भीड़को पछि नलागौ, बरु आफ्नो विवेक प्रयोग गरौं, अरूको विचारमा आफ्नो जीवन नउचालौं, बरु आफै विचार गरी निर्णय लिने कोसिस गरौं। आदरणीय श्रोता मित्र, धेरै पटक हामी भीड़को कारणले गर्दा गलत अवस्थामा पुगिरहेका हुन्छौं। भीड़कै कारणले गर्दा हाम्रो जीवन नाश हुँदै गइरहेको हुन्छ, भीड़कै कारणले गर्दा हाम्रो आर्थिक अवस्था पनि खस्किराखेको हुन्छ। अघि नै मैले भने भर्याङबाट तल झरे जस्तै भइरहेको हुन्छ। त्यसकारण हाम्रो सो विवेकले हामीले निर्णय लिनु अति व्यवहारिक हुन्छ। परमेश्वरले शत्रुप्रति पनि सद्भावना राख्नुपर्छ भन्नुभयो। भलाई गरेर शत्रुलाई जित्न सकिन्छ, बदला लिएर शत्रुलाई नाश पारेर कोही ठूलो हुँदैन। येशूले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई जस्तै प्रेम गर। श्रोता मित्र, वास्तवमा शत्रुलाई प्रेम गर्न धेरै गाह्रो हुन्छ, तर जसले प्रेम गर्छ ऊ साँच्चै परमेश्वरको सन्तान हो, धर्मी जन हो, उसले परमेश्वरको धार्मिकता प्राप्त गरेको हुन्छ। पक्षपात, झुट, घुस खाने कुराहरू, अन्याय जस्ता कुराहरूले मानिसको समाजलाई भ्रष्ट बनाउँछ। पवित्र शास्त्रले हामीहरूलाई यस्ता कुराहरूबाट टाढा बस्ने सल्लाह दिएको छ। हामी सत्यको पछि लाग्नुपर्छ मित्र। प्रभु येशूले भन्नुभयो, सत्य म नै हुँ। उहाँले यो पनि भन्नुभयो, सत्य के हो तिमीहरूले जान्नेछौ र सत्यले तिमीहरूलाई छुटकारा दिनेछ। यूहन्ना 8 अध्यायको 32 पदमा तपाईँले यी कुराहरू पढ्न सक्नुहुन्छ। मानिसले बनाएका नियम विधिहरूले भन्दा परमेश्वरले दिनुभएको शिक्षाले हाम्रो जीवन र समाजमा धेरै भलाई उत्पन्न हुन्छ। हामी प्रभु येशूमा विश्वास गरौं अनि सत्यमा चलौं, तब परमेश्वरले हाम्रो जीवनमा साँचो धार्मिकता उत्पन्न गर्नुहुनेछ। आदरणीय श्रोता मित्र, यसै कार्यक्रम मार्फत म तपाईँलाई आग्रह गर्न चाहन्छु, के हामीले सत्य चिनेका छौं? सत्य येशू ख्रीष्ट हुनुहुन्छ, जो तपाईँको निम्ति र मेरो निम्ति सत्य प्रकट गर्न, परमेश्वरको इच्छा प्रकट गर्न, मुक्तिको बाटो देखाउन यो संसारमा आउनु भएको हो। आज यही सत्यलाई विश्वास गर्ने मानिसले मात्रै आज संसारमा भएको ठूलो भीड़लाई त्याग्न सक्छ, यो भीड़लाई छोड्न सक्छ, किनभने छुटकारा येशू ख्रीष्टले मात्रै दिनुहुन्छ। के तपाईँले यो छुटकारा अनुभव गर्नुभएको छ? के तपाईँले यो छुटकारालाई आफ्नो बनाउनु भएको छ? यदि छैन भने श्रोता मित्र, आज नै यो सत्यमा विश्वास गर्नुहोस्। जो ख्रीष्ट हुनुहुन्छ उहाँले मात्रै तपाईँलाई संसारको कुलतबाट छुटकारा गर्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने,
हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।

नमस्ते नमस्ते, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा म हार्दिक स्वागत गर्दछु। जब कुरा वर्ता गरिन्छ पापको अभाव हुँदैन, तर जसले आफ्नो जिब्रोलाई वशमा राख्छ त्यो बुद्धिमान हो। धेरै कुराले मानिसको जीवनलाई नष्ट पार्छ भन्ने तपाईँलाई थाहा छ। यस विषयमा आज हामी कुराकानी गर्नेछौ। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो, नेपाली आवाज नेपाली प्रयास। तपाईँले लेख्नुभएका पत्रहरूको निम्ति म धन्यवाद दिन चाहन्छु र सम्पर्कको निम्ति तपाईँले फोन नम्बरहरू पठाउनु भएको छ र कतिसित मैले सोझै सम्पर्क गर्ने कुराकानी गर्ने सौभाग्य प्राप्त गरेको छु। धन्यवाद, तपाईँप्रति म कृतज्ञ छु। आउनु सदैवजी आज पनि एउटा मधुर अर्थपूर्ण भजन संगीत सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर्नु।

निन्दा चर्चा कसैको विषयमा गरिने निरर्थक र दुर्भावनापूर्ण कुरा हो, जुन कुनै पनि प्रकारले तिनीहरूलाई चोट पुर्याउने इच्छा वा उद्देश्यले वा त्यसले उनीहरूको कति ठूलो हानि पुर्याउँछ भनी वास्ता नराखी गरिएको हुन्छ। अरूको कुरा सायद कुनै खराब मनासयले नगरिएको हुन सक्छ वा त्यो कसैलाई चोट पुर्याउने नियतले जानी जानी गरिएको हुन सक्छ। निन्दा चर्चा गर्ने व्यक्तिले सत्य कुरालाई बंग्याउने वा झूठो जानकारी दिने कार्य गर्दछ। यसमा सत्य कुरा बताउने, वास्तविक सत्यता बताउने कार्य पनि हुन सक्छ, तर बनाउने होइन तर भत्काउने उद्देश्यले त्यसो गरिन्छ। निन्दा चर्चा नीच व्यवहारबाट प्रेरित हुन्छ। दुष्ट त्यसले सुन्नेहरूलाई गलत निष्कर्षमा पुर्याउँछ र अबाइबलीय तरिकाले प्रतिक्रिया गर्ने बनाउँछ। निन्दा चर्चा वा दुष्ट कुराहरू बोली वचन, अनुहारको भाव, शारीरिक भाव वा स्वरको ढाँचाद्वारा पनि व्यक्त गर्न सकिन्छ। कहिलेकाहीँ दुष्ट कुरा चिन्ताको विषयको रूपमा फैलिन्छ, कहिले भने त्यसको पछि रहेको दुर्भावना स्पष्ट देखिन्छ। एकपल्ट हवाई द्वीपमा अति नै विनाशकारी ज्वालामुखी विस्फोट भएको खबर सारा संसारमा फैलिएको थियो। ज्वालामुखी विस्फोट हुँदा अति नै गरम तापले गलेको लावा बग्छ अनि त्यसले छुने सबै थोकलाई नाश पार्छ, चाहे त्यो चट्टान, रुख वा मानिसहरू नै किन नहुन्। के तपाईँ कुनै व्यक्तिले मूर्ख भन्दै यसो भनेको कल्पना गर्न सक्नुहुन्छ? म ज्वालामुखीको मुखभित्र हाम फाल्न गइरहेको छु किनकि त्यसले अति धेरै मात्रामा तरल आगो उकेलिरहेको छ। यो त कसैले यसो भनेको जस्तो हो, म खाली खुट्टा सूर्यमा टेकेर हिँड्ने छु। त्यसो गर्नु चाहिँ अति पीड़ादायक रूपमा आफ्नै विनाश र जलेर मर्न खोज्नु हो। यस्तो कुरा सोच्दा मात्रै पनि डर उत्पन्न हुन्छ अनि त्यसले डर उत्पन्न गर्नु नै पर्छ। विचार गर्नुहोस् त, सर्वशक्तिमान परमेश्वर जसले अरबौं आकाश गंगाहरू, सूर्य चन्द्रमा नक्षत्रहरू, पृथ्वी र यसमा भएका दृश्य र अदृश्य सबै थोक सृष्टि गर्नुभयो, उहाँले ठोस शब्दहरूमा हामीलाई कुनै पनि प्रकारको निन्दा चर्चा वा क्रौटेपनको हिस्सा नहुनु भन्नुभएको छ। मानिसहरूको माझमा निन्दा नफैलाऊ, तिमीहरूले आफ्नो छिमेकीको जीवन जोखिममा नपार, म परम प्रभु हुँ। लेवी 19:16 पद। हामीले किन निन्दा चर्चा गर्नु हुँदैन? कारण यही हो, परमेश्वर भन्नुहुन्छ किनकि म परम प्रभु हुँ। हामीलाई त्यो भन्दा बढी अरू कारण चाहिनु हुँदैन। उहाँ परमेश्वर हुनुहुन्छ र हामीले उहाँको भय मान्नु पर्छ। अर्को शब्दमा, जब तपाईँ अरू कसैको निन्दा चर्चा गर्नुहुन्छ, तपाईँले जानी जानी परमेश्वरको आज्ञा भंग गर्नुभएको हुन्छ। यो तपाईँले यसो भनेको जस्तो हो, मलाई परमेश्वर र उहाँले भन्नुभएको कुराको कुनै वास्ता छैन। तपाईँको जीवनको हरेक पल उहाँको कृपाद्वारा थामिएको छ भने तपाईँ भुल्नुहुन्छ। परमेश्वरको भय मान्नुहोस्। एउटा अरबी उखानले भन्छ, बोली वचनले लागेको चोट बाणले पारेको चोट भन्दा धेरै शक्तिशाली हुन्छ। एउटा जापानी उखानले भन्छ, एकपल्ट मुखबाट छुटेको बोली चारवटा घोडाले पनि पक्रन सक्दैन। क्यारिटेन बुमले भनिन्, निन्दा चर्चाद्वारा आलोचना हुन्छ, आलोचनाले प्रेमलाई मार्छ। बाइबलले भन्छ, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, हितोपदेश 18:21। परमेश्वरको वचनमा लेखिएको छ, खराबी बोल्नलाई त आफ्नो मुख चलाउँछस् र तेरो जिब्रोलाई छली कुराको लागि काममा लगाउँछस्। त निरन्तर आफ्नै भाइ बहिनीको विरूद्धमा बोल्छस् र तेरो साथै दाजुभाइ दिदी बहिनीको निन्दा गर्छस्। तैले यी सब काम गरेको छस् र म चुप लागे। तैले सोचिस, म सर्वथा त जस्तै छु, तर म तलाई हप्काउने छु र तेरै मुखको अघि तेरो दोष देखाउने छु। भजन संग्रह 50:19-21 खण्ड। मानिसको जिब्रोले एक दिनमा 10,000 शब्दहरू बोल्दछ भनिन्छ। तपाईँ र म पनि सायद यत्तिकै शब्दहरू बोल्छौ होला, होइन त? तर हामी कस्ता शब्दहरू, वचनहरू बोल्दछौ? कस्ता शब्दहरू हामी आफ्नो मुखबाट निकाल्दछौ? हामी आफ्नो मुखबाट निकाल्ने शब्दहरूद्वारा मानिसहरूलाई उत्साह र ढाडस दिन्छौ कि उनीहरूलाई पूरै निराश पार्छौ वा नचाहिने नचाहिने कुरा बोल्छौ? हामी अरूहरूलाई उत्साह दिने मानिस बन्नुपर्छ। राम्रो कुराको निम्ति
उत्साह दिनुपर्छ। नराम्रो कुराका निम्ति होइन, चोरी गर्ने, झुटो बोल्ने, निन्दा चर्चा गर्ने, कुराउटे मानिसलाई स्याबास भाइ, स्याबास बहिनी, तिमीले त राम्रो काम गरेछौ, राम्रो छौ भन्नु भएन। तर जसले राम्रो काम गर्छ, जसले राम्रो व्यवहार गर्छ, उनीहरूलाई हामीले शब्दहरूद्वारा उत्साह दिनुपर्छ। यसरी हामी उनीहरूको जीवनमा ऊर्जा भर्न सक्छौ। कुनै पक्षपात भेदभाव नगरी सामाजिक कार्य गर्नेहरूलाई, गरीब दुखीहरूलाई सेवा सहायता गर्ने मानिसहरूलाई उत्साहको ठूलो आवश्यकता हुन्छ। शब्दहरूको कति ठूलो शक्ति हुन्छ त्यो परिस्थितिले मानिसलाई बताउँदछ। जसले यसको अनुभव गरेको छ उसैले बुझ्दछ। कुनै गाउँमा एउटा मानिस रहेछ जो गाउँका घर घर घुमी हिँड्दा रहेछन्, यस्ताको यताको कुरा, उता र उताको कुरा यता गर्दा रहेछन्। पल्लो घरे काइलाले उसकी स्वास्नीलाई किन गाली गर्यो? डाँडा गाउँका जेठाबाले रक्सी खाएर कसलाई कराएको? फलानुको छोरा र ढिस्काको छोरीको सम्बन्धको चर्चा गर्दो हिँड्दो रहेछ। उसले कुनै तलब तन्खा पाउँदैन, कुनै ज्याला पाउँदैन, तापनि अरूहरूको समाचार बोकेर हिँड्छ। ऊ चाहिँ गाउँ घरको भनौं न मोबाइल खबर कागज जस्तै, जसले नराम्रो कुरा मात्र गर्छ। त्यस्तो गर्दा ऊ सन्तुष्ट हुन्छ। अरूको निन्दा चर्चा गर्नु कति मानिसहरूका निम्ति भोजन खाएकै जतिको उनीहरूको हुन्छ। त्यति नगरे उनीहरूलाई निद्रै लाग्दैन, मनमा चैन नै हुँदैन। अघि परमेश्वरको वचनमा पढ्दा मैले तपाईलाई भने, जस्तै आफ्नै सहोदर दाजुभाइ दिदी बहिनीको पनि निन्दा गर्दै हिँड्ने मानिसहरू हुन्छन्। हामी त्यसो नगरौं है। अरूको जीवन बनाउन सक्दैनौ भने निन्दा गरेर उनीहरूको जीवन किन भत्काउने प्रयास गर्ने? अरूलाई उत्साह दिन सक्दैनौ भने उनीहरूलाई निराश किन पार्ने? के भन्नुहुन्छ तपाईँ? परमेश्वरको वचनले हामीलाई कसैको निन्दा चर्चा नराम्रो कुरा नगर्नु भन्नुभएको छ। परमेश्वरले हप्काउनुहुन्छ। पवित्र बाइबलमा लेखिएको छ, घरिघरि हप्की पाएर पनि कोही हटिनै भइरहन्छन् भने त्यो एक्कासी नाश हुनेछ, तर किबै नहराने गरी। हितोपदेश 29:1 परमेश्वरको वचनमा हामीलाई यसो पनि भनिएको छवटा कुरा छन् जसलाई परमप्रभुले घृणा गर्नुहुन्छ, सातवटा जो उहाँको नजरमा घृणित छन्: अहंकारी आँखा, झुटो बोल्ने जिब्रो, निर्दोषको रगत बगाउने हात, दुष्ट योजनाहरू रच्ने हृदय, खराबी काम गर्ने झट्य अग्रसर हुने खुट्टा, असत्य बोल्ने झुटो साक्षी र दाजु भाइहरूको माझमा झगडा उठाउने मानिस। हितोपदेश 6:16-19 प्रिय मित्र, यो जीवन हाम्रो हो। हाम्रो एउटा संस्कार छ, हाम्रो परिवार छ, हाम्रो पृष्ठभूमि छ। तपाईँ र म परमेश्वरको वचन र उहाँको अनुग्रहमा ओतप्रोत भइकन हाम्रो जीवनबाट अरूलाई हामीले ढाडस दियौं, साहस दियौं। हेर्नुहोस् त, पातै नभएको रूखको मुनि कुनै पनि व्यक्ति गएर विश्राम लिँदैन, किनभने त्यहाँ छहारी हुँदैन। तपाईँ र म पातै पातले भरिएको रूख भन्न सकौं, ताकि हाम्रो छेउमा आएका मानिसहरू हाम्रो जीवनबाट शान्ति, दया, माया, कृपा र आशिष पाउन सकुन्। याद गर्नुहोस्, यो जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि।

हामीले गल्ती गर्छौं, भूल गर्छौं, तर हामीलाई सुध्रिने मौका छ। हाम्रो निम्ति परमेश्वरमा ठूलो आशा छ। तपाईँ र मेरो जीवन अरूहरूको निम्ति आशिषको कारण बनोस्। आजको कुराकानी सुनेर तपाईँको मनमा प्रश्न जिज्ञासा छ अथवा तपाईँ मसित कुराकानी गर्न चाहनुहुन्छ भने व्हाट्सएप मार्फत आफ्नो नाम र टेलिफोन नम्बर पठाउनुहोस्। म आफ्नो समय मिलाएर तपाईँसित अवश्य नै कुराकानी गर्नेछु। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरले किन खराब कुराहरू हुन दिनुहुन्छ? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 12 यहाँहरूलाई स्वागत छ। जीवन कहिलेकाहीँ धेरै गाह्रो हुन सक्छ, हामीले चाहेको जस्तो परिस्थिति सधैँ नहुन सक्छ। हाम्रो जीवनमा समय समयमा यस्ता परिस्थितिहरू आउँछन् जसले हामीलाई धेरै चोट र पीड़ा दिन्छ। धेरै पटक क्रिश्चियनहरूले यो प्रश्न सोधेका छन्, परमेश्वरले किन यी कुराहरू हुन दिनुहुन्छ? प्रिय श्रोता, यो एकदमै राम्रो प्रश्न हो र एउटा यस्तो प्रश्न जसको राम्रोसँग सोच विचार गरेर उत्तर दिनुपर्छ। केही क्रिश्चियनहरू केवल यो भन्नमा सन्तुष्ट छन् कि परमेश्वरको बुद्धिको विशालता कसैले बुझ्न सक्दैनन् र त्यो उहाँका मार्गहरू हाम्रो बुझ्ने क्षमता भन्दा बाहिर छन्। अवश्य पनि यसमा केही सत्यता छ, परमेश्वरको बुद्धि हाम्रो बुद्धि भन्दा धेरै ठूलो छ। तर मलाई विश्वास छ कि त्यहाँ केही छ जसलाई तपाईँ र म बुझ्न सक्षम छौ र त्यो हो परमेश्वरको हामी प्रतिको निस्वार्थ प्रेम। आज हामी त्यही कुराको बारेमा कुरा गर्न गइरहेका छौं, चोट र पीड़ाले भरिएको संसारभित्र परमेश्वरको प्रेम कसरी प्रदर्शन गरिन्छ। अदनको बगैंचामा र आदमको पापबाट यो स्पष्ट हुन्छ कि परमेश्वरले हामीलाई जीवनमा आफैले छनौट गर्ने स्वतन्त्र इच्छा दिनुभएको छ। हामी परमेश्वरले हामीलाई दिनुभएको निर्देशनहरू पालना गर्न र उहाँका अद्भुत आशिषहरू अनुभव गर्न छनौट गर्न सक्छौ, वा हामी परमेश्वरको योजनाहरूलाई अस्वीकार गर्न सक्छौ र हाम्रो अविश्वासको कारणले परिणामहरू भोग्न सक्छौ। असल र खराबको रूखबाट नखानु भन्ने परमेश्वरको आज्ञालाई बेवास्ता गर्ने आदमको निर्णयले विनाशकारी परिणामहरू निम्त्यायो, जुन आज पनि छँदैछ। भजन संग्रहको पुस्तक 36:5-6 हे परम प्रभु, तपाईँको कृपा स्वर्गसम्म फैलिएको छ, तपाईँको विश्वसनीयता आकाशसम्म, तपाईँको धार्मिकता विशाल पहाड़हरू जस्तै छ, तपाईँको न्याय अघाध समुद्र जस्तै छ। हे परम प्रभु, तपाईँले मानिस र पशुलाई जोगाई राख्नुहुन्छ। यो एउटा सुन्दर पद हो, तर जब हाम्रो हृदय परिवारको सदस्य वा नजिकको साथीमाथि आइपरेको भयानक दुःख र समस्याले टुटेको हुन्छ, तब हामी आकाश जत्तिकै उच्च र समुद्र जत्तिकै गहिरो परमेश्वरको विश्वास योग्य प्रेमलाई कसरी व्याख्या गर्न सक्छ? किन परमेश्वरले तिनीहरूलाई बचाउनु भएन र त्यो समस्या हुनबाट रोक्नु भएन? त्यो प्रश्नको जवाब खोज्नुको सट्टा हामीले हाम्रो जीवनमा हस्तक्षेप गर्न र दुःख घटना स्वीकार गर्न मद्दत गर्ने परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। व्यवस्थाको पुस्तक 1:6 बलिया र साहसी हो, यिनीहरूसित नडराओ र त्रासित नहो, किनभने परम प्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ, उहाँले तिमीहरूलाई कहिल्यै छोड्नुहुने छैन न त त्याग्नुहुनेछ। प्रिय श्रोता, जीवनमा हामीले अनुभव गर्ने सबै पीड़ा र दुःखको समयमा परमेश्वरले हामीलाई कहिल्यै छोड्नुहुन्न, उहाँ सधैँ हाम्रो साथमा हुनुहुन्छ, हामीलाई सान्त्वना र आशा दिनुहुन्छ। रोमीको पुस्तक 12:15 आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो। हाम्रो खुशीको क्षणमा परमेश्वर हामीसँग हुनुहुन्छ, हामीले महसुस गर्ने आनन्द र खुशी बाँड्दै हुनुहुन्छ, र जब हामी दुःखी हुन्छौं उनी पनि हामीसँग हुनुहुन्छ, हामीलाई अंगालो हालेर सान्त्वना दिनुहुन्छ। परमेश्वरको प्रेमको बारेमा सत्य यो होइन कि उहाँले हामीलाई पीड़ा वा दुःख बिनाको जीवन प्रतिज्ञा गर्नुहुन्छ। उहाँको प्रेमले हामीलाई के प्रतिज्ञा गर्छ भने, हामी ती कठिन समस्याहरूबाट गुज्रिरहेको बेलामा उहाँ हाम्रो साथमा हुनुहुनेछ, र जब हामी उहाँमा भरोसा राख्छौ उहाँले अन्तत हामीलाई हाम्रो अन्धारो दिनहरूबाट मुक्त गर्नुहुनेछ, उहाँको आनन्द र शान्तिले भरिएको जीवनमा फर्काउनुहुनेछ। भजन संग्रहको पुस्तक 30:11 तपाईँले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो, तपाईँले मेरो भाङ्राको वस्त्र फुकालिदिएर आनन्द पहिराइदिनुभयो। परमेश्वरमा कहिले हार नमान्नुहोस्, उहाँको कहिले अन्त नहुने प्रेममा भरोसा राख्नुहोस्। तपाईँले सामना गरिराख्नु भएको कठिन समस्याहरूमा उहाँको प्रेमलाई साथ नदिनुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
5: ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हयाबियु।
6: परमेश्वर के भलसा तल धासा स्थिरता हो। जय मसीह। जो जल बाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवनिया छेद श्रृंखला भाग दुई के छि सकसित सुबह छिगु जीवनिया निश्चयता मरुगु खला छी छनु निनु यु लागि ब्याज व्या सुनु गुदु यो चुनौती या अवस्था या त सामना या त बुद्धि वो शक्ति गनदै धका छि विचार या ना सुनु गुदु छिगु जीवने अलमल श्रया स्थिरता जागु येका सुनु दु यो समस्या समाधान याय कुत याय बोले त छित निरन्तर चिन्ता जुया छुङ्गु या स्थायी समाधान जी छित बिमास्ते हो छक या सेकी ढुङ्गा छी माला चुंगु स्थिरता छिगु हे जुई वो ज्या धैगु परमेश्वर या त भलसा याइगु ख एर्मिया झिन नेगु अध्यायु नेगु पदे धायत गुदु धन्य ख वो मनु गुमसिन परमप्रभु यागु भलसा काई गुमसिगु आशा परमप्रभु ख परमेश्वर वे कैके भलसा तेगु लेकाई पिन्त थगु आशीर्वाद बिकेगु वचन ब्या दिगुदु जिस परमेश्वर या त भलसा यही बोले जिस जीवने माला चुंगु स्थायी तो लुके फै एर्मिया जिन नेगु अध्याय चागु पदे धाया तगु दु वो खुशी सिथे पिना तगु सीमा थे ख गुकिया हा ल ताक न्याना वंगु दु तानो बोले वो गई मुखु छा दासा वो यागु ह न्याबले वंशे सुने वो न्याबले फल बिया सुने छे परमेश्वर या त भलसा याइगु लेइ बोले छिगु जीवने गथे जुइ धका थुगु पद बया न्याई थो सिमाया हा ख बुकी सिमाया त बे स्वाना सुने ठुकी सिमा बुया वे त वो विकास या त ल वो पोषक तत्व नबी सिमाया स्थायित्व वो स्वास्थ्य या नीति हान महत्वपूर्ण भूमिका मिटी ल अपुग वैगु थासे गथे कि खुसिया सिथे सिमा पी बोले वो सिमा बालाई बललाई सुखाया इलेन सिमाया ह वाउसे चुने अले सिमा अप फल बी परमेश्वर या इच्छा धैगु छौ जीवने योगको फल बीमा धका ख परमेश्वर या त स्वया थगु क्षमता भलोसा याइपी मनुतेगु जीवने सुखाया इले थे थगु जमखमया परिस्थिति तस्क थाकु कि अले सुना परमेश्वर या त भलोसा याई पिनिया परिस्थिति इमगु पक्ष मजुसा बलाना मुने फै परमेश्वर के भलोसा याई पिन त वे कया शक्ति लिसे स्वानाबी हुबले छिमगु हा वे कया के थुना बिल्के छिमगु जीवने स्थायित्व जुई झिंझाको अध्याय छगु निगु पदे धाटगु दु हे परम प्रभु झिंसित गुलिएका छिजिगु बल ख परम प्रभु जिगु नीति लोदी देख परम प्रभु जिगु किल्ला ख जित उद्धार म ख जिमी परमेश्वर जिगु नीति लोदी थे ख गुकी जित रक्षा याई वे क जिगु ढाल ख जित बचे याई गु शक्ति ख सरन कागु था ख छी विश्वास या माध्यम परमेश्वर लिसे स्वापु तै बोले छी छगु अचल लोदी लिसे स्वापु तै जीवने गुब्ले न बाफे वे बोले छी त परमेश्वर वे क या त पलसा यही पिन्त सुरक्षा या बस व्याधिगु पाखे तापाके मखु नापागु पत्रुस न्यागु अध्याय खु नेगु पदे धारोडो उकी छिपे दक्ले त धम परमेश्वर यागु न्यने छि धपे जोयासो अले वेकल छनु छिन्त त धङ्गादि थगु फुक्क दुख वेकया न्यने तयाब्यो छादासा वेकल हे छिमगु सुसा कुसा यानादी जीवने वैगु बाफेन छिन्त वेके बिमते परमेश्वर्या न्योने थम नम्रजु निथ पार्याए त छित वैगु शक्ति माधका लुमङका दिस आछि दुने कुबिया चुङ्गु दक्को कु परमेश्वर या त ल लाना दिस वेग या त छिगु नीति कु कुबिगु अनुमति दिया दिस अले छि थाथे थो सीमा जुया दिस थो पिनिगु शक्ति सया मासान फुक्क परिस्थिति बालना वै थौयु वचन नेना दिगुले छित परमेश्वर सुब्या बिमा जयमसे नेनामिपी छिमसा नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेट जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी।

0: भजन संग्रह 133 को एक पदमा यसरी लेखिएको छ, दाजु भाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। म पास्टर मंगल मान महर्जन क्वाइनिर्वाण चर्चको तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
3: हामी सबै अगुवा हौ। नमस्ते तथा जय मसीह। म जोनी एरिक्सन टाडा। आज हामी अगुवाहरूको विषयमा कुराकानी गर्दैछौ किनभने सबै मानिसहरूलाई आफू पनि एक अगुवा वा प्रभाव पार्ने व्यक्ति हुँ भनेर थाहा हुँदैन। जस्तै गएको हप्ता मैले भेटेको चार्ली नाम गरेको एउटा पक्षघात भएको युवा। म चार्लीको मण्डलीमा जाँदा दुईजना बाल बालिकाहरू उसको व्हीलचेयरको पछि पछि लागिरहेको देखे। एउटा सानो ठिटोले धेरै उत्साहका साथ उसका लागि ढोका खोलिदियो। अर्को बच्चा चार्लीको व्हीलचेयरको पछाडि चढेर गुडिरहेको थियो। यदि चार्लीले भुइँमा केही खसाल्थ्यो भने तीमध्ये एउटा केटाले तुरन्तै उठाइदिन्थ्यो अनि यदि तिनीहरूले उसलाई मदत गरिरहेका छैनन् भने पनि तिनीहरू मुस्कुराउँदै पछाडि उभिएर व्हीलचेयरमा भएको त्यो युवाको सेवा गर्ने अर्को अवसरको पर्खाइमा बसिरहेका हुन्थे। मण्डलीमा मैले बोलेपछि चार्ली एउटा प्रश्न सोध्नका लागि आफ्नो व्हीलचेयर गुडाउँदै म कहाँ आयो। मैले पहिलो लहरको बेन्चमा बसेर आफ्ना गोडाहरू हल्लाउँदै हामीलाई हेरिरहेका ती दुई साना केटाहरूतिर इशारा गरे। मैले सोधे के तिनीहरू तिम्रा नातेदार हुन्। चार्लीले टाउको हल्लाउँदै होइन भन्यो। उसले सम्झ्यो कि तिनीहरू उसका छिमेकीका छोराहरू हुन् र ती केटाहरूको बारेमा अरू धेरै कुरा भनेनन्। त्यसको साटो चार्ली मलाई आफ्नो प्रश्न सोध्न उत्सुक थियो। उसले भन्यो, जनी म यहाँ मेरो मण्डलीमा बाल संगतिको अगुवाई गर्न धेरै चाहन्छु तर मलाई लाग्छ कसैले पनि मलाई गम्भीरतापूर्वक लिँदैनन्। म अगुवाई गर्न चाहन्छु तर मैले अवसर नै पाइरहेको छैन। त्यही बेला मैले पहिलो लहरमा बसेका ती दुई साना केटाहरूतिर हेरे। मलाई लाग्यो चार्लीले आफ्नो उत्तर पाइसकेको थियो। सायद कुनै बाल संगतिको कक्षा कोठामा औपचारिक रूपमा त होइन होला तर निश्चित रूपमा उसले पहिलेदेखि अगुवाई गरिरहेको थियो। उसले ती बाल बालिकाहरूलाई पहिले प्रभाव पारिसकेको थियो। मेरो मतलब तपाईँ यो भन्दा राम्रो अवसरको आशा गर्नै सक्नुहुन्न। चार्लीले आफूभित्र भएको अगुवाई गर्ने क्षमताको अभ्यास पहिले गरिरहेको थियो र उसलाई यो कुराको महसुससम्म पनि थिएन। सोच्नुहोस् त, उसले ती बच्चाहरू र अरूहरूको जीवनमा कति ठूलो र सकारात्मक प्रभाव पारिरहेको थियो अनि अझ धेरै पार्न सक्थ्यो। परमेश्वरले ती केटाहरूलाई करूणा, क्रिश्चियन सेवा र अझै धेरै कुराहरू सिकाउन चार्लीलाई प्रयोग गरिरहनु भएको थियो। मैले ती सबै कुरा उसलाई बताए र एउटा असल अगुवा भएकोमा उसको प्रशंसा गरे। हेर्नुहोस् मित्र, हामीले महसुस गरौं या नगरौं, हामी सबैजना अगुवा हौं। हामी सबैको जीवनमा कोही न कोही यस्ता मानिसहरू छन् जसले हामीलाई निहालिरहेका छन्, हेरिरहेका छन् र हामीबाट सिकिरहेका छन्। अब चार्ली जस्तै तपाईँलाई पनि लाग्न सक्छ कि अरूलाई प्रभाव पार्ने वा अगुवाई गर्ने कुनै ठूलो मञ्च तपाईसँग छैन, तर मलाई विश्वास गर्नुहोस् तपाईसँग छ। त्यो मञ्च सानो वा आँखाले नदेखिने हुन सक्छ तर परमेश्वरले तपाईलाई कसैको निम्ति एउटा असल उदाहरण बन्नका लागि सही ठाउँमा राख्नु भएको छ। वा तपाईलाई लाग्छ होला कि तपाईँ अगुवा बन्नका लागि धेरै सानो वा काँचो हुनुहुन्छ, तर हेर्नुहोस् प्रेरित पावलले तिमोथीको पत्रमा युवा तिमोथीलाई भन्छन्, जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस् तर विश्वासीहरूका अघि बोली वचन, आचरण र प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन। वा सायद तपाईँलाई लाग्छ होला कि तपाईँलाई केवल सेवा गर्नका लागि मात्र बोलाइएको हो, अगुवाई गर्नका लागि होइन। तर मत्ती 20 अध्यायले भन्छ कि जसले ठूलो बन्ने इच्छा गर्छ उसले पहिले अरूको सेवा गर्नुपर्छ, ठ्याक्कै यसुले गर्नुभए जस्तै। वा तपाईँ सोच्नुहुन्छ होला मभित्र अगुवा बन्नका लागि चाहिने योग्यता वा क्षमता नै छैन। त्यसो भए मोसा, दाउद र पत्रुसलाई हेर्नुहोस्। तिनीहरू अगुवा बन्न योग्य वा सक्षम देखिएका थिएनन्, तैपनि परमेश्वरले तिनीहरूलाई अगुवाई गर्नका लागि चुन्नुभयो। कुरा बुझ्नुभयो नि? एक क्रिश्चियनको रूपमा हामी प्रत्येकजना अगुवा हौं, चाहे हामी यसलाई स्वीकार गरौं वा नगरौं। हामी आफ्ना व्यवहार दृष्टिकोण र कामहरूद्वारा सधैँ कसै न कसैलाई प्रभाव पारिरहेका हुन्छौं र प्राय ती यस्ता मानिसहरू हुन्छन् जसको बारेमा हामीलाई थाहासम्म पनि हुँदैन। त्यसैले आज म चाहन्छु कि तपाईँ परमेश्वरको वचन अनुसार हिँड्नुहोस् अनि यसो गर्दा तपाईँले अरूलाई पनि ईश्वर भक्तिको जीवनतिर डोराइरहनु भएको हुनेछ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802408470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

तिमी भत्किएको संसारलाई देख्छौ, म उज्यालो छरिएको उषालाई देख्छु। तिमी हारहरू भरिएको बेसीलाई मात्र देख्छौ, म एउटा ठूलो सेनाको झुण्डलाई देख्छु। तिमी लथालिङ्ग भएको आजलाई देख्छौ, म सुन्दर सजिएको भोलिलाई देख्छु। तिमी उजाड भएको मेरो भूमिलाई मात्र देख्छौ, म भने प्रशस्त अन्नहरू फलेको एउटा खेतलाई देख्छु। तिमी मैले उखेलेर भत्काउँदै गरेको जगलाई देख्छौ, म पुनस्थापना हुँदै गरेको एउटा नयाँ धरातललाई देख्छु। तिमी म त्यागिएको र हारेको देख्छौ, म भने रमाहट गर्दै गरेको एउटा ठूलो गवाहीको मेघलाई देख्छु। तिमी मैले मानिसहरूलाई किन खुसी नपारेको भनी सोध्छौ, म भने परमेश्वरको चित्त दुखिरहेको आँखाहरूलाई देख्छु। तिमी समुद्रका उर्लन्दै गरेको छालहरूलाई मात्र देख्छौ, म ती छालहरूमाथि शान्त बिसाएको एउटा आत्मालाई देख्छु। तिमी म बदनाम भएको आजलाई देख्छौ, म सम्मान अनि आदरको मुकुट पहिरिएको भोलिलाई देख्छु। तिमी म अध्ययारो बेसीतिर हेर्दै गरेको मात्र देख्छौ, म आफैलाई चाहिँ भोजको मेजमा उहाँसँगै बसिरहेको देख्छु। तिमी मैले चोट पुर्याउँदै हिँडेको जीवनहरूलाई मात्र देख्छौ, म भने स्वस्थ र निको भएर हिँड्दै गरेको मानिसहरूलाई देख्छु। तिमी मेरो आजको क्रुसको श्रापित मृत्युलाई मात्र देख्छौ, म भने भोलिको मेरो महिमी पुनरुत्थानलाई देख्छु।

0: नेपाल सरकार विज्ञापन बोर्ड.
1: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस.
2: हरेक किसिमका छपाईहरू एउटै छानामुनि.
3: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्. हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ. सेवाको लागि सम्पर्क
4: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
5: गल्कुपाका 29 ठमेल, काठमाडौँ.
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ.
3: फोन नम्बर 40225444
0: र 40225742.
7: सुन्न नबजे कोता
8: सामान नभेटेर बेपत्ता.
7: होइन सामान चाहिँ के चारो ल्याएको?
8: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो.
7: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदैछ नि.
8: कहाँ छ यो?
7: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै.
9: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरआइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ.
10: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ.
9: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236, 9510-74236
10: र फोन नम्बर 01513010 छ. 01513010 छ.
9: ग्रेस इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै.
8: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर

0: जय मसी म सृजना बुहारा हजुर म त खुसी छु आनन्दित छु प्रभुमा आशिषित छु तपाईँ पनि खुसी हुनुहोस् आनन्दित हुनुहोस् साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो
2: हजुर कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला मात्र गुड न्यूज एफएम 105.1 MHz अब प्रस्तुत छ कार्यक्रम हिडन ट्यालेन्ट जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिडन ट्यालेन्टमा आदरणीय श्रोता कार्यक्रम हिडन ट्यालेन्ट लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौ र प्रत्येक हप्ता बुधबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई साथी दिइरहेको छौं र तपाईँसँग भएका ती लुकेर रहेका प्रतिभाहरूलाई चाहिँ हामी कार्यक्रम मार्फत प्रस्तुत गर्छौं उजागर गर्छौं र आज पनि त्यही कार्यलाई निरन्तर अगाडि बढ़ाउनको लागि हामी एकदमै उत्साहित छौं र आज उपस्थित पनि छौं फोन गर्न सक्नुहुनेछ तपाईँले भजन गीतहरू गाउन सक्नुहुनेछ कवितामुक्त गजलहरू वाचन गरेर सुनाउन सक्नुहुनेछ कुनै पनि एउटा विषयमा टिप्सहरू राख्न सक्नुहुनेछ जानकारीहरू दिन सक्नुहुनेछ छोटो मिठो आशिष मार्न सक्नुहुनेछ जस मैले भनेको भन्दा बाहेकका प्रतिभाहरू पनि तपाईँसँग छन् भने तपाईँले प्रस्तुत गर्न सक्नुहुनेछ र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई चाहिँ हामी कार्यक्रमको अन्तिममा लकी ड्रबाट विजेता बनाउँछौं र उहाँले पाउनुहुनेछ रिचार्ज कार्ड र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ चन्द्रमाया मगर ज्यूले र हाम्रो फोन नम्बर रहेको छ 01-4770-754 र अनलाइन मार्फत सुन्दै हुनुहुन्छ हामीलाई वाट्सएप कल गर्न चाहनुहुन्छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 98-0-23-44-46 र अवश्य पनि कार्यक्रममा फोन गर्न सक्नुहुनेछ र तपाईँसँग भएका प्रतिभाहरूलाई तपाईँले प्रस्तुत गर्दै प्रभुको महिमा गर्न सक्नुहुनेछ कतिचोटि हामीसँग प्रतिभा हुन्छ तर हामीले त्यो ठाउँहरू पाइरहेको हुँदैनौ तर कार्यक्रम हिडन ट्यालेन्ट तपाईँको लागि त्यो ठाउँ हो जहाँ तपाईँले आफूसँग भएका प्रतिभाहरूलाई चाहिँ उजागर गर्न सक्नुहुनेछ र प्रभुको महिमा गर्न सक्नुहुनेछ र फोन गर्दै गर्नुहोला एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु म गीतपछि उपस्थित हुने नै छु

0: आफ्नै किन अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: अस्तिको हप्ता बिरामी हुँदा सानो कविता लेख्न पाए, त्यो कविता वाचन गर्दै परमेश्वरको महिमा गर कि भनी हिटिन ट्यालेन्ट कार्यक्रममा भाग लिन आयो।
0: हजुर हजुर, एकदमै हजुर। बाँकी छ
1: मैले परमेश्वरबाट पाएँ, हजुरसँग अनुमति माग्दै दुवै हात जोडेर धन्यवाद सहित
0: जयमसी पम्फाजी, जयमसी माफ गर्नुहोस् बीचमा नै मैले बोलिदिइहालेँ किनभने अब सकियो कि जस्तो लाग्यो। एकदम आराम छु म, तपाईँ कस्तो हुनुहुन्छ?
1: मलाई फेरि पनि हिजोदेखि रुवा खकी लागेर जिउ दुखेर अनि काममा त आउनु परिहाले। परमेश्वर धन्यवाद, काम गर्नु शक्ति दिनुभएको छ, परमेश्वर धन्यवाद।
0: हजुर, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला पम्फाजी, है प्रार्थनामा उचाल्छौ हामी पनि तपाईँलाई। र तपाईँले अघि कवितामा नै भनिसक्नु भएको छ कि तपाईँले कविता लेख्नु भएको छ भनेर, हुन्छ हामी सुन्न चाहन्छौँ यो समयमा।
1: धन्यवाद, परमेश्वरको महिमा होस्, हजुरलाई एकदमै आशिष भएको होस् यो कविताबाट। यीशुको मुहार हेरी जिउँछु म त उहाँमा नै रमाउँदै, यीशुको मुहार हेरी जिउँछु म त उहाँमा नै रमाउँदै, उहाँको सामर्थ्य बाहुली भित्र रहेर चल्छु टाल्छु पाइला उहाँकै पवित्र हात समाउँदै, उहाँको सामर्थ्य बाहुली भित्र रहेर चल्छु पाइला उहाँकै पवित्र हात समाउँदै, यीशुकै पछि हिँड्छु म त उहाँको पाइला पछ्याउँदै, यीशुको पछि हिँड्छु म त उहाँको पाइला पछ्याउँदै, पुर्याउँछन् हामीलाई स्वर्ग राज्यमा उहाँको बाटोमा डोड्याउँदै, पुर्याउँछन् हामीलाई स्वर्गीय राज्यमा उहाँको बाटो डोड्याउँदै, यीशुको प्रेमको सागरमा पौडी खेल्दैछु म, यीशुको प्रेमको सागरमा पौडी खेल्दैछु म, उहाँको महान आज्ञा पूरा गर्ने दौडमा दौडिनेछु म, उहाँको महान आज्ञा पूरा गर्ने दौडमा दौडिनेछु म, यीशुको सामर्थ्य बाहुली भित्र रहेर तातिँदैछु म, उहाँलाई कसरी खुसी पारौँ भने आँतिँदैछु म, यीशुको महिमा गर्दा जीवन सार्थक हुन्छु भन्छु म, यीशुको महिमा गर्दा जीवन सार्थक हुन्छ भन्छु म, उहाँलाई नै खुसी पार्दै आशिष बटुल्न चाहन्छु म, उहाँलाई नै खुसी पार्दै आशिष बटुल्न चाहन्छु म।
0: आमेन, आमेन, वाह वाह पम्फाजी, वाह वाह। र साँच्चै नै एकदमै आशिषमय शब्दहरूबाट तपाईँले कविताहरू लेख्नु भएको रहेछ, एकदम आशिष भयो, धेरै धेरै धन्यवाद। प्रभुले अझै धेरै आशिष दिनुभएको होस्, हाम्रो पम्फाजीलाई अझै चलाउनु भएको होस्, र हामीले आगामी दिनहरूमा अझै यस्तो आशिषको कुराहरू तपाईँबाट सुन्न पाऊ है पम्फाजी।
1: हुन्छ हजुर, धन्यवाद। आजको आज पनि म रुगा पक्की लाग्दै सिङ्गान पोस्ट गाडीमा चढाएको थिएँ, एकजना मान्छेले चाहिँ म के अरे उहाँको श्रीमती हराएको अरे, अनि यो मान्छे देख्नुभयो भन्नुभयो, देखाएको छैन कति दिन भयो भने 3 दिन भयो, मलाई कुटेर हिँड्यो, म त धामीको जानला भनिहाल्नुभयो। त्यो परमेश्वरको वचन घोषणा गर्ने मौका समय पाएँ, मलाई वरिपरिको मान्छेसँग कुनै मतलब भएन, परमेश्वरको वचन घोषणा गर्ने लो चर्च जानु, त्यहाँ धामी झाँक्रेको जाने खाने यीशु मात्र परमेश्वर भनेर घोषणा गरेँ, अनि वरिपरिको मान्छेलाई ट्याक दिएँ अनि लिनुभयो सबैले, अनि उहाँलाई नै सम्झायो, फोन दिनुभयो, अनि म उहाँलाई फेरि घरि घरि सम्झाउने छु चर्च जानु भनेर हौसला दिनेछु। धन्यवाद महिमा भएको।
0: आमेन पम्फाजी, पम्फाजी माथि प्रभुले जुन हाम्रो लागि मुकुट राखिदिनु भएको छ नि, त्यो मुकुटमा त कति धेरै होला है तपाईँको लागि त प्रभुले यति धेरै हिरा मोती उपहार इनाम
1: गरेको छु नि हजुर, जान्छन् यसको बारेमा के हो भन्नुहोस् न भन्छु भन्छन्, अनि उहाँले अनि ठुलो सोले घोषणा गर्छ अगाडि बसेर, अनि पछाडिको मान्छेहरूले नि अनि हामीलाई पनि दिनुहोस् हामीलाई पनि दिनुहोस् होला, हात खाटेको मलाई छलङ्ग कतिचोटि नै हजुर, एकचोटि मात्र हो र बाटोमा हिँड्दाखेरि त्यो घोषणा गर्दै हिँड्छ मान्छेले बताउनुहोस् भन्छ, बताउनु त पऱ्यो नि होइन हजुर, यसको बारेमा के हो बताउनुहोस् भन्छन्, अनि माथि बताउँदै हिँड्छन् सबैले हात थाप्छन्, दिमा भ्याउँदिन म माथि त्यो घरको माथि माथि भएको नि हामीलाई पनि दिनुहोस् हामीलाई पनि दिनुहोस् भन्छन्, माथि माथि चढेर दिनुपर्छ हो, त्यसो घोषणा गर्ने मौका त सब कति पाएको छ, कति पाएको छ
0: र तपाईँलाई पनि प्रभुले धेरै आशिष दिनुभएको छ पम्फाजी, खुसी लाग्यो। र अहिलेलाई चाहिँ हामी छुटौं पम्फाजी, जयमसी। हजुर, हाम्रो पम्फा रोकाजी हुनुहुन्थ्यो र उहाँले मिठो कविता सँगसँगै उहाँले जसरी प्रभुको कामहरू गरिरहनु भएको छ प्रत्यक्ष अप्रत्यक्ष ढंगबाट ती कुराहरू बाँडेर जानुभएको छ र कतिचोटि हामी प्रभुको कामहरू गर्नको लागि रोकिन्छौं किन रोकिन्छौं भन्दाखेरि सायद म सक्दिन होला म पढे लेखेको छैन होला अथवा मैले त्यहाँसम्मको शिक्षा हासिल गरेको छैन मैले बाइबल कलेज पढेको छैन यो चाहिँ त्यस्तो त्यस्तो व्यक्तिहरू अगुवा लिडरहरूको काम हो भनेर हामीले कतिचोटि आफूले आफूलाई रोकेको छौं होला तर हामी हरेकलाई नै प्रभुले उहाँको सुसमाचारको लागि र उहाँको कार्यको लागि शक्तिशाली रूपमा चलाउन सक्नुहुन्छ एउटा उदाहरण पम्फाजीले दिइसक्नु भएको छ र फोनलाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं हेलो जय मसी जय मसी तपाईँको नाम एकचोटि बताइदिनुहोस् न हजुर
2: कुमार परिश
0: हजुर फेरि एकचोटि भनिदिनुहोस् त हजुर
2: पुष्पजी
0: आरामै हुनुहुन्छ तपाईँ हजुर र तपाईँको छोरी होइन
2: हजुर
0: छोरी परिवार सबै सन्चै हुनुहुन्छ
2: हजुर
0: र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ कार्यक्रम मार्फत
2: एउटा भजन गाउँछु
0: एकदमै सुरु गर्न सक्नुहुनेछ
2: साँचो माया कृष्णसँग लाएर खुसी भो मन येशूलाई पाएर साँचो माया कृष्णसँग लाएर खुसी भो मन येशूलाई पाएर फुल फुल्यो बनैमा बनैमा कृष्णलाई कृष्णलाई राख्छु यो मनैमा मेरो कृष्णलाई राख्छु यो मनैमा आरी पाख घमा लाग्यो आरी वनमा छाया कृष्णको माया छ है मेरो दिलको दायाँ बायाँ पारी पाख घमा लाग्यो आरी वनमा छाया कृष्णको माया छ है

0: cara.
1: Hahaha, hmm. Hahaha, hahaha,
0: ada kedin, ada kedin, ular.

0: एकदमै राम्रो, एकदमै खुसी लाग्यो. पहिला लास्ट टाइम पनि तपाईँले भजन गीत गाउन लगाउनु भएको थियो. यसरी नै प्रभुमा अगाडि बढाउँदै लिएर जानु होला. एकदम आशिष महसुस भइरहेको छ हामीलाई. प्रभुले धेरै आशिष दिनुभएको. ए हुन्छ, धेरै धेरै धन्यवाद पुष्पजी. र अहिलेलाई चाहिँ छोटो हामी जय मसी. र पुष्प कुमार पहरीजी हुनुहुन्थ्यो र उहाँले भजन गीत गाउनुभयो. उहाँको छोरीले पनि भजन गीत गाउनुभएर साना बालक बालिकाहरूले प्रभुको महिमा आफ्नो त्यो तोते आवाजहरूबाट गर्दै गरेको सुन्दाखेरि कस्तो आशिषमय महसुस हुने. र प्रभुले पनि आफ्नो वचनमा हामीलाई बालकहरू जस्तो हुनको लागि सिकाउनु भएको छ. कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो.
1: हेलो.
0: हजुर, जयमसी. हाम्रो लक्ष्मी महर्जनजी कस्तो हुनुहुन्छ तपाईँ?
1: म आरामै छु. हजुर कस्तो हुनुहुन्छ?
0: हजुर हामी पनि एकदमै आरामै छौ. र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
1: म नेवारी गीत गाउँछु.
0: हजुर,
1: यो 76 नम्बर भजन मेरो मुक्तिदाता हुन् भन्ने.
0: हुन्छ हजुर, एकदमै सुरु गर्नुहोस्.

た。あった。今上書いた。サンダー、トゥティビプロブイター。あっ

0: सदा स्तुति विप्रभुता महिमावेकैता सदा स्तुति विप्रभुता धन्यवाद।
1: हजुर हुन्छ, धेरै धेरै धन्यवाद लक्ष्मीजी, तपाईँलाई प्रभुले धेरै आशिष दिनुभएको छ। अहिलेलाई छुट्टो हामी
0: जयमसी।
1: हजुर, हाम्रो लक्ष्मी महर्जनजी हुनुहुन्थ्यो, मिठो भजन गीत गाउनुभयो नेवालीमा, र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
2: हजुर जयमसी, म सानु नगरकोटी।
1: जयमसी जयमसी सानुजी, कस्तो हुनुहुन्छ तपाईँ?
2: आरामै छु, परमेश्वरको कृपाले सन्चै छ भन्नुपर्छ।
1: आमेन आमेन, प्रभुलाई धन्यवाद भएको।
2: हजुर
1: भइसक्यो, हजुर तपाईँले खाना खानुभयो? हजुर हुन्छ, कुन कुरा प्रस्तुत गर्न चाहनुहुन्छ आज?
2: म एउटा भजन गाउँछु।
1: हुन्छ हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।
2: Yesu Raja

जस्तो किन्नेलाई त्यो बहुमूल्य स्वर्गीय राज पनि हुन्छ।

0: आज फेरि आउने छ। हजुर देवजी
1: धेरै धेरै धन्यवाद सानुजी, मिठो वचन गीतको साथ दिनुभएको लागि र यसलाई छुटाउँ। हजुर हाम्रो सानो नगरकोटेजी हुनुहुन्थ्यो बडीखेलबाट, उहाँले हामीलाई कल गर्नुभएको थियो जस्तो मलाई लाग्यो र जस मिठो भजन गीतको साथ दिएर जानुभएको छ। र कार्यक्रम हिडन ट्यालेन्टमा तपाईँ हुनुहुन्छ भने फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो हेलो कोही हुनुहुन्थ्यो तर उहाँ फोनलाइनबाट बाहिरिसक्नु भएको छ र हाम्रो फोनलाइन एकदमै खुला रहेको छ। 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ र फोनलाइनमा कोही श्रोता हुनुहुन्छ उहाँसँग कुराकानी गरौं। हेलो
2: हेलो, जय
1: मसी जो जुलपा। हाम्रो अमिताजी कस्तो हुनुहुन्छ तपाईँ?
2: एकदम ठिक छु हजुर।
1: आमेन आमेन, खुसी लाग्यो। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
2: अब म पनि नेवारी गीतै गाइदिन्छु।
1: एकदमै एकदमै सुरु गर्न सक्नुहुनेछ अमिताजी।
2: हुन्छ, 215 नम्बरको भजन सुन हे दाजुभाइ प्रभुको भजनलाई भन्ने भजनलाई नेवारीमा गाउनेछु।
1: हुन्छ हजुर।
2: न्याना दिस हे दाजु कि जापी प्रभु या वचन, न्याना दिस टाटा कि पी प्रभु या वचन, ईश्वर का प्रभु येशु क्रिस्ट बचे या तो पापी ते, ईश्वर का प्रभु येशु क्रिस्ट बचे या तो पापी ते, संसारे वो या कुर्से गया ही हे है कदिल, संसारे वो या कुर्से गया ही हे है कदिल, ज्ञान दिस दाज के जापी प्रभु या वचन, ज्ञान दिस टाटा के पी प्रभु या वचन, थो जीवन छी गुफु के मती अथे पापिया जन्जाले, थो जीवन जी गुफु के मती अथे पापिया जन्जाले, प्रभु यसिया त विश्वास या साठे स्वर्ग लके, प्रभु यसुया त विश्वास या साठे नि स्वर्ग लके, ज्ञान दिस दाजु कि जापी प्रभु या वचन, ज्ञान दिस टाटा के पी प्रभु या वचन, छिनावनी भले नर्के वसे स्वर्गे वनेमा, छिनावनी भले नर्के मसे न स्वर्गे वनेमा, स्वर्गीय वनी त प्रभु यसु या त विश्वास यामा, स्वर्गीय वनी त प्रभु यसु या त विश्वास यामा, ज्ञान गीस दाजु कि जापी प्रभु या वचन, ज्ञान दिस टाटा कि पी प्रभु या वचन, आमेन
1: आमेन आमेन। प्रभुले धेरै आशिष दिनुभएको समिताजी।
2: सिनावनी बले नर्के मसे स्वर्गीय मुनिमा भनेको हामी मरिसकेपछि हामी नरकमा नजाने स्वर्गमा जानुपर्छ।
1: हामी
2: स्वर्गमा जानको लागि प्रभु येशु सँग हामीले विश्वास गर्नुपर्छ।
1: आमेन आमेन अमिताजी, एकदमै अर्थपूर्ण भजन तपाईँले गाएर सुनाउनु भएको छ। प्रभुले धेरै आशिष दिनुभएको होस्
2: र हाम्रो दाजुभाइ दिदी बहिनीहरूलाई प्रभुको वचन सुन भनेको।
1: ए हजुर, हुन्छ हुन्छ अमिताजी, र अहिलेलाई चाहिँ छुटौँ हामी। जय मसीह। हजुर अमिता महर्जनजी हुनुहुन्थ्यो. एकदमै अर्थपूर्ण भजन गीत उहाँले नेवारी भाषामा बोलेर गाएर र सँगसँगै नेपालीमा पनि अलिकति उहाँले अनुवाद गरेर सुनाएर जानुभएको छ. र तपाईँले पनि आफूसँग भएका प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ. कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो, जय मसी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
3: आरामै छु हजुरले, कस्तो छ?
1: हजुर हामी पनि एकदमै आरामै छौँ. र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
3: आज क्यारिकेचर प्रचण्डले समसामयिक विषयमा दिएको एउटा यो निवृत्ति भरणको बारेमा.
1: हजुर हुन्छ हजुर, सुरु गर्नुहोस्.
3: वास्तवमा भन्ने नै हो भने मेरो पालामा के थियो भनेर भन्नुहुन्छ भने निवृत्ति भरण भनेको यो देशको लागि धेरै पहिलादेखि जुन सेवा गरेका छन् उहाँहरूलाई चाहिँ निवृत्ति भरण समयमै दिनुपर्छ भन्ने नै हाम्रो र मेरो पार्टीको मान्यता अनुसार 1 गते नै हामी डिपोजिट गर्थ्यौँ. तर अहिलेको बालेन सरकारको अर्थमन्त्री सुनिम वाग्ले डाक्टर भनेको छ हरेक कुराहरूमा ढिला सुस्ती छ. त त्यस कारणले गर्दाखेरि मैले भनेको र मेरो पार्टीको धारणा पुनरावलोकन गर्दै ती निमुखा जसले देशको लागि योगदान दिए तिनीहरूलाई इन्सल्ट, यो त केपी ओलीको स्वर्गमा गए पनि सँगै नर्कमा गए पनि सँगै भनेको भोलिपल्ट सरकार ढाले जस्तो भएन भन्ने नै हाम्रै लागिराखेको छ. यो मेरो पनि भावना हो र मेरो पार्टीको पनि भावना यही नै छ भनेर हजुरहरूले बुझिदिनु होला. जय मसी.
1: धेरै धेरै धन्यवाद हरिबोलजी. र यसलाई चाहिँ सुनौ हामी. जय मसी.
3: जय मसी.
1: हजुर हरिबोल बुढा थोकीजी हुनुहुन्थ्यो हामीलाई उहाँले क्यारिकेचर गरेर साथ दिनुभएको छ. प्रायः उहाँले विभिन्न व्यक्तित्वहरूको क्यारिकेचर गर्नुहुन्छ र आज पनि उहाँले यसरी नै साथ दिनुभएको छ. यो पनि एउटा प्रतिभा हो. र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं. हेलो
4: हजुर, जय मसी.
1: जय मसी हजुर. चित्र मगरजी बोल्दै हुनुहुन्छ? हजुर. कस्तो हुनुहुन्छ तपाईँ? हजुर हामी पनि एकदमै आरामै छौँ. र आज तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ? हुन्छ हजुर, सुरु गर्नुहोस्.
5: प्रभुले दिएको रचना जब म पापले भरिन्थे तब अन्धकारले छुपेथे प्रभुले.

0: रचना प्रभुले दिएको रचना म तिमी हामी सबै पापी थियौ अनि सच प्रभुलाई चिन्दैनथ्यौ प्रभु आए आफैसँग जोडेर हाम्रो लागि उज्यालो ज्योति बालेर आहा कति मिठो वचन प्रभुले दिएको रचना कुसमा प्रभु मर्नु भयो हाम्रो पापको भार उठाउनु भयो मृत्युबाट प्रभु बौरी उठ्नु भयो र हामीलाई स्वर्गको ढोका खोल्नु भयो आहा कति मिठो वचन
1: हजुर धेरै धेरै धन्यवाद चित्रजी र यसलाई छिटो हामी जय मसी र चित्र मकरजी हुनुहुन्थ्यो भक्तपुरबाट हामीलाई साथ दिनुभएको थियो फोन गरेर र उहाँले आफ्नो प्रतिभाहरू प्रस्तुत गर्नुभएको छ कार्यक्रम हेर एन्ड ट्यालेन्ट मार्फत र तपाईँले पनि यसरी नै प्रभुको महिमा गर्दै आफूसँग भएका प्रतिभाहरूलाई प्रस्तुत गर्न सक्नुहुनेछ र फोनलाइनमा कोही श्रोता हुनुहुन्छ उहाँसँग कुराकानी गरौं हेलो कोही हुनुहुन्थ्यो तर फोन लाइनबाट उहाँ बाहिरिनु भएको छ र तपाईँले पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ र अवश्य पनि प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ हामी मिलेर प्रभुको महिमा गरिरहेको छौँ कोही श्रोता आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छु म हेलो हजुर जय
2: मसीह
1: हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ मायाजी मायाजी बोल्दै हुनुहुन्छ हाम्रो माया मगरजी बोल्दै हुनुहुन्छ मैले चिने होइन त म एकदमै ठिक छु मायाजी तपाईँको आवाज सानो आइरहेको थियो त्यही भएर म कन्फ्युज भएको हो खासमा र तपाईँ कस्तो हुनुहुन्छ
2: एकदम म त फिट
1: आमेन आमेन खुसी लाग्यो मायाजी र आज कुन कुराहरू तपाईँ आज राख्न चाहनुहुन्छ
2: म्याम अब मलाई त के कविता सविता केही पनि आउँदैन मैले त गाउने त भजनै हो
1: एकदमै हुन्छ आफूसँग जे प्रतिभा छ त्यही प्रस्तुत गर्ने हो नि हामीले र हुन्छ सुरु गर्न सक्नुहुनेछ
2: कति लाग्दैन अरू कार्यक्रममा पनि कस्तो बिजी भएको मै सोमबारमा पनि लाग्दै लाग्दैन आफूलाई बच्चाहरू सँगसँगै यता बच्चा सिच्याउँदै कराउँदै उता फोन लाउँछु म रे हाम्रो दर्शकहरू धेरै बढ्नु भएको छ खुसी लाग्छ
1: आफूले
2: मात्रै मौका खोज्नु पनि मिलेन
1: हुन्छ भाइजी एकदम धन्यवाद तपाईँलाई र तपाईँले सुरु गर्न सक्नुहुनेछ
2: हुन्छ म्याम

0: मारे तुल थी माँ, मरे तुल थी मलाई जीवन दिनु भो, मलाई बचाउनु भो। आमेन
1: आमेन आमेन मायाजी, आमेन। एकदमै मिठो भजन गीत गाउनुभयो, प्रभुले धेरै आशिष दिनुभएको छ तपाईँलाई। र अहिलेलाई चाहिँ छुटौँ हामी,
0: जयमसी।
1: हजुर, हाम्रो माया मगर्जी हुनुहुन्थ्यो र साह्रै मिठो भजन गीत उहाँले गाउनु भएको छ र कोही श्रोता आइ पनि सक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो हेलो हेलो हजुर, जयमसी हजुर। हजुर सानिश्रीजी, एकदमै हाम्रो खानपिन भइसक्यो, तपाईँको खानपिन भयो?
2: पाक्दैछ, पकाइसके। हजुर
1: सावित्रीजी, आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
2: मलाई पनि भजनै गुनगुनाउनु मनपर्छ है,
1: भगवानको
2: महिमाको लागि।
1: एकदमै हुन्छ, सुरु गर्न सक्नुहुनेछ।

0: एकदमै अर्थपूर्ण भजन गीत गाएर साथ दिनुभयो सावित्रीजी, यस्तो आशिषमय छ यो भजनको शब्दहरू र धेरै धेरै धन्यवाद, प्रभुले धेरै आशिष दिनुभएको। श्रैललाई छुटौ हामी सावित्रीजी। जय मसी। हाम्रो सावित्री खड्काजी हुनुहुन्थ्यो। वचन त्यो प्रेम पत्र हो, प्रेमी हाम्रो परमेश्वरको, निकै नै मिठो भजन गीत गाएर साथ दिनुभएको छ। र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो।
1: कहिले देख्छु निलो आकाश, कहिले कालो बादल, कसैले भन्छन् ठिकै छ मलाई, कसैले भन्छन् पागल, म त सोध्छु ठिकै छु, म सोच्दै छु त्यस्तै छु, जसले जुन दृष्टिले हेर्नुहुन्छ म ठ्याक्कै त्यस्तै छु। जयमसी
0: जयमसी जयमसी। र हाम्रो दृष्टिकोणमा चाहिँ हाम्रो रश्मिला जी साह्रै आशिषित र एकदमै क्रिएटिभ हुनुहुन्छ र तपाईँसँग भएको यो गिफ्टलाई चाहिँ अझै प्रयोग गर्दै अगाडि बढ्नु होला। र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
1: आज म गीत गाउँछु एउटा सानो सानो।
0: हुन्छ, एकदमै सुरु गर्न सक्नुहुनेछ।
1: धन्यवाद यस समयको निम्ति, परमेश्वरलाई पनि धन्यवाद भएको होस्। गीत सुरु गर्नेछु।

एकदमै मिठो भजन गीत तपाईँले गाउनु भएको छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो रश्मिलाजी। र अहिलेलाई चाहिँ छुट्टो हामी जय मसी। हजुर, रश्मिला बोराजी हुनुहुन्थ्यो र श्रोता, अब चाहिँ हामी फोन कल लिन असमर्थ छौं, कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र एउटा गीतको साथ दिन चाहन्छौ। गीतपछि लकी ड्र मार्फत एकजना विजेताको नाम सहित म उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता, मैले लकी ड्र गरिसकेको छु र एकजना विजेताको नाम पनि लिएर मैले आइसकेको छु र उहाँको नाम घोषणा गर्नुभन्दा अगाडि म फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र तपाईँले प्रस्तुत गर्नुभएको कुराहरूबाट हामी एकदमै आशिषित भएको छौं। प्रभुमा हिमित हुनुभएको छ। कार्यक्रमको नियम अनुसार हामी एकजनालाई मात्रै विजेता बनाउन सक्छौं, यसै कारणले मात्रै हो, नत्र पनि तपाईँहरू सबैजना एकदमै विजेता हुनुहुन्छ। प्रभुले अझै धेरै आशिष दिनुभएको होस् र आज रिचार्ज कार्ड प्राप्त गर्न सफल नाम रहेको छ पुष्प कुमार पहरी। र पुष्पजी, तपाईँलाई एकदमै बधाई छ। कार्यक्रम सकिए पश्चात पुनः फोन गर्नुभयो र हाम्रो प्राविधिक मित्रलाई तपाईँले आफ्नो फोन नम्बर टिपाइदिनु हुनको लागि अनुरोध गर्न चाहन्छु म। र कार्यक्रममा हामीलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो चन्द्रमाया मगरज्यूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छौ। आज हामी एकदमै आशिषित महसुस गरिरहेको छौ र हाम्रो सम्पूर्ण श्रोतालाई पनि धेरै धेरै धन्यवाद दिँदै अवश्य भने मैले विदा माग्नुपर्ने बेला भइसकेको छ र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम हिडन ट्यालेन्टबाट यो समयमा पुनः विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
2: प्रोप्राइटर सानु सापकोटा, 01-52-02-54, 01-52-02-54 र 98-511-25-638, 98-511-25-638।
3: गाउन भाडामा,
4: गाउन भाडामा,
3: हे गाउन भाडामा।
1: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसेट भाडामा उपलब्ध गराइन्छ। र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
2: र 98-18-25-12-40, 98-18-25-12-40।

हेनरी बी इरिङ भन्नुहुन्छ उहाँ येशु ख्रीष्ट हाम्रो प्रेमिलो पिताको सिद्ध उपहार हुनुहुन्छ।

जय मसीह तथा नमस्कार भाई बहिनीहरू, म तपाईहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यिपी लेप्सिङ लिएर आइरहेकी छु। सम्झनुहोस्, हरेक बुधबार बिहान 8 देखि 8:30 बजेसम्म र बेलुकी 8:30 देखि 9 बजेसम्म यहाँहरूको साथमा हुने नै छु।

0: जय मसीह म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम
2: हिजो आज।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिराख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम हिजो आजमा आदरणीय श्रोता कार्यक्रम हिजो आज लिएर प्राविधिक मित्र सुजन र माब्रम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि हामीलाई कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ र हिजो आज चर्चा परिचर्चामा रहेका विषयवस्तुलाई नै म तपाईँको निम्ति कार्यक्रममा राख्ने गर्छु र अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

यो अर्थपूर्ण वचन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत छ र कार्यक्रम हिजो आज र हिजो आज भनेको सबैभन्दा समस्यामा मान्छे रहेको भनेको ग्यासको समस्या र खाना पकाउने ग्यास पाउन अहिले मान्छेलाई निकै नै गाह्रो छ। मान्छेहरू भौतारिरहेको अवस्थाहरू छ। केही दिन अगाडि एकजना त्यस मैले चिनेको व्यक्तिको जीवनमा के भयो भने उहाँको बच्चा भयो, त्यसपछि ग्यास सिधै नै लागेको थियो। अब सुत्खेरी मान्छेलाई तातो चिसो खुवाउनुपर्छ नि त, होइन? यति धेरै उहाँ ग्यास खोज्नको लागि भौतारिरहनु भएको थियो। त्यो देखेर मलाई एकदमै दुःख लागिरहेको अवस्था थियो। र किनभने गाउँघरमा हो भने त अब दाउराले पनि चलाउन सकिन्छ, तर काठमाडौँ जस्तो ठाउँमा कसरी दाउरा कहाँ बाल्ने के गर्ने यो चाहिँ एकदमै गाह्रो परिस्थिति रहेको छ। त्यो भएर थाहा छैन किन यस्तो भयो। जहाँ पनि म जस्तो अफिस आउँदाखेरि बाटोमा देख्छु लाइनको लाइन छ, मान्छे छ बजेदेखि होइन लाइनमा बसेका छन् एउटा ग्यासको लागि। किन यो सरकारले सहजीकरण गरेन थाहा छैन, किन यस्तो भइरहेको छ यो पनि कसैलाई थाहा छैन। तर यदि कालो बजारी हो भने चाहिँ सरकारले एकदमै एक्सन लिएर यसलाई अगाडि बढाउनुपर्छ जस्तो लाग्छ मलाई। जनतालाई यसरी शास्ति दिनु होइन कति दुःखको कुरा हो, होइन? कतिले भन्दै थिए होइन यो सरकारलाई चाहिँ एउटा नराम्रो छाप पार्नको लागि मान्छेले गरेको षड्यन्त्र पनि भन्छन्, तर हामी जान्दैनौँ। जनता सिधा छन्, कसले के गरेको हो भन्ने जान्दैनन्। तर जनतालाई ग्यास चाहियो, सहज वातावरणमा ग्यास चाहियो, लाइन बस्नु नपरोस् होइन। यो कुराहरू छँदैछ, तपाईँ र मैले यी कुराहरू देखिरहेका छौँ। तर अब कतिचोटि कस्तो हुन्छ भने हामी आफै पनि कतिचोटि मूर्ख बनिरहेका हुन्छौँ क्या। एउटा परिवारमा चारवटा पाँचवटा ग्यास लिएर राखिदिन्छौँ अनि त्यसपछि अरूलाई त धेरै गाह्रो हुन्छ होइन। त्यसो गरेपछि अरू तपाईँले चारवटा लिएर ल दुईवटा त तपाईँले राख्न पाउनुहुन्छ होला, एउटा रिजर्भ त एउटा त राख्नै पर्छ। तर एक्स्ट्रा तिन चारवटा राखेपछि त्यो तिन चारवटा घरमा चुलो पलेन नि त, होइन र? त्यही भएर मलाई त लाग्छ जति पनि सहरी क्षेत्रहरू छन् होइन त्यहाँ त असम्भव छ दाउरा बाल्न, तर गाउँमा त त्यति गाह्रो नहोला जस्तो लाग्छ मलाई। तर पनि अब गाउँमा पनि मानिसहरू त बानी परिसक्यो, अब होइन ग्यासै बाल्ने बानी परिसकेका छन्। त्यो भएर तपाईँ र म चाहिँ सानो सानो कुरामा पनि होसियारी हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। त्यो भएर तपाईँ र म अहिलेको परिस्थितिमा एकदमै अगाडि बढ्ने परिस्थिति छैन, होइन? अब तपाईँलाई अब के छ भने मान्छेहरू बिदा लिएर लाइनमा बसिरहेका छन् क्या ग्यासको लागि। त्यो भएर त्यस्तो नहोस्, सरकारले यो कुरालाई त निगरानी राख्नुपर्दछ र कालोबजारीलाई नियन्त्रण गर्नुपर्दछ। र अर्को महत्त्वपूर्ण कुरा, तपाईँ आफ्नो परिवारमा तपाईँको निकै नै धेरै ग्यास सिलिन्डर छन् भने दुईवटासम्म तपाईँले राखिदिनुहोस्, अरू त्यस्तो नगर्नुहोस्। किनभने अरूको घरमा चुलो नबल्न सक्छ, मान्छेहरू बोकबोकै हुन सक्छन्, वृद्ध आमा बुवा हुन सक्नुहुन्छ, बिरामी मान्छे हुनसक्छ, उसलाई तातो पानी तताएर दिनुपर्ने हुन्छ। त्यही भएर सानो सानो कुरामा पनि हामी होसियारी हुनुपर्छ जस्तो लाग्छ है मलाई चाहिँ। यो कुरा एकदमै महत्वपूर्ण लाग्छ र अहिलेलाई भने कार्यक्रममा फेरि पनि यो अर्थपूर्ण संगीतको साथ राख्न चाहन्छु।

यो अर्थपूर्ण वचन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम हिजो आज र अलिकति सरकारकै बारेमा हामीले कुराकानी गरिरहेका छौं। कतिचोटि हामी देख्न सक्छौं अहिले बत्तीको कर पनि बढेको अवस्था छ, ग्यास पाउँदै नपाएको अवस्थाहरू छ, पाए तापनि थोर बहुतले पाएको अवस्था छ र ग्यास लिन जाँदा 50 ग्यास आउँछ, 500 नाम लेखाइरहेको अवस्था छ, एकदमै त्यहाँ झडप होला जस्तो अवस्थाहरू देखिन्छ जहाँ गए त्यहीँनिर। यो पहिले सहज त थियो तर अहिले किन यस्तो भइरहेको छ? सरकारले चाहिँ यसलाई सूक्ष्म निगरानी गर्नुपर्ने आवश्यक देखिन्छ। त्यो भएर तपाईँ र म सानो सानो कुरामा पनि एकदम आतिरहेका हुन्छौँ क्या, किनभने कुनै पनि घरमा बच्चाहरू छन्, वृद्ध आमाबुवाहरू छन् भने उनीहरूलाई हामीले तातो चिसो बनाएर दिनुपर्ने हुन्छ, त्यसको लागि पनि धेरै कुराहरू हामीले याद गर्नुपर्ने अवस्थाहरू आएको छ। र तपाईँले र हामीले मैले अघि पनि भने महत्त्वपूर्ण कुरा मैले देखिरहेको अवस्था छ, कति ठाउँमा मान्छेले 4-5 ग्यास हुन्छ अनि एकैचोटि त्यो भरेर राखिदिने अनि समस्यामाथि समस्या अरूलाई समस्या हुन्छ होइन, त्यस्तो चाहिँ नगरौँ भन्न चाहन्छु। र केही महत्त्वपूर्ण कुरा यतिखेर तपाईँको निम्ति, नक्कल गरिएको सेवकाईमा शैली देखिन्छ तर बोलावटबाट जन्मिएको सेवकाईमा परमेश्वरको शक्ति देखिन्छ। र तपाईँ र मैले अहिले देख्न सक्छौँ विभिन्न प्रकारका झुटो शिक्षाहरू यो नेपालमा भित्रिरहेको अवस्थाहरू छ र कुन झुटो शिक्षा कुन सत्य भन्ने कुरामा पनि हामी एकदमै अन्यलमा हुन्छौँ क्या, त्यो अन्यलता चाहिँ नरहोस्, किनभने हामी विश्वास गर्छौँ पिता पुत्र र पवित्र आत्मालाई, त्रिएक परमेश्वरलाई। अनि कतिले यो त्यो होइन विभिन्न प्रकारका कुराहरू हामी सुन्दछौँ, त्यो भएर तपाईँ र मैले जहिले पनि होइन एउटा पिता पुत्र र पवित्र आत्मा त्रिएक परमेश्वरलाई विश्वास गर्ने त्यसपछि हामी देख्न सक्छौँ होइन हाम्रो बाइबललाई विश्वास गर्ने अनि हामी देख्न सक्छौँ त्यसमाथि होइन धेरै कुराहरू छन्। अनि कतिले अहिले विभिन्न प्रकारका झुटो शिक्षाहरू आइरहेको अवस्थाहरू छ, कोही माता कोही पिता भन्दै आइरहेको अवस्थाहरू छ, हामीलाई भ्रममा पारिनेछ भनेर पनि कति ठाउँ भनिएका कुराहरू छन्। त्यो भएर तपाईँ र मैले आफ्नो विश्वासलाई चाहिँ थामिराख्नुपर्छ होइन, कोही यो गर्नुहुन्छ यो गर्नु हुँदैन भनेर मान्छेले सिकाउन खोज्छन् तर तपाईँ र मैले जोसुकैले जे भने पनि सुनिदिनुहोस् तर आफ्नो विश्वासलाई चाहिँ तपाईँ थामिराख्नुहोस्, किनभने अहिले त झन् यस्तोसम्म छ विश्वास गरिरहेको मान्छेलाई मण्डली गइरहेको मान्छेलाई पनि कति भ्रममा पारिदिरहेको अवस्थाहरू छ क्या, अनि त्यस्ता शिक्षाहरूबाट हामी अलग रहनुपर्छ। एउटा मान्छे प्रभुमा बाँच्छ ठिक छ, फेरि त्यो प्रभुमा आइरहेको मान्छे प्रभुमा हुर्किरहेको मान्छेलाई पनि किन कन्फ्युजन बनाइरहेका छन्, धेरै शिक्षाहरूले आउँछ। त्यो तपाईँ र मेरो विश्वासलाई चाहिँ तपाईँ र मैले जोसुकैले जे भने पनि सुनिदिनुहोस् तर आफ्नो विश्वासलाई चाहिँ तपाईँ थामिराख्नुहोस्, किनभने अहिले त झन् यस्तोसम्म छ विश्वास गरिरहेको मान्छेलाई मण्डली गइरहेको मान्छेलाई पनि

भएका छ। र मान्छेले परमेश्वरको वचनलाई घटाउने बढाउने अनि एक दुईवटा पद कण्ठ गर्ने त्यो पढेका कण्ठ गरेका कुराहरूलाई मात्रै जीवनमा लागू गर्ने कुराहरू पाउँदछौँ र कतिखेर कहिले कसलाई भनेका कुराहरू पनि हामीले निहाल्नु चाहिँ पर्छ। त्यो कुराले चाहिँ धेरै प्रभाव पार्छ हामीलाई र हामी देख्न सक्छौँ प्रभुका जनहरूले धेरै नै शक्तिशाली काम गरिरहेका छन्। होइन विभिन्न ठाउँमा हामी देख्न सक्छौँ एउटा परमेश्वरले यति धेरै सामर्थ्य र शक्तिमा भर्नुभएको छ, उनीहरूले शक्तिशाली काम गरिरहेका छन्। ती कामहरूलाई हामीले पछ्याउनै पर्छ र तपाईँ र मैले पनि त्यो शक्तिशाली काम चाहिँ हामी गर्न सक्छौँ। तर देखावटी चाहिँ हामीले कहिले पनि गर्नु हुँदैन, कसैलाई देखाउनको लागि होइन। तपाईँले त्यो गरेको काम देखेर मानिसहरू प्रभावित हुन सकुन् कि यो कुरा प्रमाणित होस् कि परमेश्वर चाहिँ जीवित हुनुहुन्छ भन्ने कुरालाई चाहिँ प्रमाणित गर्नु पर्यो नि त। हामीले यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। तपाईँ र मेरो जीवनबाट हाम्रो परमेश्वर जीवित परमेश्वर हुनुहुन्छ भनेर तपाईँले प्रमाणित गर्न सक्नुहुन्छ। यो कुरा एकदमै महत्वपूर्ण कुरा लाग्छ मलाई र अहिलेलाई भने कार्यक्रममा राख्न चाहन्छु यो अर्थपूर्ण संगीतको साथ।

0: ए के भयो? के को हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सक्या होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
5: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
6: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
4: गल्कुपाका 29 थमेल, काठमाडौँ।
5: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
6: फोन नम्बर 40225444
4: र 40225742 40225572।
7: सुन्नु न बजे, कोता
8: सामान नभेटेर बेपत्ता।
7: होइन सामान चाहिँ के चारो ल्याएको?
8: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
7: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छोडै छ नि।
8: कहाँ छ यो?
7: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
9: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरायसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
10: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
9: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510-74236 9510-74236
10: र फोन नम्बर 01-513-010 छ।
9: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
8: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
9: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
10: प्रोप्राइटर सानु सापकोटा, 01-52028-54 01-52028-54 र 98-511-25638 98-511-25638।
11: गाउन भाडामा,
12: गाउन भाडामा,
11: हे गाउन भाडामा।
9: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
2: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
9: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
10: र 98-18-25-12-40 98-18-25-12-40

0: किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

यो छोटो व्यापारिक विश्राम पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र तपाईँ धेरै सुन्दै हुनुहुन्छ कार्यक्रम हिजो आज चर्चा परिचर्चामा रहेका विषयवस्तुलाई नै मैले छोड दिइरहेको छु र अहिले चाहिँ भन्ने नि धेरै हामी यो गाडी दुर्घटना अनि त्यसपछि मान्छे हराउने यस्तो चाहिँ बढी मात्रामा समाचारहरू देख्न सक्छौँ होइन हेरिरहेका छौँ अनि कतिचोटि तपाईँ र मैले हाम्रो बच्चाहरू के गर्दैछन् कहाँ जाँदैछन् होइन यी कुराहरूमा पनि अलिकति निगरानी बढाउनुपर्छ जस्तो लाग्छ जस्तो हाम्रो आफन्तहरू होइन कहिलेकाहीँ हराएका हुन्छन् किन भन्दाखेरि उनीहरूले कस्तो प्रकारको साथीहरू बनाइरहेका हुन्छन् होइन कतिचोटि सङ्गतले पनि मान्छेलाई कहाँ पुर्याउँछ सङ्गतले मान्छेलाई कहाँ होइन कहाँ पुर्याइरहेको हुन्छ र कहाँ ल्याइरहेको हुन्छ भन्ने कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा हुन्छ र मैले भर्खरै जस्ट एक दुई घन्टा अगाडि एउटा न्युज हेर्दै थिएँ एकदमै एउटा व्यवहारिक छोरी मान्छे होइन बच्चा भएको उनी हराइन् कहाँ हराइन् थाहा छैन अनि अब त्यहाँ एउटा मान्छे हरायो होइन ल अब जे पनि हुनसक्छ अब हरायो केही थाहा छैन क्या अब त्यसले यति धेरै शङ्का उपशङ्का निर्माण गर्छ होइन शङ्का उपशङ्का बनाउँछ एउटा त्यो जुन व्यक्ति हराउनु भयो उसको आमा बुवालाई त टेन्सन छँदैछ आफन्तलाई टेन्सन छ श्रीमानलाई टेन्सन छ छोराछोरीलाई टेन्सन छ छिमेकीलाई टेन्सन छ धेरै कुराहरू हुँदछ अब कहाँ गए त होइन यो जबसम्म पत्ता लाग्दैन नि तबसम्म यो अन्यलमै हुन्छ एउटाले एउटा कुरा भन्छ अर्कोले अर्को कुरा भन्छ अर्कोले अर्को कुरा भन्छ त्यो भएर आधिकारिक रूपमा जुन घटनाको विस्तृत जानकारी तपाईँहरूमा लाउँदैन नि विभिन्न प्रकारका न्युजहरू बनाएर नहालौँ होइन त्यसले त्रासमाथि त्रास मान्छेलाई ल्याउँदछ त्यो भएर कस्तो हुन्छ भने जस्तै एकजना धेरै महिना अगाडि एकजना हराउनु भयो अनि उनीहरूले सोचे अब ऊ बित्यो भनेर तर ऊ भागेर इन्डिया गएको रहेछ केही समयपछि ऊ फर्क्यो हेर्नुहोस् है अनि बा होइन अब मर्यो कि होइन बा पुरियो कि विभिन्न प्रकारको शङ्का उपशङ्काहरू हुनसक्छ नि त त्यो भएर कति घटना त यस्तो छ मान्छेले अब मर्यो भनेर होइन एकदमै कामहरू सब सकेका हुन्छ एक वर्ष दुई वर्षपछि फर्केर आएका कयौँ घटनाहरू पनि छ त्यो भएर कुनै पनि घटनाको यथार्थ जानकारी नपाइकन त्यसलाई नचाहिने न्युजहरू चाहिँ हामीले बनाउनु हुँदैन मान्छेमा भ्रम छर्न हुँदैन किनभने त्यसले नराम्रो नकारात्मक होइन सकारात्मक भन्दा पनि नकारात्मक न्युज दिइरहेको हुन्छ क्या मान्छेलाई त्यो भएर तपाईँ र मैले भरिसकेँ त्यस्ता फोटोहरू पनि नहालौँ किनभने कतिचोटि कस्तो फोटोहरू हालिदिइरहेका हुन्छ भने दुर्घटनाका एक्सिडेन्टका होइन त्यो देख्दा पनि मान्छेलाई डर लाग्ने बच्चाहरूलाई त त्यस्तो कुराले निकै नै धेरै प्रभाव पार्छ नि त होइन त्यो भएर तपाईँ र मैले सानो सानो कुरामा पनि होसियारी हुनु चाहिँ आवश्यक हुन्छ अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। र अहिले तपाईँ घर जग्गा किनबेच गर्दै हुनुहुन्छ भने एकदमै अहिले एकदमै चलाक भएर होइन तपाईँ कुन जग्गा किन्दै हुनुहुन्छ, कहाँको जग्गा किन्दै हुनुहुन्छ, होइन त्यो जग्गा नक्सामा छ कि छैन, त्यो नक्सा धनी पूर्जामा छ कि छैन, यी सबै कुरा निगरानी राखेर गर्नुपर्छ, सरकारको मापदण्ड अनुसार गर्नुपर्छ। किनभने अहिले मान्छेले मान्छेलाई यति धेरै मुर्गा बनाइरहेको अवस्था हुन्छ होइन, त्यो भएर तपाईँ र म कुनै पनि जग्गा किन्दैछौँ भने जुन जग्गा सम्बन्धी एकदमै विज्ञ मानिसहरू हुन्छ उनीहरूलाई देखाएर यो जग्गा होइन अब नक्सामा हुन्छ फिल्डमा हुँदैन, फिल्डमा हुन्छ नक्सामा हुँदैन, त्यो भएर कुनै पनि बेला त्यो समस्या हुनुपर्छ, हुनसक्छ। त्यो भएर तपाईँ र म घर जग्गाको लेनदेन गर्दैछौँ, किनबेच गर्दैछौँ भने पनि यी कुरामा चाहिँ हामी एकदमै होसियारी हुनुपर्छ। किनभने एकजना व्यक्तिले एउटा जग्गा किन्नुभयो अनि एकदमै धेरै लफडामा पर्नुभयो उहाँ, अनि नाप्दाखेरि जग्गा पुगेन, उहाँले पैसा दिइसक्नुभयो, पास गरिसक्नुभयो, अनि अब त्यस्तै भयो, पछि गएर नाप्दाखेरि जग्गा पुगेन, जग्गा नपुगेपछि त पैसा फिर्ता उहाँले पाउनुपर्ने, तर उहाँले दिनु भएन। त्यो भएर धेरै त्यहाँ झगडा परिरहेको अवस्थाहरू पनि थियो, र अन्धाधुन्धा जग्गा नहेरिकन बैनाहरू पनि नगर्नुहोस् होइन। त्यो भएर अनि अर्को महत्त्वपूर्ण कुरा चाहिँ के छ भने पहिले तपाईँले जुन जग्गा किन्दै हुनुहुन्छ त्यो जग्गा चाहिँ एकदमै होइन ढल छ कि छैन, धारा छ कि छैन, पानी छ कि छैन, वरिपरि छरछिमेकीको अवस्था कस्तो छ, के छ, सबै कुरा बुझेर मात्रै हात हाल्नुपर्छ। किनभने घर जग्गा भन्ने कुरा एकचोटि गर्ने कुरा हो क्या, होइन अब बारम्बार घर बनाउन पनि सकिँदैन नि त। त्यो भएर अब एउटा घर बनाइन्छ अथवा एउटा घर किनिन्छ भने तपाईँले चाहे जस्तो घर किन्नुहोस्, तपाईँले चाहे जस्तो ठाउँमा किन्नुहोस्। र कस्तो हुन्छ भने घर किनिसकेपछि पनि अब बाउलाई मन पर्यो आमालाई मन नपर्ने, छोरालाई मन पर्यो छोरीलाई मन नपर्ने, त्यो प्रकार हुन्छ क्या। त्यो भएर सबैलाई मनपर्ने ठाउँमा होइन एकचोटि किन्ने घर सबैलाई सहज वातावरण हुने ठाउँमा किन्यो भने चाहिँ एउटा परिवारमा पनि एकता हुनसक्छ। अनि एउटा के भयो भने समस्या आयो भने मैले त भनेको थिएँ नि तपाईँलाई यो ठाउँमा नकिन्नु है भने, त्यो प्रकारको आयो भने चाहिँ एकदमै गाह्रो अवस्थाहरू हुन्छ। र छिमेकी पनि एकदमै राम्रो हुनुपर्छ, कति साथी सँगैहरूले हामीले देख्छौँ छिमेकीको कारणले घरै बेचेर गएको पनि छन्, घरै छोडेर पनि गएको छन्, अरू ठाउँमा बसेर त्यो घर भाडामा दिएका पनि छन् छिमेकीको कारणले क्या। त्यो भएर कुनै कुनै छिमेकी चाहिँ यति नमिल्ने खालका हुन्छन्, बुझाउनै सकिँदैन क्या, जतिखेर पनि झगडा गर्ने, यो गर्ने, त्यो गर्ने पनि हुनसक्छ। त्यो भएर तपाईँ र म सानो सानो कुरामा होसियारी भएर घर जग्गामा हात हाल्नुपर्छ जस्तो लाग्छ मलाई। र अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा म राख्न चाहन्छु।

आदरणीय श्रोता, अब भने लगभग समयले पनि मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसी। नमस्कार।

0: रिचार्ड सी ट्रेन्च प्रधान बिशप भन्नुहुन्छ, प्रार्थना भनेको मान्छेको इच्छाहरूलाई स्वर्गमा कार्यान्वयन गराउनु होइन, तर परमेश्वरको इच्छालाई पृथ्वीमा कार्यान्वयन गराउनु हो। यो परमेश्वरको अरुचिमाथि विजय हासिल गर्नु होइन, तर परमेश्वरको तत्परतालाई समात्नु हो।
1: टाइम चेक। यति बेला मध्याह्नको 12 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सामाजिक सञ्जालबाट।
2: कार्यक्रम सामाजिक सञ्जालबाटको प्रतीक्षामा बसिरहनुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरीतर्फबाट हार्दिक स्वागत तथा नयाँ अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ श्रोता, यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी विभिन्न मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नुको साथ साथै सामाजिक सञ्जालहरूमा पोस्ट भएका आशिषमय स्टाटसहरूलाई पनि तपाईँको बीचमा प्रस्तुत गर्ने गर्दछौ। र आज पनि हामी त्यही कार्य अनुरूप अबको करिब 1 घण्टासम्मको लागि तपाईँको बीचमा आइपुगिसकेका छौ र कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहुन पनि हामी यहाँलाई हार्दिक अनुरोध गर्दछौ। श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रममा प्रसारण भएका सामग्रीहरू तपाईँलाई कस्तो लाग्दैछ? तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। आदरणीय श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको हामीले सामाजिक सञ्जाललाई परमेश्वरको महिमाको निम्ति कसरी प्रयोग गर्न सक्छौ भनेर एउटा नमुना पेश गर्नु हाम्रो कार्यक्रमको उद्देश्य रहेको छ। श्रोता, त्यही उद्देश्य अनुरूप आज पनि हामी तपाईँको बीचमा आइपुगिसकेका छौं र अब भने आजको कार्यक्रमको आरम्भमा एउटा सुमधुर भक्ति गीतको साथ दिँदै आजको कार्यक्रमलाई शुरूआत गर्ने अनुमति चाहन्छु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब पनि मेरो हातमा नेवा मसिका नामको फेसबुक पेजबाट एउटा स्टाटस आएको छ। उहाँ लेख्नुहुन्छ, हो अमेरिका युरोपमा धेरै चर्चहरू बन्द भइरहेका छन्। त्यहाँ चर्चमा आवत जावत नै छैनन् किनभने असली इसाईहरूलाई नै इसाई धर्ममा विश्वास छैन। त्यसैले धेरै असली इसाईहरू आफूलाई नास्तिक बनाउन रुचाउँछन्। कतिले अन्य धर्म अपनाउँछन् तर पनि नक्कली इसाईहरूले जस्तो आफ्नो मातृधर्मको खेदो खन्दैनन्। तर जति असली इसाईहरूले हिन्दू अथवा अन्य धर्म अपनाएका छन् यिनीहरूले पनि अपनाउनु जरुरी छैन, तटस्थ वा निरपेक्ष वा नास्तिक नै भएर पनि बस्न सके भनेर उहाँले फोटो सहित यो स्टाटस प्रस्तुत गर्नु भएको छ। त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परेको छ र जसलाई प्रेषित गर्नु भएको छ सगरमाथाको आवाज नामको फेसबुक पेजबाट। उहाँ लेख्नुहुन्छ, जुनसुकै आस्था समुदायको व्यक्ति किन नहोस्, जुनसुकै जातिको किन नहोस्, हामी यो देशको नागरिक हौ र यो देश हामी सबैको हो। हामी सबै नेपाली हौ, यसैले मिलेर बसौं। अपराध व्यक्तिले गर्छ, धर्मले होइन। रामेले अपराध गर्यो भन्दैमा सबै हिन्दू दोषी हुँदैनन्। रहिमले अपराध गर्यो भन्दैमा सबै मुस्लिम दोषी हुँदैनन्। व्यक्ति र धर्मलाई एउटै तराजुमा जोख्नु हुँदैन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् आदरणीय श्रोता। त्यसै गरी अर्को एउटा आशिषमय स्टाटस तपाईँको बीचमा प्रस्तुत गर्न गइरहेको छु र जसलाई प्रेषित गर्नुभएको छ तिमोथी नेमाङ ज्यूले, र यसलाई एउटा लेखको रूपमा उहाँले प्रस्तुत गर्नुभएको छ र म उहाँले पठाउनु भएको यो लेखलाई पढेर सुनाइदिन्छु। र उहाँ लेख्नुहुन्छ, क्रुसका कुरा गुप्तमा राखियो अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन भन्ने शीर्षकमा लुका 18:31-34 पदको बारेमा चाहिँ उहाँले एउटा लेख लेख्नु भएको छ। र उहाँ लेख्नुहुन्छ, आफ्नो मृत्युको बारे यीशुको भविष्यवाणी। यीशुले 12 नै अलग्ग लगेर भन्नुभयो, हेर हामी यरूशलेमतिर जाँदैछौ र मानिसको पुत्रको विषयमा अगम वक्ताले लेखेका हरेक कुराहरू पूरा हुनेछ, किनभने ऊ अन्य जातिहरूको हातमा सुम्पिनेछ र तिनीहरूले उसलाई गिल्ला गर्नेछन् र उसँग दुर्व्यवहार गर्नेछन् र उसलाई थोक्नेछन्। तिनीहरूले उसलाई ओर्रा लगाउनेछन् र मार्नेछन् अनि तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भई उठ्नेछ। तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन भनेर यहाँ लेखिएको छ। र अगाडि लेख्नुहुन्छ, लुका 18:31-34 मुख्य शिक्षाहरू। यो पद येशूको आफ्नो मृत्यु र पुनरुत्थानको तेस्रो भविष्यवाणी हो। अघिल्ला दुई मत्ती 16:21-23 र 17:22-23 जहाँ येशूले चेलाहरूलाई अलग्ग लगेर यो कुरा बताउनु भएको हामी पाउँदछौ र यस खण्डबाट हामी निम्न मुख्य शिक्षाहरू पाउन सक्छौ। पहिलो, येशूको मृत्यु र पुनरुत्थान परमेश्वरको योजनामा थियो र जो भविष्यवाणी पूरा भयो पद 31 अनुसार। र यस पदको भविष्यवाणीको रूपमा यसैया 53:3-12 पदमा यसरी मुख्य गरी बताइएको छ, उहाँ घृणा गरिनुहुन्छ, मारिनुहुन्छ, तर जीवित हुनुभई दुःख भोग्नुपर्ने सेवकको रूपमा उल्लेख गरिएको छ भने भजन संग्रह 22 येशूको कष्ट र क्रुसको वर्णन गरेको छ। दानियल 9:26 पद, होसे 6:2 पद, लुका 24:25-26 र 25-27 अनि 44-47 चाहिँ पुनरुत्थान पछि येशूले आफैलाई व्याख्या गर्नुभएको हामी देख्न सक्छौ। येशूको कष्ट, मृत्यु र तेस्रो दिनको पुनरुत्थान संयोग थिएन, तर पुरानो नियमका अगम वक्ताहरूले 100 वर्ष अघि लेखिसकेका थिए। यो परमेश्वरको मुक्तिको योजना थियो। दोस्रो, येशू पूर्ण रूपमा जानकार र आज्ञाकारी हुनुभयो पद 32 अनुसार। फिलिपी 2:8 भनिएको छ, उहाँले आफूलाई नम्र बनाउनु भयो र क्रुसको मृत्यु समय आज्ञाकारी हुनुभयो। यूहन्ना 10:18 भन्दछ, यो आफ्नो कष्टबाट उहाँ भाग्नु भएन, उहाँले स्वेच्छापूर्वक पिताको इच्छा पूरा गर्नु। यो बलिदानको प्रेमको उदाहरण हो। तेस्रो कुरा, येशूको मृत्यु र पुनरुत्थान मुक्तिको आधार हो पद 33।
उहाँले भन्नुभएको छ, तिनीहरूले उसलाई कुरलाउने छन्, मार्ने छन् र तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भयो हुनेछ। हामीले पहिलो कोरन्थी 15 अध्यायको 3 र 4 पदमा हेर्नु भने ख्रिस्ट हाम्रा पापहरूको निम्ति मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा जीवित हुनुभयो भनेर उल्लेख गरिएको छ। यसुले यो भविष्यवाणीद्वारा आफ्नो क्रुसको मृत्यु र पुनरुत्थान अवश्य हुनेछ भनेर बोल्नु भएको थियो र यो सबैको उद्धारको लागि थियो। चौथो कुरा, मानिसको समय सीमित छ र परमेश्वरको योजना प्राय गुप्तमा रहन्छ। पद 34 क अनुसार तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन् भनिएको छ। पहिलो कोरिन्थी 2:14 भन्छ, जो मानिस आत्मिक छैन त्यसले परमेश्वरको आत्माका कुराहरू ग्रहण गर्न सक्दैन, त्यसले ती बुझ्न पनि सक्दैन किनकि ती कुराहरू आत्मिक रीतिले मात्र चिन्न सकिन्छ। लुका 9:45-24 भन्छ, तिनीहरूले नदेखुन् भनी बाटोमा आँखा ढाकिदिनु भएको थियो। यसैया 55:8-9 भन्छ, मेरा विचार तिमीहरूका विचार होइनन्। चेलाहरूले येशूलाई भौतिक र विजयी राजाको रूपमा मात्रै सोचेका थिए, उहाँले सेवकको रूपमा होइन। हामी पनि आफ्नै समझले परमेश्वरको योजनालाई पूर्ण रूपले बुझ्न सक्दैनौ। विश्वास र पवित्र आत्माको प्रकाश अवश्य पनि चाहिन्छ। पाँचौं कुरा, चेलाहरूको लागि तयारी र हाम्रो लागि सान्त्वना। पद 35 लेखिएको छ, चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन् र तिनीहरूका निम्ति यो गुप्तमा राखियो अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन भनेर उल्लेख गरिएको छ। यस पाठले हामीलाई सिकाउँछ कि क्रुस परमेश्वरको पूर्व योजना थियो। येशूले प्रेमैले त्यस कष्टलाई स्वीकार गर्नुभयो र चेलाहरूको समझले सबै रहस्य तुरुन्तै बुझ्न सकेन किनकि यो समझदेखि बाहिर थियो। तर पवित्र आत्माले पछिबाट रहस्य खोलिदिनु भयो र यो पद मानिसहरूको मुक्ति, आज्ञाकारिता र परमेश्वरको सार्वभौमताको गहिरो सन्देश बन्यो। श्रोता, यसलाई हामी छोटकरीमा यसरी बुझ्न सक्छौ, येशूले यी भविष्यवाणीहरू घटना हुनु अघि नै चेलाहरूलाई बताइदिनु भएको कारण पछिल्ला दिनमा उनीहरूले रहस्यपूर्ण ढंगले विश्वास गर्न सकुन् भन्ने उद्देश्य थियो। यौना 14:29-16। येशूले हाम्रो लागि कष्ट भोग गर्नु र मृत्यु सहनु नै पर्दथ्यो र सबैको पापको मोल तिरिदिनु भयो। त्यस समयमा यी रहस्यहरू बुझ्न सकेका थिएनन् चेलाहरूले, तर पछिबाट पवित्र आत्माको सहायता पाएपछि ती सबै बुझ्न र सम्झन सके। कतिपय कुरा वा रहस्यहरू तत्काल बुझिँदैनन् जसको लागि समय चाहिन्छ अनि धैर्यता पनि राख्नुपर्छ। तसर्थ रहस्यहरू नबुझ्दा हाम्रो विश्वास शिथिल नहोस्, तर पवित्र आत्मा सल्लाहकारसित सल्लाह मागौं र उहाँले सहायता गर्नुहुन्छ। प्रिय, येशूमा विश्वास र भरोसा गर्नु नै ठूलो हो। जीवनको रहस्य बारे प्रार्थनामा सोध्दै जानुपर्छ र पवित्र आत्माले सबैमा सहायता गर्नुभएको छ। आमेन भनेर उहाँले लेख्नुभएको छ। परमेश्वर तपाईँलाई आशिष दिनुभएको छ। र भने फेरि पनि एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने फेरि पनि हाम्रो आजको कार्यक्रममा अर्को आशिषमय स्टार्टस प्रस्तुत गर्ने बेला भइसकेको छ र यतिखेर मेरो हातमा यसो हाम्रो साथमा र मनको प्रार्थना नामक फेसबुक पेजबाट एउटा निकै नै महत्वपूर्ण कुरा पोस्ट भएको छ, म पढिदिन्छु। सुत्नको लागि 7 घण्टा छ, काम गर्नको लागि 8 घण्टा र परमेश्वरलाई धन्यवाद दिने 1 मिनट मात्रै हो भनेर आमेन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरलाई धन्यवाद भएको होस्। र त्यसै गरी नेपाली क्रिस्टियन नामको फेसबुक पेजबाट रुथेई राणा लेख्नुहुन्छ, यसुले भन्नुभयो पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ, मत्ती 4:17 भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ ड्राइभर अपरेटर नामको फेसबुक पेजबाट। उहाँ लेख्नुहुन्छ पहिले गल्ती कसको हो, सरकारको र छ र रोडमा गुटुङटुङ ट्रायल लिनुपर्छ, भित्र मात्रै सिकेर चलाउँदा यस्तै घटना घट्न सक्छ, विदेशमा भए कारको गल्ती हो, नेपालमा कुनै मापदण्ड छैन, कतै स्टप लाइन गिभ वे छैन, त्यसको तालिम छैन, नेपालको कानून ठुलोले सानोलाई माया गर्नुपर्छ भन्छ, 99% नेपालमा नयाँ ड्राइभरहरू छ र सबैले बराबर जोगेर चलाउनु पर्छ, पुरानो सबै विदेशिएका छन् भनेर उहाँले लेख्नु भएको छ। र प्रसंग हो एउटा दुर्घटना जो चाहिँ एउटा भिडियोसहित उहाँले हाल्नु भएको छ र यो एउटा तितो यथार्थ पनि हो र साँच्चै भन्नुपर्दा जो अपरिपक्व ड्राइभरहरू छन् उनीहरूको कारणले गर्दा नै सडक दुर्घटना हुने गरेको छ र यस विषयमा सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ भन्ने कुरा उहाँले राख्नु भएको छ र पक्कै पनि यो स्वागत योग्य कुरा हो। तारण्य श्रोता, त्यसै गरी अब भने हामी फेरि पनि कार्यक्रेसिएका छन् भनेर उहाँले लेख्नु भएको छ र प्रसंग हो एउटा दुर्घटना जो चाहिँ एउटा भिडियोसहित उहाँले हाल्नु भएको छ र यो एउटा तितो यथार्थ पनि हो र

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा फेरि पनि मिलन कुमार एसमाली ज्यूको स्टाटस परिसकेको छ। उहाँ लेख्नुहुन्छ, जीवनको गहिरो अर्थ येशूमा पाइन्छ, जहाँ साँचो विश्राम र शान्ति छ, अनन्त जीवनको सुनिश्चितता छ। यूहन्ना 14:6 उहाँ लेख्नुहुन्छ, येशूले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिताका आउन सक्दैन। आमेन। आदरणीय श्रोता, यो आशिषमय स्टाटसको कारण तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। र त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ, जसलाई प्रेषित गर्नुभएको छ फेसबुक क्रिस्चियन नेटवर्क होप इन क्राइस्ट नामको फेसबुक पेजबाट रोमी 12:1 भर्स अफ द डे भनेर उहाँले राख्नु भएको छ। लेख्नुहुन्छ, यसकारण दाजुभाइ दिदीबहिनी हो, परमेश्वरको कृपाद्वारा म विन्ती गर्छु, तिमीहरूले आफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई मनपर्दो बलिदानको रूपमा अर्पण गर, र यही नै तिम्रो साँचो र व्यवस्थित जीवन हो भनेर उहाँले प्रेषित गर्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ, जसलाई पठाउनु भएको छ यालएफजे केशव आचार्य ज्यूको फेसबुक पेजबाट मैले लिएछु। उहाँ लेख्नुहुन्छ, तर त्यो मानिस धन्य हो जसले परमप्रभुमा भरोसा राख्छ, जसको आशा परमप्रभुमा हुन्छ र त्यो पानीको किनारमा रोपेको रुख जस्तै हुन्छ, जसले आफ्ना जराहरू खोलाको किनारमा फिजाएको हुन्छ, गर्मी हुँदा पनि त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरिया हुन्छन् र खडेरीको समयमा त्यसलाई केही चिन्ता हुँदैन र त्यसले फल फलाउन कहिले पनि चुक्दैन। यर्मिया 17:7 भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, त्यसै गरी अब भने मेरो हातमा अर्को एउटा स्टाटस परेको छ, जो चाहिँ ख्रिस्ट वचनमा जीवन छ नामक फेसबुक पेजबाट, ख्रिस्टको स्वतन्त्रता भन्ने एउटा अर्को उपपेजबाट उहाँले पठाउनु भएको छ। लेख्नुहुन्छ, प्रार्थना केवल परम्परा होइन, यो चाहिँ विश्वासको अभिव्यक्ति हो। के तपाईँलाई प्रार्थनाको बारेमा आधारभूत ज्ञान थाहा छ? परमेश्वर हुनुहुन्छ प्रार्थनाको बारेमा सबैभन्दा आधारभूत ज्ञान। मनमा जे आउँछ त्यो आँखा चिम्लेर नभन्नुहोस्। तपाईँको हृदयमा बोझ हुनुपर्छ, अर्थात् प्रार्थना गर्दा तपाईँको उद्देश्य स्पष्ट हुनुपर्छ। दोस्रो, प्रार्थनामा परमेश्वरको वचनहरू हुनुपर्छ र यो परमेश्वरको वचनहरूमा आधारित हुनुपर्छ। तेस्रो, प्रार्थना गर्दा तपाईँले पुराना मुद्दाहरू दोहोऱ्याउनु हुँदैन, तपाईँको प्रार्थना परमेश्वरको वर्तमान वचनसँग सम्बन्धित हुनुपर्छ, र जब तपाईँ प्रार्थना गर्नुहुन्छ परमेश्वरलाई आफ्नो भित्री विचारहरू बताउनुहोला। यदि तपाईँले यी तीन बुँदाहरू पालन गर्नु इच्छुक हुनुहुन्छ भने आमेन लेख्नुहोस् भनेर उहाँले भन्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, अब भने कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ, र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर

यो सुमधुर गीतपछि पुनः स्वागत छ। त्यसै गरी मेरो हातमा परमेश्वरको प्रेम नेपाल नामको पेजबाट एलिसिया सिन्क्लेरियर लेख्नुहुन्छ, जीवनमा कहिले आशा नगुमाउनुहोस् र परमेश्वरमा विश्वास कहिले नगुमाउनुहोस् भनेर उहाँ लेख्नुहुन्छ। जब तपाईँ कामको हानि वा तपाईँको परिवारमा दुर्भाग्य वा जीवनमा अन्य अवरोधहरू जस्ता चिजहरूको सामना गर्नुहुन्छ, के तपाईँ निराश र असहाय महसुस गर्नुहुन्छ? के तपाईँले परमेश्वरमा आफ्नो विश्वास गुमाउनुहुन्छ? वास्तवमा कठिन परिस्थितिको सामना गर्दा यदि हामीले परमेश्वरमा विश्वास गुमायौं भने हामी यसलाई पार गर्न परमेश्वरमा भर पर्न सक्दैनौं। त्यसो भए कसरी कठिनाईलाई पार गर्ने र परमेश्वरमा विश्वास साथ यो पीडादायी जीवनबाट छुटकारा पाउने भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ, क्रिस्टियन नेपाल नामको फेसबुक पेजबाट उहाँ लेख्नुहुन्छ, हामी इसाईहरू पनि नेपाली हौ र हामीले पनि नेपाललाई माया गर्छौ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ र यो कुरा सबैले बुझ्नु भएको होस्। आदरणीय श्रोता, अब नि कार्यक्रममा आशिषमय स्टाटसहरू तपाईँको बीचमा राख्ने बेला भइसकेको छ र यतिखेर मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ मिलन राईज्यूले। उहाँ लेख्नुहुन्छ, हराएकोलाई म खोज्नेछु, बाटो बिराएकालाई फेला पारेर म ल्याउनेछु, घाइतेलाई म मलमपट्टि लगाइदिनेछु र निर्बललाई बलियो पार्नेछु, तर मोटा र ताजा बलियाहरूलाई म नष्ट पार्नेछु, बगालको हेरचाह न्यायसित गर्ने गोठालो म हुनेछु। इजिकेल 34:16 भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी मेरो हातमा बिलिभर्स मिडिया नामको फेसबुक पेजबाट एउटा स्टाटस आएको छ, आउनु सबै मिलेर शान्ति र सद्भाव कायम गरौं भनेर शीर्षक दिनुभएको छ। उहाँ लेख्नुहुन्छ, धर्म जात र समुदायको नाममा घृणा फैलाउने, हिंसा भड्काउने वा साम्प्रदायिक द्वन्द्व निम्ताउने जोसुकै भए पनि कानून अनुसार कड़ा कारवाही हुनुपर्छ। यस्ता गतिविधिलाई समयमै नियन्त्रण गर्न नसके यसले सामाजिक सद्भाव बिगार्न र देशलाई दीर्घकालीन अस्थिरतातिर धकेल्न सक्छ। नेपालको शक्ति र हाम्रो धार्मिक सहिष्णुता विविधता र आपसी सद्भावमा छ, त्यसैले सबैले संयम अपनाउ, अफवाहहरूबाट टाढा रहौं र शान्ति तथा एकताको पक्षमा उभियौं भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ, होप इन क्राइस्ट नामको फेसबुक पेजबाट लेख्नुहुन्छ इतपरिस 18:21, जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ र त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानेछन् भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, त्यतिखेर मेरो हातमा कला प्रधान ज्यूको एउटा स्टाटस आएको छ। उहाँ लेख्नुहुन्छ भजन संग्रह 84:11, किनकि परमप्रभु परमेश्वर सूर्य र मेरो ढाल हुनुहुन्छ, परमप्रभुले निगाह र इज्जत प्रदान गर्नुहुन्छ, सत्य मार्गमा हिँड्नेहरूलाई परमप्रभुले कुनै भलो थोकबाट वञ्चित गर्नुहुन्न भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनु भएको होस्। आदरणीय श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ र म तपाईँको बीचमा स्टाटसहरू राख्नै रहनेछु र जसलाई प्रेषित गर्नुभएको छ आरबी दानियल विथ विदुर अधिकारीज्यूले लेख्नुहुन्छ, दाजुभाइहरू राज्यका पुत्रहरूको प्रार्थना संगति अत्यन्तै आशिषमय प्रेरणादायक र आत्मिक रूपमा फलदायी भयो। हामी तीन दाजुभाइ परिवार समाज र राष्ट्रपति परमेश्वरले दिनुभएको जिम्मेवारीलाई हृदयमा बोध गरेर एकसाथ प्रार्थना गर्यौं र पवित्र आत्माको अगुवाई र उपस्थिति खोज्यौं र यस पुस्ताले परमेश्वरको इच्छा अनुसार यो देश कसरी नेतृत्व गर्ने र धार्मिकताद्वारा शासन गर्ने विषयमा गहन छलफल गर्यौं। परमेश्वरले हामीलाई सुरुदेखि नै दिनुभएको पहिलो म्यान्डेट नै शासन हो। उहाँले भन्नुभयो उत्पत्ति 1:28, परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ, समुद्रका माछाहरू, आकाशका पंक्षीहरू र तल पृथ्वीमा भएका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। दानियल 7 भन्छ, तब सम्पूर्ण स्वर्गमुनिका राज्यहरूको सार्वभौमिकता शक्ति र महानता सर्वोच्चका मानिसहरू अर्थात पवित्र जनहरूलाई दिइनेछ र उहाँको राज्य अनन्तको राज्य हुनेछ र सबै शासकहरूले उहाँको आराधना र आज्ञा पालन गर्नेछ। प्रस्थान
19:6 भन्छ, तिमीहरू मेरो निम्ति पुजारीहरूको एक राज्य र एक पवित्र जाति हुनेछौ। इजरायलीहरूलाई तैले भन्नुपर्ने कुरा यिनै हुन्। दानियल 7:18, तर सर्वोच्चका पवित्र जनले यो राज्य पाउनेछन् र सदा सर्वदाको लागि अधिकार गर्नेछन् र हो सदा सर्वदाको लागि। Luke 22:29-30, जसरी मेरो पिताले मलाई एउटा राज्य सुम्पन भयो र म पनि तिमीहरूलाई सुम्पन छु, ताकि मेरो राज्यमा तिमीहरू मेरो टेबलमा खाने र पिउने र इसरायलका 12 कुलको न्याय गरेर सिंहासनमा बस्नेछौ। त्यसै गरी Romans 5:17, यदि एउटा मानिसको अपराधले गर्दा त्यस मानिसद्वारा मृत्युले राज्य गर्यो भने त झन बढी प्रशस्त अनुग्रह र धार्मिकतामा सित्तैको वरदान पाउनेहरूले एउटै मानिस येशु ख्रिस्टद्वारा राज्य गर्नेछ। Prakash 5:10, उहाँ लेख्नुहुन्छ, तिनीहरूलाई राज्य र हाम्रा परमेश्वरको पुजारी बनाउनु भएको छ र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन्। Prakash 1, हामीले एउटा राज्य उहाँको पिता र परमेश्वरका पुजारीहरू तुल्याउनु हुने, उहाँलाई महिमा र पराक्रममा सदा सर्वदा होस्, आमेन भन्नुहुन्छ। Timothy 2:12 भन्छ, हामीले सयौं भने हामी पनि उहाँसँगै राज्य गर्नेछौँ, हामीले उहाँलाई इन्कार गर्यौं भने उहाँले पनि हामीलाई इन्कार गर्नुहुन्छ। यो अधिकार दमनको लागि होइन, तर परमेश्वरको राज्यको सिद्धान्त धार्मिकता न्याय र प्रेमद्वारा पृथ्वीमा उहाँको इच्छा स्थापित गर्नको लागि हो, उहाँको महिमा यस पृथ्वीमा ल्याउनको निम्ति हो, नेपाली चर्चको भविष्यको लागि हो। हामीले स्मरण गरौं कि परमेश्वरले हामीलाई दासको रूपमा होइन तर आफ्नो राज्यका पुत्रहरूको रूपमा बोलाउनु भएको छ। Matthew 13:38 भन्छ, खेत संसार हो, असल बिउ चाहिँ राज्यको सन्तान हो र सामा दुष्टको सन्तान हो। सामा रोप्ने चाहिँ शत्रु डियाबोलस हो, फसलको समय चाहिँ युगको अन्त हो र खेतालाहरू स्वर्गदूतहरू हुन्। Yohana 1:12 भन्छ, जतिजनाले उहाँलाई ग्रहण गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। किनकि Romans 8:14 फेरि उहाँ लेख्नुहुन्छ, किनकि जतिजना परमेश्वरको आत्माद्वारा डोरेइएका छन् तिनीहरू नै परमेश्वरका सन्तान हुन्। Galatians 4:6-7 लेखेको छ, तिमीहरू पुत्र भएको हुनाले परमेश्वरले आफ्नो पुत्रको आत्मा हाम्रो हृदयमा पठाइदिनु भयो, जसले हे अब्बा पिता भनेर पुकार्नुहुन्छ। यसै कारण परमेश्वरद्वारा हामी अब उपरान्त दास होइन तर पुत्र हौ र पुत्र हौ भने उत्तराधिकारी पनि हौ। त्यसैले 2 Corinthians 6:18 भन्छ, म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराछोरी हुनेछौ, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ। Romans 3:1-2 पदमा लेखिएको छ, हेर पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नु भएको छ कि हामी परमेश्वरको सन्तान भनी कहलिएका हौं र साँच्चै हौं पनि। यसकारण त संसारले हामीलाई चिन्दैन किनभने त्यसले उहाँलाई चिनेन। प्रिय हो, अहिले हामी परमेश्वरको सन्तान हौं र के हौंला सो अहिलेसम्म प्रकट भएको छैन, र यति जान्दछौ कि जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौ। Ephesians 1:5, उहाँको इच्छा अनुसार लक्ष्य अनुसार ख्रिस्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्नो सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभयो भनेर लेखिएको छ भने, त्यसै गरी त्यसैले साँचो शासन पुत्रबाट शुरू हुन्छ। जब हामी परमेश्वरका पुत्रहरूको पहिचानमा जिउँछौ तब हामी उहाँको राज्यका मूल्यहरू परिवार र समाज र राष्ट्रमा प्रकट गर्न सक्षम हुन्छौ। हाम्रो प्रार्थना यही थियो कि नेपालमा परमेश्वरको राज्यको प्रभाव बढोस्, धार्मिक नेतृत्व उठोस्, परिवारहरू पुनर्स्थापित हुन्, समाजमा आशा फैलियोस् र राष्ट्र परमेश्वरको सत्य र धार्मिकताद्वारा निर्देशित होस्। तिनीहरूको राज्य आओस् र तपाईँको इच्छा स्वर्गम जस्तै छ यस पृथ्वीमा पूरा होस्। Matthew 6:10। यस्तै संगति र प्रार्थना वचनमा आधारित छलफलद्वारा हामीलाई अझ दृढ बनाएर हामी केवल चर्च भित्र मात्र सीमित रहने विश्वासी होइनौ तर परमेश्वरको राज्यको प्रतिनिधि भएर परिवार समाज र राष्ट्रमा उहाँको महिमा प्रकट गर्न बोलाइएका हौ। परमेश्वरले परमेश्वरको अनुग्रह हामी यो पुस्तामा उहाँको उद्देश्य पूरा गर्ने पुत्रहरूको रूपमा उठौं। यो देश हाम्रो पुस्ताले शासन गर्नुपर्छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको स्थापनी श्रोता। अब भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम सामाजिक सञ्जालबाट गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605 अनामनगर काठमाडौँ नेपाल। हाम्रो इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् त श्रोता, भने
यिनै ठेगानाको साथसाथै पनि आजको कार्यक्रम सामाजिक सञ्जालबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र कार्यक्रमको अन्तमा जाँदा जाँदै एउटा मिठो गीत छोडेर जान चाहन्छौ। सुन्दै रहनुहोस् गुड न्युज एफएम। अवस्था जय मसीह।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: टाइम चेक। यति बेला अपराह्नको एक बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
6: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
5: अनि यी सबै कहाँ पाउने त दाई?
6: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
5: कार्यक्रम मुक्तिको मार्ग?
6: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
5: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पैसा र हात हतियार बिना नै नासरतका येशूले अलेक्जेन्डर कैसर मोहम्मद र नेपोलियनले भन्दा लाखौं मानिसहरूलाई जित्नुभयो। विज्ञान र विद्या बिना नै उहाँले मानवीय र ईश्वरीय कुराहरूमा सबै दर्शनशास्त्र र विद्वानहरूले भन्दा बढी उज्यालो छर्नुभयो। स्कूलको बागपटुता बिना नै उहाँले जीवनबारे यस्तो वचनहरू बोल्नुभयो जुन न त पहिले बोलिएका थिए न पछि बोलिनेछन्। प्राचीन र आधुनिक महान मानिसहरूका सम्पूर्ण योग भन्दा वचन भाषण संवाद गहिरा गहिरा पुस्तकहरू प्रशंसाका भजनहरूका लागि उहाँले एक हरफ पनि नलेखिकन बढी विषय वस्तुहरू जुटाउनुभयो। फिलिप स्थाफ मण्डली इतिहासकार साथै ईश्वर शास्त्री
1: यसले भन्नुभयो यी सबै थाकेका र बोझले दबे

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
8: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड,
9: गल्कुपाका 29 थमेल, काठमाडौँ।
10: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
7: फोन नम्बर 40225 44 40225 44 40225 72 40225 72।
11: सुन्न न बजे कोता
12: सामान नभेटेर बेपत्ता।
11: होइन सामान चाहिँ के चारो ल्याएको?
12: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
11: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छँदै छ नि।
12: कहाँ छ यो?
11: कलङ्की खर्का गाउँ एलआरआ स्कुलको नजिकै।
13: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
14: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
13: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
14: र फोन नम्बर 01513010 छ। 01513010 छ।
13: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
12: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ठ्याक्कै पारेर।
15: होइन, यो झोला भित्र के छ?
12: होइन हौ, यो झोला भित्र चाहिँ के छ?
15: यो झोलाको पोकाहरूमा के छ?
16: होइन, यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
14: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहिबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नु होला।
17: प्रस्तोता कुमार अब्राहमको साथमा।
12: झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।
18: यसुले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन।
19: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
20: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
19: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
20: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
19: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
20: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
19: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक पाठ, प्रस्तोता कुमार अब्राहमको साथमा।
1: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सेवा राख्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम पुस्तक पाठमा। आदरणीय श्रोता, कार्यक्रम पुस्तक पाठमा केही हप्तादेखि लगातार मैले युगौं युगदेखि नामक बाइबल इतिहासको एक रूपरेखा नामक पुस्तक पढ़िरहेको छु, जुन पुस्तकबाट म त स्वयं पढ्दा पढ्दै आशिषित भएको छु। मलाई लाग्छ तपाई पनि एकदमै आशिषित भइराख्नु भएको छ। र एई हटनद्वारा लिखित पुस्तक युगौं युगदेखि बाइबल इतिहासको एक रूपरेखा नामक पुस्तकबाट तपाईलाई केही अंश आज पनि कार्यक्रममा पाठ गर्नेछु। र यतिन्जेलसम्म धेरैले मलाई यो पुस्तकको बारेमा होइन मैले सुनेको थिएँ, धेरै अगाडि सुनेको थिएँ, र मैले यो पुस्तक पढ्ने मौका पनि पाएँ। जब यो पुस्तक पढ्दै गर्दा म एक प्रकारको आशिषित भए, आफूलाई आशिष महसुस गरे, इतिहासको बारेमा पढ्ने मौका पाए। अनि यो पुस्तक किन कार्यक्रम पुस्तक पाठबाट पाठ नलर्ने त भन्ने मेरो मनमा जाग्यो र केही हप्तादेखि लगातार तपाईँको लागि पाठ गरिरहेको छु। अहिलेलाई भने कार्यक्रमको शुरूआत यो अर्थपूर्ण संगीतबाट।

मलाकी पछिको 400 वर्षको अवधि मलाकीको मृत्युपछिको 400 वर्ष समयकालमा के भएको थियो सो बारे बाइबलमा केही पनि लेखिएको छैन, तर पनि यो विषयको बारे इतिहासका पुस्तकहरूमा पढ्न पाउँछौ। बाबेलको राजा नबुकदनेस्सरको राज्यकालमा परमेश्वरले दानिएललाई चारवटा महान शक्तिहरूले संसारमा शासन गर्नेछन् भनी बताउनु भएको थियो। बाबेलको राज्यपछि मादी र फारसले राज्य गर्ने थियो। त्यो राज्यको तीनजना राजाहरू तारा, कोरेस र आर्तजर्क्सेसको बारेमा हामीले अघि नै पढिसक्यौं। परमेश्वरले दानिएललाई बताउनु भएको तेस्रो राज्य ग्रीक अथवा युनानीहरूको राज्य थियो। तिनीहरूपछि आउने चौथो महाशक्ति रोमीहरूको राज्य थियो। सबै कुरा परमेश्वरले दानिएललाई बताउनु भएको भयो। मलाकीले अगमबाड़ी गरेपछि पनि लगभग 100 वर्षसम्म फारिसीहरूले राज्य गरि नै रहे। त्यसपछि युनानीहरू आएर संसारका ती भूभागलाई दिए। यो ख्रिष्ट आउनुभन्दा लगभग 300 वर्ष अघिको कुरा हो। ख्रिष्ट पूर्व 170 एक युनानी राजा एन्टिकस युहुदीहरूको भूमिमा आए र यरुसलेमलाई लुटेर परमेश्वरको भवनमा भएको सबै सुनहरू लगे। ख्रिष्टपूर्व 168 त्यानेला बताउनु भएको भयो। मलाकीले अगमबाड़ी गरेपछि पनि लगभग 100 वर्षसम्म फारिसीहरूले राज्य गरि नै रहे। त्यसपछि युनानीहरू आएर संसारका ती

हे परमेश्वरले धेरै अगाडि दानियललाई भनिसक्नु भएको थियो। हेर्नुहोस्, दानियल 11:31 एन्टिकस्टले यहुदीहरूलाई परमेश्वरको आराधना नगर्नु भनी आज्ञा गरेर तिनले तिनलाई सुँगुरको मासु खुवाउने कोशिश गरे, जुन खाना परमेश्वरले मनाई गर्नुभएको थियो। परमेश्वरलाई प्रेम गर्नेहरूले एन्टिकसलाई मान्न इन्कार गरे। तिनीहरूले धेरै यातना सहनु पर्यो र ती मध्ये धेरैले आफ्नो प्राण गुमाउनु पर्यो। हिब्रू 11:35-37 परमेश्वरको विश्वासयोग्य जनले यी दिनहरूमा भोगेको कष्टबारे बताउँदछ। आखिरमा केही युदीहरूले एन्टिकसको विरूद्धमा लड़ाई गर्न थाले। तिनीहरूले तिनलाई हेरुसलेमबाट ख्रिष्ट पूर्व 165 तपाए। त्यसपछि तिनीहरूले मन्दिरलाई शुद्ध पारे र फेरि परमेश्वरको आराधना गर्न शुरू गरे। यसको बारेमा पनि परमेश्वरले दानियललाई अघिबाटै भनिसक्नु भएको थियो। दानियल 8:13-14 यसको केही समय बितेपछि यहुदीहरू बीच आपसमा लड़ाई शुरू भयो। यो लड़ाई केही अरू बाँकी मानिसहरूमाथि आफ्नो अधिकार जमाउन खोज्न शुरू भयो। आखिरी ख्रिष्टपूर्व 63 रोमीहरूले त्यस ठाउँलाई लिएर यहुदीहरूमाथि शासन गर्न थाले। यसरी प्रभु येशु संसारमा हुनुहुँदा पनि तिनीहरूले नै त्यस ठाउँमा खास शासकहरू थिए। सुसमाचारका पुस्तकहरूमा पढ्दा हामी थाहा पाउँछौ कि यहुदीहरूले आखिरमा झुठा देवताहरू पुज्नु हुँदैन भन्ने कुरा थाहा पाए। तर पनि धेरैजना मानिसहरू हृदयमा परमेश्वरदेखि धेरै टाढा भएका थिए। तिनीहरूका अगुवाहरूले धेरै नियमहरू बनाएका थिए। तिनीहरूले यी नियमहरूलाई परम्पराहरू भन्थे, तर यी मध्ये धेरैवटा नियमहरू परमेश्वरको व्यवस्थासँग मेल खाँदैन थियो। ती अगुवाहरूले यी नियमहरू परमेश्वरको वचन भन्दा बढी महत्वपूर्ण छन् भनी विचार गर्थे। प्रभु येशु ख्रीष्ट संसारमा हुनुहुँदा उहाँले परमप्रभुको वचन पालन गर्नुभयो, तर मानिसद्वारा निर्मित परम्परालाई इन्कार गर्नुभयो। यही एउटा कारण थियो जसले गर्दा अगुवाहरूले उहाँलाई स्वीकार गर्न सक्दैन थिए। यी अगुवाहरू आफूले बनाएको नियमहरू होसियारीपूर्वक पालना गर्थे। तिनीहरू अति धार्मिक थिए, यस कुरामा गर्व गर्थे, तर यथार्थमा तिनीहरूले परमेश्वरलाई प्रेम गर्दैन थिए। उहाँको दृष्टिमा जे ठिक छ सो पालना गर्दैन थिए। तिनीहरू मानिसहरूबाट प्रशंसा खोज्थे, तर परमेश्वरलाई खुशी तुल्याउन चाहँदैन थिए। परमेश्वरको दृष्टिमा यी अगुवाहरूको धर्म केही मूल्यको थिएन, कारण तिनीहरू हृदयबाट प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्न तयार थिएनन्। तर कतिपय साधारण मानिसहरूले परमेश्वरलाई प्रेम गर्थे र उहाँलाई खुशी तुलाउन चाहन्थे। परमेश्वरले प्रतिज्ञा गर्नुभएको मुक्तिदाताको बाटो तिनीहरूलाई हेरिरहेका थिए। यसकारण अब उहाँ आउनुभयो, तिनीहरू उहाँलाई हर्ष ग्रहण गर्न तयार भए। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु र मुक्तिदाताको आगमन परमेश्वरले आदमलाई प्रतिज्ञा गर्नुभएको थियो कि एक दिन उहाँले मानिसलाई तिनीहरूको पापबाट छुटकारा दिनको निम्ति एकजना मुक्तिदातालाई पठाउनुहुनेछ। यही प्रतिज्ञा परमेश्वरले अरू कससँग पनि दोहोर्याउनुभयो। जब उहाँले अब्राहमलाई बोलाउनुभयो, उहाँले तिनलाई सबै मानिसहरू आशिषित हुनेछन् भनी भन्नुभयो। उहाँले मुक्तिको बारे सोच्नु भएको थियो, जो अब्राहमको एक सन्तान हुनुपर्ने थियो। पछि गएर मूसाद्वारा उहाँका मानिसलाई उहाँले कुनै दिन आउनुहुने व्यक्तिको बारेमा बताउनुभयो। वर्षौंपछि दाउदलाई परमेश्वरले तिनको पुत्रको बारेमा बताउनुभयो। उहाँले सुलेमान र ख्रिस्ट दुवैको बारेमा सोच्नु भएको थियो। परमेश्वरले आफ्ना मानिसहरूसित अगमवक्ताहरूद्वारा बोल्नुभयो र तिनीहरूको पापको दण्ड दिनेछु भनी चेतावनी दिनुभए तापनि उहाँले तिनीहरूलाई एकजना मुक्तिदाता आएर सबै मानिसलाई आशिष तुलाउने कुरा पनि बताउनुभयो। उहाँको जन्म बेथलेममा हुनेछ र पापीहरूको निम्ति उहाँ मारिनुहुनेछ र फेरि मृत्युबाट जीवित भएपछि उहाँ पृथ्वीमाथि राजा हुनुहुनेछ। जब यहुदीहरूले अगमवक्ताहरूको पुस्तकहरू पढ्थे, तिनीहरूले विचार गर्थे, यदि मुक्तिदाता आउनु भए त तिनीहरूले उहाँलाई मसी वा ख्रिष्ट भन्थे, जसको अर्थ एक अभिषिक्त जन वा परमेश्वरबाट चुनिएको व्यक्ति हो। तर यहुदीहरूले मसी एक महान राजा भएर सधैँ राज गर्ने कुरा, फेरि दुःख भोगेर मर्नुहुने कुरा बुझ्न सकेनन्। यसरी समय बित्दै गएपछि तिनीहरूले मसीलाई एक महान राजाको रूपमा हेर्न थाले। अब उहाँ शक्तिसित आउनु भएर तिनीहरूको शत्रुलाई पराजित गरी तिनीहरूलाई स्वतन्त्र पार्नुहुनेछ र त्यसपछि अरू मानिसहरूमाथि तिनीहरूको राज्य हुनेछ भनी यी मानिसहरूले सोच्न थाले। मानिसलाई पापबाट बचाउनको निम्ति ख्रिष्ट पहिले मर्नुपर्छ, त्यसपछि मात्र उहाँले राजा भएर शासन गर्न सक्नुहुन्छ भन्ने कुरा तिनीहरूले बुझ्न सकेनन्। अन्तमा परमेश्वरको पुत्रको संसारमा आगमन हुने त्यो दिन आयो। परमेश्वरले उहाँको आगमनको निम्ति मानिसहरूलाई सबै कुरामा तयार पारिसक्नु भएको थियो। अब उहाँको जन्म कसरी भयो त्यसबारे हेरौं। अब हामी जान्दछौ कि परमेश्वरको पुत्र मानिस भएर जन्मनु पर्थ्यो, कारण मानिसको पापको निम्ति उहाँ मर्नुभयो। त्यस्तै प्रकारले उहाँ अरू सामान्य मानिस चाहिँ एउटा स्त्रीबाट जन्मनु पर्थ्यो। त्यसै कारण परमेश्वरले मरियम नामक एउटी यहुदी स्त्रीलाई चुन्नुभयो। तिनी एक असल र परमेश्वरलाई प्रेम गर्ने स्त्री थिइन्। मरियमले कुनै पुरूषसित सम्पर्क राखेकी थिइनन्। तिनको विवाह यीशु भनिने एकजना सिकर्मीसित हुनेवाला थियो र मंगनी भइसकेको थियो। तर तिनीहरूको विवाह हुन अगाडि नै परमेश्वरले एउटा स्वर्गदूतलाई मरियमका पठाएर परमेश्वरले तपाईँमाथि निगाह गर्नुभएको छ, साथै तपाईँ मुक्तिदाताका आमा हुनको निम्ति चुनिनु भएको छ भनी बताए। पुरूषसित सहवास नभई परमेश्वरको शक्तिद्वारा तिनले एउटा पुत्र जन्माउने छिन्, जसको नाउँ यीशु राख्नुपर्छ भनी स्वर्गदूतले मरियमलाई बताए। मानिसले तिनलाई कुनै पुरूषसित सहवास भएर पाप गरे भनेर सोच्नेछन् भन्ने कुरा मरियमलाई थाहा थियो। तर पनि तिनले परमेश्वरको आज्ञा पालन गरिन् र उहाँमा भरोसा राखिन्। परमेश्वरको निगाह पाएर मुक्तिदाताको आमा हुन चुनिएकोमा तिनी परमेश्वरमा अत्यन्त आनन्दित भइन्। केही समय बितेपछि मानिसहरूले मरियम गर्भवती भएकी छिन् र चाँडै बालक जन्माउँछिन् भनेर थाहा पाए। युसुफले पनि मरियमले नै कुनै पुरूषसित पाप गरेर भन्ठाने तिनलाई त्यागिदिने निश्चय गरे। परमेश्वरले युसुफलाई मरियमले कुनै पाप गरेकी छैनन् र त्यो बालक परमेश्वरको शक्तिद्वारा भएको हो भनी बताउनुभयो। उहाँले युसुफलाई मरियमसित विवाह गर्ने र बालकको नाउँ यीशु राख्ने आज्ञा दिनुभयो। उहाँले भन्नुभयो, किनभने उहाँले आफ्ना मानिसलाई तिनी कहाँ पापबाट उद्धार गर्नुहुनेछ। यीशुको अर्थ यहोवा उद्धारकर्ता। युसुफले अब परमेश्वरले भन्नुभयो भने गरे र मरियमलाई आफ्नी पत्नी बनाएर घरमा लगे, तर यीशु नजन्मिन्जेल तिनीसँग सहवास गरेनन्। युसुफ र मरियम नासरत सहरमा बस्थे, तर ख्रिष्टको जन्म बेथलेममा हुनेछ भनी परमेश्वरले भन्नुभएको थियो। अब त्यसै समयमा त्यस ठाउँमा शासकले एउटा उर्दी निकालेर सबै मानिसको जनसंख्या गणना गर्न र तिनको नाउँ तिनीहरूको आफ्नो पुर्खाको शहरमा गएर
लेखाउने आदेश दिए। युसुफ दाउदको वंशका थिए। दाउदको शहर बेथलेम भएकोले युसुफ तिनको पत्नी मरियमलाई लिएर नाउँ लेखाउन त्यहाँ गए। त्यस बेला बेथलेममा धेरैजना मानिसहरू आएका थिए। यसर्थ युसुफ र मरियमको निम्ति पवामा ठाउँ थिए र यसकारण यात्रीले ल्याएका गदाहरूसँगै तिनीहरू पनि गोठमा सुत्न पर्यो। तिनीहरू बेथलेममा हुँदा नै येशूको जन्म भयो। उहाँको जन्म कुनै धनी परिवारमा भएको थिएन, तर पशुहरूको गोठमा भएको थियो। यसरी मरियमले उहाँलाई पशुहरूले चारो खाने डुनमा राखिन्। परमेश्वरले राजाहरू र शासकहरूलाई येशू जन्मनु भएको छ भनी बताउनु भएन। यी नेताहरूले परमेश्वरलाई प्रेम गर्दैन थिए, यसकारण उहाँ तिनीसित बोल्नु भएन। तर त्यसको विपरीत उहाँले रातमा भेड़ा गोठालाहरू स्वर्गदूतलाई पठाउनुभयो। स्वर्गदूतले बेथलेममा एकजना मुक्तिदाताको जन्म भएको छ भन्ने कुरा त्यहाँ कहाँसम्म कसरी पुग्नुपर्ने सो तिनीहरूलाई बताइदिए। यो गोठालाहरू बालकलाई हेर्न गएर हर्षले रमाउँदै फर्के। युसुफ मरियम बालक यीशुको केही समय बेथलेममै नै बसे। करिब दुई वर्ष बितेपछि केही ज्योतिषीहरू अर्को देशबाट यरुसलेममा आए। हेरोद त्यस समय यहुदीहरूका राजा थिए। ती ज्योतिषीहरूले भर्खरै जन्मेको यहुदीहरूको राजाको जन्म कहाँ भएको छ भनी सोधे। तिनीहरूले आफ्नो देशमा एकजना राजाको जन्म भएको छ भन्ने कुरा दर्शाउन एउटा ताराको उदय भएको देखेका थिए। यरुसलेममा मानिसलाई येशु जन्मनु भएको छ भन्ने कुरा त्यस बेलासम्म थाहा थिएन। तिनीहरूमा हलचल मचियो, तर ती ज्योतिषीहरूसँग कोही बोल्न सकेन। हेरोद राजाले अब ज्योतिषीहरूले सोधखोज गरेको कुरा सुने। तिनले येशूको जन्मबारे त्यतिन्जेल सुनेका थिएन, तर अन्तमा तिनले ज्योतिषीहरूले मसीको बारेमा कुरा गरेको हो भन्ने थाहा पाए। हेरोदले तिनको स्थानमा अरू कोही राजा हुने कुरा रुचाएनन्। तिनले मसीहको साँच्चै जन्म भएको हो भने उहाँलाई भेटेर मार्ने निर्णय गरे। यसरी हेरोद पनि धेरै मूर्ख मानिसहरू चाहिँ थिए जसले परमेश्वरलाई जित्न सकिन्छ भन्ने सोच्थे। सर्वप्रथम हेरोदले यहुदीहरूका बुढा प्रधानतालाई बोलाए। तिनीहरूले अगमवक्ताहरूद्वारा परमेश्वरले भन्नुभएको कुरा जान्दथे। यसकारण हेरोदले तिनीहरूलाई परमेश्वरले भन्नुभए अनुसार मसीहको जन्म कहाँ हुने हो भनी सोधपूछ गरे। ती मानिसहरूले मसीह बेथलेममा नै जन्मनुहुनेछ भनी बाइबल धर्मशास्त्रको अंशहरूमा देखाए। त्यसपछि हेरोदले ज्योतिषीहरूलाई बोलाएर तिनीहरूले त्यो तारा कहिले देखेका थिए सो सोधपूछ गरे। तिनीहरूले दुई वर्ष अघि भनेर जवाब दिए। हेरोदले तिनलाई बेथलेम गएर बालकको बारेमा ठिक पत्तो लगाउने आज्ञा गरे। तिनीहरूले पत्तो लगाएपछि फेरि फर्केर हेरोदलाई खबर दिन आउनुपर्ने थियो, किनकि हेरोदले आफू पनि गएर दर्शन गर्ने कुरा गरेका थिए। तर यो कुरा झूठ कुरा थियो, कारण हेरोदले बालकलाई मार्न चाहन्थे। ती ज्योतिषीहरू बेथलेममा गए र परमेश्वरलाई फेरि त्यो तारालाई तिनीहरूको अघि अघि गएर येशु भएको ठाउँसम्म लैजान नियुक्त गर्नुभयो। अत्यन्त हर्षसाथ तिनीहरूले बालक येशुलाई दण्डवत गरे र राजालाई चढ़ाउने मूल्यवान उपहार उहाँलाई चढ़ाए। परमेश्वरले ती ज्योतिषीहरूलाई हेरोद कहाँ फर्केर नजानु भनी आज्ञा गर्नुभयो र तिनीहरू अर्को बाटो भएर आफ्नो देशमा गए। त्यसपछि परमेश्वरले यूसुफलाई मरियम र बालकलाई लिएर मिश्रमा केही समयको निम्ति जाने आदेश दिनुभयो, किनभने हेरोद बालकलाई मार्नको निम्ति आउँदै थियो। यूसुफले परमेश्वरको आज्ञा माने अनि मरियम र बालकसित राति नै बेथलेम छोडे। हेरोदले ज्योतिषीहरूलाई पर्खे, तर जब तिनीहरू आएनन् तब तिनी रिसले चूर भए। तिनले दुई वर्ष त्यसभन्दा कम उमेरका बालकलाई मार्नको निम्ति बेथलेममा फौज पठाए। यसरी मसीलाई मार्न सकिन्छ भनी तिनले सोचेका थिए, तर बालक यीशु मिस्रमा पुगिसक्नु भएको थियो। हेरोद अति दुष्ट मानिस थिए, साथै अत्यन्त दुष्ट मानिसहरू मूर्ख पनि थिए। आखिरमा हेरोद मृत्यु भयो र परमेश्वरले यूसुफलाई मरियम र येशूलाई लिएर फर्किने आदेश दिनुभयो र तिमी नासरतमा बस्न गए। येशू त्यही नै हुर्कनुभयो अनि तीस वर्षको नहुन्जेलसम्म त्यही नै बस्नुभयो। बाइबलले बताउँछ कि उहाँले एक असल बालकको रूपमा उहाँकी आमा र यूसुफ दुवैको आज्ञा पालन गर्नुहुन्थ्यो। प्रभु यीशु सम्पूर्ण
कुरामा हामी जस्तै हुनुहुन्थ्यो, तर एउटा कुरामा हामीभन्दा अलग हुनुहुन्थ्यो। उहाँ हृदयमा पाप रहित हुनुहुन्थ्यो र उहाँले संसारमा रहन्जेल कुनै पनि पाप गर्नु भएन। त्यही कारणले उहाँले नासरतमा पनि पूर्ण रूपमा सिद्ध जीवन बिताउनुभयो। उहाँको भलोपन करूणा सधैँ देखिन्थ्यो। यी कुरा देखेर मानिसहरू साँच्चै अति चकित हुन्थे। ती अवधिभित्र परमेश्वरले उहाँलाई मानिसलाई शिक्षा दिनु भनी भन्नु भएन र उहाँले कुनै आश्चर्य कर्म पनि ती समयभित्र गर्नु भएन। यसै कारण मानिसले उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनी थाहा पाएनन्। उहाँले एक सिकर्मीको रूपमा काम गरेर यीशुलाई सहायता गर्नुभयो। उहाँले तबसम्म पर्खनुभयो जबसम्म परमेश्वरले मानिसलाई परमेश्वरको वचन सिकाउनु भनी आज्ञा दिनु भएन।

यीशुको सेवकाईको शुरूआत। प्रभु यीशु लगभग 30 वर्षको हुनुभएपछि परमेश्वर फेरि आफ्नो मानिससित बोल्न लाग्नुभयो। उहाँले योहन्ना भन्ने एकजना व्यक्तिलाई चुन्नुभयो र उजाड स्थानमा मानिसलाई प्रचार गर्न पठाउनुभयो। योहन्नाले तिनीका राजा चाँडै आउँदै हुनुहुन्छ यसर्थ पापबाट फर्केर उहाँलाई भेट्न तयार हुनु भन्दै आह्वान गरे। योहन्नाको प्रचार सुन्न सयौं मानिसहरू आए। तिनीहरूको आफ्नो पाप स्वीकार गरे र पश्चाताप गरे। त्यसपछि योहन्नाले तिनलाई बप्तिस्मा दिए। यो तिनीहरूले अब उपरान्त परमेश्वरको आज्ञा पालन गर्नेछन् भन्ने कुराको चिन्ह थियो। योहन्नालाई बप्तिस्मा दिने व्यक्ति भन्ने नाम दियो किनभने तिनले मानिसहरूलाई बप्तिस्मा दिए तर जनताका शासकहरूले पश्चाताप गर्न इन्कार गरे। तिनीहरू साह्रै घमण्डी थिए यसकारण तिनीहरूले आफूलाई पापी भनी स्वीकार गर्न सकेनन्। तिनीहरूले अब्राहम र तिनको सन्तानलाई परमेश्वरले आशिष दिने प्रतिज्ञा गर्नुभएको छ भनी भन्थे। अब्राहमको सन्तान हुनाले परमेश्वरले कहिल्यै पनि तिनलाई दण्ड दिनुहुने छैन भनी तिनीहरू सोच्थे तर तिनीहरूले पनि पश्चाताप गर्नुपर्छ भनी योहन्नाले चेतावनी दिए। अन्य जातिलाई चाहिँ तिनीहरूलाई पनि आज्ञा पालन नगरेमा परमेश्वरले दण्ड दिनुहुनेछ भनी तिनले बताए। एक दिन यीशु प्रभु स्वयं योहन्ना कहाँ आउनुभयो र बप्तिस्मा माग्नुभयो। त्यस बेलामा योहन्नाले यीशु मुक्तिदाता हुनुहुन्छ भनी चिनेका थिएनन्। परमेश्वरले योहन्नालाई एकजना मानिसमाथि पवित्र आत्मा ओर्लिएको देख्नेछौ तिनी नै प्रतिज्ञा गरेको मुक्तिदाता हुन् भनी भन्नुभएको थियो। योहन्नाले यीशु एक असल मानिस पनि चिनेका थिए होला किनभने तिनी यीशुको आफन्त थिए। हुनसक्छ जब यीशु योहन्ना कहाँ आउनुभयो तब योहन्नाले उहाँ एक पवित्र मानिस हुन् भनी अनुभव गरे होला। जे होस् योहन्नाले यो मानिसमा पाप छैन भनी थाहा पाए यसकारण तिनले उहाँलाई बप्तिस्मा दिन इन्कार गरे तर यीशुले योहन्नालाई बप्तिस्मा दिन कर लगाए र भने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्छ। यसकारण योहन्नाले प्रभु येशूलाई बप्तिस्मा दिए। उहाँहरू जसै पानीबाट माथि निस्कनुभयो त्यसै बेला योहन्नाले पवित्र आत्मा ढुकुरको रूपमा स्वर्गबाट आएर प्रभु येशूमाथि बस्नुभएको देखे। परमेश्वरले स्वर्गबाट यसो भनी बोल्नुभएको वचन तिनले सुने। यिनी मेरो प्यारो पुत्र हुन् जोसँग म खुशी छु। तब योहन्नाले यीशु नै मुक्तिदाता र राजा हुनुहुन्छ भनी थाहा पाए जसको बारेमा तिनले मानिसलाई यतिन्जेल प्रचार गरिरहेका थिए। परमेश्वरले त्यसपछि लगतै प्रभुलाई गएर प्रचार गर्नु भन्नुभएन तर पहिले पवित्र आत्माले उहाँलाई उजाड स्थानमा लानुभयो। 40 दिनसम्म उहाँ बोकेर शैतानबाट परिचित हुँदै त्यस ठाउँमा बस्नुभयो। शैतानले पहिलो मानिस आदमलाई परीक्षा पारियो र आदमले पाप गरियो। अब परमेश्वरले शैतानलाई पनि प्रभु येशूलाई परीक्षा गर्ने अनुमति दिनुभयो तर आदम झैं प्रभु येशू पापमा पतन हुनु भएन किनभने उहाँले आफ्नो पितामा भरोसा गर्नुभयो र सबै कुरा उहाँको आज्ञा पालन गर्नुभयो। शैतानले गर्न लगाएको कुनै पनि कुराले उहाँले गर्नु भएन। आखिरमा शैतानले उहाँलाई छोडेर जानु पर्यो। त्यसपछि स्वर्गबाट दूतहरू आएर उहाँलाई सहायता गरे। त्यसपछि येशूले मानिसलाई शिक्षा दिन थाल्नुभयो। योहन्नाले उहाँलाई फेरि देखेर मानिसहरूले भने हेर परमेश्वरको थुवा यसको अर्थ येशूले पापीहरूको निम्ति मर्नुहुने व्यक्ति हुनुहुन्छ भन्ने थियो। तिनले परमेश्वरको आत्मा येशूमाथि आउनुभएको देखेको हुनाले नै येशू परमेश्वरको पुत्र हुनुहुन्छ भनी जानेको कुरा मानिसहरूलाई बताए। त्यसपछि योहन्नाका दुईजना चेलाहरूले तिनलाई छोडे र प्रभु येशूले चेला भए। तिनीहरूले प्रभुलाई हरेक दिन पछ्याएर उहाँको शिक्षा सुने। प्रभु येशूले अरू 10 जना मानिसलाई पनि उहाँको चेला हुन बोलाउनुभयो। तिनीहरू सबै परमप्रभुसँगै गाउँहरूमा गए र उहाँबाट सुने अनि सिके। उहाँले तिनीहरूलाई प्रेरितहरू भनी बोलाउनुभयो जसको अर्थ पठाइएकाहरू हो। पछिबाट उहाँले तिनीहरूलाई नै उहाँको बारेमा अरूहरूलाई बताउनको निम्ति पठाउनुभयो। प्रभु येशूले आश्चर्य कर्महरू पनि गर्न थाल्नुभयो। उहाँले पहिलो आश्चर्य कर्म एउटा विवाहको भोजको समयमा गर्नुभयो। उहाँले पानीलाई दाखमतमा बदल्नुभयो। उहाँ योहन्ना 2:1-11 पाउँछौ। उहाँले अरू धेरैवटा आश्चर्य कर्महरू पनि गर्नुभयो। मानिसले तिनीहरूलाई बिरामी साथीहरूलाई
आफन्तहरूलाई उहाँका ल्याए अनि उहाँले तिनी सबैलाई निको पार्नुभयो। उहाँले दृष्टिबिनलाई देख्ने बनाउनुभयो, पहिरोलाई सुन्न सक्ने र अशक्तलाई हिँड्न सक्ने बनाउनुभयो। कम्तीको पनि तीनपल्ट उहाँले मरेको मानिसलाई जीवन दिनुभयो। दुष्ट आत्माले पनि उहाँको आज्ञा मान्नु पर्यो। जब उहाँले बोल्नुभयो तब भीषण आदि शान्त भयो र समुद्रका छालहरू पनि लुप्त भए। उहाँले मानिसलाई यी सबै काम गर्न उहाँका पिताले शक्ति दिनुभएको हो भनी भन्नुभयो, किनकि मानिसहरूले उहाँ परमेश्वरको पुत्र राजा र मुक्तिदाता हुनुहुन्छ भन्ने कुरा जानुन् भनेर उहाँले यसो गर्नुभयो। चेलाहरूलाई साथमा लिएर सबै प्रदेशमा जानुभयो र मानिसहरूलाई शिक्षा दिँदै तिनीहरूको हृदय परमेश्वरतिर फर्काउने कोशिश गर्नुभयो। उहाँले मानिसलाई पश्चाताप गर्दै उहाँमा विश्वास गर्ने आह्वान गर्नुभयो। यी कुरा मान्नेहरूको निम्ति उहाँले अनन्त जीवनको प्रतिज्ञा गर्नुभयो। उहाँले मानिसलाई भन्नुभयो कि परमेश्वरले उहाँमाथि विश्वास गर्नेलाई बचाउने शक्ति उहाँलाई प्रदान गर्नुभएको छ। तिनीहरूको मृत्यु भए पनि पछिल्लो पूर्ण जीवन दिनु हुने दिनमा उहाँले तिनीहरूलाई फेरि जीवित पार्नुहुन्छ। यस प्रकार यीशुले मानिसलाई शिक्षा दिँदै र तिनीहरूलाई सहायता गर्दै तीन वर्षभन्दा अधिक समय बिताउनुभयो। जहाँ जहाँ उहाँ जानुहुन्थ्यो ठूलो भीड़ उहाँको शिक्षा सुन्न आश्चर्य कर्महरू हेर्न उहाँको पछि लाग्थे। तीमध्ये कतिजना मानिसहरूले हृदयमा उहाँलाई विश्वास गरेर उहाँलाई प्रेम गर्न थाले। धेरै मानिसहरू उहाँलाई देखेर तीन छक्क परे। उहाँको वचन र कामलाई देखेर पनि तिनीहरूले उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनी विश्वास गरेनन्। प्रभु येशूले अघिबाटै भनिसक्नु भएको थियो कि जीवनको बाटो साँगुरो हुन्छ र थोरैले मात्र यसलाई पाउन सक्छन्। प्रभु येशू संसारमा हुनुहुँदो प्रभु येशू संसारमा हुनुहुँदाको समयमा सत्य साबित भयो। धेरै मानिसहरूले उहाँले भन्नुभएको कुरा सुने, गर्नुभएका कामहरू पनि देखे, तर तिनीहरूले उद्धार पाउनको निम्ति उहाँमा विश्वास गरेनन्। तर कतिले उहाँमाथि विश्वास गरे अनि उहाँका चेलाहरू भए। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता, कार्यक्रम पुस्तक पाठबाट विदा हुनको लागि मैले अब विदा पनि हुनुपर्छ, किनभने जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रम पुस्तक पाठबाट विदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाझैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तुत गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका यहाँहरू सम्पूर्ण श्रोतालाई ख्रिष्टीय अभिवादन। जयमसी, म गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनको फेरि अर्को श्रृंखलामा तपाईँलाई हार्दिक स्वागत छ। सदाझै आज पनि हामी प्रभुको जीवित वचन यहाँहरूको माझमा लिएर उपस्थित भइसकेका छौं। प्रिय मण्डली, हामी विगत केही समयदेखि धर्मशास्त्र बाइबलको पुस्तक गलाती को पत्रबाट पाठ गर्दै तपाईहरूलाई सुसमाचार सुनाउँदै तपाईहरूलाई उत्साह दिँदै अगाडि बढ़िरहेका छौं। आज पनि हामी सोही पुस्तकबाट परमेश्वरको जीवित वचनलाई अध्ययन गर्नेछौ, मनन गर्नेछौ। मलाई विश्वास छ हजुरहरू मसँग हुनुहुन्छ। धर्मशास्त्र बाइबलको पुस्तक गलातीको जुन पाउलले लेखेको पत्र हो, यो पत्रको अध्याय दुईको पद 19-21 पदसम्म आज म पाठ गर्न गइरहेको छु। यहाँ यसरी लेखिएको छ, किनकि परमेश्वरको निम्ति म जिउन सकू भनेर व्यवस्थाद्वारा व्यवस्थाको लेखी म मरेको छु। म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु। अब उपरान्त जिउने म होइन, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँदछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। परमेश्वरको अनुग्रह म पन्साउदिन, किनकि व्यवस्थाद्वारा धर्मी ठहरिने हो भने त ख्रीष्ट व्यर्थमा मर्नुभयो। प्रिय विश्वासीजन, हामीले योभन्दा अगाडि धर्मशास्त्र बाइबलको यो गलातीको पत्रबाट हेरेका थियौं कि पाउलले गलातीको मण्डलीलाई विशेष गरी झुटो शिक्षाबाट फर्किनको लागि, झुटो शिक्षाबाट जोगिनको लागि र विशेष गरी जुन प्रेरितीय शिक्षा छ येशु प्रभु द्वारा, उहाँमाथि गरेको हाम्रो विश्वासद्वारा र परमेश्वरको अनुग्रहद्वारा हामीले मुक्ति र उद्धार पाएका छौं, यो प्रेरितीय शिक्षाभन्दा विपरीत खालका कुनै पनि शिक्षाहरूमा विश्वास नगर्नलाई पावलले मण्डलीलाई आग्रह गरेका छन्। पावलले आफ्नो जीवनबाट पनि परमेश्वरको बोलावटको बारेमा मण्डलीलाई बताएका छन्। पावल कसरी एउटा यहुदी, एउटा शासकबाट, साउलबाट उनको आफ्नो जीवन परिवर्तन भयो, त्यही कुरालाई आजको यस खण्डमा पनि पाउलले बताएका छन्। पाउलले आफ्नो बारेमा यसरी बताएका छन्, यहुदी धर्ममा छँदा मेरो अघिको जीवनको विषयमा तिमीहरूले सुनेका छौ, कसरी मैले परमेश्वरको मण्डलीलाई भयानक रूपले सताए र त्यसलाई नाश गर्न खोजे। हाम्रा जातिमा मेरा दौतरहरू धेरैलाई उछिनेर म यहुदी धर्ममा अघि बढ़ेको थिए र मेरा पिता पुर्खाको परम्परामा म ज्यादै जोशिलो थिए। पावलले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण कुरा, पावलले आफ्नो जीवनको सबैभन्दा उत्तम कुरा संसारको दृष्टिकोणमा, ती कुराहरू त्यागेर आफ्नो जीवनलाई उनले प्रभुमा समर्पित गरेका छन्। पावलले भनिरहेका छन् कि यहुदी धर्मलाई यदि पछ्याइरह्यौ, पावलले भनिरहेका छन् कि मेरो पुरानो जीवन त व्यर्थमा गइरहेको थियो, यद्यपि त्यहाँ मान सम्मान थियो, यद्यपि त्यहाँ इज्जत थियो, यद्यपि त्यहाँ आफ्नो कुल, आफ्नो धर्म सबै कुराहरू थियो, रीतिरिवाज, म त परमेश्वरको अनुग्रह पाएको मानिस, परमेश्वरको निजी प्रजा भन्ने गर्व गर्ने धेरै कुराहरू थिए, तर यदि म साँच्चीकै त्यही कुरामा मात्रै रहेको भए मैले मुक्ति र उद्धार पाउँदैन थिए। पाउलले जब दमस्कसको बाटोमा येशु ख्रीष्टलाई चिन्ने मौका पाए, जब येशु ख्रीष्टसँग उनको जम्का भेट भयो, उनले वास्तविक मुक्ति र उद्धारको कुरा र येशु प्रभुबाट मात्रै मानिसको पाप क्षमाको कुरा बुझे। उनले आफ्नो जीवन परिवर्तन गरे। प्रियहरू, उनले सबै कुरा त्यागेर अब परमेश्वरको त्यो सत्य वचनलाई मानिसहरूको समक्ष सुसमाचारको एउटा झोका खोल्दै मानिसहरूको घर घरमा पुगे। त्यही पावल पहिले तरवार लिएर मानिसको घर घरमा पुग्दथे भने जब येशु ख्रिस्टलाई उनले विश्वास गरे उनी अब परमेश्वरको प्रेम लिएर मानिसको घर घरमा पुगे। उनी यहुदी जातिहरूको बीचमा मात्र नभइकन उनी अन्य जातिहरूको बीचमा पनि सुसमाचार बोकेर मानिसहरूको बीचमा गए। त्यसकारण पावलले मण्डलीलाई विशेष गरी गलातीको मण्डलीलाई यही भनिरहेका छन् कि यहुदी धर्म जुनलाई मैले त्यागेको छु, यहुदी विश्वासलाई मैले त्यागेको छु, पुरानो करारका व्यवस्थाका कतिपय कामहरूलाई, ती व्यवस्थाका रीतिरिवाज, परम्परा, चाल चलनहरू सबै मैले त्यागेको छु, किनभने त्यसबाट मुक्ति र उद्धार सम्भव छैन। त्यसकारण मण्डलीले ती रीतिरिवाज र परम्परा, धर्म कर्म मात्रै तिमीहरू फर्कियो भने फेरि तिमीहरूले अनुग्रह गुमाउनेछौ, फेरि तिमीहरूले उद्धार र मुक्ति जुन परमेश्वरको सित्तैको वरदान हो, जुन अनुग्रह येशु प्रभुमाथिको हाम्रो विश्वासद्वारा हामीले प्राप्त गरेका छौं, त्यो तिमीहरूले गुमाउनेछौ। त्यसकारण मण्डलीलाई सचेत गराउनको लागि पावलले आफ्नो जीवनबाट आफ्नो गवाही पनि बाँडेको हामीले पाएका छौं। त्यसै गरी आजको यो खण्डमा छन् पावलले आफ्नो जीवन अब प्रभुप्रति समर्पित रहेको कुरा पनि बताएका छन्। पावलले यहाँ के भनिरहेका छन् भने अब हाम्रो जीवन भनेको पुरानो जीवन रहेन। जब हामीले येशूलाई विश्वास गर्दछौं हामी हाम्रो जीवन अब पहिलेको जस्तो पुरानो जीवन जुन धर्म कर्ममा विश्वास गर्दथ्यौं, जुन एउटा मृत विश्वास थियो जसले हाम्रो कामहरूद्वारा मुक्ति ल्याउँदैन थियो, हाम्रो पुरानो जीवन जुन विभिन्न किसिमका चालचलन, विभिन्न किसिमका रीतिरिवाज, विभिन्न प्रकारका व्यवस्थामा आधारित रहेका कामहरू गर्दै हामी जीवनयापन गरिरहेका थियौं र हामीलाई लाग्दथ्यो हाम्रो पापको क्षमा भएको छ, तर वास्तविक रूपमा त्यसरी चल्नु भनेको मूर्खता हो भनेर पावलले भन्दछन्। किनभने मानिसको आफ्नो शक्तिले हामीले मुक्ति उद्धार पाउने होइन, मानिसको आफ्नो कार्यले हामीले मुक्ति र उद्धार पाउँदैन, तर हाम्रो लागि मर्नु भएको येशु ख्रीष्ट जो मानिसको पाप क्षमाका लागि मानिसको रूप धारण गरेर स्वर्गबाट संसारमा आउनुभयो अनि उहाँ मर्नुभयो, उहाँको मृत्युमा ज जसले विश्वास गर्दछ अनि पश्चाताप गर्दछ उसको पाप क्षमा भएको कुरा हामीले यहाँ पाएका छौं। उसले उद्धार र मुक्ति पाएको कुरा हामीले यहाँ पावलले बताइरहेको कुरा हामीले पाउँदछौ। त्यसकारण प्रिय मण्डली, हामी पनि धेरै जस्तो समयमा हाम्रो विभिन्न रीतिरिवाज र हाम्रो परम्परा, चालचलनहरू, व्यवस्थामा आधारित रहेका हाम्रा क्रियाकलापहरूमा मात्रै हामी सीमित रहन्छौं। पावलले स्पष्टसँग के बताएका छन् भने हाम्रो रीतिरिवाज र परम्परा र व्यवस्थामा आधारित रहेको कुनै पनि धार्मिकता, धार्मिक कार्यले हामीले मुक्ति र उद्धार पाउने होइन, तर हाम्रो मुक्ति र उद्धार येशूमाथि गरेको हाम्रो विश्वास। त्यसकारण प्रियहरू, यहाँ पावलले स्पष्टसँग बताएका छन् कि उनले आफ्नो जीवन परमेश्वरमा समर्पण गरेका छन्। व्यवस्थामा जिउने पावल अथवा कामबाट उद्धार र मुक्ति हामीले पाएका छौं भनेर विश्वास गर्ने पावल जब प्रभुलाई विश्वास गरे उनले आफ्नो सबै यहुदी धर्म परम्परा उनले त्यागेका छन्। 19 पदमा उनले भनेका छन्, किनकि परमेश्वरको निम्ति म जिउन सकौं भनेर व्यवस्थाद्वारा व्यवस्थाको लेखी म मरेको छु। प्रियहरू, हामी जब येशूलाई विश्वास गर्दछौं तपाईँ र हामी येशूसँग अब पुरानो जीवन हामीले क्रूसमा टाँगेका छौं। पावलले यहाँ भनेका छन् कि प्रियहरू, म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर ख्रीष्ट ममा जिउनुहुन्छ। प्रियहरू, हाम्रो जीवनमा हामी जब येशूलाई विश्वास गर्दछौं हाम्रो विभिन्न किसिमका पुरानो जीवन, विभिन्न प्रकारले हामी जिएका छौं, अब त्यो सबै क्रूसमा टाँग्नु आवश्यक छ भनेर पावलले मण्डलीलाई बताइरहेका छन्। हाम्रो उद्धार र मुक्ति पाएको कुराको बाहिरी चिन्ह, उद्धार र मुक्ति पाएको प्रमाण भनेको प्रिय विश्वासीहरू तपाईँ र म अब विश्वास गरिसकेपछि हाम्रो उठाई बसाई हिँडाई, हाम्रो व्यवहार, तपाईँ र मेरो व्यक्तिगत परमेश्वरसँगको सम्बन्ध के छ, त्यो कुरा महत्वपूर्ण छ भनेर पावलले यहाँ बताइरहेका छन्। हाम्रो पुरानो जीवन विश्वास गर्नुहोस्, सम्झिनुहोस् त प्रियहरू, हामी पहिले कस्ता थियौं, हामी कुन कुरामा विश्वास गरेर अगाडि बढ्दथ्यौं, हामी आफूले आफूमा हामी विश्वास गर्दैनथ्यौं, म भित्र परमेश्वर हुनुहुन्छ, उहाँको वास म भित्र छ भन्ने कुराको हामी विश्वास गर्दैनथ्यौं, हामी निकै कमजोर र दुर्बल थियौं, हामी विभिन्न किसिमका पापहरूमा अधर्ममा हामी फसेका थियौं। एबीसीको पुस्तकले भनेको कुरा फेरि म स्मरण गर्न चाहन्छु कि हामी त पापमा मरेका थियौं, यो संसारमा परमेश्वर रहित थियौं, आशाविहीन थियौं। त्यो एउटा दुर्बल शरीर, त्यो दुर्बल जीवन जब येशु ख्रिस्टलाई तपाईँ र हामीले विश्वास गर्यौं, त्यो जीवनलाई त अब हामीले क्रूसमा ढाकिसकेका छौं। पावलले मण्डलीलाई त्यही उत्साह दिइरहेका छन्। विश्वासी जीवन, एउटा साँचो विश्वासी जीवन चाहिँ हामी जब येशूलाई विश्वास गर्दछौ, हामी आफूले आफूलाई क्रूसमा हामीले टाँग्न जरूरी छ। पुरानो जीवनलाई हामीले क्रूसमा टाँग्न जरूरी छ। हाम्रो पुरानो जीवनमा होला हामीले धेरै पापहरू अधर्महरू गर्दथ्यौं, हाम्रो पुरानो जीवनमा होला तपाईँ हामी दुर्बल थियौं, हाम्रो पुरानो जीवनमा हामीले परमेश्वरको धार्मिक एउटा जीवन जिएका थिएनौं होला, हामीले परमेश्वरलाई चिनेका थिएनौं। तर यो विश्वास गर्नुहोस् कि प्रियहरू, जब तपाईँले येशूलाई विश्वास गर्नुभयो त्यसपछि तपाईँको पुरानो जीवन सदाका लागि मरेर गएको छ। सदाका लागि तपाईँको जीवन, पुरानो जीवन सदाका लागि मरेर गएको छ। अब येशूलाई विश्वास गरिसक्नु भएपछि तपाईँ नयाँ जीवन लिएर अगाडि बढ्नु भएको छ। पावलले बताएका छन् कि अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। प्रियहरू, जब तपाईँ र मैले येशूलाई विश्वास गर्यौं, उहाँलाई तपाईँ र मैले मुक्तिदाता भनेर ग्रहण गर्यौं, तपाईँ विश्वास गर्नुहोस् कि तपाईँभित्र प्रभु येशू जिइरहनु भएको छ, तपाईँभित्र परमेश्वरको आत्माको वास छ। अब तपाईँ र हामी दुर्बल छैनौं, अब तपाईँ र हामी आशाविहीन छैनौं, अब तपाईँ र हामी पापको दासत्वमा छैनौं। पावलले बारम्बार ती कुरालाई सम्झाइरहेका छन् अनि ती कुरालाई स्मरण गराइरहेका छन् मण्डलीलाई कि अब जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ, येशू प्रभु ममा जिउनुहुन्छ, उहाँको धार्मिकताले मेरो पुरानो जीवनलाई परिवर्तन गरेको छ, अब म नयाँ जीवन लिएर प्रभुमा अगाडि बढेको छु। पुरानो जीवनमा मृत्यु थियो, पुरानो जीवनमा पापको दासत्वमा हामी थियौं, पुरानो जीवनमा हामी आशाविहीन थियौं, तर अब नयाँ जीवनमा हामी परमेश्वरको अनुग्रह, परमेश्वरको प्रेममा, उहाँको छत्र छायामा, उहाँको शक्ति आफ्नो जीवनमा धारण गरेर हामी अगाडि बढेका छौं। अब हामी कमजोर छैनौं प्रियहरू। पावलले यहाँ भनिरहेका छन्, जुन जीवन शरीरमा म अहिले जिउँदछु त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँदछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। प्रियहरू, आज तपाईँले र मैले जिइरहेको जीवन चाहिँ सामान्य जीवन होइन। पावलले त्यही कुरालाई बारम्बार हामीलाई भनिरहनु भएको छ कि अब तपाई हाम्रो जीवनमा जुन हामी शरीरमा हामी बाँचिरहँदाखेरि विभिन्न समयमा हामीलाई पापबाट हामी गुज्रिँदै गर्दाखेरि, परीक्षामा हामी पर्दै गर्दाखेरि, अब हामीलाई कमजोर ल्याउने कुनै पनि आत्माले काम गर्ने छैन। तर तपाई हामी यो भन्न सक्दछौ कि ममा ख्रिस्ट जिउँदै हुनुहुन्छ, ममा येशू प्रभुको वास छ, अब म कमजोर छैन, अब ममा पापको कुनै पनि कार्य मेरो जीवनमा हुने छैन, म दिन प्रतिदिन अगाडि बढ़िराखेको छु, येशूमा म अगाडि बढ़िराखेको छु, उहाँ ममा बास गर्नुहुन्छ, उहाँ ममा जिउनुहुन्छ। त्यो कुराको घोषणा गर्दै तपाईँ र हामी दिन प्रतिदिन अगाडि बढ़न सक्दछौ। अनि प्रियहरू, पावलले यहाँ बताइरहेका छन् कि सबै विश्वासीहरूले, उहाँलाई पछ्याउनेहरूले यही कुराको इच्छा गर्नुपर्दछ कि प्रभु येशू म भित्र बास गर्नु भएको छ र म अब आफ्नो इच्छाले होइन, म अब आफ्नो शक्तिले होइन, म अब आफ्नो सामर्थ्यले म जिउने होइन, तर प्रभु तपाई ममा जिउनुहोस्, तपाई म भित्र भएर काम गर्नुहोस् भन्ने त्यो खालको एउटा इच्छा तपाईँ र मैले देखाउनु पर्दछ। म आफ्नै इफोर्टले जिउने होइन, तर हरेक बिहान तपाईँ उठ्दै गर्दाखेरि प्रार्थना गर्नुहोस् कि प्रियहरू, प्रभु आजको दिनभरि मैले जे गर्छु प्रभु तपाईँ म भित्र रहेर गर्नुहोस्, अब जिउने म होइन प्रभु तर तपाईँ ममा जिउनुहोस्, कि मानिसहरूले तपाईँको जीवनलाई हेरेर प्रभु येशू ख्रिस्टलाई देखुन्, मानिसहरूले तपाईँलाई हेरेर मानिसहरूले उत्साह र आशिष पाउन्, उनीहरूको जीवनमा परिवर्तन ल्याउने कामहरू तपाईँबाट हुन सकोस्, तपाईँ आफ्नो लागि मात्र नभइकन धेरै मानिसहरूको लागि जिउन सक्नु भएको होस्। अनि त्यो त्यति बेला मात्रै सम्भव हुन्छ जब येशू प्रभु तपाईँमा बाँच्नुहुन्छ, तपाईँमा जिउनुहुन्छ, तपाईँको जीवन प्रभुको जीवन हुन्छ। पावलले त्यही कुरा भनिरहेका छन् कि विश्वासीहरूलाई, अब जिउने तपाईँ होइन, तपाईँ अब यदि येशू प्रभुलाई विश्वास गरेर पनि आफ्नै इच्छा अनुसार, आफ्नै सोच अनुसार, आफ्नै सामर्थ्य अनुसार तपाईँ जिउनुहुन्छ भने प्रियहरू तपाईँहरू लड्न पनि सक्नुहुन्छ। तर तपाईँले हरेक बिहान उठ्दै गर्दाखेरि प्रभु म कमजोर छु, म दुर्बल छु, मेरो शक्ति भन्दा पनि तपाईँको शक्तिको आवश्यकता छ, मेरो बुद्धि भन्दा पनि तपाईँको बुद्धिको आवश्यकता छ, मेरो सिप मेरो क्षमता मेरो योग्यता भन्दा पनि प्रभु तपाईँले दिनुभएको वरदानहरू महत्वपूर्ण छ भनेर प्रभुको अगुवाई तपाईँले माग्नु आवश्यक छ। प्रियहरू, पावलले जब येशूलाई विश्वास गर्दछन् उनी जहाँ जहाँ जाँदछन् पवित्र आत्माको अगुवाईमा उनी हिँड्दछन्, उनी जहाँ जहाँ जे जे बोल्दछन् ती सबै आफ्नो इच्छाले होइन तर स्वर्गको परमेश्वरको बोलावट अनुसार अनि उहाँमा अनि उहाँको बोलावट र उहाँको अगुवाई अनुसार पावल बोल्दछन्। अनि पावलले त्यही भन्दछन् कि मण्डलीलाई, जसरी म ख्रिस्टमा ठाँगिएको छु र अब उपरान्त जिउने म होइन तर ममा ख्रिस्ट हुनुहुन्छ, उहाँ ममा जिउनुहुन्छ, उहाँले मलाई जे गर भन्नुहुन्छ म त्यही गर्छु, उहाँले मलाई जे सिकाउनुहुन्छ म त्यही गर्दछु, त्यसरी नै तपाईँ र मेरो जीवन पनि जिउनु आवश्यक छ। प्रियहरू, पावलले यहाँ अन्तिम पदमा यसरी बताउनु भएको छ कि परमेश्वरको अनुग्रह म पछ्याउँदिन किनकि व्यवस्थाद्वारा धर्मी ठहरिने हो भने त ख्रिस्ट व्यर्थैमा मर्नुभयो। प्रियहरू, व्यवस्थाले मानिसलाई पापी देखाउँदथ्यो, व्यवस्थाले मान्छेलाई दोषी देखाउँदथ्यो, व्यवस्था अनुसार मानिसको पाप क्षमाका लागि बलिदानको आवश्यकता पर्दथ्यो, मानिसहरूले पशु पंक्षीको बलिदानहरू चढाउँदथे जसले जति बलिदान चढाए पनि मानिसहरू पापमै फसिरहन्थे अल्झिरहन्थे, उनीहरूमा उद्धार र मुक्ति ल्याउँदैन थियो। बलिदानमाथि उनीहरूले विश्वास गरे भने व्यवस्था अनुसार उनीहरू जीवन चल्यो भने अब उनीहरूको जीवन त सदा सर्वदाको लागि पापी नै रहिरहन्थ्यो, उनीहरू कहिले पनि मुक्ति र उद्धार उनीहरूले प्राप्त गर्न सक्दैन थिए। त्यसकारण पावलले ती कुरा भन्दछन्, यदि म फेरि व्यवस्था अनुसार नै म धर्मी ठहरिने प्रयत्न यदि मैले गरे भने साँच्चीकै येशू प्रभु त व्यर्थैमा मर्नुभएको साबित हुन्छ। धर्मी ठहरिने कुरा अथवा पापको क्षमा भनेको येशू प्रभुको बलिदानबाट मात्रै सम्भव छ भन्ने कुरा पावलले यहाँ बताइरहेका छन्। अनि उनले आफ्नो जीवनबाट चाहिँ बताइरहेका छन् कि म परमेश्वरको अनुग्रह पछ्याउँदिन, परमेश्वरले यति धेरै अनुग्रह गर्नुभयो, मानिसलाई बचाउनु भयो, मानिसलाई धेरै प्रेम गर्नुभयो, त्यसकारण उहाँको आफ्नो एकमात्र पुत्र तपाईँ र मेरो लागि उहाँले पठाउनु भयो, अझ फेरि मैले उहाँको पुत्रको जुन बलिदान अथवा येशू ख्रिस्टको बलिदानलाई मैले बेवास्ता गरेर फेरि पुरानै व्यवस्थामा आधारित रहेको जीवन मैले जिए भने येशू ख्रिस्ट मर्नुको कुनै औचित्य रहँदैन भनेर पावलले स्पष्टसँग बताइरहेका छन्। त्यसकारण प्रियहरू, आज तपाईँ र हामी येशू प्रभुलाई विश्वास गरेका छौं, उहाँमा विश्वास गरेर तपाईँ र हामीले मुक्ति र उद्धार पाएका छौं, यो एउटा यो कति धेरै आशिषको कुरा हो। प्रियहरू, जब तपाईँले येशूलाई विश्वास गर्नुभयो, उहाँलाई विश्वास गरिसकेपछि तपाईँको जीवन पुरानो जीवन रहेन, तपाईँको जीवन अब जसरी पुरानो जीवन तपाईँले येशूलाई विश्वास गर्नुभयो तपाईँको पुरानो जीवन क्रूसमा टाँगिएको छ, अब उपरान्त जिउने तपाईँ एक्लै होइन तर येशू प्रभु तपाईँमा जिउनुहुन्छ, यो कुरालाई विश्वास गर्नुहोस् प्रिय मण्डली, अनि तपाईँको आफ्नो जीवनले प्रभुको महिमा गर्नुहोस्, उहाँको नाउँलाई तपाईँले मानिसहरूको बीचमा घोषणा गर्नुहोस्, उहाँको प्रेमलाई आफ्नो जीवनबाट घोषणा गर्नुहोस्। प्रियहरू, म यही तपाईँलाई उत्साह दिन्छु। पावलले मण्डललाई त्यही भनिरहेका छन् कि पुरानो जीवनमा पुरानो व्यवस्थामा तिमीहरू नफर्क्यौ, पुरानो कामहरूद्वारा उद्धार पाइन्छ भन्ने कुरामा तिमीहरू नअल्झ्यौ, किनभने उद्धार र मुक्ति तिमीहरूले पाइसकेका छौ, अब तिमीहरूभित्र त येशू प्रभुको वास छ, पवित्र आत्मा तिमीहरूभित्र हुनुहुन्छ, अब तिमीहरू जिउने पुरानो जीवन अनुसार तिमीहरू जिउने होइन तर तिमीहरूभित्र पवित्र आत्मा हुनुहुन्छ, परमेश्वर तिमीहरूभित्र वास गर्नु भएको छ। त्यसकारण प्रियहरू, म यही तपाईँलाई उत्साह दिन चाहन्छु आजको वचनबाट कि तपाईँ को हुनुहुन्छ, तपाईँ कति परमेश्वरको अनुग्रहद्वारा बाँच्नु भएको मानिस हुनुहुन्छ त्यसमा तपाईँ गर्व गर्नुहोस् अनि दिन प्रतिदिन तपाईँ उत्साहित भएर परमेश्वरको महिमा हुने कामहरू गर्नुहोस्। यति भन्दै आजको वचनबाट म बिदा हुन चाहन्छु। तपाईँलाई परमेश्वरले प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।

प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाई आशिषित हुनुभएको छ। तपाईहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। श्रोता, अब कार्यक्रमलाई बीच मार्ने बेला भएको छ। साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौँ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

बाइबल उपलब्ध गराउनेछु। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ विदा हुन चाहन्छु। तपाईँलाई

0: गुड न्यूज एफएम 105.1
1: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
2: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
4: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सामान नभेटेर बेपत्ता
7: होइन, सामान चाहिँ के चारो ल्याएको?
6: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
7: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रो ग्रेस इलेक्ट्रो वाल छँदै छ नि।
6: कहाँ छ यो?
7: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
8: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
9: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
8: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
9: र फोन नम्बर 01513010 छ। 01513010 छ।
8: ग्रेस इलेक्ट्रो वर्ल्ड, कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै।
6: घरियासी सामान एउटै छाता मुनि पाइन्छ, ह्याक्कै पारेर।
10: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
11: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
10: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
11: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
10: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
11: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
1: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
2: अधिक जानकारीको लागि मोबाइल 9841768602 9841768602
3: र 9818252040 9818252040

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क ईश्वर शास्त्री साथै बाइबलीय विद्वान।

0: जय मसी, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम खुशीका पलहरू।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खुशीका पलहरूमा। आदरणीय श्रोता, कार्यक्रम खुशीका पलहरू लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार 4 बजेदेखि 5 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र विशेष गरिकन तपाईँको जीवनमा भएका खुशी, उत्साह, आशिष, गवाईहरू हामी कार्यक्रम मार्फत राख्ने गर्दछौं र हामी धेरैजना व्यक्तिहरूलाई चाहिँ उत्साह पनि दिने गर्दछौं। आज हामी संसारमा छौं, हामी अवश्य पनि संसारमा एउटा जीवनलाई अगाडि बढ़ाइरहेको छौं, हामी आत्मिक जीवन पनि जिइरहेको छौं अनि कहिलेकाहीँ दुईटै कुराहरू बीच यति धेरै संघर्ष भइरहेको हुन्छ, हामीले यति धेरै संघर्षहरू गरिरहेका हुन्छौं अनि फेरि आफ्नै प्रकारको अवस्था परिस्थितिहरूलाई सामना गर्दै गर्दाखेरि हाम्रो समस्या जस्तो ठूलो समस्या सायद अरू कसैले पनि सामना गर्नु परेको छैन होला जस्तो पनि लाग्छ कतिचोटि। र जब हामीले हाम्रो जीवनमा भएका गवाईहरू बाँड्दै गर्दाखेरि धेरैजना व्यक्तिहरूलाई हामीले यस्तो प्रकारको परिस्थितिहरूमा चाहिँ तपाईँ एक्लो हुनुहुन्न र तपाईँको साथमा परमप्रभु परमेश्वर हुनुहुन्छ र तपाईँले पनि यो परिस्थितिमाथि विजय हासिल गर्न सक्नुहुन्छ है भन्ने उत्साह पनि दिने गर्दछौ। त्यही कार्यले हामी निरन्तर अगाडि बढ़ाइरहेको छौं। फोन गरेर तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुनेछ र तपाईँले रोज्नुभएका मिठा मिठा गीत संगीतहरू पनि हामी तपाईँलाई सुनाएर साथ दिनेछौ। फोन गर्नुहोला 01-47-70-754 01-47-70-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98-023-44-646 98-023-44-646 र फोन गर्नुहोला। कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट हामी गर्न चाहन्छौ। गीत उपस्थित हुने नै छौं।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम खुशीका पलहरू तपाईँ सुन्दै हुनुहुन्छ श्रोता र यस्तै मीठा मीठा अर्थपूर्ण भजन गीत संगीतहरू त्यो पनि तपाईँको रोजाइमा कार्यक्रम मार्फत हामी राखेर तपाईँलाई साथ दिँदै आइरहेको छौं र आज पनि तपाईँले फोन गर्न सक्नुहुनेछ र कुनै पनि भजन गीत संगीतहरू सुन्न सुनाउन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ र सँगसँगै तपाईँले आफ्नो जीवनमा भएका आशिषहरू गवाईहरू उत्साहका कुराहरू पनि बाँड्न सक्नुहुनेछ र एकले अर्कालाई कार्यक्रम सुनिरहनु भएको श्रोताहरूलाई उत्साह दिन सक्नुहुनेछ र त्यसको लागि चाहिँ तपाईँले फोन गर्नुहोला। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको छ र यो समयमा फेरि पनि अर्को एउटा मिठो गीत नै म तपाईँको निम्ति राख्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
1: जय मसी म्याम।
0: जय मसी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: आरामै छु, अलिअलि रुगा खोकी लागेछ।
0: हजुर, अहिले मौसमहरू पनि यस्तै नै छ है, स्वास्थ्यको ख्याल राख्नु होला र तपाईँले आफ्नो आशिषका कुराहरू बाँड्न सक्नुहुनेछ यो समयमा।
1: आशिष, मलाई मेरो नातिनीले खाना पनि नखाने, सुत्दा पनि नसुत्ने भनेर चिन्ता लागिरहेको थियो, प्रार्थना गरे। हिजो चाहिँ एकैपटक दुध 70 मिलिलिटर खाए भन्ने छोरीले पनि खुसी भएको थियो, त्यो नै आशिष हो।
0: सबलाई धन्यवाद भएको होस्, एकदमै खुसी लाग्यो र हामी गीततर्फ जाउँ। हरि बोलजी,
1: हुन्छ,
0: कुन गीत सुन्न चाहनुहुन्छ?
1: हेर न हेर सृष्टिको सुन्दरता भन्ने।
0: हजुर, तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ गीत?
1: सर्वप्रथम हजुरलाई अनि बहिनीलाई, पावल दुमी राई, दिगर राजकुमार लामा, यशु भक्त गौतम, हन्नाजी, सावित्री खड्का, रेखा अनि पम्फा गोपाली, चन्द्रमा तामाङ लगायत सबैले म सुनाउन चाहन्छु यो गीत।
0: हजुर, हुन्छ, धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभयो। यसलाई छुटौँ। जय मसी। हजुर, हरिबोल बुढा थोकेजी हुनुहुन्थ्यो र प्रार्थनाद्वारा चाहिँ उहाँको नातिनीको भएको कुराहरू उहाँले बाँडिरहनु भएको थियो र परमेश्वरमा सबै कुराहरू सम्भव छ, उहाँमा भरोसा गर्नुहोस् भन्ने उत्साहसँगै यो मिठो भजन गीत हामी तपाईँको लागि पनि राख्न चाहन्छौ।

निकै नै अर्थपूर्ण भजन गीत तपाईँको लागि राख्यो हाम्रो हरिबु बुढाथोकीजीको रोजाईमा रहेको थियो र तपाईँले पनि यसरी नै आफ्नो रोजाईमा रहेका भजन गीत संगीतहरू सुन्न सुनाउन सक्नुहुनेछ सँगसँगै आफ्नो आशिषहरू पार्न सक्नुहुनेछ र त्यसको लागि चाहिँ फोन गर्नुहोला 01-4870-754 01-4870-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-46 98-023-44-46 हाम्रो वाट्सएप नम्बर रहेको छ। कार्यक्रम खुशीका पलहरूमा हुनुहुन्छ, हामी गीत संगीतको साथ निरन्तर दिइरहेको छौं। यो समयमा अर्को एउटा गीत फेरि पनि तपाईँको लागिमा राख्न चाहन्छु।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ। कार्यक्रम खुशीका पलहरूमा तपाईँ हुनुहुन्छ र हामी खुशी बाँडिरहेको छौं र आशिषहरू बाँडिरहेको छौं। तपाईँको जीवनमा भएका कुनै पनि गवाईहरू तपाईँले बाँड्न सक्नुहुनेछ। यो समयलाई गीत संगीतमय पनि बनाइरहेको छौं। तपाईँको रोजामा रहेका गीत संगीतहरू निरन्तर हामी कार्यक्रम मार्फत राख्छौं र त्यसको लागि चाहिँ तपाईँले अवश्य पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ। सँगसँगै हामी यो समयलाई चाहिँ एकदमै आशिषमय बनाउने प्रयास गरिरहेको छौं र अर्को एउटा गीतको साथ फेरि पनि हामी तपाईँलाई दिन चाहन्छौ र गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम मार्फत हामी यसरी नै तपाईँलाई गीत संगीतहरूको साथ दिइरहेको छौं निरन्तर। तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ र कार्यक्रम मार्फत विशेष गरिकन हामी तपाईँलाई आनन्दित हुन परमप्रभु परमेश्वरमाथि भरोसा गर्न हामी उत्साह र प्रेरित गर्दछौ हाम्रो आफ्नै जीवनमा भएका आशिषमय गवाईहरूबाट। र निश्चय पनि परमप्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। कतिचोटि हामीले देखिरहेको अवस्था परिस्थितिहरूले हामीलाई परमेश्वरबाट टाढा लिएर जान सक्छ, तर हामी हाम्रो तर्फबाट गर्नुपर्ने कुरा चाहिँ चाहे अवस्था परिस्थितिहरू जस्तो सुकै भए तापनि हाम्रो दृष्टिकोण चाहिँ परम प्रभु परमेश्वरमाथि हामीले राख्नुपर्दछ। र कोही श्रोता हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो जयमसी हजुर।
0: जयमसी चन्द्रमायाजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: म एकदमै ठिक छु
0: म्याम। आमेन, खुसी लाग्यो। र आज कार्यक्रम मार्फत तपाईँले आफ्नो आशिषमय कुराहरू बाँड्न सक्नुहुनेछ यो समयमा।
1: म आशिष बाटो चाहन्छु यहाँ भर्खरै ताजा ताजा
0: हजुर एकदमै एकदमै
1: कुरा है परमेश्वरले गर्नुभएको काम के हाम्रो परिवारमा। आज चाहिँ हाम्रो दिदीको छोरा बिरामी भएको थियो, अस्ति पनि बिराम भएर उहाँहरू चाहिँ मेरो दिदी हामी सँगै यही हुनुहुन्छ, मेरो दिदी अनि दिदीको छोरा भेनाजी यही हुनुहुन्छ, अनि उहाँ चाहिँ विश्वासी हुनुहुन्छ उहाँहरू चाहिँ, अनि बिमारी बिरामी भयो मेरो बाबु, अस्ति पनि बिरामी भएर अनि पुग्नु गएछ अनि निको भएछ, घोडादेखि मुनि नचल्ने के नाम त्यतिको छुट्टै टेक्नु नसक्ने, अनि अस्ति त्यस्तो भएछ अनि पुग्नु लगेर निको भएछ, अनि आज त झनै धेरै त्यो खुट्टा मुनि घोडादेखि मुनि चल्दै नचल्ने भएछ क्या म्याम। अनि मेरो दिदी चाहिँ बिहानै म हामीलाई बोलाउन आउँदाखेरि अनि अङ्कल चाहिँ स्कुटरमा त्यहाँ फुक्ने ठाउँमा लगिदिनु न भनेर बोलाउन आउँदा रहेछ, अनि गयो अनि मलाई चाहिँ त्यस्तोमा हिँड्नै मन लाग्दैन, मनै लाग्दैन, अनि के गर्नु अब उहाँहरू त्यस्तैमा विश्वास गर्नुहुन्छ, मान्नु त परिहाल्यो है, अनि तैपनि गयो अनि त फुकेर निको हुन्छ कि पाछामा गरिदिउँ भनेको, अनि बाबुले जे गरे नि गर्नु म तयार छु म निको हुनुपर्छ भन्नु थाले, पाठना गरिदिउँ त भनेको गरिदिनु भन्नु भन्यो क्या बाबुले, अनि मलाई यस्तो याद आयो कि माया बगर आमालाई चाहिँ एकदम बढाउँदैछ क्या म्याम त्यो सँगाईको बरदान, अरू अरू साथीहरूले नि भनेको सुनेको थियो, अनि मलाई उहाँ आमाको याद आयो, अनि मैले उहाँलाई फोन गरेर अनि 7 बजे बिहान 7 बजे प्रार्थना गरिदिनु भयो आमाले है, अनि मैले नि गरेँ, अनि त्यसपछि त अलिअलि खुट्टा टेक्नु भएछ कि, अनि मैले अनि त्यसपछि फेरि मैले 12 बजे म फोन गर्थेँ आमा भने 12 बजे फोन गरेँ, फेरि प्रार्थना गरेँ त बाबु त हिँड्नु सक्यो, त्यस्तो खुसीको कुरा है, त्यस्तो खुट्टै नटेक्ने मान्छे अनि एकछिनमा अनि खुट्टा टेक्ने हिँड्ने भएछ, अनि फेरि दिदीले त नसा सम्बन्धीको केही हुन सक्छ भनेर अनि हस्पिटल लगेछ क्या म्यामलाई, हस्पिटल लगेछ अनि खै के ढाडको के गर्नुपर्छ त सिटी स्क्यान के गर्नुपर्छ भनेर अनि कहाँ पठाउनु भएछ, अनि गएछ र अनि दिदीले सबै कुरा अनि पैसा पनि दिनुलाई 10,000 लाग्छ भनेर अनि पैसा पनि दिनु तयार भएको, अनि साइन गर्नु लगाएको रहेछ, अनि यसो हेरेको त मलाई खुट्टा दुखिरहेछ मलाई ढाडको गर्नु लगाएको म गर्दै गर्दिनँ भनेछ बाबुले, म त्यत्तिकै निको हुन्छ हाम्रो मगरहरूको चाहिँ मम्मीको बहिनीलाई छ्यामा भन्छ क्या म्याम, म चाहिँ छ्यामा भयो त्यस्तो, छ्यामाले जे गर्नुहुन्छ म त्यही गर्छु, म केही पनि गर्दिनँ एक रुपियाँ खर्च नि गर्दिनँ भन्नु खर्केर आएछ क्या म्याम, अनि त्यस्तो बिहानसम्म खुट्टै नटेक्ने राति 3 बजेदेखि त्यस्तो भएको अरे, अनि बिहान अनि प्रार्थना गर्दाखेरि त्यस्तो शक्ति के एकछिनमै, अनि दिदीले पनि तिमी जाऊ चढाव छ्यामासँगै तिमी जाँदा गर हामी पनि पछि आउँछ भनेर दिदीले पनि त्यसो भन्नुभएको थियो, अनि विश्वास त गर्नुहुन्छ कतिचोटि हामी जाने चाहिँ केले अल्झाइराखेको हुन्छ कि, अब बाबुले अब विश्वास त गर्छ गर्दैन, अब त्यत्रो परमेश्वरको त्यत्रो चमत्कार त्यसले सुनिसक्यो है परमेश्वरमा भनेर त उसले थाहा भइसक्यो, अब के गर्नुहुन्छ अब छ्यामाले नै गर्छु म छ्यामासँगै जान्छु भनेर फर्केर आएछ क्या म्याम, अनि मलाई एकदमै खुसी लाग्यो नि परमेश्वरलाई साथीकै, अनि घरमा चाहिँ मुक्ति र उद्धार आएको जस्तै लाग्यो क्या. अब साँच्चीकै विश्वास गर्छ होला त्यो बाबुले मसँग जान्छ होला जस्तो
0: लागेको
1: छ. धन्यवाद साँच्चीकै पन्ध्रसोले आजको दिनमा चाहिँ हाम्रो घरमा परिवारमा
0: समग्र
1: काम गर्नुभएको छ. गर्ने त हाम्रो लागि त सबै गरिरहनु भएको छ, तर मेरो दिदीको परिवारमा मेरो दिदीको अगाडि पनि पन्ध्रसोले अचम्मको काम देखाउनु भएको छ. पन्ध्रसोलाई धेरै धन्यवाद. म त धेरै खुसी छु क्या मामी, योभन्दा खुसी त अरू के हुन्छ
0: होला.
1: अचम्मको काम देख्नु पाएको छ अनि देखाउनु भएको छ परमेश्वरको अचम्मको काम. अनि म अब छ्यामाले जहाँ लान्छ छ्यामाले जे गर्नुहुन्छ त्यही गर्छु भने त्यो बाबु त्यहाँ हस्पिटलमा गएको बाबु नि फर्किएर आएको भन्दा म कति खुसी
0: भएँ.
1: धन्यवाद. सबैजनाले प्रार्थना गरिदिनु होला. नामहरू सम्पूर्ण सुनिरहनु भएको छ, एकदमै प्रार्थना गरिदिनु होला. र बाबुको नाम चाहिँ उमेश हो, उमेश मगर. एकदमै
0: एकदमै हामी प्रार्थनामा सम्झिनेछौ चन्द्रमायाजी. र अब तपाईँको प्रार्थनाद्वारा बाबुको जीवनद्वारा प्रभुले अझै उहाँहरूको परिवारहरूको जीवनमा पनि काम गर्नुहुनेछ हामी विश्वास गर्दछौ र प्रार्थनामा निश्चय पनि उचाल्नेछौ. र प्रभुले धेरै आशिष दिनु भएको छ. हामी गीततर्फ जाउ चन्द्रमायाजी, कुन गीत सुन्न चाहनुहुन्छ?
1: मैले गीत रोजेको छु म्यामले, म्यामलाई भनेको छु यो गीत चाहिँ अघि फोन गर्नुहुने हाम्रो हरिबोल बुढाथोकी दाईलाई अनि हजुरलाई अनि हाम्रो सन्ध्या म्याम अनि सृजन म्याम अनि हाम्रो विजय सर, सृजन सर म्यामको त्याजन गुरु सर अनि हाम्रो हाम्रो सुनिता सर, सम्पूर्ण जुनिएपेन परिवार अनि जे जति जुनिएपेन सुनिरहनु भएको छ सबैजनालाई सुनाउन चाहन्छु म्याम.
0: हजुर हुन्छ, एकदम धन्यवाद चन्द्रमायाजी. र यसलाई चाहिँ छुट्टौ हामी. जय मसी. हजुर चन्द्रबाइ मगरजी हुनुहुन्थ्यो र उहाँले कस्तो आफ्नो आशिषमय कुराहरू बाँडेर जानु भएको छ. र निश्चय पनि हामी जो जतिले सुनिरहेको छौं उहाँको दिदीको छोराको लागि निश्चय हामी पनि प्रार्थनामा उचाल्नेछौ र उहाँहरू सम्पूर्णले प्रभुलाई पाउन पनि सक्नु भएको र प्रभुलाई अझै थप चङ्गाई पनि दिनुभएको छ. हाम्रो प्रार्थना यही नै रहेको छ र उहाँको रोजाइमा रहेको गीतको साथ हामी यो समय दिन चाहन्छौं.

उनको कुराको चोटले मनीको भएको छ। अवश्य पनि यीशु ख्रिस्टले सहनुभएका ती सम्पूर्ण कुराका चोटहरूले तपाईँ हामी वास्तवमा निको भएका छौं। यसकारणले गर्दाखेरि जब तपाईँ हामीलाई अस्वस्थताहरू महसुस हुँदछ र अन्य व्यक्तिहरूले पनि आफ्नो प्रार्थनाको विषयहरू बाँड्दै गर्नुहुँदाखेरि चाहिँ हामीले यीशु ख्रिस्टले खानुभएको ती कुराको चोटहरूलाई नै दावी गरेर हामीले प्रार्थना गर्न आवश्यक छ। कारण तपाईँ हामीलाई निको बनाउनुहुने परमप्रभु परमेश्वर चाहिँ हाम्रो साथमा हुनुहुन्छ र कार्यक्रम खुशीका पलहरूबाट हामी यस्तै आशिषका कुराहरू तपाईँको लागि राख्छौं र गीत संगीतको साथहरू पनि तपाईँलाई निरन्तर दिँदै आइरहेको छौं भने यो समयमा हामी अर्को एउटा गीत फेरि पनि तपाईँको लागि राख्न चाहन्छौ। गीतपछि उपस्थित हुने नै छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता उसो भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने कार्यक्रममा फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम खुशीका पलहरूबाट यो समय म पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसी। नमस्कार।

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो सारा हृदयले म जान्दछु कि येशु ख्रीष्टद्वारा मृत्यु पराजित भएको छ। र हाम्रो उद्धारकर्ता जीवित हुनुभएकोले हामी पनि जीवित हुनेछौ। डेभिड ओ मिके।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के भयो? केको हल्ला खल्ला भयो?
1: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
1: हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: होइन, यो झोला भित्र के छ?
5: होइन हौ, यो झोला भित्र चाहिँ के छ?
4: यो झोलाको पोकाहरूमा के छ?
5: होइन, यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
6: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नु होला।
7: प्रस्तुता कुमार अब्राहमको साथमा।
5: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस्। ठ्याक्क बारेर

0: एड हिम्सन प्रचारक साथै लेखक उहाँ भन्नुहुन्छ एउटा बाहेक संसारको हरेक धर्मले परमेश्वर कहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ। केवल बाइबलीय ख्रिस्टीय मतले तपाईँको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ।
1: जयमसी, म रेभरेन्ड पास्टर प्रकाश सुब्बा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट। म पनि सुन्दैछु, तपाईँ पनि सुन्नुहोस् है।
2: अब प्रस्तुत छ कार्यक्रम म झेरी।
3: प्रिय श्रोता, समेश तथा हार्दिक स्वागत छ कार्यक्रम मजुरीमा। आज पनि प्राविधिक मित्रको साथमा म आइजेक राई अबको आधी घण्टाको लागि उपस्थित भइसकेका छौं। आजको श्रृंखलामा हामी तपाईँलाई अंग्रेजी र नेपाली भाषामा विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू, कथा डाइनोको समुद्री यात्रा भाग 12 अनि मिठा मिठा बालगीतहरू, बाइबल सामान्य ज्ञान र ख्रीष्ट येशू प्रभुको जीवित वचनबाट केही कुरालाई प्रस्तुत गर्दै साथ दिनेछौं। र अहिलेलाई भने हामी अंग्रेजीमा गीत सुन्नेछौ, स्माइल स्माइल जीसस लभ्स यू।

0: श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम मजुरीमा स्वागत छ। साँच्चै नै हामी ख्रिस्टको नजरमा चाहिँ एकदमै महत्वपूर्ण र बहुमूल्य छ। यसो ख्रिस्टको नजरमा हरेक बाल बालिकाहरू या हामी हरेक मानिस चाहिँ प्रिसियस अर्थात बहुमूल्य छौं। र यो अर्थपूर्ण गीतपछि कार्यक्रम मजुरीमा स्वागत गर्न चाहन्छु। फेरि पनि
1: यस कार्यक्रमलाई तपाईँले हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुडन्ज एफएम 105.1 MHz काठमाडौँबाट र गुडन्ज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। र गुडन्ज एफएमको अनलाइन प्रसारणमा हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.np मा लगन गर्नुपर्ने हुन्छ। प्रिय श्रोता मित्र, मजुरी कार्यक्रमको विषयमा कुनै पनि प्रतिक्रिया सुझाव तपाईँसँग छन् वा यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा जान इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। हाम्रो फेसबुक पेज रहेको छ मजुरी प्रोग्राम MAJHERI PROGRAM अनि हाम्रो फेसबुक आइडी हो मजुरी सन्देश MAJHERI SANDESH मजुरी सन्देश। हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ yeshukosandesh@gmail.com yeshukosandesh@gmail.com। त्यसै गरी एसएमएस गर्नको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 98130036602।
0: र अब भने हामी तपाईँलाई आजको कार्यक्रमको गीत पछिको प्रस्तुतितर्फ लान चाहन्छौ। र त्यसमा रहेको छ साप्ताहिक रूपमा तपाईँलाई कथा सुनाउँदै आएको छौ। यो पालि चाहिँ डाइनोको समुद्री यात्रा शीर्षक रहेको कथा र हामीले गएको साता तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 11 आइतेर झाँक्रिने आमा शीर्षकको खण्डलाई सुनाएका थियौं। र आज भने हाम्रो कथाको डाइनोको समुद्री यात्रा भाग 12 आइपुगेका छौं। र आजको भागको शीर्षक रहेको छ झुटो आरोप। डाइनोको समुद्री यात्रा भाग 12 झुटो आरोप। यतिन्जेलसम्म चुपचाप आइतेको कुरा सुनेर बसिरहेको डाइनोले पनि आफ्नो छोरा आइतेको कुरामा सही थप्दै भन्यो, हो छोरा, जुन दिनदेखि हाम्रा पुर्खा आदम र हव्वाले परमेश्वरको आज्ञालाई उल्लङ्घन गरी पाप र शैतानको अधीनमा हुनलाई आफ्नो अधिकारलाई सुम्पिदिए, शैतान डियाबोलसले मानिसलाई ईश्वर जस्तै बन्नको लागि उस्काई रहन्छ र वास्तविकतादेखि टाढा राखेर भ्रममा जिउन लगाइरहन्छ र अन्धकारको शक्तिलाई पनि उसले विभिन्न माध्यम तरिकाले मानिसहरूका बीचमा पुर्याइरहेको हुन्छ। आफ्नो बुबाको यस्तो कुरा सुनिसकेपछि आइतेले झन उत्साहित हुँदै आफ्नो विगतको कुरालाई भन्दै गयो, हो नि, मेरो जीवनमा पनि अन्धकारको शक्तिले झन बढी सक्रिय रूपमा काम गर्दै गयो। खोलाको किनारमा एक्लै छुडिएपछि म ढिलो नगरी मेरो जन्मदिने आमा र मेरो जातिका बीचमा फर्किए। सुरुमा त त्यहाँ मेरो आमाले बाहेक कसैले चिनेनन् किनभने उहाँलाई बाहेक मेरो शरीरमा रहेका पहिचानका चिन्हहरू जुन ममा जन्मदादेखि नै थियो त्यो कसैलाई थाहा थिएन। समय बित्दै जाँदा मेरो कामले गर्दा समाजका सबैलाई मलाई एक कुशल झाँक्रीको रूपमा चिन्न थाले अनि त्यति बेलामा हामी देवी देवताहरूलाई मान्ने मात्र त्यहाँ जीवित थियौं। तर पनि बेला बेलामा सानोतिनो कुरामा पनि झैझगडा भने त्यहाँ भइ नै रहन्थ्यो र हाम्रो जातिको मुखियाले ती झगडालाई मिलाउने काम गर्थे र म पनि उनलाई त्यस कार्यमा सघाउने गर्थे। त्यही क्रममा म मुखियाको घरमा आउने जाने गर्न थाले र मेरो परिचय मुखियाकी छोरी सँग भयो। उसको नाम शेरना अर्थात महासागरकी देवी थियो। शेरना मेरो परिचय भएको बिस्तारै बिस्तारै पछि मेरो प्रेममा पर्न थाल्यो अर्थात उसको र मेरो प्रेम हुन थाल्यो। यो कुरा मुखियालाई पनि थाहा भयो र मलाई दाह गर्नेहरूलाई पनि थाहा भयो। यसको परिणामस्वरूप तिनीहरूले षड्यन्त्र रच्न थाले। हुन त मुखियालाई उनको छोरी र मेरो प्रेममा कुनै आपत्ति थिएन तर समाजकालाई भने त दाह गर्ने केही व्यक्तिहरूका कारणले मेरी आमालाई बोक्सीको आरोप लगाई यसलाई हाम्रो समाजले मान्दैन मान्दैन आएको देवी देवताहरूभन्दा फरक अन्य देवताबाट अन्य शक्ति प्राप्त भएको छ भनेर भने अनि यसको आमालाई हामीले जलाएर मारेर त्यतिकै यसलाई छोडिदियौँ भने यसले हामीसँग अवश्य बदला लिन चाहनेछ र यहाँ एक प्रकारको आतंक नै यसले मचाउनेछ जसको जोखिम उठाउन हामी चाहँदैनौ भनेर सोचे अनि आमासँगै एउटा खामोमा मलाई बाँधेर जलाउन लागेका थिए। तब डाइनाले भन्यो अनि त्यसपछिको कहानी त मलाई पनि थाहै छ नि छोरा, तिम्रो आमालाई चाहिँ मैले बचाउन सकिनँ तर तिमीलाई बचाउन चाहिँ परमेश्वरले मलाई एकदमै ठिक समयमा त्यहाँ पुर्याउनु भयो। मलाई दुःख लाग्छ कि हाम्रो पुरुष प्रधान समाजमा नारीलाई चाहिँ बेला बेलामा झुटो आरोप लगाएर अत्याचार गरिन्छ र तिम्रो आमालाई जस्तै बोक्सीको आरोप लगाउँदै जलाइन्छ। आइटीले यसैमा कुरा थप्दै भन्यो, हो बाबा, म जस्तो तन्त्र मन्त्र मृतसँग सल्लाह लिने जोखना हेर्ने टुनामुना गर्ने सकुन अपसकुन बताउने पुरुषलाई पो खासमा जिउँदै जलाउनु उचित थियो र हुन्थ्यो किनभने म त साँचो परमेश्वरले घृणा गर्नुहुने कार्यमा नै व्यस्त थिएँ। मेरो आमा त बिल्कुलै निर्दोष हुनुहुन्थ्यो। हुन त मैले यी दिनहरूमा बल्ल येशु ख्रिस्टलाई पछ्याउने एक व्यक्तिमा परिणत भएर परिवर्तन भएर मात्र थाहा पाएँ कि यी सब कुराको चेतना ममा आएको छ। परमेश्वरको इच्छा भयो भने एक दिन अवश्य मेरो जातिमा रहेका अरूले पनि मेरो जस्तै सद्बुद्धि र सचेतनालाई पाउनेछन्, होइन र बाबा? हो छोरा आइते, हामीले त धैर्य साथ प्रार्थना गर्दै सिर्फ परमेश्वरले तिम्रो जाति कहाँ ख्रिस्टको सुसमाचार पुर्याउनलाई बाटो खोलिदिनु भएको होस् भन्न सक्छौ र विश्वास गरौं उहाँले अवश्य यो कार्य गरिदिनुहुनेछ, डाइनोले भन्यो। यी सबै कुराकानी गर्दै अघि बढ्दै गर्दा डाइनो र आइटीले समय बितेको पत्तै पाएनन्। साँझ पख उनीहरू आफ्नो घरमा पुगे। उनीहरूलाई कुशलपूर्वक घर फर्केको देखेर घरमा रहेका भेडाहरू साना मुसाहरू र फलफूलका रूखहरू लगायत अरू सबै अदृश्य रूपमा उनीहरूको घरलाई सुरक्षा गरिरहेका परमेश्वरले खटाउनु भएका स्वर्गदूतहरू पनि खुसी भए। दुई दिन पछि तेस्रो दिनमा डाइनोले घरमा झिलिमिली बत्ती बाल्ने कार्य गर्यो र यसले निरन्तरता पायो, बत्ती बाल्ने निरन्तरता पायो। डाइनो र आइते पनि सबै कुराप्रति ख्रिस्ट येशूमा हृदयदेखि नै धन्यवादी थिए। प्रिय श्रोता मित्र, डाइनोको समुद्री यात्रा भाग 12 झुटो आरोप यतिमै टुङ्गिएको छ र हामी आशा गर्छौ तपाईँले आज खण्डबाट अवश्य पनि आत्मिक ज्ञान र आशिष प्राप्त गर्नुभएको छ भन्ने हामी आशा गर्छौ र आगामी साता र अरू साताहरूमा हामी तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 13 आइते र सेर्ना अनि त्यसपछि विवाद अनि झगडा अनि झिङ्गाहरूका स्वामीको हार अनि समस्या र बलिदान गर्दै हामी अन्तिम भाग डाइनोको समुद्री यात्रा भाग 17 विजयपछिको मिलनलाई सुनाउनेछौ र अभने हामी तपाईँलाई विज्ञान प्रश्न उत्तरतर्फ लान चाहन्छौ। त्यसपछि हामी तपाईँलाई एउटा अनौठो जानकारी दिनेछौ कि धेरै बेर सूर्यको प्रकाशमा बसिरहँदा हामीलाई कस्तो हुन्छ भन्ने कुराको विषयमा। अभने हामी तपाईँलाई विज्ञान प्रश्न उत्तरतर्फ लान चाहन्छौ, हवाई जहाजबाट हामफाललाई किन प्यारासुटको प्रयोग गरिन्छ भन्ने विषयमा। हवाई जहाजबाट हामफाल्दा प्यारासुटको प्रयोग गरिन्छ किन? प्यारासुटको छाता जस्तो भागमा माथिबाट हामफाल्दा हावा भरिन गई सुरुमा चाहिँ गुरुत्वाकर्षण शक्तिमा अवरोध उत्पन्न हुने हुँदा जमिनमा सुस्त र सुरक्षापूर्वक अवतरण गर्न सकिन्छ। त्यसैले प्यारासुटको प्रयोग गरिन्छ हवाईजहाजबाट हामफाल्नको लागि। पानीमा तेल किन खुल्दैन? दुई पदार्थहरू एक आपसमा घुल्नका लागि तिनीहरूको अणुको संरचना उस्तै हुनुपर्दछ। पानीको अणुको संरचना पोलार अर्थात ध्रुवीय हुन्छ। यसकारण पानीमा त्यस्ता पदार्थहरू मात्र घुल्छन् जसको अणुको संरचना आयोनिक हुन्छ। नुन, चिनी, मिश्री आदिका अणुको संरचना आयोनिक हुने हुँदा यो पानीमा सजिलै खुल्दछ, तर तेलको अणुको संरचना पानीको अणुको संरचना भन्दा फरक हुन्छ। तेलको अणुको यस्तो बनावटलाई कोभ्यालेन्ट भनिन्छ, त्यसैले पानी तेलमा घुलिँदैन अर्थात् खोलिँदैन। फलाम, अर्को फलामको विषयमा अर्को हामी तपाईँलाई जानकारी या विज्ञान प्रश्न त सुनाउँछौ। फलामको सियो पानीमा डुब्छ तर विशाल फलामको जहाज पानीमा उत्रिन्छ किन? कुनै वस्तु पानीमा उठाउँदा त्यो त्यति नै हलुका हुन्छ जति भार बराबर उसको पानी बराबरको पानी त्यस वस्तुले विस्थापन गर्न सक्छ। आर्किमिडिजको यही सिद्धान्त अनुसार सियो अटाउने पानीको भार सियोको भारभन्दा कम हुन्छ, तर जहाजले विस्थापित गर्ने पानीको भार जहाजको भन्दा बढी हुन्छ। त्यसैले फलामको सियो पानीमा डुब्छ तर फलामकै जहाज चाहिँ डुब्दैन। आजको लागि अन्तिम विज्ञान प्रश्नोत्तर, खुर्सानी सुँग्दा किन हाच्छिउ आउँछ? हाच्छिउ सधैँ हाम्रो नियन्त्रण बाहिरको कुरा हो। कहिलेकहीँ हाम्रो नाकभित्र धुलो र अन्य केही ससाना वस्तुहरू छिर्ने गर्छन्, यसैले गर्दा हाम्रो नाकको भित्री भाग चिलाउने गर्दछ। त्यसरी चिलाउने धुलोका कणहरूलाई हटाउन हामीलाई हाच्छिउ आउने गर्दछ। खुर्सानी मरिच जस्ता वस्तुहरूमा पनि नाक चिलाउने रसायनहरू हुन्छन्, तिनीहरू नाकमा पुग्नसाथ चिलाउने गर्छन् अनि हाम्रो नाकले तिनीहरूलाई पनि हटाउने खोज्छ। त्यही भएर ती सुक्ने बित्तिकै हामीलाई हाच्छिउ आउँदछ। प्रिय श्रोता मित्र, अब भने हामी तपाईँलाई गीत सुनाउनुतर्फ लानेछौँ, त्यसपछि हामी तपाईँलाई केही अनौठा जानकारीहरूतर्फ लान चाहन्छौँ। त्योभन्दा अगाडि चाहिँ हामी गीत सुन्नेछौँ, हामी साना साना नानी दशा ग्याल्बमबाट।

प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम मजुरीमा हुनुहुन्छ र मैले अघि तपाईँलाई भनिसकेको छु कि अब भने हामी तपाईँलाई केही अनौठा जानकारीहरू सुनाउनेछौ र सुरुमा रहेको छ सूर्यको प्रकाशको विषयमा। धेरै बेर सूर्यको प्रकाशमा बसिरहँदा हामीलाई पोलेको अनुभव हुन्छ। सूर्यको वरिपरिको तापक्रम चाहिँ 5500 डिग्री सेल्सियस छ भने यसको मध्यबिन्दुको तापक्रम चाहिँ 13 मिलियन डिग्री सेल्सियस छ। आँप 5000 वर्ष अघि भारतबाट उत्पादन हुन थालेको मानिन्छ। आँपको रूख 100 फिटसम्म अग्लो हुन्छ। विन्ड मिल हावाबाट विद्युत उत्पादन गर्ने मेसिन हो। यो पंखा जस्तै हावामा घुम्छ। अनि आयरल्याण्डमा रहेको विन्ड मिल घडीको दिशामा घुम्छ, तर संसारका सबै विन्ड मिल घडीको विपरीत दिशामा हुन्छन्। फुटबल खेल चीनबाट शुरू भएको हो अनि यो ईसापूर्व 476 पहिलो पटक फुटबल खेलेको इतिहास पाइन्छ। त्यतिखेर यसलाई सुजु भनिन्थ्यो अनि कपडाको डल्लो बनाएर खेलाड़ीहरूले खुट्टाले हान्दै बल खेल्थे। प्रतिस्पर्धाका रूपमा फुटबलको विकास भएपछि मात्रै गोल पोस्ट राख्न थालिएको हो। त्यसै गरेर अर्को रहेको छ, हामीले घड़ीको विज्ञापन त अवश्य नै देखेका छौं। प्राय घड़ीको विज्ञापनमा 1:08 1:10 मिलाएर राखिएको हुन्छ। यो समय देखाउनुमा केही कारण छन्। जब घड़ीमा यो समय सेट गरिन्छ त्यतिखेर घड़ी हाँसिरहेको जस्तो देखिन्छ। यसले हेर्नलाई पनि अनि हेर्ने मानिसलाई पनि सकारात्मक सन्देश दिन्छ अनि यो भी आकारमा हुन्छ, जुन चाहिँ विजयको सन्देश पनि हो। अनि श्रोता मित्र, भने हामी तपाईँलाई अंग्रेजी सामग्रीतर्फ लान चाहन्छौ र त्यसपछि हामी तपाईँलाई बाइबल सामान्य ज्ञान पनि केही सुनाउनेछौ। डियर लिसनर्स अफ गुड न्युज एफएम 105.1 एन्ड 105.6 पोखरा, वुड लाइक टु प्रेजेन्ट यु बाइबल फ्याक्ट्स फर टुडे। विल बी प्रेजेन्टिङ यु बाइबल ट्रिभिया इन नेपाली एन्ड बाइबल फ्याक्ट्स इन इङ्ग्लिस। दिस इज द इङ्ग्लिस सेगमेन्ट अफ मजुरी प्रोग्राम। सो नाउ लेट्स प्रोसिड टु बाइबल फ्याक्ट्स फर टुडे। पाम ट्रिज वेयर अ नेसनल सिम्बल अफ भिक्ट्री एन्ड रिजोइसिङ। द पिपल हु वेभ्ड पाम ब्रान्चेस एट जिजस इन्टर्ड जेरुसलेम वेयर देयर फोर मेकिङ अ पोलिटिकल स्टेटमेन्ट। Cedar wood were prized for its durability and was used in major building projects. Ships' masts were also made of cedar wood. The finest cedar wood came from the cedars of Lebanon, and we can read about this in the Bible in Songs of Songs chapter 5 verse 15. Then we read about the Bible times. Let me share with you about flax. In the Bible times, flax was the only plant grown for cloth, FLAX, flax. Plants were pulled up by the root and laid out to dry, often on the flat roofs of houses. We can read about this in Joshua chapter 2 verse 6. Linen cloth were made from the stems of the plant. Identifying plants in the Bible is difficult because the plants found in the Middle East today were not necessarily native to the region in Bible times. Acacia tree flourished in the desert, providing the Israelites with timber for the construction of the tabernacle and its furnishing. Several times of fruit is mentioned, which has characteristics similar to an apple. It has been suggested that Proverbs, apples of gold could be apricots, and this should be the translation elsewhere. There is no evidence that the apricot was known in biblical times. Grapes, melons, cucumbers were a source of much needed liquid during the dry summer months. God's agricultural principles laid down in Leviticus are proven practice to this day.
This include leaving a field fallow every 7 years to aid conservation of the soil. Another principle was not to plant two different crops in one field. When poorer people had gardens in the villages, they used them to grow vegetables and herbs. Next Bible facts, and this is the last Bible facts for today. Green pastures are not a permanent site in Israel, but last only for a short while after rain. Grass is thus a fitting symbol for the temporary nature of human life. And we can read about grass and nature of human life in Psalms chapter 10 verse 5 through 6. Dear listeners, thank you for listening to Good News FM and watching on YouTube. Please like, share, comment and subscribe our channel for more video contents similar to this. Now we'll be back to Nepali Bible Trivia. प्रिय श्रोता मित्र, अब भने हामी तपाईँलाई बाइबल सामान्य ज्ञानतर्फ लान चाहन्छौँ. प्रभु परमेश्वरको सन्दुक बोक्ने पुजारीका पैताला यर्दनको पानीमा छुने बित्तिकै के भयो? यसको उत्तर रहेको छ, पानी आदम सर्नेर थामिएर एउटा रास भएर अडियो. योशू 3:16. इजरायलीहरूले एमोरीहरूलाई कुन ठाउँमा विजय साथ पराजित गरे? यसको उत्तर हो गिबोनमा. योशू 10:10. प्रिय श्रोता मित्र, आज तपाईँलाई हामीले योशूको पुस्तकबाट केही बाइबल सामान्य ज्ञान सुनाइरहेका छौं. इजरायलीहरूले तरवारले मारेका भन्दा बेसी स्वर्गबाट झरेको कुन चीजले मरे? असिनाले मरे. सूर्य र चन्द्रले कसको आदेश मानेर इजरायलीहरूको प्रतिशोध नउन्जेलसम्म थमेर बसे? योशूको आदेश मानेर. यस कुरालाई तपाईँले योशू 10:12-13 पढ्न सक्नुहुन्छ. प्रिय श्रोता मित्र, हामीसँग अन्य सामग्री पनि रहेका छन्, तैपनि समय अभावको कारणले गर्दाखेरि आज हामी तपाईँलाई यो बाइबल सामान्य ज्ञानलाई चाहिँ हामी यतिकै राख्न चाहन्छौं. र हामी भन्न चाहन्छौं कि तपाईँले आफ्नो जीवनमा प्रभु येशू ख्रीष्टलाई चिन्नु भएको छैन भने गुड न्यूज अफएममा प्रसारण हुने अन्य प्रसारणहरू मार्फत तपाईँले प्रभु येशू ख्रीष्टलाई चिन्ने प्रयास गर्नुहोस्. अनि यदि चिन्नु भएको छ भने हामी एकदमै खुसी छौं कि तपाईँले प्रभु येशू ख्रीष्टलाई चिन्नु भएको छ अनि आत्मिक रूपमा अघि बढ्दै जानुहोस् भन्ने हामी चाहना गर्दछौ. प्रभु येशू ख्रीष्टले आफ्नो जीवन सम्पन्नको लागि चाहिँ तपाईँले यदि चिन्नु भएको छैन भने यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ. हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पाप निम्ति उहाँको अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ. म तपाईँ येशू ख्रीष्टलाई यही घडी मेरो जीवनको प्रभु र मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु. म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे प्रभु येशू आउनुहोस्, आमेन. प्रिय श्रोता मित्र, तपाईँले यिनै शब्दहरूलाई समावेश गरेको प्रार्थना गरेर प्रभु येशू ख्रीष्टलाई आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ. र यदि तपाईँले निम्त्याइसक्नु भएको छ भने, ख्रीष्ट येशूलाई प्रभु र मुक्तिदाता भनिसक्नु भएको छ भने, साँचो रूपमा ग्रहण गरिसक्नु भएको छ भने, अब तपाईँले यही क्षणमा येशूसँग एकुदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ र अनन्त जीवनको भागीदार बन्नुभएको छ. अनि मित्र, हामी आशा गर्छौं आज प्रस्तुत गरेका कुनै न कुनै विषयद्वारा तपाईँले अवश्य पनि आशिष र ज्ञान प्राप्त गर्नुभएको छ. सो विषयमा तपाईँले हामीलाई जानकारी दिनुभयो भने हामी अत्यन्तै खुसी हुनेछौं. कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। अनि श्रोता, अहिले तपाईँलाई हामी सोध्न चाहन्छौँ कि तपाईँ अहिले कस्तो अवस्थामा हुनुहुन्छ? यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौँ कि आफ्नो हृदयमा नियाल्नुहोस्। साँझो खुशी र आनन्द तपाईँको हृदयको मजिरेमा प्रभु येशू ख्रीष्टले हालिदिइसक्नु भएको छ, किनभने उहाँले मात्र कुनै पनि मानिसलाई निराशामा आशा दिनुहुन्छ, जस्तोसुकै मानिसलाई भए पनि दुःखमा शान्ति दिनुहुन्छ अनि समस्या पर्दा पनि उपाय दिनुहुन्छ र तपाईँलाई पनि अवश्य दिनुहुन्छ. हामीले त यस कुरालाई नियमित रूपमा आफ्नो जीवनमा अनुभव गर्दै आएका छौं र अब तपाईँले पनि यो कुरालाई अनुभव गर्नुहोस् भन्ने हाम्रो चाहना छ. परमेश्वरले तपाईँको जीवनमा साँचो शान्ति र आनन्द हालिदिनु भएको होस्। र श्रोता, आऊ भने हामी तपाईँलाई हाम्रो ठेगाना बताउन चाहन्छौ. हाम्रो इमेल रहेको छ yesukasandesh@gmail.com, yesukasandesh@gmail.com. अनि फेसबुक पेज रहेको छ मझेरी प्रोग्राम, फेसबुक आइडी हो मझेरी सन्देश. अनि हामीलाई तपाईँले
मोबाइलमा पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ. यसको नम्बर रहेको छ मोबाइल नम्बर 9813037602 98 13 0 37 602. अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ. हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि मजेरी कार्यक्रमको आगामी श्रृंखलामा साथ दिनुहुनेछ. तबसम्मलाई गुड इज एफएम सुन्दै गर्नुहोला. जय मसीह.

0: यो गुड न्युज एफएमबाट आउने गुड न्युज प्रवासी सन्देश कार्यक्रम चाहिँ मलाई असाध्यै मन पर्छ हौ नाति।
1: होइन हजुरबा, यो गुड न्युज प्रवासी सन्देश कार्यक्रम चाहिँ तपाईँलाई किन अति मन पर्छ?
0: ल सुन नाति, प्रवासमा रहेका छोरा छोरीको आवाज सुन्न पाइन्छ, आशिष सुन्न पाइन्छ, त्यति मात्र कहाँ हो र हाल खबर बुझ्न पाइन्छ, त्यही भएर मलाई यो कार्यक्रम अति मन पर्छ।
2: टाइम चेक, यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरले किन खराब कुराहरू हुन दिनुहुन्छ? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 12 यहाँहरूलाई स्वागत छ। जीवन कहिले काहीँ धेरै गाह्रो हुन सक्छ, हामीले चाहेको जस्तो परिस्थिति सधैँ नहुन सक्छ। हाम्रो जीवनमा समय समयमा यस्ता परिस्थितिहरू आउँछन् जसले हामीलाई धेरै चोट र पीड़ा दिन्छ। धेरै पटक क्रिश्चियनहरूले यो प्रश्न सोधेका छन्, परमेश्वरले किन यी कुराहरू हुन दिनुहुन्छ? प्रिय श्रोता, यो एकदमै राम्रो प्रश्न हो र एउटा यस्तो प्रश्न जसको राम्रोसँग सोच विचार गरेर उत्तर दिनुपर्छ। केही क्रिश्चियनहरू केवल यो भन्नमा सन्तुष्ट छन् कि परमेश्वरको बुद्धिको विशालता कसैले बुझ्न सक्दैनन् र त्यो उहाँका मार्गहरू हाम्रो बुझ्ने क्षमता भन्दा बाहिर छन्। अवश्य पनि यसमा केही सत्यता छ, परमेश्वरको बुद्धि हाम्रो बुद्धि भन्दा धेरै ठूलो छ। तर मलाई विश्वास छ कि त्यहाँ केही छ जसलाई तपाईँ र म बुझ्न सक्षम छौ र त्यो हो परमेश्वरको हामी प्रतिको निस्वार्थ प्रेम। आज हामी त्यही कुराको बारेमा कुरा गर्न गइरहेका छौ, चोट र पीड़ाले भरिएको संसारभित्र परमेश्वरको प्रेम कसरी प्रदर्शन गरिन्छ। अदनको बगैँचामा र आदमको पापबाट यो स्पष्ट हुन्छ कि परमेश्वरले हामीलाई जीवनमा आफैले छनौट गर्ने स्वतन्त्र इच्छा दिनुभएको छ। हामी परमेश्वरले हामीलाई दिनुभएको निर्देशनहरू पालना गर्न र उहाँका अद्भुत आशिषहरू अनुभव गर्न छनौट गर्न सक्छौ, वा हामी परमेश्वरको योजनाहरूलाई अस्वीकार गर्न सक्छौ र हाम्रो अविश्वासको कारणले परिणामहरू भोग्न सक्छौ। असल र खराबको रूखबाट नखानु भन्ने परमेश्वरको आज्ञालाई व्यवस्था गर्ने आदमको निर्णयले विनाशकारी परिणामहरू निम्त्यायो, जुन आज पनि छँदैछ। भजन संग्रहको पुस्तक 36 अध्यायको 5-6 पद, हे परम प्रभु, तपाईँको कृपा स्वर्गसम्म फैलिएको छ, तपाईँको विश्वसनीयता आकाशसम्म, तपाईँको धार्मिकता विशाल पहाड़हरू जस्तै छ, तपाईँको न्याय अगाध समुद्र जस्तै छ। हे परम प्रभु, तपाईँले मानिस र पशुलाई जोगाई राख्नुहुन्छ। यो एउटा सुन्दर पद हो, तर जब हाम्रो हृदय परिवारको सदस्य वा नजिकको साथीमाथि आइपरेको भयानक दुःख र समस्याले टुटेको हुन्छ, तब हामी आकाश जत्तिकै उच्च र समुद्र जत्तिकै गहिरो परमेश्वरको विश्वास योग्य प्रेमलाई कसरी व्याख्या गर्न सक्छौ? किन परमेश्वरले तिनीहरूलाई बचाउनु भएन र त्यो समस्या हुनबाट रोक्नु भएन? त्यो प्रश्नको जवाब खोज्नुको सट्टा हामीले हाम्रो जीवनमा हस्तक्षेप गर्न र दुःख घटना स्वीकार गर्न मद्दत गर्ने परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। व्यवस्थाको पुस्तक 1:6, बलिया र साहसी हो, यिनीहरूसित नडराओ र चासित नहो, किनभने परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ, उहाँले तिमीहरूलाई कहिले छोड्नु हुने छैन न त त्याग्नुहुनेछ। प्रिय श्रोता, जीवनमा हामीले अनुभव गर्ने सबै पीड़ा र दुःखको समयमा परमेश्वरले हामीलाई कहिले छोड्नुहुन्न, उहाँ सधैँ हाम्रो साथमा हुनुहुन्छ, हामीलाई सान्त्वना र आशा दिनुहुन्छ। रोमीको पुस्तक 12:15, आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो। हाम्रो खुशीको क्षणमा परमेश्वर हामीसँग हुनुहुन्छ, हामीले महसुस गर्ने आनन्द र खुशी बाँड्दै हुनुहुन्छ, र जब हामी दुखी हुन्छौ उनी पनि हामीसँग हुनुहुन्छ, हामीलाई अंगालो हालेर सान्त्वना दिनुहुन्छ। परमेश्वरको प्रेमको बारेमा सत्य यो होइन कि उहाँले हामीलाई पीड़ा वा दुःख बिनाको जीवन प्रतिज्ञा गर्नुहुन्छ। उहाँको प्रेमले हामीलाई के प्रतिज्ञा गर्छ भने, हामी ती कठिन समस्याहरूबाट गुज्रिरहेको बेलामा उहाँ हाम्रो साथमा हुनुहुनेछ, र जब हामी उहाँमा भरोसा राख्छौ उहाँले अन्तत हामीलाई हाम्रो अन्धारो दिनहरूबाट मुक्त गर्नुहुनेछ, उहाँको आनन्द र शान्तिले भरिएको जीवनमा फर्काउनुहुनेछ। भजन संग्रहको पुस्तक 30:11, तपाईँले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो, तपाईँले मेरो भाङ्गाको वस्त्र फुकालिदिएर आनन्द पहिराइदिनुभयो। परमेश्वरमा कहिले हार नमान्नुहोस्, उहाँको कहिले अन्त नहुने प्रेममा भरोसा राख्नुहोस्। तपाईँले सामना गरिराख्नु भएको कठिन समस्याहरूमा उहाँको प्रेमलाई साथ दिन दिनुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: स्पार्क माई फेथ, जुगु विश्वास के चमक हया बिउ।
5: परमेश्वर के भलसा तल धासा स्थिरता हुई। जय मसीह जोजल बाजी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवनिया छेद श्रृंखला भाग दुई के छी सकसित सुधा छिगु जीवनिया निश्चयता मरुगु खला छी छनु निनु यु लागि व्याज्या सुनु गुदु यो चुनौती या अवस्था या त सामना याय त बुद्धि वो शक्ति गनदै धका छी विचार याना सुनु गुदु छिगु जीवने अलमल श्रया स्थिरता जागु येका सुनु दु यो समस्या समाधान याय कुत याय बोले त छि त निरन्तर चिन्ता जुया चुङ्गु या स्थायी समाधान जी छि त बिमास्ते हो छक याय सेकी ढुङ्गा छि माला चुङ्गु स्थिरता छिगु हे जुई वो ज्या धैगु परमेश्वर या त भलसा याएगु ख एर्मिया झिन नेगु अध्यायु नेगु पदे धया त गुदु धन्य ख वो मनु गुमिसिन परमप्रभु यागु भलसा काई गुमसिगु आशा परमप्रभु ख परमेश्वर वे कैके भलसा तेगु लेकाई पिन्त थगु आशीर्वाद बिकेगु वचन ब्या दिगु दु झिस परमेश्वर या त भलसा यही बोले झिस जीवने माला चुङ्गु स्थायी तो लुइके फै एर्मिया झिन नेगु अध्याय च्यागु पदे धया त गुदु वो खुसी सिथे पिना तगु सीमा थे ख गुकिया हा ल ताक न्याना वङ गुदु तानो बोले वो ग्याई मखु छा दासा वो यागु ह न्याब्ले वामसे चुने वो न्याब्ले फल बिया चुने छि परमेश्वर या त भलसा याइगु लेइ बोले छिगु जीवने गथे जुइ धका थुगु पद बया न्याइ थो सिमाया हा ख बुकी सिमाया त बेसना सुने ठुकी सीमा भुया भए त वो विकास या त ल वो पोषक तत्व नबी सिमाया स्थायित्व वो स्वास्थ्य या नीति हान महत्वपूर्ण भूमिका मिटी ल अपुग वैगु थासे गथे कि खुसिया सिथे सीमा पी बोले वो सीमा बालाई बललाई सुखाया इले न सिमाया ह वाउसे चुने अले सीमा अप्प फल बी परमेश्वरिया इच्छा दैगु छौ जीवने यक्कु फल बीमा धका ख परमेश्वरिया त सोया थगु क्षमता भलोसा याइपि मनुदेगु जीवने सुखाया इले थे थगु जमखमया परिस्थिति तस्क थाकु कि अले सुना परमेश्वरिया त भलोसा याइ पिनिया परिस्थिति इमगु पक्षे मजुसा बलाना मुने फै परमेश्वर के भलोसा याइ पिन त वे कया शक्ति लिसे स्वानाबी गुबले छिमगु हा वे कया के थुना बिल्के छिमगु जीवने स्थायित्व जुई झिंझाको अध्याय छगु निगु पदे धाट गुडो हे परम प्रभु जी छित गुलिएका छिजिगु बल ख परम प्रभु जिगु नीति लोदी थे ख परम प्रभु जिगु किल्ला ख जित उद्धार म ख जिमी परमेश्वर जिगु नीति लोदी थे ख गुकी जित रक्षा याई वे क जिगु ढाल ख जित बसे याई गु शक्ति ख सदन काय गु था ख छि विश्वास या माध्यम परमेश्वर लिसे स्वापु तै बोले छि छगु अचल लोदी लिसे स्वापु तै जीवने गुब्ले न बाफे वे बोले छि त परमेश्वर वे क या त बलसा यही पिन्त सुरक्षा या बस व्याधिगु पाखे तापाके मखु नापागु पत्रुस न्यागु अध्यायु खुगु नेगु पदे धारोडो उकी छिपे दक्ले त धम परमेश्वर यागु न्यने छि धपे जोया छ अले वेकल छनु छिम त धङ्का दि थगु फुक्क दुख वेकया न्यने तया ब्यू छादासा वेकल हे छिमगु सुसा कुसा यानादी जीवने वोइगु बाफे न छिमत वेके बीमते परमेश्वर या न्योने थ थम नम्रजु निथ पार्याए त छित वोइगु शक्ति मा धका लुमंका दिस आछि दुने कुबिया चंगु दक्को कु परमेश्वर या त ल लाना दिस वेक या त छिगु नीति कु कुबिगु अनुमति दिया दिस अले छि थाथे थो सीमा जुया दिस थो पिनिगु शक्ति सया मासा न फुक्म परिस्थिति बालना वै थमियो वचन नेना दिगुले छित परमेश्वर सुब्या बिमा जयमसे नेनामिपी छिमस नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केना दिम सोमन भिक्टर चोया दिगु हसना जिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जयमसी।

0: जय मसी म कलाकार चिप्ले बाजे तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट म त सुन्छु तपाईँहरू पनि सुन्नुहोस् है ग्याटे।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस् हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाइ, हामीले निरन्तर रूपमा भजन संग्रहको पुस्तकलाई चाहिँ अध्ययन गरिरहेका छौं। यी भजन संग्रहहरूको अध्ययन गर्दै गर्दाखेरि चाहिँ हामीले धेरै ठाउँमा दुःख, पीड़ा, प्रार्थना र आशाको भाव चाहिँ देखिरहेका छौं र साथै परमेश्वरको महानतालाई पनि हामीले देख्न पाएका छौं। अनि दाइ, आजको अध्ययनमा चाहिँ हामी विशेष गरिकन यो मुख्य भागमा अथवा भनौं यो मुख्य विषय चाहिँ आजको अध्ययनको निम्ति चाहिँ के हुनेछ त
2: भाइ? आजको अध्ययनमा पनि हामी दाउदले आफ्नो गहिरो पीड़ा र संघर्षको बीचबाट परमेश्वरलाई पुकारेका, उनले आफूलाई गहिरो पानीमा डुबिरहेको मानिस जस्तै अनुभव गरेका तर त्यस अवस्थामा पनि परमेश्वरमा दृढ रहेको कुरालाई यो अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
1: यसको अर्थ दाइ, साँचो विश्वास भनेको समस्या नभएको अवस्था होइन तर समस्याको बीचमा पनि परमेश्वरमाथि भरोसा गर्नु रहेछ, यही होइन र दाइ?
2: हो भाइ, तपाईँले एकदम ठिक कुरा भन्नुभयो। आजको यो अध्ययनमा हामी हरेक अवस्थामा परमेश्वर प्रतिको भरोसा र परमेश्वरको राज्य

0: र उहाँको धार्मिक शासनको आशालाई थाहा गर्नेछु।
1: कति सुन्दर सन्देश रहेछ दाई। आज धेरै मानिसहरू निराश, अन्याय, एक्लोपन र भविष्यप्रतिको डरमा चाहिँ बाँचिरहेका छन्। यस्तो अवस्थामा यी भजनहरूले आशा र साहस चाहिँ दिन्छ भन्ने कुरालाई म विश्वास गर्दछु।
0: हो नि त भाइ, त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँ कुनै बोझ, पीड़ा वा संघर्षको बीचमा हुनुहुन्छ भने आजको अध्ययनले तपाईँलाई सम्झाउनेछ कि परमेश्वरले तपाईँलाई बिर्सनु भएको छैन। उहाँ अझै पनि तपाईँको पुकार सुन्नुहुन्छ। त्यसैले आउनुहोस्, यही कुरालाई मनमा राख्दै परमेश्वरको वचनलाई ध्यानपूर्वक सुनौ।
2: त मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 69-72 अध्यायसम्मबाट देख्न गइरहेका छौं। त सबभन्दा पहिले हामी देख्नेछौ भजन संग्रह 69 अध्यायबाट। यसको मुख्य विषय हो ख्रिष्टको जीवनको मौन सालहरू। मित्र, यो महान मसीह बारेको मेसाइनिक साम हो। यो दाउदको अर्को भजन हो अनि यो अद्वितीय छ, किनभने यसले प्रभु येशु ख्रिष्टको जीवनमा ती मौन सालहरूसँग, मौनका समयहरूसँग व्यवहार गर्दछ। भजन 22 अध्यायपछि यस भजन 69 अध्यायलाई सबभन्दा धेरै नयाँ नियममा उद्धृत गरिएको छ। भजन संग्रह 22 अध्यायले ख्रिष्टको मृत्युसँग व्यवहार गर्दछ भने भजन संग्रह 69ले ख्रिष्टको जीवनसँग व्यवहार गर्दछ। म जब कलेजमा विद्यार्थी थिएँ, मेरो ध्यान यो भजनतिर आकर्षण गरिएको थियो। त्यस बेलादेखि नै यो भजन मेरो अति नै मनपर्ने भजन हो। मित्र, मैले पहिले पनि भनिसकेको छु कि भजनको उद्धृत गर्ने सम्बन्धमा सबभन्दा धेरै नयाँ नियममा भजन 22 अध्यायको र दोस्रो स्थानमा भजन 69 अध्याय छ। यो भजन युहन्ना रचित सुसमाचारमा, रोमीमा, मतीमा, मर्कुसमा र लुका र प्रेरितहरूका कामका पुस्तकमा उद्धृत गरिएको छ। यो भजनले हामीलाई ख्रिष्टको बालक कालको, किशोरवस्थाको मौन सालहरूको बारेमा बताउँछ, जुनको बारेमा सुसमाचारहरूले व्यवहारिक रूपमा केही पनि बताउँदैन। डाक्टर लुकाले हाम्रा प्रभु येशु ख्रिष्टको जीवनमा उहाँ 12 वर्षको हुनुहुँदा समयको एउटा घटनाको बारेमा बताउँछन्। त्यसपछि हामी उहाँको बारेमा, उहाँको उमेर करिब 30 वर्ष नपुगिन्जेलसम्म केही पनि जान्दैनौ। त्यो बीचको अन्तरालको मौनका बारेमा नि के, त्यो मौन समयको बारेमा नि के भन्दा यो भजनले त्यस समयका केही विवरणहरूको भरिदिन्छ, आपूर्ति गरिदिन्छ। हामी नासरतमा ख्रिष्टका केही अन्धकारका दिनहरू र क्रुसमा उहाँका अन्धकार यानी खराब घडीहरूका देख्छौ। उहाँका प्रतिशोधी श्रापित प्रार्थना वास्तवमा न्यायको लागि चित्कार थियो, पुकार थियो। यो भजन उहाँको तिरस्कार र इन्कारको भजन हो। आउनुहोस् भजन संग्रह 69 अध्याय पद 1, यहाँ यस प्रकार लेखिएको छ, हे परमेश्वर मलाई बचाउनुहोस् किनकि पानी मेरो घिस्रैसम्म आइसकेको छ। यो कुराको ध्यान दिनुहोस् कि उहाँ कति धेरै दुःख कष्ट भोग्नुभयो। क्रुसमा उहाँको शारीरिक कष्ट दुःख अति नै खराब थियो, तर म सोच्दछु कि पृथ्वीमा उहाँले भोग्नुभएका कष्टहरू असहनीय थियो। मलाई लाग्छ यदि हामी धेरैले उहाँको आफ्नो जीवन अवधिमा भोग्नुभएका कष्टहरू पाए, हामी आफ्ना जीवनको अन्त गर्नेथ्यौं। मित्र, उहाँले यो गर्नुभएको, भोग्नुभएको कष्ट असहनीय छ। क्रुसमा हाम्रा प्रभुका आखिरी 3 घण्टामा उहाँ संसारका पाप उठै लाने थुमा बन्नुभयो अनि त्यस बेला उहाँ हाम्रा पापको लागि पाप बनाइनुभयो। यद्यपि उहाँले आफ्नो जीवनकालमा दुःख भोग्नु भए तापनि, जुन हामी देख्छौ, त्यस उहाँका कष्टहरूमा उद्धार गर्न सक्ने गुण थिएन। उहाँले दीनता तिरस्कारको स्थान लिनुभयो र उहाँले यो स्वैच्छिक रूपमा लिनुभयो। मानवताको नातामा ख्रिस्टले आफैलाई सीमित पार्नुभयो। यसको ठिक विपरीत जब प्रभु येशु ख्रिष्ट मानिस बन्नुभयो उहाँले आफै स्वयंलाई कम गर्नुभयो, उहाँले आफैलाई दिन बनाउनुभयो। यस स्थितिमा उहाँ चित्कार छोड्नुहुन्छ, यिनीहरू कष्टका बाढहरू हुन् जुन प्रभु येशु गाईको गोठमा डोरमा जन्मनु भएको समयदेखि शुरू भएको थियो। त्यो गोठको डोरमा जन्मनलाई उत्तम स्थान थियो किनभने त्यस रातमा के भए थियो त्यसको सिर्फ गाईहरूले बाहेक कसैले देख्न सकेन। ती पशुहरू पौवामा खच्चाखच भरिएर रहने कटके आँखाले हेर्ने भीड़हरू भन्दा उत्तम थिए, तर गोठको डोरमा उहाँले आफ्नो जीवन कष्टहरूमा आरम्भ गर्नुभयो। त्यहाँबाट नै उहाँको जीवनको कष्ट आरम्भ भए थियो। अहिले हामी नासरतमा जान्छौं जहाँ उहाँ हुर्कनु भएको थियो। हामीलाई भनिएको छ भजन संग्रह 69:3 म रुँदा रुँदा थाकिसके, मेरो घोक्रो सुकेको छ, मेरा परमेश्वरको बाटो हेर्दा हेर्दा मेरा आँखा टटाइसके। ती 30 वर्ष अवधिमा त्यहाँ 30 समयहरू थिए उहाँका आँखा रुँदा रुँदा राता भएका थिए। अर्को पदले हामीलाई भन्दछ कि किन उहाँका आँखा रुँदा रुँदा राता भए। 4 पदमा हेर्नुहोस्, बिना कारण मलाई घृणा गर्नेहरू मेरो शिरका कपाल भन्दा ज्यादा छन्, झुटा कुराले मसँग दुश्मनी गरेर मलाई टुक्र्याउन खोज्नेहरू बलवान छन्, तब मैले नलुटेका चीजहरू फिर्ता गर्नु पर्यो। मित्र, यो पद योहन्ना 15:25 उद्धृत गरिएको छ, भनिएको छ यहाँ योहन्ना 15:25, तर तिनीहरूले मलाई बिना कारण घृणा गरे भन्ने व्यवस्थामा लेखिएको वचन पूरा होस् भनेर नै यो हुन आएको हो। प्रभुले यो पदको उद्धृत गर्नुभयो र आफै स्वयंको निम्ति लागू गर्नुभयो। प्रभुका शत्रुहरूले बिना कारण उहाँलाई घृणा गरे। अर्को शब्दमा तिनीहरूको घृणाको लागि कुनै कारण थिएन। रोमी 3:24 पनि भन्छ, उहाँको अनुग्रहले ख्रीष्ट येशूमा भएको उद्धारद्वारा तिनीहरू सित्तैमा धर्मी ठरिन्छन्। सित्तैमा धर्मी ठरिनु भनेको बिना कारणै धर्मी ठरिनु भनेको जस्तै हो। प्रभुले ममा कुनै गुण पाउनु भएन। प्रभुले भन्नु भएन कि त्यो फुच्चे प्रचारक असल मानिस हो र म उसलाई धर्मी ठहराउँछु। बरु उहाँले भन्नुभयो ऊ दुखी निन्दित पापी मानिस हो, उहाँले म भित्र कुनै कारण बिना नै धर्मी ठहराउनु भयो। अहिले यो भजनले हामीलाई भन्दछ कि तिनीहरूले ख्रीष्टलाई बिना कारण घृणा गरे ताकि म बिना कारण नै धर्मी ठहरिन सकौं। ओ, यो कस्तो महान सत्यता छ। अनि पद 5 भनिएको छ, हे परमेश्वर, तपाईले मेरो मूर्खता जान्नुहुन्छ र मेरा पापहरू तपाईँबाट लुकेका छैनन्। अमित, यो पद कसरी प्रभुको निम्ति लागू हुन सक्छ? तपाईले यो कुराको ध्यान दिनैपर्छ कि उहाँ पृथ्वीमा मानिसको रूपमा आउनुभयो। उहाँ निर्दोष, निष्कोट र पापीहरूबाट अलग हुनुभएको हुनु त हुन्थ्यो, तर क्रुसमा अन्तिम 3 घण्टाहरू उहाँ हाम्रो निम्ति पाप बन्नुभयो। त्यो नै कुरा गेतेसमुनिको बगैँचामा उहाँले सामना गरिरहनु भएको थियो। उहाँले प्रार्थना गर्नुभयो, यो कचौरा हटाउनुहोस्। त्यो कचौरा के थियो? पापको कचौरा थियो, जुन तपाईँ र मेरो अधर्मको कचौरा थियो। उहाँमाथि हालिएको पाप उहाँको निम्ति भयानक थियो। यो स्वाभाविक रूपमा हाम्रो लागि आउँदथ्यो, तर उहाँ धर्मी र पवित्र हुनुभएकोले गर्दा त्यो उहाँको कष्ट भयानक थियो। आगे पद 6-7 भनिएको छ, तपाईँको बाटो हेर्नेहरू मद्वारा शर्ममा नपरून्, हे परमप्रभु सेनाहरूका परमेश्वर, तपाईँलाई खोज्नेहरू मद्वारा अनादरमा नपरून्, हे इस्रायलका परमेश्वर, किनभने तपाईँकै खातिर मैले खप्की सहेको छु, लाजले म भुतुक्क भएको छु। अनि 8 पदमा भन्छन्, मेरा भाइहरूका बीचमा म बिरानो भएको छु र मेरै आमाका छोराहरूमा विदेशी भएको छु। यो पदले मलाई केही त्यस्तो कुरा भन्दछ जुन नत्र त म जान्ने थिइनँ, थाहा पाउने थिइनँ। मरियमसँग अरू बच्चाहरू पनि थिए जुनले सुसमाचारमा यसको बारेमा रेकर्ड गरिएको कुरालाई पक्का गर्दछ। सम्भवत एक दिन तिनका छोराहरू यहुदा र जोसले भन्यो होला, आमा, हामीले केही मानिसहरू यो कुरा गरेका सुनेका छौं कि येशु वास्तवमा हाम्रो खास दाजु होइन। तिनीहरूले भने कि उसको पिता को हो? मित्र, उहाँ आमाका छोराहरूमा पनि विदेशी भए। के तपाईँ सोच्नुहुन्छ कि त्यो खुशीको हर्षित परिवार थियो जुनमा उहाँ बढ्नु भएको थियो? मलाई लाग्छ त्यो अति नै धेरै बेखुसीको दुखी घर थियो। अहिले यो कुराको ध्यान दिनुहोस्, मेरै आमाका छोराहरूमा विदेशी भएको छु, उसको बुबाका छोराहरू होइन, किनभने युसुफ उहाँको बुबा पिता हुनुहुन्न थियो, उहाँ विदेशी हुनुहुन्थ्यो, किनभने तिनीहरू सौतेनी भाइहरू र सौतेनी बहिनीहरू थिए। देख्नुभयो, यो पदले ख्रिस्टको कन्या कुवारी बाटोको जन्मको सिकाउँछ। आगे पद नौमा भनिएको छ, किनकि तपाईँको घरको जोसले मलाई खाएको छ, तपाईँलाई हप्काउने हेक्का खप्की ममाथि आइपरेको छ। यो पद हाम्रो प्रभुले पनि मन्दिरको संकेतमा उद्धृत गर्नुभयो। मन्दिरमा प्रभुले मानिसहरूलाई बलिदानको निम्ति गोरु भेडा र परेवाहरू बेच्ने मानिसहरूलाई देख्नुभयो। उहाँले पैसा साट्नेहरूलाई पनि त्यहाँ पत्ता लगाउनुभयो। उहाँले तिनीहरूलाई डोरीको कोर्रा लिएर धपाउनुभयो। युहना 2:16-17 पदमा भनिएको छ, परेवा बेच्नेहरूलाई उहाँले भन्नुभयो, यहाँबाट यी लैजाऊ, मेरो पिताको घर व्यापारको घर नतुल्याऊ। उहाँका चेलाहरूलाई यो लेखिएको कुरा याद भयो, तपाईँको घरको जोसले मलाई खाइहाल्नेछ। मित्र, यी मानिसहरू धार्मिक थिए र कमिला जतिकै धेरै व्यस्त थिए, तर मित्र, तिनीहरू कमिला जतिकै धार्मिक कार्यमा व्यस्त रहे तापनि वास्तवमा तिनीहरू परमेश्वरबाट टाढा थिए। आगे पद्मा भनिएको छ, उपवास बसिकन जब म रोएर मेरा प्राणलाई चेताए, त्यही चाहिँ मलाई अभिशाप भयो। जब उहाँ उपवास बस्नुहुन्थ्यो र रुनुहुन्थ्यो, उहाँका भाइहरूले यसको लागि उहाँलाई मजाक गर्थे, गिल्ला गर्थे, खिल्ली उडाउँथे। यही नै यो पदले भन्न खोजेको हो। अनि पद 11 भनिएको छ, जब मैले भाँग्राको लुगा लगाएँ, तब म तिनीहरूका निम्ति एउटा उखान बने। तपाईलाई थाहा छ कि त्यस बेलाको हितोपदेश के थियो? त्यस बेला उहाँको बारेमा त्यहाँ कलङ्कको हो हल्ला थियो कि उहाँ अवैध पुत्र हुनुहुन्थ्यो भन्ने कुरामा। अनि 12 पदमा भनिएको छ, मूल ढोकामा बस्नेहरू मेरै कुरा गर्छन् औ म मतवालाहरूको गीत बने। मूल ढोकामा बस्नेहरू चाहिँ शहरका उच्च अधिकारीहरू न्यायाधीशहरू थिए। देख्नुभयो, नासरतमा उच्च ओहदाका मानिसहरू पनि उहाँका विरूद्धमा बोल्दथे। नासरत सानो गाउँ थियो जुनले प्रभु येशू ख्रीष्टलाई ग्रहण गर्दैनथ्यो कि उहाँ परमेश्वरको पुत्र हुनुहुन्थ्यो। आगे भनिएको छ, म मतवालाहरूको गीत बने। मित्र, जडिया मतवालाहरूले पनि उहाँको बारेमा र उहाँको आमाको बारेमा गन्ध फोहोर कुराहरू गर्थे। यो नै नासरतमा उहाँको जीवन थियो। त्यो असल कुरा थिएन। तपाईँलाई थाहा छ कि उहाँले किन यो सबै सहनुभयो? उहाँ त्यस शहरमा हुर्कनुभयो जहाँ उहाँलाई अवैध छोरा भनियो, ताकि तपाईँ र म परमेश्वरको वैद्य पुत्र बन्न सकौं। युहना 1:12 पदमा भनिएको छ, जसले प्रभु येशू ख्रीष्टलाई विश्वास गर्दछ, ग्रहण गर्दछ, उनीहरूलाई परमेश्वरको सन्तान हुने हक दिएको छ। के यो अद्भुत कुरा होइन र? स्वर्गीयमा कोही पनि हुने छैन कि यस फुच्चे मानिसतिर औंला ठहराएर भन्नेछ, ऊ परमेश्वरका पुत्र होइन। त्यहाँ कोही पनि हुने छैन। तपाईँलाई थाहा छ किन? किनभने परमेश्वरको पुत्रले त्यो मेरो निम्ति बोक्नुभयो। उहाँले मेरा पापहरूको लागि दण्ड तिर्नुभयो र हामीलाई, मलाई, तपाईलाई परमेश्वरको पुत्र बनाउनुभयो। आगे पत्रमा भनिएको छ, तर मेरो चाहिँता हे परमेश्वर, तपाई खुशी भएको बेलामा मेरो प्रार्थना तपाईँतिर छ। हे परमेश्वर, आफ्नो करुणाको प्रचुरतामा तपाईँको उद्धारको सत्यतामा मलाई उत्तर दिनुहोस्। यो पद दोस्रो कुरन्ती 6:2 उद्धृत गरिएको छ, जुनले हामीलाई भन्छ, किनभने उहाँ भन्नुहुन्छ, खुशी भएको समयमा मैले तिम्रो कुरा सुने औ उद्धारको दिन मैले तिमीलाई सहायता दिए। हेर, ग्रहण योग्य समय अहिले छ, हेर उद्धारको दिन अहिले छ। अमित्र, सुसमाचार रेकर्डहरूले हामीलाई भन्दछ कि हाम्रा प्रभुले प्रार्थना गर्नुभयो, तर यो भजनले हामीलाई भन्छ कि उहाँले के प्रार्थना गर्नुभयो। आगे 14-19 भनिएको छ, मलाई भासबाट छुटाउनुहोस्, मैले डुब्न नपरोस्, मलाई घृणा गर्नेहरूबाट र गहिरो पानीबाट म छुटौं, पानीको बाढले मलाई नल्याओस्, गहिरो पानीले मलाई नलियोस् र खाल्डाले त्यसको मुखमा माथि नथुनुहोस्। हे परमप्रभु, मलाई उत्तर दिनुहोस्, किनकि तपाईँको करुणा उक्तम छ, आफ्नो कोमल कृपाको प्रचुरता अनुसार म तर्फ फर्कनुहोस्। तपाईँको मुख आफ्नो दासदेखि नलुकाउनुहोस्, किनकि म दुःखमा छु, मलाई झट्टै उत्तर दिनुहोस्। मेरो प्राणकै नजिक आएर त्यसलाई छुटाउनुहोस्, मेरा शत्रुहरूका कारणले मलाई मोल तिरेर छुटाउनुहोस्। म माथिको हकी, मेरो शर्म र मेरो अनादर तपाईँले थाहा पाउनुहुन्छ, मेरो विरोधीहरू सबै तपाईँकै सामने छन्। मित्र, हामी उहाँको खिन्नताको वेदनाको देख्छौं, तर उही समयमा छुटकारा र विजयको उहाँको भरोसा पनि। न गहिराईले न खाल्डोले उहाँलाई केही गर्न सक्छ, उहाँ ती दुःखबाट छुटकारा पाउनुभयो। अनि निम्न 2 क्रूसमा प्रभुका अन्धकार घडीहरूको बताउँछ। 20:21 भनिएको छ, गालीले मेरो मन छिया छिया भएको छ, म ज्यादै बिरामी भएको छु, कसैले मलाई टिटाउँछ कि भनेर मैले हेरे तर कोही भएन, र सान्त्वना दिनेहरू पनि तर भेटाइन। तिनीहरूले मलाई खानालाई पित्त पनि दिए र मेरो तिर्खा मेटाउनलाई तिनीहरूले मलाई सिर्का दिए। मित्र, अहिले यो उहाँको अभिशापयुक्त प्रार्थना हो जुन पद 22 रेकर्ड गरिएको छ। यहाँ भनिएको छ, तिनीहरूका टेबल तिनीहरूका सामने पासो झैं भइहालोस् र तिनीहरूका मिलमिलापका वरिपरि चाहिँ धराप जस्तै होस्। यो पाउलद्वारा रोमीहरूलाई लेखिएको पत्रमा उद्धृत गरिएको छ। रोमी 11:9-10 भनिएको छ, दाउद भन्छन्, तिनीहरूको भोज पासो र धराप र ठेस लाग्ने ढुङ्गा र तिनीहरूलाई बदला लिने कुरो होस्। तिनीहरूका आँखा नदेख्नलाई धमिला हुन् औ तिनीहरूका पिठ्यौं चाहिँ सधैँ निउराइदिनुहोस्। यसपछि आगे पद 25 भनिएको छ, तिनीहरूको छाउनी उजाड भइजाओस्, तिनीहरूका पालहरूमा कोही नबसोस्। यो पत्रुसद्वारा प्रेरित 1:2 यहुदा इस्करियोतीको प्रसंगमा उद्धृत गरेको छ। पद 26-28 भनिएको छ, किनकि जसलाई तपाईँले हिर्काउनुभयो त्यसलाई नै तिनीहरूले खेदो गर्छन् र जसलाई तपाईँले घायल पार्नुभयो त्यसको पीड़ाको तिनीहरू चर्चा गर्छन्। तिनीहरूका अधर्ममा अधर्म थपिदिनुहोस् र तिनीहरू तपाईँको धार्मिकतामा आउन नपाउन्। जीवनको पुस्तकबाट तिनीहरूको नाउँ मेटियोस् र धर्मात्माहरूका साथमा नलेखियोस्। अहिले यो भजन स्तुति प्रशंसाको महिमित गीतसँग अन्त हुन्छ। पद 30 भनिएको छ, स्तुति गाएर म परमेश्वरको नाउँको प्रशंसा गर्नेछु, धन्यवाद चढाएर म उहाँको प्रशंसा गर्नेछु। अनि 34 भनिएको छ, स्वर्गीय र पृथ्वीले उहाँको प्रशंसा गरून्, समुद्र र तिनमा चलहल गर्ने सबैले पनि। ओ, यो कस्तो हालेलुया कोरस हुनेछ जब हरेकले उहाँलाई स्तुति प्रशंसा गर्नेछन्। त्यसपछि हामी अर्को 70 पनि लागिहालौं। यहाँ हामी देख्छौ छुटकाराको लागि तत्काल तीव्र पुकार। यो सुन्दर सानो दाउदको भजन हो। यहाँ खालि 5 मात्र छ। भजन संग्रह 70:1 भनिएको छ, हे परमेश्वर, मलाई झट्टै छुटाउनुहोस्, हे परमप्रभु, मलाई सहायता गर्नलाई आतुरी गर्नुहोस्। यो तत्काल सहायताको लागि पुकार हो, मलाई यो मनपर्छ। अनि पद 5 भनिएको छ, तर म दुखी र दरिद्र छु, म कहाँ चाँडै आउनुहोस् हे परमेश्वर। तपाई नै मेरो सहायक र मलाई मुक्ति दिने हुनुहुन्छ। हे परमप्रभु, ढिलो नगर्नुहोस्। म पनि त्यो दुखी र दरिद्र वर्गमा पर्दछु र उहाँ मलाई यो कुरा थाहा पाएको चाहनुहुन्छ कि उहाँ मेरो सहायक र छुटकारा दिनेवाला हुनुहुन्छ। मेरो मित्र, परमेश्वर गरीब दुखी र दिनको लागि हुनुहुन्छ अनि उहाँ यो दिनमा हाम्रा सहायक हुनुहुन्छ। यसपछि 71 अध्यायतिर पनि लागिहालौं। यो भजन चाहिँ वृद्ध उमेरको भजन हो। सम्भवत यो भजनको लेखक दाऊद थिए र यो भजन लेख्दा तिनी वृद्ध अवस्थामा थिए। 71 अध्याय 4 र 5 पदमा भनिएको छ, हे मेरा परमेश्वर, मलाई दुष्टको हातबाट र अधर्मी र निर्दय मानिसको हातबाट छुटाउनुहोस्, किनकि हे परमप्रभु, तपाईँ मेरो आशा हुनुहुन्छ, मेरो बाल्यकालदेखि नै तपाईँ मेरो भरोसा हुनुहुन्छ। उसले प्रार्थना गर्दछन् र भरोसा गर्दछन् परमेश्वरमा अनि 9 पदमा भन्छन्, बुढेसकालमा मलाई नत्याग्नुहोस्, मेरो बल घटेको बखतमा मलाई नछोड्नुहोस्। यो भजन वृद्धहरूको लागि सुन्दर भजन हो अनि 14 देखि 16 पदमा भनिएको छ, तर म चाहिँ निरन्तर आशा गरिरहनेछु औ ज्यादा र अझै ज्यादा तपाईँको प्रशंसा गर्नेछु, मेरो मुखले तपाईँको धार्मिकता र तपाईँबाट हुने उद्धारको विषयमा दिनभरि बोल्नेछ, किनकि त्यसको संख्या मलाई थाहा छैन। परमप्रभु परमेश्वरको शक्तिशाली कार्य लिएर म आउनेछु, म तपाईँको मात्र धार्मिकताको प्रशंसा गर्नेछु। अहिले वृद्ध उमेरको प्रसंगमा अर्को पदको ध्यान दिनुहोस्। 18 पदमा भनेको छ, हे परमेश्वर, म बुढो हुँदा र मेरो कपाल फुलिसक्दा पनि मलाई नत्याग्नुहोस्, जबसम्म म अर्को पुस्तामा र पछि आउने हरेकलाई तपाईँको सामर्थ र शक्तिको घोषणा गर्न सक्दिन। मित्र, यदि तपाईँ वृद्ध मानिस हुनुहुन्छ भने म तपाईँलाई यो भन्न चाहन्छु, खिन्न नहुनुहोस्, निराश नहुनुहोस्। परमेश्वरले तपाईँलाई त्याग्नु भएको छैन र त्याग्नुहुने छैन, उहाँ तपाईँसँग हुनुहुन्छ। यसपछि 22 र 23 पदमा भनिएको छ, हे मेरा परमेश्वर, तपाईँको सत्यतालाई म बिन बजाएर पनि प्रशंसा गर्नेछु, सितार बजाएर म तपाईँको प्रशंसा गर्नेछु। हे इसरायलका पवित्र जन, तपाईँको स्तुति गाउँदा मेरो ओठ र तपाईँले छुटाउनु भएको मेरो प्राण ज्यादै रमाउनेछ। मित्र, जब तपाईँ वृद्ध हुँदै जानुहुन्छ, हाम्रा कष्टहरू दरदरको बारेमा कुरा नगरौं, बरु प्रभुमा आनन्द र हर्ष हुनुहोस् र उहाँको स्तुति प्रशंसा गाउनुहोस्। अनि 24 पदमा भनिएको छ, मेरो जिब्रोले तपाईँको धार्मिकताको विषयमा दिनभरि कुरा गर्नेछ, किनकि मेरो हानि गर्ने खोज्नेहरू शर्माएर अन्ध्यारो मुख लाएका छन्। मित्र, यहाँ यो विशेष गरेर वृद्ध मानिसको निम्ति अति नै सुन्दर भजन हो। त्यसपछि भजन 72 अध्यायतिर पनि प्रवेश गरौं। यहाँ हामी देख्छौ राजा र राज्य आइरहेको छ। यो भजनलाई सुलेमानको भजन भनिँदछ। आलोचकहरू भन्छन् कि यो भजन सुलेमानले लेखे, तर म यो विश्वास गर्दिन, किनभने निष्कर्षको पदले यो भन्छ, सुन्नुहोला, यसीको छोरा दाऊदका प्रार्थनाहरू समाप्त भयो। मलाई लाग्छ यो दाऊदको भजन हो जुन उसको छोरा सुलेमानको लागि उसले लेखेथे। यो भजनले त्यो खण्डलाई अन्त गर्दछ जुनलाई हामी भजनहरूको प्रस्थान खण्डको भन्दछौ। प्रस्थानको पुस्तक पवित्र वासस्थानमा परमेश्वरको महिमाले भरिएको तथ्यको उल्लेख गर्दै अन्त हुँदछ र यो अगमबाडिक भजन हो जुन मसीह स्वयं आउनुहुनेछ र पृथ्वीमा आफ्नो महिमित राज्यको स्थापित गर्नुहुनेछ। यो कुराको ध्यान दिउ कि उहाँ धार्मिकताको परमेश्वर हुनुहुन्छ। भजन संग्रह 72 अध्याय 1 र 2 पदमा भनिएको छ, राजालाई तपाईँको न्यायको वचन दिनुहोस् हे परमेश्वर, र राजकुमारलाई चाहिँ तपाईँको धार्मिकता। उसले तपाईँको प्रजालाई धार्मिकतामा र तपाईँका गरीब जनहरूलाई न्याय सता इन्साफ गरून्। मित्र, साथै पद 7 हेरौं, यहाँ यस प्रकार लेखिएको छ, उसको दिनमा धर्मात्माहरूको फलिफाप हुनेछ र जुन रहन्जेल प्रशस्त शान्ति रहनेछ। मित्र, कुनै दिन प्रभु येशूले धार्मिकतामा शासन गर्नुहुनेछ। यो भजनले उहाँको महिमित राज्यको वर्णन गर्दछ। अनि पद 17 देखि 19 भनिएको छ, 72 अध्यायकै 17 देखि 19, उसको नाउँ सदा रहिरहनेछ, उसको कीर्ति सूर्य झैं निरन्तर रहनेछ, र मानिसहरू उसमा आशीर्वादी हुनेछन्, सारा जातिहरूले उसलाई आशीर्वादी भन्नेछन्। परमप्रभु परमप्रभु इसरायलका परमेश्वर धन्यका हुन्। उहाँले मात्र उदयको काम गर्नुहुन्छ। उहाँको पराक्रमी नाउँ सदा सर्वदै धन्यको होस्। सारा पृथ्वी उहाँको महिमाले भरपूर होस्। आमेन, आमेन। यो स्पष्ट छ कि परमेश्वरले दाऊदलाई राज्यको र ख्रीष्टको शासनको महान यो दर्शनको दिनुभयो। त्यस बेला सम्पूर्ण पृथ्वी उहाँको महिमाले भरिनेछ। यसकै लागि दाऊदले पदबीसमा प्रार्थना गरेथे। दाऊद भन्छन्, मेरा प्रार्थनाहरू समाप्त भए। जुन कुराको दाऊदले प्रार्थना गरे त्यसको साकार गरिनेछ।
1: आजको अध्ययनले हामी सबैको हृदयलाई चाहिँ गहिरो रूपमा छोएको छ। विशेष गरी दाऊदले आफ्नो पीड़ाको बीचमा पनि परमेश्वरलाई पुकारेको कुरा, यो कस्तो विश्वास र भरोसाको एउटा उदाहरण चाहिँ यहाँनिर हामीले पाउँदछौ।
0: हो नि त भाइ, धेरै पटक हामी दुःख आउँदा निराश हुन्छौ, गुनासो गर्छौ वा परमेश्वरबाट टाढा जान्छौ, तर दाऊदले हामीलाई एउटा फरक बाटो देखाउनुहुन्छ, पीड़ाको बीचमा परमेश्वरतर्फ दौड़ने बाटो।
1: तै मलाई लाग्छ परमेश्वरले हाम्रो पूर्णता होइन हाम्रो इमानदार हृदय चाहिँ खोज्नुहुन्छ। जब हामी आफ्ना आँसु र कमजोरीहरू उहाँको सामु राख्छौ उहाँले हामीलाई बल दिनुहुन्छ।
0: एकदमै सही कुरा भाइ। र आज भजन संग्रह 71 हामीलाई जीवनको अन्तिम समयसम्म पनि परमेश्वर प्रति विश्वास योग्य रहन सिकाउँछ। संसारमा अन्याय देखिए तापनि अन्तिम विजय धार्मिक राजाको हुनेछ जो ख्रिष्ट हुनुहुन्छ।
1: हजुर साँच्चै, त्यसैले हाम्रो आशा मानिसहरूमा होइन परमेश्वरमा हुनुपर्छ। उहाँको न्याय ढिलो जस्तो देखिए पनि कहिले असफल भनी हुँदैन।
0: हजुर, त्यसैले आदरणीय श्रोताहरू आज आफ्नो हृदयलाई जाँचौं। के हामी पीड़ामा पर्दा परमेश्वरलाई खोज्छौं? के हामी उहाँमाथि अझै भरोसा गरिरहेका छौं? के हाम्रो आशा संसारको अस्थायी कुराहरूमा छ कि परमेश्वरमा?
1: साँच्चै नै, र यदि तपाईँ आज थाक्नु भएको छ, निराश हुनुहुन्छ वा तपाईँको प्रार्थनाको उत्तर आउन ढिलो भएको जस्तो लागिरहेको छ भने हार नमान्नुहोस्। परमेश्वरले तपाईँको पुकार सुन्नु भएको छ।
0: हो, उहाँले दाऊदलाई छोड्नु भएन। उहाँले आफ्ना जनहरूलाई कहिले त्याग्नुहुन्न। उहाँ आज पनि उद्धार गर्नुहुन्छ, पुनर्स्थापना गर्नुहुन्छ र नयाँ आशा दिनुहुन्छ। उहाँ आफ्नो प्रतिज्ञालाई कहिले पनि भुल्नुहुन्न। त्यसैले आउनुहोस्, हामी आफ्नो पीड़ा, चिन्ता र भविष्य सबै परमेश्वरको हातमा सुम्पौं र विश्वासका साथ उहाँको राज्यमा अघि बढौं।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ। र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707.
3: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। ईश्वरीय अनुग्रह, असल विश्वास, निस्वार्थ प्रेम, अनन्तीय उद्धार, भाइचारा, मिलाप, शान्ति, आनन्द र सद्भावको आशा दिन लक्षित रेडियो प्रस्तुति नयाँ आशामा हाम्रा प्रिय श्रोताहरूलाई सादर अभिवादन। आउनुहोस् आजको हाम्रो कार्यक्रमलाई अगाडि बढाउँ यो भजन संगीतबाट।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन साई मसीह। तपाईँको दिन शुभ रहोस् अनि तपाईँले निरन्तर आफ्नो जीवनमा परमेश्वरको आशिषलाई अनुभव गरिरहनु भएको होस् र जे कुराहरू हामी पढ्नेछौँ त्यसबाट हामीले जीवन उपयोगी शिक्षाहरू, प्रेमका कुराहरूलाई, आशाका कुराहरूलाई, भरोसाका कुराहरूलाई, विश्वासको कुराहरूलाई मनन गर्न सकेका हौँ र हाम्रो जीवनबाट हामीले परोपकारी कामहरू गर्न सकेका हौँ। आउनुहोस् आजको हाम्रो वचन अध्ययनलाई अगाडि बढाउँ यो छोटो प्रार्थनाद्वारा। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद तपाईँलाई यो समयको निम्ति, धन्यवाद तपाईँलाई यो जीवनको निम्ति। आज हामी तपाईँको चरणमा आउँदाखेरि विन्ती गर्न चाहन्छौ, संसारभरि धेरै दुःख र कष्टमा भएका मानिसहरूको दुःख हरण गरिदिनुहोस्। कतिपय रोगले थला परेका छन् होला, त्यो रोगबाट उनीहरूलाई चंगाई प्रदान गर्नुहोस्। कतिपय मानिसहरूले प्रकोपको कारणले गर्दाखेरि, संघर्षहरूको कारणले गर्दाखेरि उनीहरूले आफ्नो थात थलो छोडेर हिँड्नु परेको छ यो संसार। म विन्ती गर्दछु पिता परमेश्वर, ती पनि तपाईँकै छोराछोरी हुन्, तिनीहरूको रक्षा गर्नुहोस् भने अनि हामी आफैलाई पनि तपाईँ अनुग्रह गर्नुहोस्। आज हामीले यो वचन पढ्दै गर्दाखेरि हामी अज्ञानी मानिसहरूलाई तपाईँले आफ्नो ज्ञानमा हुर्काउनुहोस्, पढाउनुहोस् पनि विन्ती गर्छौ प्यारो प्रभु येशु ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, जीवनमा धेरै प्रश्नहरू हुन्छ, ती सबै प्रश्नहरूको जवाब हामीले पाउँछौ भन्ने जरूरी छैन, तर ती प्रश्नहरूको जवाब यदि हामीले परमेश्वरको चरणमा लैजाँदाखेरि अनि परमेश्वरले ती खोल्न चाहनु भएको खण्डमा हाम्रा सबै जवाफहरूको फेहरिस्त, हाम्रो सबै प्रश्नको उत्तरहरू उहाँसँग रहेको छ। परमेश्वरको वचनले परमेश्वरका नैतिक प्रेमका दशाज्ञाहरूलाई सुखी जीवनको महत्वपूर्ण अपरिवर्तनीय सिद्ध दिशानिर्देशकको रूपमा रहेको छ भन्ने हामीलाई बताउँदछ। श्रोता मित्रहरू, मानव अनुभव र अनुभूतिले पनि अनुशासित जीवनको निम्ति आवश्यक सूत्रको रूपमा यसलाई व्याख्या गरेको हामी पाउँदछौ। स्वयं ख्रीष्टले पनि सुखी जीवनको पथ मार्गमा अघि बढ्ने सूत्रको रूपमा परमेश्वरको प्रेमिलो आज्ञाहरूलाई सिरोपर गर्ने कुरालाई महत्व दिनुभएको कुरा उहाँको वचनहरूमा यत्र तत्र छरिएको पाइन्छ। सम्पूर्ण लिखित वचनको छोटो मिठो संस्करणको रूपमा परमेश्वरको प्रेमिलो नैतिक दशाज्ञाहरूलाई लिन सकिन्छ। श्रोता मित्रहरू, अहिले हामीले साँचो खुसी वा आनन्दको रहस्यको बारेमा छोटकरीमा अध्ययन गरिरहेका छौं अनि त्यो जान्ने चेष्टा गरेका छौं कि साँचो खुसीको स्रोत के हो, साँचो आनन्द कसरी प्राप्त गर्न सकिन्छ भने यसै सिलसिलामा हामीले अनुशासन र प्रेमका नीतिहरूलाई हेरिरहेका छौं। श्रोता मित्रहरू, परमेश्वरले दिनुभएको जीवन उपयोगी उहाँका आज्ञाहरूलाई हामीले मनन गर्ने प्रयास गरेका छौं। पुरानो करारमा उल्लेखित महत्वपूर्ण दिशा निर्देशकको रूपमा पनि प्रेमिलो परमेश्वरको प्रेमका नैतिक दशाज्ञाहरूलाई लिन सकिन्छ। उपदेशकको पुस्तक यदि हामीले पढ्छौं भने यो पुस्तक र यसमा उल्लेखित लेखहरू ज्ञानी राजा सुलमानद्वारा खुसीको आनन्दको खोजको एक दस्तावेज भनी यसलाई मान्न सकिन्छ। उनले संसारको धन सम्पत्तिमा जीवनको खुसी खोज्ने क्रममा संसारको सबैभन्दा ज्ञानी र बुद्धिमान भनी कहलिएको राजा सुलेमानले वैभवशाली इमारतहरू, महलहरू बनाउन पुगे। सायद त्यसले पनि मलाई आनन्द देला। पछि गएर भव्य बगैंचाहरू पनि निर्माण गरे र ड्राफबारीहरू अनि लटरम्म विभिन्न फलहरूले भरिएका खेतबारीको निर्माण गरे र अनगिन्ती सेवकहरूद्वारा घेरिएर बसे। सायद यी कुराले मलाई आनन्द दिन्छ कि भनेर यो संसारमा तत्कालीन समयको मानिसले कल्पना गरेको वा चाहना गरेको हरेक सुख सहलका थोकहरूद्वारा सुलेमानले आफ्नो चाहना पूरा गर्ने जमर्को गरेका थिए। आनन्दको आभास प्राप्त गर्ने उनको प्रयासको सिलसिलामा तर अन्त्यमा गएर उनलाई यी सब पनि व्यर्थ लाग्न थाल्दछ। जब उनी भन्दछन् उपदेशकै पुस्तकको दोस्रो अध्यायको 11 मेरा हातहरूले गरेका सबै कार्यहरू र प्राप्त गर्नलाई मैले परिश्रम गरेको सबै कुरा जब मैले निरीक्षण गरे तब प्रत्येक कुरा व्यर्थ थियो, त्यो सब त मैले बतासलाई खेदेको जस्तो मात्र पो रहेछ, अनि मलाई केही वा कसैलाई पनि केही उपलब्धि त्यसले नहुने रहेछ। श्रोता मित्रहरू, संसारको धन दौलतमा जब हामी आफ्नो जीवनको खुसीहरू देख्न पुग्दछौ त्यो क्षणिक हुन जान्दछ। यहाँनिर वैभवशाली शासक सुलेमानले आफ्नो अनुभव तपाईँ र मसँग बाँडेको कुरालाई भर्खरै हामीले पढ्यौं। अब संसारिक धन दौलत र ऐश्वर्यले उसलाई आनन्द दिन नसकेपछि राजा सुलेमानले संसारिक मोज मस्तीले पो साँचो खुसी देला कि भनेर त्यसतर्फ उनी आकर्षित हुन पुग्छ। मदपानको नशा, गाना बजाना आदि इत्यादिमा चुरलुम्म डुब्दा पनि उनले मनको शान्ति र आनन्दको रहस्य पत्ता लाउन सकेन। बरु आफ्नो गहन तार्किक पुस्तक उपदेशकको दोस्रो अध्यायको 23 पदमा उनले यस्तो निष्कर्ष निकाल्न पुगेको हामी देख्छौ, ती सबै व्यर्थ हुन्, अर्थात क्षणिक संसारिक मोज मस्ती पनि अन्तमा व्यर्थ नै साबित हुने रहेछ। साँचो खुसी र आनन्दको आफ्नो यो जीवनको खोजीमा एक पछि अर्को असफलता भोगिरहँदा ज्ञानी सुलेमानको निष्कर्ष निराशाजनक रहन पुग्यो। हुन पनि हो श्रोता मित्रहरू, आज पनि धेरै मान्छेहरूले एकदमै धेरै पैसा कमाएर हुन्छ कि, एकदमै धेरै रंगीन समयहरू यो दुनियाँ बिताएर हुन्छ कि, विभिन्न तौरले साँचो आनन्दलाई खोज्ने प्रयास गर्दछन् तर अन्तमा उनीहरू पनि निराश हुँदछन्। आज भोलि हामीले थुप्रै ठूल्ठूला आविष्कारकहरू देख्छौ, ठूल्ठूला अरबपति खरबपतिहरू देख्छौ, राध्य महोदयहरू देख्छौ, अनि उनीहरू पनि अन्तमा मृत्युलाई अंगालिरहेको हामी देख्छौ। कैयौं पटक त यस्ता समाचारहरू आउँछन् जसलाई हामी बुझ्नै सक्दैनौ, त्यो मान्छेसँग प्रख्याति पनि थियो, त्यो मान्छेसँग संसारको हरेक थोक थियो जस्तो लाग्छ, तर पनि उसले अल्पकालमै यो संसारलाई छोड्ने निर्णय गरेको हामी देख्छ। मानिसहरूले विभिन्न समयमा विभिन्न कारणले निराशाहरूको सामना गरिरहेको हामी पाउँछौ। मान्छे पूर्ण रूपमा कहिले पनि खुसी हुन सकेको छैन जब उसले यो संसारकै थोकहरूमाथि आफ्नो दृष्टि केन्द्रित गर्दाखेरि। श्रोता मित्रहरू, यस्तै अनुभवको आधारमा सुलेमानले आफ्नो तर्कनाले भरिएको महत्वपूर्ण पुस्तक उनको लेख उपदेशकको 12:8 यसो भन्दछ, व्यर्थ व्यर्थ व्यर्थ सबै व्यर्थ हो। मित्रहरू, जब हाम्रो जीवनको उद्देश्य केवल यो संसारकै थोकहरूमा मात्र हाम्रो मनको भित्री प्रश्नहरूको जवाफको खोजी गर्ने हुन्छ नि, हामी पनि सुलेमान जस्तै निराशामा पर्न सक्ने सम्भावना त्यहाँ रहेको हुन्छ। अनन्त जीवनसँग सम्बन्धित प्रश्नहरूको जवाफ यो बिति जाने संसारको थोकहरूमा भन्दा पनि सृष्टिकर्ता परमेश्वरमा खोज्ने प्रयास गर्नु हामी वचनका विद्यार्थीहरूको निम्ति श्रेयस्कर हुन्छ। यूहन्नाको 3:16 हामीलाई बताउँदछ अनन्त जीवन कहाँबाट प्रवाहित हुन्छ भनेर। सुलेमानले आफ्नो युवा अवस्थामा जुन वचनको आज्ञाकारितामा परमेश्वरसँगको नजिकको हृदयमा आफूलाई सुम्पेका थिए, उनले एक अनौठो आनन्दलाई त्यति बेला महसुस गरेका थिए जब उनी परमेश्वरसँग सँगै हिँड्थे र परमेश्वरको भलाइ र विश्वस्ततामा उनी रम्न पुगेका थिए त्यो आफ्नो युवा अवस्थामा। श्रोता मित्रहरू, पछि गएर उनले आफूलाई परमेश्वरबाट टाढा लैजाँदाखेरि यो संसारको क्षणिक मोज मस्तीमा उनी हराउँदाखेरि उनले आफू त व्यर्थको ढोङ्गी जीवन जिइरहेको रहेछु भनेर थाहा पाए। त्यसैले अन्तमा उनले आफूलाई सच्याउँदै उपदेशकै पुस्तकको 12:13 उनी यसो भन्दछन्, सबै कुराको निष्कर्ष यही हो, परमेश्वरको भय राख्नु र उहाँका आज्ञाहरू पालन गर्नु, किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्य यही हो। परमेश्वरको वचनमा रहनु र आज्ञामा हिँड्नु भनेको एक अर्कासँग प्रेममा सद्भावमा मिलापमा रहनु हो। श्रोता मित्रहरू, यदि कोही मान्छेले परमेश्वरलाई चिन्दछ अनि जान्दछ भने उसले अरू मान्छेको भलाइको निम्ति आफूलाई क्रियाशील बनाउँछ। उसले कहिले पनि मेरो गोरुको 12 टक्का भनेर कहिले पनि आफ्नो कुराको ढिपी गर्दैन। उसले फलानु मान्छेको अधिकार यो हो अनि मेरो अधिकार यो हो, हामी सबै यसरी मिलेर आफ्नो दायित्व पूरा गर्दै आफ्नो अधिकारको पनि सम्मान गर्दै र परमेश्वरप्रति धन्यवादी हुँदै अनि एकअर्कालाई मदत गर्दै सँगै रहन सक्छौ। जसरी बगैँचामा थुप्रै फूलहरू हुन्छन् अनि ती फूलहरू कोही अग्ला कोही होछ, कोही विभिन्न रंगका अनि कोही विभिन्न आकारका हुन्छन्, ती सबैले गर्दाखेरि बगैँचा रमणीय देखिन्छ। त्यसरी नै यो संसार रूपी हाम्रो घर पनि एकअर्कालाई हामीले सम्मान गर्दै एक अर्का प्रतिको प्रेमको भावनालाई जागृत गर्दै अगाडि बढ्दाखेरि हामीले हाम्रो दायित्वलाई निर्वाह गर्दाखेरि यो संसार एक सुन्दर घर बन्न जान्छ। परमेश्वर चाहनुहुन्छ हामी उहाँका वचनहरूमा रहौं, उहाँका आज्ञाहरूलाई पालन गरौं। जसले परमेश्वरको वचनहरूमा रहन्छ, आज्ञाहरूलाई पालन गर्छ, त्यसले कहिले पनि अरूको अहित चिताउँदैन। श्रोता मित्रहरू, तसर्थ यदि हामी असल मान्छे बन्न चाहन्छौ भने परमेश्वरको वचनमा रहने प्रयास गरौं, आफ्नो स्वार्थलाई हामीले पर राखौं अनि हामी मिलापमा रहने प्रयास गरौं भन्दै आजको यो वचन अध्ययनबाट म विदा हुन्छु। तपाईँको दिन शुभ रहोस्। जय मसीह। धन्यवाद।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: प्रिय मित्रहरू, परमप्रभुको वचन पढ्दै गर्दा वा सुन्दा त्यहाँ थुप्रै यस्ता विषय वस्तुहरू हुन्छन् जुन कहिलेकाहीँ हामीलाई बुझ्न अप्ठ्यारो महसुस हुने गर्दछ कतिपय कारणहरूले गर्दा। तसर्थ नयाँ आशा वचन अध्ययनको यो कार्यक्रममा हामीले एउटा नयाँ सेगमेन्ट थपेका छौं, जसमा तपाईँले वचनसँग सम्बन्धित परमेश्वरको वचनमा उल्लेखित विभिन्न प्रश्नहरू वा जिज्ञासाहरू हामीलाई लेखी पठाउन वा सोधी पठाउन सक्नुहुन्छ। यो सेगमेन्टको नाउँ हो शिशिर संग सवालमा तपाईँको प्रश्नहरूको जवाब वा जिज्ञासाको चासोलाई तपाईँहरूकै प्रिय प्रस्तोता शिशिरले वचनले वचनलाई उल्था गर्ने विधिद्वारा सम्बोधन गर्नुहुनेछ। सुन्न नबिर्सनुहोला नयाँ आशा वचन अध्ययनको नयाँ प्रस्तुति शिशिर संग सवाल।
2: विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

सारा हृदयले परमेश्वरमा भरोसा राख्न र आफ्ना सबै मार्गहरूमा उहाँलाई सम्झिने सन्देश दिई समस्त मानिसहरूलाई पवित्र आचरण र सत्यपूर्ण जीवन जिउन प्रेरित गराउने कार्यक्रम नयाँ आशाको आजको प्रस्तुतिको समापन हुने बेला आइपुगेको छ। प्रेम र भलाई, करुणा र सद्भाव अनि भाइचाराको पवित्र सन्देश बोकी हामी फेरि भोलि यही स्टेशन र यही समय उपस्थित हुनेछौ। कार्यक्रम सुनेर यदि यहाँहरूले आत्मिक ऊर्जा प्राप्त गर्नु भएको छ वा केही बाइबलीय जिज्ञासा वा प्रार्थनाका विषय छन् भने हामी यहाँहरूलाई हामीसँग सम्पर्क गर्न प्रेरित गर्न चाहन्छौ र हाम्रो सम्पर्क इमेल आईडी हो newhopeforall2013@yahoo.com newhopeforall2013@yahoo.com पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल र सम्पर्क नम्बर हो 9808233326। हवस् त भोलि फेरि यही स्टेशन र यही समयमा भेट हुने आशाका साथ शिशिर र म मतिनालाई पनि कार्यक्रम नयाँ आशाबाट बिदा दिनुहोस्।

यसुले भन्नुभयो बालकहरूलाई पकाउन देऊ उनीहरूलाई नरोग किनभने स्वर्गको राज्य यस्तोहरूको। त्यसपछि मेरो नाम इमानुएल टटल, अहिले तपाईँहरू

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम द ब्लेस्ड लाइफ।
2: यीशु ख्रीष्टको नाउँमा यहाँहरू सबैजनालाई जय मसीह अनि नमस्कार। कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। परमेश्वरको उत्साहजनक वचन तथा व्यावहारिक सन्देशहरूबाट यहाँहरू पनि आशिषित होस् भन्ने उद्देश्यका साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम द ब्लेस्ड लाइफलाई प्रतीक्षा गरिरहनुभएका सम्पूर्ण श्रोताबिनहरूलाई आजको यस कार्यक्रममा म स्वागत गर्न चाहन्छु। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको बुधबार साँझ 8 बजे गुड न्यूज एफएम 105.1 MHz सुन्न सक्नुहुनेछ र यस कार्यक्रमको पूर्ण प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेस्ड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् हामी शुरू गर्नेछौ आजको कार्यक्रमलाई। आजको यस कार्यक्रमको शीर्षक रहेको छ हिब्रू अध्याय 2 अध्ययन भाग 5। हाम्रो अघिल्लो अध्ययनमा हामीले सिक्यौं कि आफ्नो प्रयासित मृत्युद्वारा येशू सम्पूर्ण मानव जातिको मुक्तिका स्रोत बन्नुभयो। उहाँको मृत्युद्वारा उद्धार पाएकाहरू परमेश्वरका धेरै छोराछोरीहरू हुन्। परमेश्वरका सिद्ध पुत्रले मानिसको रूपमा भोग्नुपर्ने सबै दुःखहरू सहेर दुःखद्वारा सिद्ध मुक्तिदाता हुनुभयो। प्रत्येक परिस्थितिमा उहाँले पूर्ण आज्ञाकारिता देखाउनुभयो, यहाँसम्म कि अत्यन्त कष्ट र मृत्युसम्म पनि। यही कारणले उहाँ सम्पूर्ण मानव जातिको सिद्ध प्रतिनिधि बन्न योग्य हुनुभयो र सबै मानिसहरूको पापको पूर्ण दण्ड तिर्न योग्य एकमात्र व्यक्ति हुनुभयो। यसले हामीलाई हाम्रो रूपरेखाको तेस्रो बुदाको दोस्रो भागमा ल्याउँछ। बुदा नम्बर 3, येशूले परीक्षामा परेकाहरूलाई सहायता गर्नुहुन्छ। पद 10-18। क नम्बर उपबुदा, दुःखद्वारा सिद्ध बनाइनुभयो। पद 10। ख उपबुदा, विश्वासीहरूसँगको पारिवारिक सम्बन्ध। पद 11-13। ग उपबुदा, शैतानका कामहरूको पराजय। पद 14। उपबुदा घ, बन्धनमा परेकाहरूलाई स्वतन्त्र बनाउनु। पद 15। उपबुदा ङ, परीक्षामा परेका विश्वासीहरूलाई सहायता गर्नु। पद 16-18। आउनुहोस् हामी हिब्रूको पुस्तक 2:11-13 हेर्नेछौ। यहाँ यसरी लेखिएको छ, किनकि पवित्र तुल्याउनु हुने र पवित्र तुल्याइएकाहरू पनि सबै एउटै परिवारका हुन्। त्यसै कारण तिनीहरूलाई भाइ भन्न येशू शर्माउनुहुन्न। उहाँ भन्नुहुन्छ, मेरा भाइहरूका सामुने तपाईँको नाउँ म घोषणा गर्नेछु, सभाको बीचमा म तपाईँको प्रशंसा गर्नेछु, र फेरि म उहाँमाथि मेरो भरोसा राख्नेछु। र फेरि उहाँ भन्नुहुन्छ, हेर म र परमेश्वरले मलाई दिनुभएका यी छोराछोरीहरू। आमेन। यस खण्डले पद 10 उल्लेख गरिएको धेरै छोराछोरीहरूलाई महिमामा ल्याउने कार्यमा पिता र पुत्रले कसरी काम गर्नुभयो भन्ने कुरा अझ स्पष्ट रूपमा व्याख्या गर्छ। पद 11 भनिएको पवित्र पार्ने र पवित्र पारिँदै गइरहेका सबै एउटैका हुन् भन्ने वाक्यांशलाई दुई फरक दृष्टिकोणबाट बुझ्न सकिन्छ, तर दुवैको निष्कर्ष एउटै हो, हामी सबै एउटैका हौं। अब यसलाई विस्तारमा बुझौं। सबै मानिस आदमबाटै आएका हुन्। यही साझा वंशका कारण हामी सबै पापी स्वभाव लिएर जन्मिएका हौं। समय बित्दै जाँदा मानिसहरू विभिन्न जाति, भाषा, कुल र राष्ट्रहरूमा विभाजित भए। त्यसपछि येशू ख्रीष्ट आउनुभयो। उहाँ मानिसको रूपमा जन्मनुभयो। क्रुसमा हाम्रो पापका लागि मरेर उहाँले आफूमा विश्वास गर्ने सबैलाई एउटै शरीर अर्थात् एउटै मण्डलीमा एक बनाउन प्रस्ताव गर्नुभयो, जहाँ ख्रीष्ट आफै शिर हुनुहुन्छ। यो हाम्रो प्राकृतिक अर्थात् मानवीय वंशको पक्ष हो। प्रेरितको पुस्तक 17:26-27 यसरी लेखिएको छ, उहाँले एकजनाबाट समस्त पृथ्वीमा बास गर्न मानिसको प्रत्येक जाति बनाउनुभयो, तिनीहरूका निवासका अवधि र सीमा पनि तोकिदिनुभयो। तिनीहरूले परमेश्वरलाई खोजुन्, सायद तिनीहरूले छामछुम गरेर उहाँलाई भेटाउलान् कि भन्ने आशमा यसो गरियो, तर पनि उहाँ हामी हरेकबाट टाढा हुनुहुन्न। अर्कोतर्फ हाम्रो अर्को वंश परमेश्वरसँग सम्बन्धित छ, जो सम्पूर्ण सृष्टिका सृष्टिकर्ता हुनुहुन्छ। उहाँले मानिसलाई आफूसँग मेलमिलाप गराउने बाटो बनाउन आफ्ना पुत्रलाई संसारमा पठाउनुभयो। जब हामी येशू ख्रीष्टमाथि विश्वास गर्छौं, तब हामी आत्मिक रूपमा नयाँ जन्म पाउँछौ। हामी परमेश्वरबाट जन्मिएका हुन्छौ। योन्नाको पुस्तक 1:12-13 यसरी लेखिएको छ, तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शरीरका इच्छाद्वारा र कुनै मान्छेको इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएका हुन्छन्। आमेन। हामी परमेश्वरको परिवारमा धर्मपुत्र र धर्मपुत्रीको रूपमा ग्रहण गरिन्छौ। जसरी परमेश्वर ख्रीष्टका पिता हुनुहुन्छ, त्यसरी नै उहाँ हाम्रो पनि पिता बन्नुहुन्छ। त्यसैले यीशु ख्रीष्टद्वारा विश्वासीहरूको पिता पनि त्यही परमेश्वर हुनुहुन्छ। यो हाम्रो आत्मिक वंशको पक्ष हो। रोमीको पुस्तक 8:15-17 यसरी लेखिएको छ, किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ। यसैले जब हामी परमेश्वरलाई अब्बा पिता भनी पुकार्छौ, त्यो चाहिँ हामी परमेश्वरका सन्तान हौ भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको हो। र सन्तान हौ भने त उत्तराधिकार पनि हौ, परमेश्वरका उत्तराधिकारी र ख्रीष्टसँग साझे उत्तराधिकारी। उहाँसँग दुःख भोग्छौ भने त हामी उहाँसँगै महिमित पनि हुनेछौ। आमेन। अब हामी देख्छौ कि यी दुवै वंश येशु ख्रीष्टमा आएर एउटै बिन्दुमा मिल्छन्। येशूले क्रुसद्वारा हामीलाई पवित्र पार्नुहुन्छ, उहाँले हामीलाई शुद्ध बनाउनुहुन्छ, पवित्र बनाउनुहुन्छ र आफ्नै निम्ति अलग पार्नुहुन्छ। हामी जसले येशु ख्रीष्टमाथि विश्वास गरेका छौ, उहाँद्वारा निरन्तर पवित्र पारिँदै गइरहेका छौ। यसरी हामी सबै एउटैका भएका छौ र त्यो एउटै हुनुहुन्छ, परमेश्वर पिता। तर कुरा यतिमै सीमित छैन। हामी केवल क्षमा पाएका सेवकहरू मात्र होइनौ, हामी उत्तराधिकार हौ, हामी परमेश्वरका आफ्नै सन्तान हौ। पहिलो यौहन्नाको पुस्तक 3:1-2 यसरी लेखिएको छ, हेर पिताले हामीलाई कस्तो किसिमले प्रेम गर्नुभएको छ कि हामी परमेश्वरका सन्तान हौ भनी कहिलाइएकाहरू हौ र साँच्चै हौ पनि। यसै कारणले त संसारले हामीलाई चिन्दैन, किनभने त्यसले उहाँलाई चिनेन। प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौ र हामी के हौला सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौ कि जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौ। आमेन। यस सत्यलाई अझ स्पष्ट बनाउने अर्को खण्ड पनि छ, तपाईँ यहुदी हुनुहोस् वा अन्य जाति, दास हुनुहोस् वा स्वतन्त्र, पुरुष हुनुहोस् वा महिला, यदि तपाईँ ख्रीष्टमाथि विश्वास गर्नुहुन्छ भने तपाईँ उहाँसँग एउटै हुनुभएको छ। गलातीको पुस्तक 3:26-29 यसरी लेखिएको छ, किनकि विश्वासद्वारा तिमीहरू सबै ख्रीष्ट येशूमा परमेश्वरका सन्तान हो, किनकि तिमीहरू मध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ। अब न त यहुदी छ न ग्रिक, न कमारा छ न फुक्का, न त पुरुष न स्त्री छ, किनभने ख्रीष्ट येशूमा तिमीहरू सबै एउटै हो। यदि तिमीहरू ख्रीष्टका हौ भने त तिमीहरू अब्राहमका सन्तान हौ र प्रतिज्ञा बमोजिम उत्तराधिकारीहरू हौ। आमेन। पद 11 भनिएको छ, यसै कारण उहाँ तिनीहरूलाई आफ्ना दाजुभाइ भन्न लाज मान्नुहुन्न। हामीले भर्खरै हेरेका कारणहरूले गर्दा येशूले हामीलाई आफ्ना दाजुभाइ र दिदी बहिनी भन्नुहुन्छ। हिब्रूको पुस्तक 2:11 यसरी लेखिएको छ, किनकि पवित्र तुल्याउनु हुने र पवित्र तुल्याइएकाहरू पनि सबै एउटै परिवारका हुन्, त्यसै कारण तिनीहरूलाई भाइ भन्नमा येशू शर्माउनुहुन्न। आमेन। त्यसपछि लेखकले पद 12 भजन संग्रह 22:22 उद्धृत गर्छन्। हिब्रूको पुस्तक 2:12 यसरी लेखिएको छ, उहाँ भन्नुहुन्छ, मेरा भाइहरूका सामुने तपाईँको नाउँ म घोषणा गर्नेछु, सभाको बीचमा म तपाईँको प्रशंसा गर्नेछु। आमेन। भजन संग्रह 22 सम्पूर्ण अध्याय मसीहको दुःख, उहाँको प्रशंसा र अन्तत उहाँको विजयको बारेमा बोल्छ। पद 22 मसीहले भन्नुहुन्छ कि उहाँले आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई परमेश्वरको नाउँ घोषणा गर्नुहुनेछ। यहाँ परमेश्वरको नाउँ भन्नाले उहाँको चरित्र र स्वभावलाई जनाउँछ। संसारले विशाल सृष्टिलाई हेरेर परमेश्वरको महिमा र शक्तिको केही झलक देख्न सक्छ। यदि मानिसहरूले नम्र भएर पवित्र धर्मशास्त्र अध्ययन गरे भने उनीहरूले परमेश्वरको बारेमा अझ धेरै कुरा जान्न सक्छन्। तर आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई भने ख्रीष्ट आफैले परमेश्वरको चरित्र प्रकट गर्नुहुन्छ र उहाँलाई चिनाउनुहुन्छ। त्यसपछि उहाँ भन्नुहुन्छ कि उहाँले मण्डलीको बीचमा आफ्ना पिता परमेश्वरको प्रशंसाका गीतहरू गाउनुहुनेछ। त्यसैले अबदेखि तपाईँ जहाँसुकै विश्वासीहरूसँग भेला हुनुभएको होस्, भजन संग्रह 22:22 सम्झनुहोस्, ख्रीष्ट आफै हाम्रो बीचमा उपस्थित हुनुहुन्छ र उहाँले नै पितातर्फ हाम्रो प्रशंसा र आराधनालाई अगुवाई गरिरहनु भएको छ। यो सत्यले हाम्रो आराधना र स्तुतिलाई झन उत्साहपूर्ण बनाउनु पर्दछ। हिब्रूका लेखकले सतावट भोगिरहेका र डरमा बाँचिरहेका विश्वासीहरूलाई यही सत्य सम्झाउन चाहन्थे। ख्रीष्टले आफ्नो मण्डलीलाई कति महान विशेष अधिकार, आत्मीयता र घनिष्ठ सम्बन्ध दिनुभएको छ। यो त मानव हाम्रो सतावटले बनाएको घाउहरूमा ख्रीष्टको एकताको मलम लगाए जस्तै हो। उहाँको उपस्थितिमा हामी आफ्ना हृदयका पीडाहरू, मनका घाउहरू र शरीरका कमजोरीहरूमाथि उहाँको चङ्गाई दिने स्पर्श बगिरहेको अनुभव गर्न सक्छौ। पत्तेरमा हिब्रूका लेखकले यसैया 8:17-18 उद्धृत गरेका छन्। त्यहाँ मसीहले यसरी भन्नुहुन्छ, हिब्रूको पुस्तक 2:13 यसरी लेखिएको छ, र फेरि म उहाँमाथि मेरो भरोसा राख्नेछु, र फेरि उहाँ भन्नुहुन्छ, हेर म र परमेश्वरले मलाई दिनुभएका यी छोरा छोरीहरू। आमेन। जब येशूले मानिसको शरीरमा रहँदा सतावट सहनुभयो, उहाँ पूर्ण रूपमा परमेश्वरमा निर्भर हुनुभयो। उहाँले भन्नुभयो, म उहाँमाथि भरोसा गर्नेछु। मानिसको शरीरको कमजोरीमा रहँदा पनि उहाँले विश्वासको अभ्यास गर्नुभयो। क्रुसमा उहाँले बोल्नुभएको अन्तिम वचनहरू पनि पितामाथिको पूर्ण भरोसाका वचनहरू थिए। उहाँले भन्नुभयो, पिता, म मेरो आत्मा तपाईँका हातमा सुम्पन्छु। यसरी उहाँले दुःख भोग्ने विश्वासीहरूसँग आफ्नो एकता प्रकट गर्नुभयो। के हामी दुःख भोगिरहेका छौँ? उहाँले पनि दुःख भोग्नुभयो। के हामी कमजोर छौँ? उहाँ पनि मानिसको रूपमा कमजोर हुनुभयो। त्यसैले हामीले पनि येशूले जस्तै परमेश्वरमा पूर्ण भरोसा राख्न सिक्नुपर्छ। म यहाँ छु र परमेश्वरले मलाई दिनुभएका सन्तानहरू पनि यहाँ छन् भन्ने वाक्यांशले दृढ विश्वास र भरोसाको सुन्दर चित्र प्रस्तुत गर्छ। यहाँ यसैयाको चित्र देखिन्छ, जसको नामको अर्थ यहोवा नै मुक्ति हुनुहुन्छ भन्ने हुन्छ। उहाँ आफ्ना दुई छोराहरूको बीचमा उभिनु भएको देखिन्छ। पहिलो छोराको नामको अर्थ लुट चाँडै आउँछ, शिखर छिटै कब्जा हुन्छ भन्ने हुन्छ। दोस्रो छोराको नामको अर्थ बाँकी रहेकाहरू फर्कनेछन् भन्ने हुन्छ। यी दुवै छोराहरू इजरायलका लागि परमप्रभुले दिनुभएको चिन्ह र प्रतीक थिए। यसैयामा दृढ भरोसा थियो, किनकि उनी र उनका छोराहरूका लागि परमेश्वरले भविष्य तयार गर्नुभएको थियो। यी पदहरू 11-13 हामी देख्छौँ कि येशूले परमेश्वरको चरित्र आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई प्रकट गर्नुहुन्छ। उहाँले उनीहरूलाई पिताको प्रशंसा र आराधनामा अगुवाई गर्नुहुन्छ। उनीहरूले पाएको यो अद्भुत ज्ञान र आत्मीयता ख्रिस्टसँगको एकताबाट आएको। त्यसपछि येशू हाम्रो साँचो मानव दाजुभाइको रूपमा हाम्रो कमजोरीहरूमा सहभागी हुनुभयो र परमेश्वरमाथि भरोसा राख्नुभयो। उहाँले दुःखको बीचमा पनि विश्वास गरेर कसरी जिउने भनेर सिकाउनु भयो। त्यसैले आज हामी पनि उहाँसँगको सम्बन्धका कारण आशा र भरोसाका साथ महान भविष्यको प्रतीक्षा गर्न सक्छौ। आजको अध्ययनमा हामीले देख्यौं कि मानव वंशले येशू ख्रिस्टद्वारा आत्मिक नयाँ जन्म प्राप्त गर्न सक्छ, तर यदि कसैले येशूलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्दैन भने उसको मानव जीवन अन्तत न्यायसम्म पुग्नेछ। परमेश्वरका पुत्रलाई अस्वीकार गरेको कारण सबै मानिसले एक दिन न्यायको सामना गर्नुपर्नेछ। यदि तपाईँ अझै त्यही अवस्थामा हुनुहुन्छ भने तपाईँसँग आज पनि येशूलाई ग्रहण गर्ने अवसर छ। आउनुहोस् मसँगै यसरी प्रार्थना गर्नुहोस्। हे प्रभु येशू, म मेरो जीवनमा तपाईँको उपस्थितिको चाहना गर्छु। मलाई आत्मिक नयाँ जन्मको आवश्यकता छ। म मेरा सबै पापहरूको पश्चाताप गर्छु र तपाईँलाई मेरो प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गर्छु। मलाई बचाउनु भएकोमा धन्यवाद। तपाईँका मार्गहरू मलाई सिकाउनुहोस्। म तपाईँलाई दिन प्रतिदिन अझ गहिरो रूपमा चिन्न चाहन्छु। आमेन। हस्त श्रोताबिन, आजलाई यति नै। आजको यस सन्देशहरूबाट यहाँहरूले के कस्ता आशिषहरू पाउनुभयो सो हामीलाई लेख्न नभुल्नुहोला। यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाहरूले हामीलाई पनि आशिषित बनाउनेछ। यहाँहरूले हामीलाई हाम्रो इमेल ठेगाना arrow.kcc2020@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। हस्त श्रोताबिन, आजलाई म बिदा लिन चाहन्छु। यस हप्ताभरि नै यहाँहरूलाई परमेश्वरले प्रशस्तै आशिष दिनुभएको होस्। सबैजनालाई जय मसीह, नमस्कार अनि शुभरात्री।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बाफ्रे
0: अब चाहिँ के हुने हो
2: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
5: नेपाल सरकार

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिकाको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: कार्यक्रम वरदान सुन्न नभुल्नुहोला, प्रत्येक मंगलबार 11 बजेदेखि 12 बजेसम्म, प्रस्तुता कुमार अब्राहमको साथमा।
7: किन आँखा मिचेको मिचे गरेको
8: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
7: धेरै समय मोबाइल चलाइसि क्या
8: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: प्रस्तुता कुमार अब्राहमको साथमा।
7: किन आँखा मिचेको मिचे गरेको
8: हेर्न,

0: को डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

जयमसी म ज्वाला श्रेष्ठ तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोला है त।

0: अब प्रस्तुत छ कार्यक्रम हिप्पी लेट सिंग।
1: सम्पूर्ण श्रोताहरूमा यहाँहरूकै आफ्नै बाल कार्यक्रम हिप्पी लेट सिंगमा स्वागत गर्न चाहन्छु। म यहाँहरूकै प्यारी दिदी अर्थात कार्यक्रम प्रस्तुता सारा लामाको तर्फबाट। यहाँहरू कस्तो हुनुहुन्छ भाइ बहिनीहरू? अवश्य नै आरामै हुनुहुन्छ होला। आफ्नो पढाइ लेखाइका कुराहरू सँगसँगै बाल संगति जाने कुराहरू पनि चल्दै नै छ होला, अनि आरामै पनि हुनुहुन्छ होला। म पनि आरामै छु। साँच्चै यहाँहरूलाई थाहा नै छ हाम्रो कार्यक्रम यिपी लेट सिंह आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 मात्र गुड न्यूज एफएम 105.1 MHz र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म सुन्न सक्नुहुनेछ। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। भाइ बहिनीहरू, के तपाईँहरूलाई कुनै सुन्दर ठाउँ देख्दा यति सुन्दर पहाड, यति सुन्दर जंगल, बोट बिरुवा कसले बनाएको होला, अर्थात सुन्दर जनावरहरू अझ भनौ मान्छेहरू कसले बनाएको होला भन्ने यहाँहरूको मनमा लाग्छ? अवश्य नै लाग्दो होला, किनभने मलाई पनि जब म बाल्य अवस्थामा थिए मैले देखेका सुन्दर कुराहरू जस्तै कि सुन्दर प्रकृतिका कुराहरू, रुख जंगलहरू, पहाडहरू, हिमालहरू, जब मैले त्यो सुन्दर कुराहरू देख्थे अनि मलाई लाग्थ्यो कि यति सुन्दर चीज चाहिँ कसले बनाएको होला भनेर। यहाँहरू पनि सोच्दै गर्नुहोस् अवश्य नै यो चीजहरू कसले बनाएको होला भनेर। म यहाँहरूलाई आज यसैको विषयमा बताउनेछु। र अहिलेलाई भने कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु यिपी कोयरले गाउनु भएको यस आशिषमय बाल गीत, र यो गीत पछि फेरि पनि उपस्थित हुने नै छु।

यस आशिषमय यिपी क्वेयरले गाउनु भएको यो बाल गीत पश्चात फेरि पनि कार्यक्रम यिपी लेप्सिङमा स्वागत छ र म छु यहाँहरूकै प्यारी दिदी अर्थात कार्यक्रम प्रस्तुता सारा लामा। अवश्य नै यहाँहरूलाई लाग्दो होला कि सुन्दर पहाड, वन जंगल, सुन्दर जनावरहरू अर्थात मानिसहरू पनि कसले बनाएका हुन् होला भनेर। अवश्य नै म आज यहाँहरूलाई परमेश्वरले गर्नुभएको अचम्मको सृष्टिको बारेमा बताउन गइरहेकी छु। परमेश्वरले बनाउनु भएको अर्थात रचना गर्नुभएको कुरा बताउन गइरहेकी छु। सुरुमा हामी बाइबलमा हेर्छौँ भने हरेक कुरा परमेश्वरबाट सुरुवात भएको हामी देख्न सक्दछौ अर्थात पढ्न सक्दछौ। परमेश्वर जो यस संसारको मालिक हुनुहुन्छ, उहाँले सुन्दर स्वर्ग र हाम्रो वासस्थान अर्थात हामी बस्ने यस पृथ्वी सृष्टि गर्नुभयो। त्यो समयमा सबैतिर सबै थोक अन्धकार थियो। त्यहाँ न चराहरू, न प्राणीहरूको कुनै आवाज, न कुनै नानीहरूको हाँसो नै सुनिन्थ्यो। तब एउटा आवाज आयो, उज्यालो होस्, र तुरुन्तै उज्यालो भयो। परमेश्वरले उज्यालोलाई अँध्यारोबाट अलग गर्नुभयो र दिन र रात भनी नाम राख्नुभयो। अनि यो चाहिँ पहिलो दिन थियो र दोस्रो दिनमा परमेश्वरले सुन्दर संसार बनाउनुभयो र त्यो संसारलाई सुरु गर्नुभयो। अनि उहाँले हावाबाट पानी अलग गर्नुभयो र नीलो आकाश देखा पर्यो र यो चाहिँ दोस्रो दिन थियो। अनि तेस्रो दिनमा चाहिँ परमेश्वरले पानीलाई ठूलो सागरको रूपमा बनाउनुभयो र खोला अनि नदीहरूमा जम्मा गरेर सुक्खा भूमि बनाउनुभयो। उहाँले तराई, पहाड र हिमाल, घाँसपात, फलफूल, अङ्गुरका रुखहरूले ढाकिदिनुभयो। रुखहरू र झाडीमा जैतुन, स्याउ, चेरी, आरु, बयर आदि फलहरू फले। अनि चौथो दिनमा परमेश्वरले एउटा पहेँलो र गोलो वस्तुलाई आकाशमा राख्नुभयो र त्यो वस्तु थियो सूर्य। बेलुकी पख एउटा चहकिलो चन्द्रमा पनि देखा पर्यो र धेरै ताराहरूले आकाश ढाकेका थिए। अनि पाँचौं दिनमा जताततै आवाजहरू सुनिन थाले। परमेश्वरले त्यस दिनमा के सृष्टि गर्नुभयो होला त भाइ बहिनीहरू, यहाँहरू सोच्दै गर्नुहोस्। अहिलेलाई भने कार्यक्रममा राखौ यिपी क्वेयरले गाउनु भएको यो आशिषमय बाल गीत।

गीत पश्चात फेरि पनि कार्यक्रम यिपी लेप्सिङमा स्वागत गर्न चाहन्छु म यहाँहरूकै प्यारी दिदी अर्थात् कार्यक्रम प्रस्तुता सारा लामा उपस्थित छु र मैले भर्खरै यहाँहरूलाई सोधेकी थिएँ कि पाँचौं दिनमा परमेश्वरले के सृष्टि गर्नुभयो होला अर्थात् के बनाउनुभयो होला भनेर अनि भाइ बहिनीहरूले सोची पनि सक्नुभयो होला थाहा छ उहाँले आकाशमा उड्ने चराहरू र समुद्रमा माछाहरू बनाउनुभयो तिनीहरू सबै प्रकारका आकारका र रङहरूका थिए जस्तै ह्वेल माछाहरू सुनौला माछाहरू नीला चराहरू गिद्ध मयूर अस्ट्रिच आदि उहाँले बनाउनु भएका प्राणीहरू मध्ये केही मात्र हुन् र छैठौं दिनमा उहाँले घस्रेर हिँड्ने र अन्य जनावरहरू बनाउनुभयो र परमेश्वरले गाई बाख्रा भेडा घोडा कुकुर बिरालो बाघ भालु सिंह र खरायो आदि पनि बनाउनुभयो यी सब कुरा प्रथम मानिसको जन्म दिवसको सुन्दर उपहार स्वरूप टक्र्याइएका थिए किनकि मानिस पनि त्यसै दिन परमेश्वरले बनाउनु भएको थियो तपाईँलाई त्यो पहिलो व्यक्तिको नाम को हो भन्ने पनि लागिरहेको होला र कतिजना भाइ बहिनीहरूलाई परमेश्वरले बनाउनु भएको पहिलो व्यक्तिको नाम थाहा पनि होला यदि यहाँहरूलाई थाहा छ भने अति उत्तम र थाहा छैन भने केही भाइ बहिनीहरूका लागि म भन्न चाहन्छु परमेश्वरले बनाउनु भएको पहिलो व्यक्तिको नाम थियो आदम मैले अघि पनि भने कि छैठौं दिनमा परमेश्वरले मानिसलाई बनाउनु भएको थियो अनि परमेश्वरको संसार एकदमै सुन्दर थियो भूमि पनि अर्थात् र जमिन पनि हरियालीले भरिएको थियो ढकमक्क फूलहरू फुलेका थिए अनि चराहरू र जनावरहरू जंगलमा घुमिरहेका थिए तर पृथ्वीमा मानिसहरू घरहरू खेतहरू वा सहरहरू केही पनि थिएनन् रुखमुनि खेल्न बालबच्चाहरू पनि थिएनन् अनि यस संसार चाहिँ पुरुष र स्त्रीको आनन्दको निम्ति तयार पारिएको थियो परमेश्वरले भन्नुभयो मानिसलाई हाम्रै स्वरूपमा बनाऊ उसमा प्राण हुनेछ र पृथ्वीमा भएका सबै कुराहरूमाथि मानिसले अधिकार गर्नेछ अनि परमेश्वरले भूमिबाट अर्थात् जमिनबाट माटो लिनुभयो र मानिसको स्वरूप बनाउनुभयो उहाँले त्यसमा जीवनको सास फुकिदिनुभयो र मानिस जीवित प्राणी भयो परमेश्वरले यो प्रथम मानिसलाई नै आदम भनेर नाम दिनुभयो मानिसलाई एउटा सुन्दर बासस्थान अर्थात् बस्ने ठाउँ को निम्ति परमेश्वरले अदनमा एउटा स्वच्छ पानी बग्ने नदी सहितको बगैँचा बनाउनुभयो अवश्य नै भाइ बहिनीहरू हामी जब कुनै पनि पार्क अर्थात् कुनै पनि बगैँचामा जान्छौँ भने हामीलाई त्यहाँको सुन्दरताले निकै नै आनन्दित बनाउँदछ र त्यो समय आदमलाई पनि त्यस अदनको बगैँचामा बस्न पाउँदा निकै खुसी लाग्यो होला यति मात्रै होइन आदमले त्यस बगैँचाको हेरचाह पनि गर्नु पर्थ्यो तब परमेश्वरले सबै प्राणीहरूलाई तिनीहरूको नाम राखिदिनु भनेर आदमलाई त्यो जिम्मेवारी दिनुभयो आदमले हरेक किसिमका प्राणीहरूको आआफ्नो जोडीहरू देखे तर त्यो पवित्र बगैँचामा आदम भने एक्लै थियो अनि परमेश्वरले भन्नुभयो मानिस एक्लो रहन असल हुँदैन म उसको निम्ति उसलाई सुहाउने एउटा सहयोगी बनाइदिनेछु परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो अब के हुन्छ होला त भाइ बहिनीहरू यहाँहरू सोच्दै गर्नुहोस्
अब भने कार्यक्रममा फेरि पनि हामी सुन्नेछौ यिपी कोइरले गाउनु भएको यस रमाइलो बालगीत।

कार्यक्रम यिपी लेट सिंहमा भाइ बहिनीहरू र परमेश्वरले जब सोच्नुभयो कि मानिस चाहिँ एक्लो रहन असल छैन भनेर तब परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो। तब उहाँले आदमको कोखबाट एउटा करङ निकालिदिनुभयो अनि त्यही करङबाट परमेश्वरले एउटी स्त्री बनाउनुभयो अनि आदमले चाहिँ त्यस स्त्रीको नाम हब्बा राखिदिए। आदम र हब्बा एक अर्कालाई धेरै माया गर्दथे। तिनीहरू परमेश्वरले बस्नको निम्ति दिनुभएको त्यो सुन्दर बगैँचामा अति नै खुशी साथ बस्दै थिए। जब आदम र हब्बा दुवैजना रमाइलो गर्दै त्यस अदनको बगैँचामा बस्न थाले, उनीहरूले त्यहाँको हेरचाह पनि गर्नु पर्दथ्यो। अनि त्यस अदनको बगैँचामा आदम र हब्बा शान्तिसँग त्यहाँको वातावरणमा रमाउँदै बसिरहेका थिए। मानिसहरूले साथीभाइहरूसँग गफ गरे जस्तै तिनीहरू परमेश्वरसँग कुराकानी गर्दथे अनि परमेश्वरले जे आज्ञा अर्थात् जे काम लगाउनुहुन्थ्यो तिनीहरूले त्यही काम गर्ने गर्दथे र तिनीहरूलाई कुनै खराब कुराको बारेमा थाहा थिएन। तरै पनि आदम र हब्बाले परमेश्वरको आज्ञा सधैँ पालन गर्नुपर्छ भन्ने कुरा जान्नु चाहिँ आवश्यक थियो। त्यसैले परमेश्वरले आदम र हब्बालाई भन्नुभयो, तिमीहरूले बगैँचामा भएको एउटा रुखको फल बाहेक अरू सबै रुखको फल चाहिँ खान सक्छौ। यदि तिमीहरूले त्यो रुखको फल खायौ भने तिमीहरू मर्नेछौ। अनि त्यहाँ सबै प्राणीहरू मध्ये एउटा धूर्त प्राणी चाहिँ सर्प थियो, जसले आदम र हब्बालाई पाप गर्नको लागि उक्सायो। एक दिन त्यो सर्पले स्त्रीलाई अर्थात् हब्बालाई भन्यो, यदि तिमीले परमेश्वरले नखानु भन्नुभएको फल खायौ भने तिमी धेरै बुद्धिमानी हुनेछौ र असल र खराबको ज्ञान पनि तिमीले पाउनेछौ। अनि हब्बाले सर्पको कुरा सुनिन् र उनले रुखमा फलेका फलतिर आँखा लगाइन् अनि उनले सोचिन् त्यस रुखमा फलेका फलहरू कति मिठा होलान् भनेर। र उनले यस्तो पनि सोचिन् कि पक्कै पनि त्यस फलहरू खाँदा उनी बुद्धिमानी हुन्छन् भनेर। र हब्बाले परमेश्वरको आज्ञालाई व्यवस्था गर्दै उनले त्यो फल खाइन्। त्यसपछि उनले आदमलाई पनि केही भाग खानको लागि दिइन् अनि आदमले पनि त्यस फललाई खाए। बेलुकीको समय जब आदम र हब्बाले परमेश्वरको स्वर सुने, तिनीहरू पहिले झैं परमेश्वरको सामु आउन सकेनन्। बरु उनीहरू डराएर लुक्ने कोसिस गरे। तिनीहरूको अनाज्ञाकारिताको कारण परमेश्वरले हब्बालाई भन्नुभयो, तिमीले प्रसव पीडा अर्थात् बच्चा जन्माउने बेलामा धेरै कष्ट भोग्नेछौ, तिमीमाथि तिम्रो श्रीमानले अधिकार गर्नेछ भनेर भन्नुभयो। परमेश्वरले आदमलाई पनि भन्नुभयो, तैले आफ्नो श्रीमतीको गलत कुरा सुनेर मेरो आज्ञा पालन गरिनस्, अब तैले तेरो जीवनभर दुःख र कष्ट साथ काँडा र सिउडी बीचमा पसिना बगाउनु पर्छ अर्थात् भूमिमा मेहनत गरेर पसिना बगाएर जिउनु पर्छ भनेर भन्नुभयो। अनि परमेश्वरले पनि सर्पलाई श्राप दिनुभयो। अनआज्ञाकारिताको कारण आदम र हब्बा त्यो सुन्दर बगैँचामा बस्न पाएनन्। परमेश्वरले तिनीहरूलाई त्यहाँबाट निकालिदिनुभयो र चारैतिरका प्रवेशद्वार अर्थात् बगैँचामा छिर्ने ठाउँहरूमा स्वर्गदूतहरू र ज्वालामय तरवारहरू राखिदिनुभयो।
भाइ बहिनीहरू, अब भने कार्यक्रममा फेरि पनि हामी सुनौ यिपी क्वेयरले गाउनु भएको यस आशिषमय बालगीत।

0: स्वागत छ भाइ बहिनीहरू। यहाँहरू अहिले यीपी लेफ्ट सिङ सुन्दै हुनुहुन्छ, जुन यहाँहरूकै आफ्नै बाल कार्यक्रम रहेको छ, र म छु यहाँहरूको साथमा यहाँहरूकै प्यारी दिदी सारा लामा। र आजको यस परमेश्वरले सृष्टि गर्नुभएको कुराहरूलाई सुन्दै गर्दा अवश्य पनि हामी बुझ्न सक्छौ कि परमेश्वरले विश्वासद्वारा अर्थात् वचनद्वारा सबै कुरा सृष्टि गर्नुभयो अर्थात् बनाउनुभयो। जुन कुरा हामी बाइबलमा हिब्रू 11:3 पनि हेर्न सक्छौ, जहाँ लेखिएको छ, विश्वासद्वारा हामी जान्दछौ कि यो संसार परमेश्वरको वचनद्वारा सृष्टि गरियो। र अर्को कुरा, परमेश्वरले यस संसारमा विभिन्न प्राणीहरू, मानव जातिहरू अर्थात् हामी मानिसलाई पनि बनाउनुभयो। यसबाट हामी के बुझ्न सक्छौ भने उहाँले चाहिँ हामीलाई उहाँकै स्वरूपमा बनाउनुभयो। त्यसैले हामी एकदमै स्पेशल अनि सुन्दर व्यक्तिहरू हौ। जुन कुरा हामी भजन संग्रह 139:14 पनि हेर्न सक्छौ, जहाँ यस्तो लेखिएको छ, म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। र अर्को कुरा, जब परमेश्वरले बनाउनु भएको पहिलो व्यक्ति आदम र हब्बा र दोस्रो व्यक्ति हब्बालाई अदनको बगैँचा रेखदेख गर्ने त्यो जिम्मेवारी दिनुभएको थियो, र उनीहरूले त्यस जिम्मेवारीलाई असल तरिकाले निभाउन सकेनन्। परमेश्वरले नखानु है भनेर भन्नुभएको रुखको फल पनि उनीहरूले खाए। त्यसैले उनीहरू परमेश्वरको आज्ञाकारी छोराछोरी भएनन्। हामी रोमी 5:19 हेर्छौ भने यस्तो लेखिएको छ, किनकि जसरी एउटा मानिसको अनाज्ञाकारिताले धेरै पापी बनाइए, त्यसै गरी एकजनाको आज्ञाकारिताको कारण धेरैजना धार्मिक बनाइनेछन्। भाइ बहिनीहरू, आज हामीले यो बुझ्नु आवश्यक छ कि हामी सबैजना परमेश्वरको स्वरूपमा बनाइएका प्राणीहरू हौ, र जसरी अदन र जसरी आदम र हब्बालाई अदनको बगैँचाको रेखदेख गर्नको लागि जिम्मेवारी दिनुभएको थियो, त्यसरी नै आज हामीलाई पनि यस संसारमा विभिन्न कार्यहरूको जिम्मेवारी दिनको लागि उहाँले पठाउनु भएको छ। यसैले त हामी मानिस जातिहरू विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका हुन्छौ। हामी संसारमा हुँदै गर्दाखेरि जिउनको लागि मात्रै काम नगरेर हामी परमेश्वरको इच्छालाई अर्थात् उहाँको आज्ञालाई पूरा गर्नको लागि पनि यस संसारमा आएका हौ। र अहिले यहाँहरू पनि ससानै उमेरमा हुनुहुन्छ, यहाँहरू भविष्यमा गर्ने कार्यको निम्ति तयारी हुँदै हुनुहुन्छ, र भविष्यमा यहाँहरूले पनि विभिन्न क्षेत्रमा रहेर कोही टिचर, कोही डाक्टर, कोही व्यापारी, कोही पास्टर, कोही आराधक अर्थात् विभिन्न क्षेत्रमा रहेर यहाँहरूले परमेश्वरको सेवा अर्थात् उहाँले दिनुभएको आज्ञालाई पूरा गर्न सक्नुहुनेछ। र अब भने म कार्यक्रमको अन्त्यतिर आइसकेकी छु। यहाँहरूलाई हाम्रो कार्यक्रम कस्तो लाग्छ? अवश्य नै राम्रो लाग्छ होला। र यो कार्यक्रमलाई यति धेरै माया गरिदिनु भएको लागि धेरै धेरै धन्यवाद। र भाइ बहिनीहरूलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। यहाँहरूको पढाइ लेखाइमा, यहाँहरूको हुर्काई बढाइमा, सबै कुरामा परमेश्वरले सहायता गर्नुभएको होस्। र सम्पूर्ण भाइ बहिनी जसले यो उमेरमा पाउनु पर्ने शिक्षाका कुरा, खानपिनका कुरा, बस्नको लागि सुरक्षित ठाउँ र स्वस्थ वातावरणमा यहाँहरू हुर्कन सक्नु भएको होस्। एटिन्जेल यस कार्यक्रमलाई सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। र यति भन्दै आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी अर्थात् कार्यक्रम प्रस्तुता सारा लामा बिदा माग्न चाहन्छु। हस्त, जय मसी, नमस्कार, साथै न्यानो माया।
1: टाइम चेक। यति बेला रातिको 9:00 बज्यो।

0: गुड न्युज एफएम 105.1 अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
1: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. Sunday schools are banned in China. Church leaders who teach the Bible to children are arrested. Government officials have deemed teaching children the Bible a violation of national security. When church leaders are arrested, there's little chance of a fair trial. The investigations are postponed again and again. Their suffering is prolonged. As they wait, prisoners are refused visits from family members. Christian lawyers who attempt to assist are often dismissed from the case. In some cases, their law licenses are revoked. Pray for the church leaders who have been jailed for teaching children about Jesus. Also, pray Sunday schools would continue to grow in China.
2: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
3: विश्वास सुनाइबाट आउँछ. गुड न्यूज एफएम रेडियो 105.1 मेगाहर्ज.
4: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती.
5: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु अन्तरबिन्ती कार्यक्रम सुनेर बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई. कार्यक्रम अन्तरबिन्तीमा कसैलाई पूर्ण रूपमा प्रेम गरेर त्यही समयमा अरूप्रति रिस वा असन्तोष राख्नु असम्भव छ. तपाईँको हृदय विभाजित हुँदा तपाईँ पूर्ण प्रेम दिन सक्नुहुन्न. तितो हृदय विभाजित हृदय हो. तपाईँ सोचिराख्नु भएको होला, मेरो जीवन साथी निकै अद्भुत छन् तर म उनलाई माया गर्न सक्दिन. सहमति हुनुहोस्, तपाईँले अझै पनि आफ्नो विगत प्रति प्रतिक्रिया दिइरहनु भएको हुन सक्छ. जसले तपाईँलाई चोट पुर्यायो उसप्रति सन्तोष राखिरहनु भएको हुन सक्छ. यसले तपाईँलाई आफ्नो जीवन साथीलाई माया गर्नबाट रोक्दैछ. यो तिनीहरूको लागि न्यायसँग छैन. धेरै मानिसले आफ्नो रिसको कारण सम्बन्धहरू बिगारेका छन्। प्रत्येक दिन प्रत्येक 7 पुरुष मध्ये एकजनाले आफ्नो जीवन कालमा दुर्व्यवहार भोग्छन्। तर वर्तमानसँगै अगाडि बढ्न तपाईँले विगतलाई छोड्नुपर्छ. मानिसलाई माया गर्न शुरू गर्नलाई तपाईँले विगतको ढोका बन्द गर्नुपर्छ. त्यो क्षमा बिना सम्भव हुन सक्दैन. त्यसैले जसले तपाईँलाई चोट पुर्याएका छन् तिनीहरूलाई क्षमा गर्नुहोस्। तिनीहरू योग्य भएका कारणले नभई आफ्नो लागि क्षमा गर्नुहोस्। यसो गर्नुहोस् ताकि तपाईँको हृदय फेरि पूर्ण होस्। तपाईँका विगतका मानिसहरूले तपाईँलाई चोट पुर्याउन सक्दैनन् जबसम्म तपाईँले उनीहरूलाई तिनीहरूको विरूद्धमा आक्रोश राखेर तपाईँलाई चोट पुर्याउन अनुमति दिनुहुन्न. जुनसुकै बेला तपाईँ कसैसित रिसाउनुहुँदा तपाईँले उसलाई आफ्नो हृदयको एक टुक्रा, आफ्नो ध्यानको एक टुक्रा, आफ्नो मनको एक टुक्रा दिनुहुन्छ. के तपाईँ त्यस व्यक्तिले त्यो पाओस् भन्ने चाहनुहुन्छ कि चाहनुहुन्न? त्यसो हो भने क्षमा गरेर त्यसलाई फिर्ता लिनुहोस्। चोटलाई बार बार दोहोर्याउनुको सट्टा त्यसलाई छोडिदिनुहोस्। तपाईँले क्षमा गर्नुहुन्छ भन्ने कुरा तपाईँ छनौट गर्न सक्नुहुन्न. म त्यो क्षमा गर्नेछु तर म क्षमा गर्दिन भाइहरूले भन्छ. कुनै मानिसको विरुद्धमा केही दोष कारण छ भने एकअर्कालाई क्षमा गरेर जसरी प्रभुले क्षमा गर्नुभएको छ त्यसरी नै तिमीहरूले पनि क्षमा गर्नुपर्छ. आदरणीय श्रोता, प्रेम गर्नको लागि तपाईँले क्षमा दिनै पर्छ. कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने एकअर्कालाई क्षमा गर्ने गर. अन्तर्विन्तीको प्रार्थना परमेश्वरसँग पनि यही छ कि प्रभु तपाईँको जस्तो क्षमा दिन सक्ने हृदय हामीमा पनि दिनुहोस्। श्रोता, अब भने कार्यक्रमबाट मैले विदा माग्नु पर्ने हुन्छ. तपाईँको दिन अर्थपूर्ण आशिषमय रहोस् भन्दै कार्यक्रमबाट म प्रस्तुता कुमार अब्राम पनि अहिलेलाई विदा हुन्छु. धन्यवाद. जय मसीह. परमेश्वरले तपाईँलाई प्रशस्त मात्रामा

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदान, प्रस्तुता कुमार अब्राहमको साथमा।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सँग बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदान लिएर प्राविधिक मित्र सुजन र म प्रम उपस्थित भइसकेका छौं। र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु। विशेष गरिकन कार्यक्रम वरदानमा विभिन्न कलाकारहरूसँग अथवा सेवका भावबद्ध प्रभुका छनहरूसँग कुराकानी गर्दै आइरहेका छौं। र आज भने मैले कुनै पनि कलाकारलाई अथवा पाहुनालाई निम्ति दिन सकिनँ, त्यसको लागि क्षमा माग्न चाहन्छु। र एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि मलाई भने कार्यक्रम सुनेर साथ दिनुपर्ने हुन्छ। र अहिलेलाई भने कार्यक्रमको शुरूआत त्यो अर्थपूर्ण संगीतबाट।

कार्यक्रम वरदानमा तपाईँ हुनुहुन्छ र विशेष गरिकन केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति रहनेछ र परमेश्वरको निम्ति हामी एकदमै बहुमूल्य छौँ। यो कुरालाई चाहिँ हामी कहिले पनि बिर्सनु हुँदैन। मानिसहरूले तपाईँ र मलाई कतिचोटि तिरस्कार गर्छन् अथवा जब हामी प्रभुलाई पाउँछौँ अथवा परिवारमा तपाईँ एक्लै विश्वासी हुनुहुन्छ भने बढी मात्रामा सतावट र तिरस्कारलाई हामीले सहनुपर्ने हुन्छ र त्यतिखेर यो कुरा हामीले के महसुस गर्नुपर्छ भने परमेश्वरले हाम्रो निम्ति यति धेरै सतावट त्यति धेरै तिरस्कारको सामना गर्नुभयो। उहाँको निम्ति मैले जुन कुरा सहेको छु जसले पाए त्यसले कहाँ सहन पाउँछ र भनेर परमेश्वरप्रति हामी धन्यवादी पनि हुनुपर्छ। यो सतावट भन्ने कुरा तिरस्कार भन्ने कुरा जसले पाए त्यसले पाउँदैन क्या, त्यो विशेष मान्छे हो जसले प्रभुको खातिर थुकाई कुटाई तिरस्कारको सामना गरेको छ। र यी कुरा हाम्रो जीवनमा एउटा महसुस पनि हो, प्रभुले हाम्रो निम्ति कति धेरै त्यो दुःख सहनु भयो नि त होइन। जस्तो कोही व्यक्तिहरू यति धेरै रुन्छन् जो प्रभुलाई सम्झिँदाखेरि, किन भन्दाखेरि तपाईँ र मैले देख्न सक्छौँ नि हामीलाई एउटा सानो काँडा बिच्यो भने कति धेरै हामी दुःखी हुन्छौँ, कति धेरै तडपिन्छौँ, कति धेरै दुःखी हो भन्दै हामी आँखाबाट आँसु झार्छौँ एउटा सानो भन्दा सानो काँडा बिच्दा। तर तपाईँ र मेरो निम्ति नै प्रभुले काँडा होइन किल्ला सहनु भयो क्या, हात र पाउमा होइन किल्ला काँटी यति धेरै तडपाइयो नि उहाँलाई, तर उहाँ चुपचाप चुपचाप सहिरहनु भयो। योबाट हामीले के थाहा गर्छौँ भने तपाईँ र म जब तिरस्कार जब अपमान सतावट तपाईँ र मेरो जीवनमा आउँछ नि प्रभुलाई धन्यवाद दिनुपर्छ। प्रभु यो त तपाईँको अगाडि अथवा तपाईँले सहनुभएको पीडाको नजरमा त यो त निकै सानो पीडा हो, तर मैले महसुस गर्न त पाएँ नि त भनेर परमेश्वरप्रति धन्यवादी हुनुपर्छ। कयौँ त्यस्ता मानिसहरू छन् प्रभुको खातिर मर्नको लागि तयार, उनीहरू जस्तो सुकै सतावटको पनि सामना गर्न तयार छन् तर सम्झौता गर्न तयार छैनन्। धेरै मानिसहरू सम्झौता गर्छन् होइन, प्रभुलाई त्यागेका छन्, तिमीलाई यस्तो गरिदिन्छु त्यस्तो गरिदिन्छु यो कुरा त्यागेर यता हो होइन धेरैले, तर कति मानिसहरू बरु म भोकै मर्छु मेरो प्रभुलाई म कहिले पनि त्याग्दिनँ हो, एउटा समर्पित जीवन चाहिन्छ क्या प्रभुमा। त्यो भएर अहिले परिस्थितिहरू हामी देख्न सक्छौँ चारैतिर यति धेरै अप्ठ्यारो परिस्थितिहरू छ होइन, देश देशमा लडाइँ भइरहेको छ, भूकम्पहरू आइरहेको छ, विभिन्न प्रकारका युद्धहरूको कुराहरू घोषणाहरू भइरहेका छन्, प्राकृतिक प्रकोपले मान्छेलाई यति धेरै दुःख दिइरहेको छ। यी सबै कुरा हेरेर आउँदाखेरि हामीलाई निराश लाग्छ क्या, तर एउटा कुरा याद गर्नुहोस् कि अन्त्यको दिनमा यी कुराहरू हुनेछन् भनेर बाइबलले लेखेको छ।

देश देश बीच युद्ध, जाति जाति बीच युद्ध, होइन धार्मिक युद्ध, गृह युद्ध, धेरै युद्धहरूको बारेमा प्रभुको वचनमा लेखिएको छ। र यी कुराहरू छिनछिनमा पूरा पनि भइरहेको अवस्थाहरू छ। त्यो भएर तपाईँ र म आत्तिनुपर्ने, निराश हुनुपर्ने कुरै छैन, किनभने यी सबै कुरा बाइबल पढ्ने मान्छेलाई त सबै थाहा छ नि त। त्यो भएर ऊ निराश हुँदैन, किनकि लेखेको छ, परमेश्वरको वचनमा लेखेका एक एक शब्दहरू पूरा हुनै पर्नेछन्। त्यो भएर तपाईँ र म चाहिँ निरन्तर प्रार्थना गर्नुपर्दछ, प्रभु तपाईँकै इच्छा पूरा होस्। हामीले चाहेर पनि कुनै पनि कुरालाई पर सार्न सक्दैनौँ कि त वर सार्न सक्छौँ। त्यो भएर परमेश्वरको इच्छा पूरा होस् यो धरतीमा भनिकन हामी प्रार्थना गर्नुपर्छ। अहिलेलाई भने यो अर्थपूर्ण सङ्गीतको साथ कार्यक्रममा

केही अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा म स्वागत गर्न चाहन्छु। र मैले कुरा गर्दै थिएँ एउटा समर्पित जीवन होइन, मान्छेले तपाईँ र मलाई कतिचोटि अलग राख्छन्, छुटाउँछन्, त यस्तो त यस्तो, हामी हिँड्ने बाटोमा हिँडिनस्, तैँले यस्तो गरिस् होइन, तैँले नाक काटिस्, तैँले कान काटिस्, यस्ता प्रकारका कैयौं कुराहरू हामी सुन्न सक्छौ। तर तपाईँ र मैले एउटा कुरा चाहिँ मानिसलाई के बताउनु पर्छ भने, म जुन बाटोमा हिँडेको छु नि यो बाटो एकदमै अर्थपूर्ण बाटो छ। यो बाटोमा न चिन्ता छ, न फिक्री छ, न ढाट्नु, न छल्नु, एउटा सबैको लागि एउटा आशिषमय बाटोमा म हिँडेको छु। र आफैलाई पनि आनन्दका कुराहरू, सन्तुष्टिका कुराहरू हुँदछन्। कतिचोटि हामी देख्न सक्छौ मानिसहरू यस्तो बाटोमा हिँडिरहेका हुन्छन्, उनीहरू लड्दै पढ्दै त्यो बाटो हिँडिरहेका हुन्छन्, कराउँदै चिच्याउँदै रातभरि हो हल्ला झगडा गरिरहेका हुन्छन्। कुनै पनि प्रभुको जनहरूले उसलाई सुसमाचार सुनाउँछ, प्रभुको बाटोमा हिँडाउँछ, खराब कुरालाई सबै त्याग्न लाउँछ, अनि त्यसपछि समाजले यति धेरै कुरा काट्न थाल्छन्, यो त बिग्रेछ होइन, यो त यस्तो भएछ त्यस्तो भएछ भनेर यो समाजले हाम्रो गिल्ला गर्न थाल्छ। हिजो तपाईँ मातेर हिँड्दा केही भएन, तर आज तपाईँ सुत्रेर हिँड्दा मान्छेले तपाईँलाई धेरै बदनाम गर्न खोज्छन्, गिल्ला गर्न खोज्छन्, बिल्ला गर्न खोज्छन्। तर तपाईँ र म स्वतन्त्र भएर परमेश्वरलाई धन्यवाद दिँदै अगाडि बढ्नुपर्छ, किनकि प्रभु येशू ख्रीष्ट पनि निर्दोष हुनुहुन्थ्यो, उहाँमा कुनै खोट थिएन। हामी देख्न सक्छौ पिलातसको श्रीमतीले त झन् दर्शनै देखेकी थिइन् येशू निर्दोष हुनुहुन्छ, उहाँलाई छोडिदिनुहोस् भनेर। तर उहाँलाई किल्ला ठोके, भाला रोपे, कोर्रा लगाए, क्रुसमा राखेरै छोडे। भन्न खोजेको कुरा के हो भने, निर्दोष मानिसहरू नै धेरै समस्यामा पर्छन्, सोझा मानिसहरू नै समस्यामा पर्छन्, तर तपाईँ र म परमेश्वरप्रतिको भरोसाबाट कहिले पनि टाढा हुनुहुँदैन, किनभने हामी जहाँ जाँदछौँ जे गर्दछौँ प्रभुसँग प्रार्थना गर्ने, अनि प्रभु आजको मेरो काम यी सबै कुरालाई तपाईँ परमेश्वरको हातमा राख्दछु, प्रभु तपाईँले नै सम्हाल्नुहोस् भनेर हामी हिँड्नु आवश्यक छ। किनभने शैतान यति चलाक छ, गर्जनी सिंह चाहिँ कतिखेर खाऊ कतिखेर निलौ भनेर बसिरहेको छ। त्यही भएर तपाईँ र म शैतान जति चलाक छ त्योभन्दा पनि धेरै चलाक हुनुपर्दछ। यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

छु र तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ कार्यक्रम वरदान। र कार्यक्रम वरदानमा केही महत्वपूर्ण कुरा तपाईँ र मेरो निम्ति नै मैले राखिरहेको छु। जब हामी देख्न सक्छौ प्रभुका जनहरूलाई विभिन्न प्रकारका दुःख कष्ट सतावट हुँदै उनीहरूले आफ्नो सेवकाईको शुरूआत गरेका छन्, तर जब प्रभुको निम्ति हामी दुखाई थुकाई कुटाईका कुराहरू सहन्छौ नि ती कुराले चाहिँ परमेश्वरको महिमा हुँदछ। यदि हामी तर्क गर्न थाल्यौँ बदला लिन थाल्यौँ भने चाहिँ त्यहाँबाट चाहिँ परमेश्वरको महिमा हुँदैन। तर जति सहन्छौ त्यति नै परमेश्वरको काम तपाईँलाई मैले देख्न सक्छौ। र कति कुराहरू हामी देख्न सक्छौँ प्रभुका जनहरू जब उनीहरू आफ्नो सेवकाईमा निस्किँदथे त्यहाँनिर मानिसहरू धेरै चकित पर्दथे, किन भन्दा उनीहरूले परमेश्वरको सामर्थ्य र शक्तिमा अचम्महरू दिएका कामहरू गरिरहेका हुन्थे। रोगीलाई निको पारिरहेको हुन्थे, मरेका लासहरूलाई निको पारिरहेको बिउताइरहेका हुन्थे। कयौं त्यस्ता घटनाहरू हामी देख्न सक्छौँ जब यस्ता कामहरू हाम्रो जीवनबाट हुन थाल्छ नि अनि मानिसहरू चुप्प लाग्न थाल्छन्, किनभने उनीहरूले देखिरहेका मानिसहरू त हिजोसम्म यस्तो थिए तर आज यस्तो भए होइन। कयौं उनीहरूले खर्च गरे, कयौं ठाउँ गए तर केही विकल्प नलागेपछि मानिसहरू अन्तिममा प्रभु यीशुमा आउँछन् र परमेश्वरले उहाँलाई निको पार्नुहुन्छ, चङ्गाई गर्नुहुन्छ, छुटकारा दिनुहुन्छ। यो तपाईँ र मैले देखिरहेको घटनाहरू हो, हाम्रो समाजमा भइरहेका घटनाहरू हो। तपाईँ र म चाहिँ अचम्म र उद्धेका काम गर्नको लागि र परमेश्वर जीवित हुनुहुन्छ भन्ने कुराको प्रमाण दिनको लागि नै बोलाइएका हौ। के तपाईँ र मैले मानिसहरूलाई प्रभुको बारेमा बताइरहेका छौँ, प्रभु सत्य हुनुहुन्छ भन्ने कुरालाई प्रमाणित गरिरहेका छौँ? यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ, किनभने परमेश्वरले तपाईँ र मलाई दिनुभएको जिम्मेवारीलाई त तपाईँ र मैले पुरा गर्नुपर्छ नि, पक्कै पनि पर्छ। जब हामी देख्छौँ सुरुको दिनमा परमेश्वरले धेरै अचम्महरू दिएका कामहरू गर्नुभयो, अचम्महरू दिएको काम त यो गर्नुभयो कि उहाँले आकाश र पृथ्वी सृष्टि गर्नुभयो, अचम्मको कुरा यो थियो। र त्यसपछि हामी देख्न सक्छौँ प्रभुका दासहरूले अचम्महरू दिएका कामहरू गरे, होइन, मोसा, एलिया, एलिसा, दानियल अनि सत्रक मेसक अभिनेको पाउल, सिलास, उहाँहरूको जीवनमा हेऱ्यौँ भने नि उनीहरूले धेरै अचम्महरू दिएका कामहरू गर्नुभयो। र त्यसपछि स्वयं प्रभु यीशु ख्रीष्ट यस धरतीमा आउनुभयो र उहाँले आफ्नो बाह्रजना चेलालाई तिमीहरू यो गर भनेर त्यो अधिकार सुम्पनुभयो। त्यही अनुसार उनीहरूले संसारका विभिन्न ठाउँमा गएर प्रभुको प्रेमलाई उहाँहरूले बाँध्न थाल्नुभयो। आज त्यही प्रेमको प्रतिफल हौ तपाईँ र म, होइन। अनि त्यसपछि चेला, प्रभुको चेलाहरू संसारका कुना कुनामा पुगेर प्रभुलाई प्रचार गर्न थाले। अब त्यसपछिको काम चाहिँ, चेलापछिको काम चाहिँ परमेश्वरले आज तपाईँ र मेरो हातमा दिनुभएको छ। अब तपाईँ र म मिलेर परमेश्वरको काम गर्ने बेला भएको छ र गर्नु पनि पर्छ, किनभने उहाँले तपाईँ र मलाई बोलाएका कुराहरू जबसम्म तपाईँ र मैले थाहा गर्दिनँ तबसम्म हामी अन्योलमा हुन्छौँ। र अहिलेलाई भने अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण संगीतको साथ पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र अन्त्यमा एउटै कुरा भन्न चाहन्छु. जीवनमा हामी निराश हुनुहुँदैन, आत्तिनु हुँदैन. धेरै प्रकारका घटनाहरू घटिरहेका छन् अहिले, सुसाइडका घटनाहरू, आत्मदाहका घटनाहरू अनि विभिन्न घटनाहरू जब न्युज हेर्छौँ, जब हामी सामाजिक सञ्जालमा हेर्छौँ, जताततै घटना, मृत्यु, विभिन्न प्रकारका समाचारहरूले तपाईँ र मलाई एकदमै त्रसित बनाउँछ. तर आत्तिनु हुँदैन र कति समाचारहरू यस्ता हुन्छन् त्यो नहुन पनि सक्छ. मान्छेले एउटा आफू हिट हुनको लागि अथवा आफू भाइरल हुनको लागि विभिन्न प्रकारका समाचारहरू बाङ्गो टिङ्गो गरेर हालिदिने गर्छन् क्या. यो कुराले चाहिँ तपाईँ र म दुखित पनि भइरहेका हुन्छौँ, ओहो यस्तो भएछ भनेर, होइन. तर होइन, कति कुरा सत्य छन्, कति असत्य छन् एकदमै छानेर आधिकारिक मिडियाहरू हेर्दा हामीलाई फाइदा हुन्छ. यो कुरा पनि एकदमै महत्त्वपूर्ण कुरा छ र अहिलेलाई जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु. धन्यवाद. जय मसीह. नमस्कार.

0: नै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाई तथा तपाईका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याउ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि विदा हुन्छौ। हवस् त, जय मसीह।